प्राण समान रूप ध्यान श्याम श्यामा भगवन नाम गुण धाम देह समान हुन बने रूप ध्यान इनका प्राण हुन। रूप ध्यान बिना को कीर्तन अर्थात केवल वाणी द्वारा गरिएको कीर्तन विशेष लाभप्रद हुँदैनन्। जगतगुरु श्रीद्वारा वितरित यिनै महत्त्वपूर्ण जानकारीका साथै आजको कार्यक्रमबाट बिदा चाहन्छु। भोलि बिहान पुनः 5:25 बजे रेडियो नेपालको राष्ट्रिय प्रसारण मार्फत यहाँहरूसित भेट हुने नै छ। तबसम्मका लागि आज्ञा दिनुहोस्।

0: हजुर दर्शन,
1: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
0: हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते बाबुजू।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ बाबुजू।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
0: हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
0: एनटिसीको डे प्याक लिन एस्ट्रिक 14-15 #डायल गर्न।
5: नेपाल टेलिकम।

यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। सुनसरीको देवानगंज स्थित कप्तानगंजमा गत 10 गते भएको घटनापछि तनावपूर्ण बनेको सुनसरी र मध्य प्रदेशका जिल्लाको जनजीवन सामान्य बन्दै गएको छ। कतिपय जिल्लाहरूमा स्थिति सामान्य बन्दै गएपछि कर्फ्यू आदेश हटाइएको छ। शान्ति सुरक्षाको अवस्थामा सुधार भएको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाले आज बिहान 5 बजेबाट जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा लगाउँदै आएको निषेधाज्ञा आदेश हटाएको छ। धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेले जारी गर्नुभएको सूचनामा निषेधाज्ञा आदेश हटाइएको उल्लेख छ। गृहमन्त्री सुदन गुरुङले आन्दोलनरत हिन्दूवादीहरूसँग वार्ता गरेपछि सबै आन्दोलनको कार्यक्रम फिर्ता लिएपछि निषेधाज्ञा हटाइएको हो। उता सिराको गोलबजार क्षेत्रमा जारी गरिएको कर्फ्यू हटाइएको छ। जिल्ला प्रशासन कार्यालय सिराले सूचना जारी गर्दै स्थानीय सुरक्षा अवस्थाको विश्लेषणका आधारमा गोलबजार नगरपालिका क्षेत्रभित्र लागू गरिएको कर्फ्यू आदेश हिजो साँझ 7 बजेदेखि हटाइएको जनाएको छ। गोलबजार क्षेत्रमा पछिल्लो केही दिनदेखि उत्पन्न तनाव र सुरक्षा चुनौतीलाई ध्यानमा राखी प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो। सुरक्षा अवस्था सामान्य बन्दै गएपछि गएको निष्कर्षपछि कर्फ्यू हटाउने निर्णय गरिएको स्थानीय प्रशासनले जनाएको छ। सप्तरी जिल्ला प्रशासन कार्यालयले राजविराज नगरपालिका र बोधे वर्साइन नगरपालिकामा जारी कर्फ्यू हटाएर निषेधाज्ञा लागू गरेको छ। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा जारी सूचना अनुसार जिल्ला सुरक्षा समितिको बैठकबाट निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो। जनकपुर जयनगर बिजलपुर रेल सेवा हिजोबाट पुनः सुचारू भएको छ। स्थानीय प्रशासनले जनकपुरधाम उपमहानगरपालिकाको 4 किल्ला क्षेत्रमा जारी गरेको कर्फ्यू हटाई निषेधाज्ञा जारी गरेपछि जयनगर जनकपुर भङ्गाहा रेल खण्डको रेल सेवा हिजोदेखि पुनः सुरु भएको नेपाल रेलवे कम्पनी लिमिटेडले जनाएको छ। गृहमन्त्री सुदन गुरुङले महोत्तरीमा नेपाल भारत सीमा क्षेत्रको निरीक्षण गर्नुभएको छ। हिजो नेपाल भारत सीमा मटियानी मदवापुर 10 गजा क्षेत्रको उहाँले निरीक्षण गर्नुभएको हो। गृहमन्त्री गुरुङले सीमा क्षेत्रमा रहेका सीमा स्तम्भको स्थलगत निरीक्षण गर्दै सीमाको वर्तमान अवस्था, सुरक्षा व्यवस्थापन तथा आवतजावतको अवस्थाबारे जानकारी लिनुभएको छ। मटियानी स्थित सशस्त्र प्रहरी बलको बिओपी पुगेर सुरक्षा अवस्थाबारे जानकारी लिनुभएका गृहमन्त्री गुरुङले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन आवश्यक समन्वय र सतर्कता अपनाउन निर्देशन समेत दिनुभयो। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्र, मूल्य मान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनैतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात गर्न आवश्यक रहेको बताउनु भएको छ। तुलसीलाल अमात्यको 29 स्मृति दिवसका अवसरमा तुलसीलाल स्मृति प्रतिष्ठानद्वारा हिजो ललितपुरको च्यासलमा आयोजित कार्यक्रममा उहाँले नेता अमात्यको त्याग, इमान्दारी र जनसेवाको आदर्श वर्तमान तथा भावी पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गर्नुभयो। पूर्व राष्ट्रपति भण्डारीले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र भएकाले विविधताबीचको एकता, आपसी सम्मान, सहिष्णुता र सामाजिक सद्भावलाई जोगाउन सबैले संयमता अपनाउनु पर्नेमा जोड दिनुभयो। संघीय संसद राष्ट्रिय सभाको बैठक आज बस्दैछ। दिउँसो 1:15 बजे बस्ने बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले मधेसी आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन सभा समक्ष पेस गर्नुहुने कार्यसूची रहेको छ। बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्ण प्रसाद पौडेलले मध्य प्रदेशमा खानेपानी, सरसफाई तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन 2083 सभा समक्ष पेस गर्नुहुने कार्यतालिका रहेको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। गैराती 12 बजे देखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनमा मूल्य वृद्धि भएको निगमले जनाएको छ। निगमले पेट्रोल प्रति लिटर 3 रुपियाँ, डिजेल र मट्टीतेल प्रति लिटर 5 रुपियाँले वृद्धि गरेको छ। यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रति 20 रुपियाँ र अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर अमेरिकी डलर 131 वृद्धि भएको छ। इन्डियन ऑयल कर्पोरेसनले 31 जुलाई 2026 पठाएको नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा 20 रुपियाँ 19 पैसा, डिजेलमा 39 रुपियाँ 67 पैसा र हवाई इन्धनमा प्रति लिटर 19 रुपियाँ 6 पैसा बढेर आएको निगमले जनाएको छ।
नयाँ मूल्य सूची अनुसार पेट्रोल र डिजेलको मूल्य काठमाडौँ पोखरा र दिपायलमा प्रति लिटर 200 रुपियाँ पुगेको छ। सुर्खेत्र दाङमा प्रति लिटर 199 रुपियाँ कायम भएको छ। त्यस्तै चाराली विराटनगर जनकपुर अम्लेखगंज भलबारी धनगढी र वीरगंजमा 197.50 रुपियाँ पुगेको छ। खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले 100 भन्दा बढी शंकास्पद नक्कली उत्पादन नियन्त्रणमा लिएको छ। विभागको अनुगमन टोलीले अनलाइन प्लेटफर्म र सामाजिक सञ्जाल मार्फत बिक्री वितरण भइरहेका तेल स्याम्पू चिया खाद्य पूरक आहार लगायत दैनिक उपभोग्य वस्तु नियन्त्रणमा लिएको हो। ती उत्पादनको गुणस्तर र मौलिकता तथा उपभोग गर्न मिल्ने नमिल्ने बारेमा परीक्षण भइरहेको विभागले जनाएको छ। उपभोक्ता को स्वास्थ्य र अधिकारलाई सुनिश्चित गर्न क्रियाशील रहेको जनाउँदै विभागका महानिर्देशक मोतीराम सापकोटाले नक्कली उत्पादनको बिक्री वितरण रोक्न बजार अनुगमनलाई तीव्र पारिएको स्पष्ट पार्नुभयो। सरकारले विश्वको 12 अग्लो हिमाल ब्रोड पिक आरोहणका क्रममा यही साउन 14 गते क्याम्प 2 बाट क्याम्प 3 जाने क्रममा हिम पहिरोमा परि आरोहीहरूको निधन भएको प्रति दुःख व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले हिजो विज्ञप्ति मार्फत उक्त दुर्घटनामा प्रख्यात आरोही निर्मल पूर्जा सहित नेपाली आरोहीहरू पूरबहादुर गुरुङ किली पेम्बा शेर्पा निमा शेर्पा नवाङ थिन्डु शेर्पा गेलु शेर्पा तथा उहाँहरूसँगै ब्रोड पिक चढ्ने अन्तर्राष्ट्रिय आरोहण दलका सदस्यहरूको दुःखद निधनबाट पर्वतारोहण क्षेत्रलाई अपूरणीय क्षति पुगेको जनाएको छ। नेपाली आरोहीहरू संलग्न रहेको आरोहण टोली बेपत्ता भएको खबर प्राप्त हुनसाथ पाकिस्तानका सम्बन्धित निकायहरू र नेपाली टोली समेतले खोज तथा उद्धार कार्यलाई तीव्र बनाएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले उच्च हिमाली क्षेत्रमा कठिन खोज कार्य सञ्चालनमा संलग्न पाकिस्तानी तथा नेपाली पर्वतारोही टोलीको साहसिक कार्यको सराहना पनि गरेको छ। कालीगण्डकी करिडोरको बेनी जोमसुन सडक खण्डको विभिन्न स्थानमा पहिरो नियन्त्रण गरी सडक स्तर उन्नति योजना सञ्चालन गरिएको छ। बेनी जोमसुम कोरोला सडक आयोजनाले म्याग्दी खण्डको गलेश्वरदेखि बैसरी र बैसरीदेखि तारातो पानी खण्डका विभिन्न स्थानमा पहिरो नियन्त्रण गरी सडक फराकिलो बनाउने तथा स्तर उन्नतिको काम थालिएको हो। अविरल वर्षापछि आएको पहिरोका कारण मुगुको पिना बालै गमगढी सडक खण्ड 2 सातादेखि अवरुद्ध हुँदा करिब 1 दर्जन गाउँका स्थानीयवासीको जनजीवन प्रभावित भएको छ। सडक सञ्चालन हुन नसक्दा सवारी साधन ठप्प भएका छन् भने सदरमुकाम गमगढीसँगको आवागमन निकै कष्टकर बनेको छ। सडक अवरुद्ध भएपछि स्थानीयहरू वैकल्पिक पैदल बाटो प्रयोग गरी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। वर्षायामका कारण पैदल मार्ग समेत हिलाम्य र जोखिमपूर्ण बनेकाले दैनिक कामकाज व्यापारिक गतिविधि तथा अत्यावश्यक सेवामा समेत असर परेको स्थानीयहरूले बताएका छन्। म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसुम जोड्ने सडक र बेनी दरबाङ सडकमा रातको समयमा सवारी आवागमन बन्द गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार र सोमबार भारी वर्षा हुने प्रक्षेपण गरेपछि जिल्ला सुरक्षा समितिको निर्णय अनुसार आइतबार र सोमबार साँझ 7 देखि बिहान 5 बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको हो। बागमती प्रदेशका उपत्यका बाहेकका 10 जिल्लाका 91 स्थान दुर्घटनाका हिसाबले जोखिमयुक्त रहेका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनले सार्वजनिक गरेको 3 वर्षीय तथ्याङ्क अनुसार बागमती प्रदेशमा सवारी दुर्घटना गम्भीर सुरक्षा चुनौतीका रूपमा देखिएको हो। र गत वैशाख 1 गतेदेखि साउन 17 गतेसम्म देशभर कुल 4053 विपदका घटना भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सो अवधिमा 196 जनाको ज्यान गएको छ। यस्तै 1218 जना घाइते भएका छन्। 4 जना बेपत्ता छन्। विपदबाट जोगिन पूर्व सावधानी अप्नाउन प्राधिकरणले सबैलाई आग्रह गरेको छ। वर्षाको समयमा अकस्मात बाढी पहिरो आउने सर्पदंशको जोखिम हुने भएकाले विशेष सतर्कता अप्नाउनु पर्ने प्राधिकरणले जोड दिएको हो। 6 बजेको समाचार यहीँ सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।

0: नमस्कार, दैनिक पत्र पत्रिकाको सँगालु कार्यक्रम अखबारमा स्वागत छ। म बाबुराम तिमिल सिन्हा। आज मिति 2083 साल साउन 18 गते सोमबार, श्रावण कृष्ण पक्ष पञ्चमी तिथि, तदनुसार अगस्त 3 सन् 2026, नेपाल सम्बत 1146। मधेसको जनजीवन क्रमिक रूपमा सामान्य लयतर्फ फर्किँदैछ। गृहमन्त्री सुदन गुरुङले सक्रियता देखाएपछि पछिल्लो समय विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका समूहहरूबीच सहमति पनि भएको छ, निरन्तर छलफल पनि भएको छ। तराई मधेसका जिल्लाहरूमा सद्भाव र्याली, शान्ति र्यालीहरू समेत निस्किरहेका छन्। अहिले तराई मधेसका विभिन्न जिल्लामा लगाइएको कर्फ्यू आदेश पनि हटाइएको छ भने जनजीवन क्रमिक रूपमा यस अघिकै अवस्थामा फर्किएको प्रसङ्गलाई आज गोर्खापत्र दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको छ। त्यसै गरी मधेसमा गोली होइन हार्दिकताको प्रसङ्गलाई अन्नपूर्ण पोस्ट दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको छ, जसमा जेएनजी अभियन्ता र विभिन्न क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको भनाइलाई उद्धृत गरिएको छ। रक्षा बमको भनाइ रहेको छ, धर्म राम्ररी मान्ने मान्छेले दङ्गा गर्दैन, रक्षा बम जो जेएनजी अभियन्ता हुनुहुन्छ। त्यसै गरी माजिद अन्सारीको भनाइ पनि रहेको छ, उहाँ पनि जेएनजी अभियन्ता नै हुनुहुन्छ। 10 वर्षसम्म मधेसमा हेट स्पिचलाई प्रश्रय दियो, उहाँको भनाइ रहेको छ। मोना अन्सारी अधिकार कर्मी, कानुनविद एवं राष्ट्रिय मानवाधिकारको आयोगको पूर्व सदस्य समेत हुनुहुन्छ मोहना अन्सारी। मधेसमा फोर्सले हुँदैन, मानवीयता सक्रियता बढाएर समस्या समाधान गर्नुपर्छ, उहाँको भनाई आज अन्नपूर्ण पोस्ट दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको छ। त्यसै गरी धीरेन्द्र प्रेमर्षी संस्कृतिविद हुनुहुन्छ, उहाँले भन्नुभएको छ सरकार मधेसमा मट्टीतेल छर्कन्छ, सलाई सजिलै भेटिन्छ, उहाँको भनाइ रहेको छ। यसर्थ उहाँले मधेसमा देखिएको समस्यालाई हार्दिकताका साथ मानवीय आधारमा सम्बोधन गर्नुपर्ने भनाई व्यक्त गर्नुभएको छ। त्यसै गरी मधेसलाई बुझ्नुपर्छ, त्यहाँका मान्छे हाम्रै हुन् भन्नुपर्छ। लक्ष्मणलाल कण उहाँ वरिष्ठ अधिवक्ता पनि हुनुहुन्छ, यसअघि संविधान सभा सदस्य पनि भइसकेको व्यक्तित्व हुनुहुन्छ भने विभिन्न समयमा उहाँले तराई मधेस बाट प्रतिनिधित्व गर्ने राजनीतिक दलमा नेता र वरिष्ठ नेताको भूमिका समेत निर्वाह गरिसक्नु भएको छ। त्यसै गरी डाक्टर विजय मिश्रको भनाई पनि समावेश रहेको छ, उहाँ नागरिक समाजका अगुवा हुनुहुन्छ। आन्दोलनसँगै जनमत संग्रहको माग भइरहेको प्रसङ्गलाई उहाँले उठान गरिरहनु भएको छ। मोनिका निरौला जेएनजी अभियन्ता हुनुहुन्छ, सरकारले मधेसमा सुरक्षा निकायको रूपान्तरण गर्नुपर्ने प्रसङ्गलाई उहाँले उठान गर्नुभएको छ। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकको अग्रपृष्ठमा रहेको छ। पछिल्लो समय पुरा सिलिन्डर, खाना पकाउने एलपी ग्यास गर्न नेपाल आयल निगमले भने पनि सरकारले त्यसलाई अनुमति दिए पनि बजारमा पर्याप्त रूपमा खाना पकाउने एलपी ग्यास प्राप्त हुन नसकेको गुनासो सर्वसाधारणले गरेका छन्। कान्तिपुर दैनिकले सर्वसाधारणले खाना पकाउने एलपी ग्यास सहजै पाउन नसकेको प्रसङ्गलाई अग्रपृष्ठमा उठान गरेको छ, जसमा एउटा तस्विर समेत समावेश रहेको छ, जहाँ एउटा लामो लाइनमा कैयौं सर्व साधारण ग्यास पाउने आशामा प्रतीक्षामा बसिरहेका देखिएका छन्। कान्तिपुर दैनिकले आज सुस्ताको प्रसङ्गलाई पनि उत्थान गरेको छ, सुस्तामा फेरि तनाव समाचार शीर्षक रहेको छ। त्यसै गरी कृत्रिम सङ्कटकी आपूर्तिमै समस्या, खाना पकाउने ग्यासको प्रसङ्गमा आज नेपाल समाचार पत्रले पनि अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। कृत्रिम अभाव खडा गरिएको हो भने सरकारले यसलाई नियन्त्रण गर्नुपर्ने र आपूर्तिमै समस्या हो भने यो समस्या सुल्झाउनुपर्ने प्रसङ्ग पनि रहेको छ, विभिन्न सर्वसाधारणको भनाइ पनि समाचारमा उल्लेख गरिएको छ। यसै गरी हालसालै सङ्घीय संसदमा 9 विधेयक दर्ता भएका छन्, जसमा संवैधानिक पदाधिकारीको दोहोरो सुविधा हटाउनेदेखि न्यायाधीश नै मेलमिलापकर्ता हुनेसम्मका व्यवस्था गरिएका छन्। विभिन्न विधेयक मार्फत यो नयाँ पत्रिका दैनिकमा प्रकाशित प्रसङ्ग हो। त्यसै गरी कान्तिपुर दैनिकले आज अर्थपृष्ठमा भिरकुटी मण्डपमा प्रदर्शनी केन्द्र निर्माणको विषय बजेटमा उठिरहन्छ, कार्यान्वयन हुँदैन भन्ने प्रसङ्गलाई उठान गरेको छ, प्रकाशित गरेको छ। लामो समयदेखि अटो व्यवसायीले अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माणको माग गर्दै आए पनि सरकारबाट यसतर्फ खासै कार्य हुन नसकेको प्रसङ्गलाई आज कान्तिपुर दैनिकले भित्री पृष्ठमा उठान गरेको छ। त्यसै गरी आज नागरिक दैनिकले उपभोक्तालाई उपहार दिने सरकारी रणनीतिले कर छली नियन्त्रणमा आउन सक्ने प्रसङ्ग रहेको छ। सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत उपभोक्तालाई लक्षित गरेर साप्ताहिक र पाक्षिक रूपमा लकी ड्र गरेर उपहार दिने घोषणा गरेको थियो। सोही अनुसार कार्यविधि समेत बनिसकेको छ र अबदेखि सरकारले साप्ताहिक र पाक्षिक रूपमा कर तिर्ने र बीजक लिने करदातालाई उपहारको घोषणा समेत गरेको छ र त्यसलाई कार्यान्वयन गर्ने प्रक्रिया समेत हालैका दिनमा अगाडि बढाएको छ। यो प्रसङ्गलाई आज नागरिक दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको छ। साथै नागरिक दैनिकले पछिल्लो समय विभिन्न प्रदेश सरकारमा भइरहेको फेरबदलको प्रसङ्गलाई पनि उठान गरेको छ। नयाँ सरकार गठनमा सकस कोशीको प्रसङ्ग रहेको छ। त्यसै गरी नेपाल कम्युनिस्ट पार्टी एमाले र नेपाली कम्युनिस्ट पार्टी बीच 3 सहमति भएपछि प्रदेश सरकारहरूको समीकरणमा फेरबदलका लागि भइरहेको कसरतको विषय पनि समाचारमा उल्लेख गरिएको छ। त्यसै गरी गोर्खापत्र दैनिकको भित्री पृष्ठमा सद्भाव र्यालीका प्रसङ्गहरू रहेका छन्। विभिन्न जिल्लामा पछिल्लो समय भएका सद्भाव र्यालीका प्रसङ्ग, त्यसै गरी पत्र पत्रिकाका भित्री पृष्ठमा विविध प्रसङ्गहरू प्रकाशित रहेका छन्। कार्यक्रम अखबारमा अब हामी गोर्खापत्र दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको प्रमुख समाचारलाई लिँदैछौँ। द्रुत मार्गमा विकल्प भाइड कट शीर्षकको समाचार रहेको छ। काठमाडौँ तराई मधेस द्रुत मार्ग अन्तर्गत ललितपुरको खोकना क्षेत्रमा देखिएका विवाद छल्न बागमती नदीमा भाइडक कट अग्ला र लामा पुल जस्तै देखिने संरचना बनाएर चोबारलाई प्रस्थान बिन्दु बनाउने प्रस्ताव प्राविधिक र लचिलो विकल्प हुन सक्ने देखिएको छ। यस विकल्प कार्यान्वयनले खोकना क्षेत्रमा जग्गा अधिग्रहण मुआब्जा र सांस्कृतिक सम्पदा संरक्षणलाई लिएर उत्पन्न विवाद अलग राखेर द्रुत मार्ग निर्माण गर्न सकिनेछ। यसले आयोजना विवादरहित बनाएर छिटै काम सम्पन्न गर्न सकिने सम्बद्ध विज्ञहरूको भनाइरहेको छ। द्रुत मार्गको प्रस्थान बिन्दुका रूपमा प्रस्तावित खोकना क्षेत्रमा जग्गा अधिग्रहण मुआब्जा र सांस्कृतिक सम्पदा संरक्षणलाई लिएर विवाद भएपछि काम सुरु भएको छैन। सोही ठाउँमा आयोजनाको काममा 2074 सालदेखि निरन्तर विवाद र अवरोध हुँदै आएको छ। विवाद समाधान हुन नसक्दा आयोजनाको अन्यल अन्त्य भएको छैन। गोर्खापत्र दैनिकमा यो प्रसङ्ग प्रकाशित छ। खेतसँगै किसानका मनमा पनि धाजा, आजको अन्नपूर्ण पोस्ट दैनिकको अग्रपृष्ठमा खबर रहेको छ। बाँकेको जानकी गाउँपालिका कर मोहना कि गीता पासी धाजा फाटेको खेतमा उभिँदा मन पनि चिरिएको जमिन जस्तै भएको बताउनुहुन्छ। पानीको अभावका कारण बीच सुक्का खेतमा डल्ला पल्टाउँदै उहाँले कुनै आशा नमारी धान रोप्नु भएको थियो, तर आज त्यही खेत चिरा चिरा परेको छ। धानका बोटहरू सुक्दै गएका छन्। मनले पनि त्यत्तिकै गहिरो पीडाबोध गरेको छ। खेतसँगै किसानका मनमा पनि धाँजा पछिल्लो समय वर्षा हुन नसकेको र खेतमा धाँजा फाटेको प्रसङ्गलाई यो समाचारमा उठान गरिएको छ, जसका कारण किसान पीडामा र पीरमा परेको प्रसङ्ग पनि समाचारमा समावेश छ। सुस्तामा फेरि तनाव। दुई महिना अघि नेपाल पसेर पक्की तटबन्ध निर्माण गर्न रोकेका भारतीय सुरक्षाकर्मीले स्थानीयले माटोले बनाएको अस्थायी तटबन्ध समेत आइतबार नेपाल छिरेर भत्काइदिए। स्थानीयले प्रतिकार गर्दा बढ्यो विवाद। कान्तिपुर दैनिकको प्रसङ्ग हो। पश्चिम नवलपरासी स्थित सुस्तामा स्थानीय र भारतीय सुरक्षाकर्मीबीच तनाव बढेको छ। नारायणीको कटान रोक्न स्थानीयले निर्माण गरेको माटोको तटबन्ध भारतीय पक्षले भत्काउन थालेपछि विवाद भएको हो। बस्ती जोगाउन भन्दै सुस्तावासीले माटोको अस्थायी तटबन्ध बनाएकामा भारतीय पक्षले आइतबार त्यो भत्काएको हो। स्थानीय र भारतीय पक्षबीच विवाद भएको भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल रहेको छ। स्थानीयका अनुसार नारायणी नदीको बाढी पस्ने जोखिम रहेको क्षेत्रमा स्थानीयले बनाएको माटोको तटबन्ध सादा पोसाकमा कोदालो बोकेर आएका भारतीय सुरक्षाकर्मीले भत्काउन सुरु गरेपछि स्थानीय प्रतिकारमा उत्रिएका थिए। आफ्नो भूमिमा प्रवेश गरेर तटबन्ध भत्काएको भन्दै सुस्ताका बासिन्दाले आक्रोश पोखेका हुन्। भनाभन भएपछि त्यहाँ खटिएका नेपाली सुरक्षाकर्मीले दुवै पक्षलाई सम्झाइ बुझाइ गरेर विवाद मिलाउने प्रयास पनि गरेका थिए। सुस्तामा फेरि तनाव। भारतीय सुरक्षाकर्मीले नेपाली भूमिमा प्रवेश गरेर नेपाली पक्षले बनाएको तटबन्ध भत्काएको प्रसङ्ग आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। कार्यक्रम अखबारमा अब केही बेर विज्ञापन र सन्देश।
1: सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
2: छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
1: ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
2: अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
1: अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब पत्र पत्रिकामा प्रकाशित अन्य बाँकी प्रसङ्गहरू। आफ्नै भवनबाट पालिका अस्पतालको सेवा, गोरखापत्र दैनिकको भित्री पृष्ठमा खबर रहेको छ। रुकुम पश्चिमको सानीभेरी गाउँपालिका अस्पतालले आफ्नै भवनबाट सेवा प्रवाह गर्न थालेको छ। अस्पतालको नवनिर्मित 1500 आधुनिक भवन निर्माणपछि नयाँ भवनबाटै सेवा दिन थालिएको हो। नवनिर्मित भवन गाउँपालिकाका अध्यक्ष बिर्खबहादुर विष्टले उद्घाटन गर्नुभयो। आफ्नै भवनबाट पालिका अस्पतालको सेवा, रुकुम पश्चिमको खबर गोरखापत्र दैनिकको भित्री पृष्ठमा प्रकाशित रहेको छ। अन्यलमा लगानी सम्मेलन गोरखापत्र दैनिककै यसै पृष्ठमा रहेको अर्को खबरलाई कार्यक्रम अखबारमा समावेश गर्दैछौ। कर्णाली प्रदेशमा आयोजना गर्ने भनिएको लगानी सम्मेलन फेरि पनि अनिश्चित बनेको छ। सरकार फेरबदलका कारण लगानी सम्मेलन अन्यलमा परेको हो। कहिले योजना आयोग पूर्ण नहुनु त कहिले सरकार फेरबदल भइरहनु लगायतका कारण पनि लगानी सम्मेलनको विषय अन्यलमा पर्दै आएको छ। गोरखापत्र दैनिकको भित्री पृष्ठमा यो खबर प्रकाशित छ। मध्य पूर्वमा देखिएको तनाव अझै शान्तितर्फ अगाडि बढ्न सकेको छैन। पछिल्ला दिनमा युद्धले अझै उग्र रूप लिन सक्ने सङ्केतहरू समेत देखिएका छन्। यो प्रसङ्गलाई आज कान्तिपुर दैनिकले परदेश पृष्ठमा खबरका रूपमा प्रकाशित गरेको छ, जसलाई हामी कार्यक्रम अखबारमा समावेश गर्दैछौँ। अमेरिकासँगको युद्ध अन्त्य कसरी गर्ने भन्ने विषयमा इरानी नेतृत्वभित्र ठूलो मत मतभेद उत्पन्न भएको छ। एकातर्फ कट्टरपन्थीहरू रहेका छन् जो युद्धमा पूर्ण जित हासिल गर्नुपर्ने पक्षमा देखिएका छन्। उनीहरूले अमेरिका र संयुक्त राष्ट्रसँगसँग कुनै मध्यस्थता गर्न नहुने मत राखिरहेका छन्। पाएदारी, जसको अर्थ स्थिरता हुन्छ, आन्दोलनका रूपमा चिनिने कट्टर वैचारिक समूहहरू इस्लामिक गणतन्त्रको समाजमाथि पनि नियन्त्रण कडा पार्न चाहन्छन्। अर्कातर्फ राष्ट्रपति मसुद पेजेस्कियान र शक्तिशाली सभामुख मोहम्मद बागेर गालिबाफको समर्थन गर्ने पक्ष छ। गालिबाफ अमेरिकासँगको वार्तामा इरानका मुख्य वार्ताकार रहेका छन्। यो पक्षले अमेरिकामाथि सैन्य दबाव बनाए पनि अन्त्यमा वार्ता मार्फत नै युद्धको हल खोज्नुपर्ने तर्क गरेको छ। युद्धका कारण इरानले भोगिरहेको चर्को आर्थिक क्षतिलाई मध्यनजर गर्दै देशमा भइरहेको सामाजिक परिवर्तन अनुरूप चल्नुपर्ने तर्क यस पक्षको रहेको छ। गालिबाफका सल्लाहकार महदी मोहम्मदले बिहिबार आफ्नो टेलिग्राम च्यानलमा लेख्नु भएको छ, वार्ता भनेको सैन्य कारवाहीलाई पूर्णता दिने राजनीतिक हतियार हो, यसले शत्रुलाई बाध्य पार्न र वास्तविक सहुलियत खोज्ने अवसर दिन्छ। इरानको शासन सत्ताभित्र देखिएको यो खुल्ला प्रतिस्पर्धाले युद्धपछिको इरानको भविष्यलाई लिएर भइरहेको सङ्घर्ष पनि उजागर गर्छ। इरानमा युद्धप्रति सुधारवादी र कट्टरपन्थी बीच मतभेद, आजको कान्तिपुर दैनिकमा यो खबर प्रकाशित छ। फिफाको निलम्बन फुकुवा गर्न नेपाली खेलाडीको आग्रह, आजको नयाँ पत्रिका दैनिकको भित्री पृष्ठमा यो खबर प्रकाशित रहेको छ। राष्ट्रिय पुरुष फुटबल टोलीका खेलाडीहरूले सम्बन्धित निकायसँग फिफाको निलम्बन फुकुवा गर्न आग्रह गरेका छन्। दक्षिण एसियाली फुटबल महासङ्घ साफले निलम्बनका बावजुद पनि नेपालले आसन्न च्याम्पियनसिप 2026 खेल्ने सम्भावना रहेको जनाएपछि आइतबार खेलाडीहरूले सामाजिक सञ्जालबाट यस्तो आग्रह गरेका हुन्। उनीहरूले साफ च्याम्पियनसिप खेल्ने वातावरण बनाउन सरोकारवाला निकायले गम्भीरतापूर्वक कदम चाल्नुपर्ने बताएका छन्। 15औं संस्करणको साफ आगामी 18-देखि 31 कार्तिकमा बङ्गलादेशको ढाकामा हुँदैछ। नेपाली टोलीका गोलरक्षक तथा कप्तान किरण कुमार लिम्बू र अट्याकिङ मिड फिल्डर मनिष डाँगीले राष्ट्रिय टोलीबाट खेल्नु केवल खेल नभई गौरव र पहिचान सम्मान रहेको बताउनुभयो। हाम्रो चाहना निलम्बन फुकुवासँगै घरेलु फुटबललाई चलायमान बनाउनु हो। यसका लागि सम्बन्धित निकायको ध्यान आकर्षण गराउन चाहन्छौँ, खेलाडीहरूले सोसल मिडियामा उल्लेख गरेका छन्। फिफाको निलम्बन फुकुवा गर्न नेपाली खेलाडीको आग्रह, आजको नयाँ पत्रिका दैनिकमा यो खबर प्रकाशित छ। जलविद्युत आयोजनामा स्थानीयलाई प्रति सेयर 100 रुपियाँ कि प्रिमियम मूल्य तोक्ने तयारीपछि 3 आयोजनाका स्थानीय आन्दोलित, कारोबार दैनिकको अग्रपृष्ठमा यो खबर प्रकाशित रहेको छ। कानुनी रूपमा जलविद्युत आयोजना निर्माण कम्पनीले आयोजनाका कारण प्रभावित क्षेत्रका बासिन्दालाई आफ्नो जारी पुँजीको 10% सेयर छुट्याउनु पर्ने व्यवस्था रहेको छ। दितोपत्र दर्ता तथा निष्कासन नियमावली 2073 नियम 9 उपनियम 4 रहेको यही व्यवस्था अनुसार जलविद्युत आयोजनाले स्थानीयलाई सेयर दिँदै पनि आएका छन्। तर स्थानीयलाई उपलब्ध गराउने सेयर अङ्कित साधारण मूल्यमा प्रस्ताव गर्ने कि प्रिमियम मूल्यमा भन्ने कानुनमा खुलाइएको छैन। यसले अहिले उत्पादन थालिएका तर सेयर वितरण नगरिएका आयोजनामा अन्यलको अवस्था सिर्जना गरेको छ। विगतदेखिको अभ्यास भने अङ्कित मूल्यमा स्थानीयलाई सेयर जारी गर्ने हो। पछिल्लो समय केही कम्पनीहरूले स्थानीयलाई प्रिमियम मूल्यमा सेयर जारी गर्ने तयारी गरेपछि आयोजना प्रभावित स्थानीयवासीहरू आन्दोलित हुन थालेका छन्। आजको कारोबार दैनिकले यो खबर प्रकाशित गरेको छ। कारोबार दैनिककै अग्र पृष्ठमा प्रकाशित अर्को खबरलाई लिँदैछौ। काठमाडौँ सहित विभिन्न शहरमा फेरि ग्यास अभाव समाचार शीर्षक रहेको छ। करिब 5 महिना अघि मध्य पूर्वको समस्याका कारण चर्को रूपमा ग्यास अभाव बेहोरेका नेपाली उपभोक्तालाई अहिले फेरि त्यही समस्या दोहोरिएको छ। ग्यास र इन्धन आयात हुने मुख्य भाग हर्मुज जलमार्गमा ढुवानी अवरोध भएपछि करिब 1.5 महिनादेखि नेपाली उपभोक्ताले ग्यासको अभाव बेहोरिरहेका थिए। कारोबार दैनिकको खबर हो यो। पत्र पत्रिकामा प्रकाशित यिनै विविध प्रसङ्गहरूसँगै कार्यक्रम अखबारको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने उत्तम पाण्डेलाई धन्यवाद। यसपछि अन्तर सम्वाद कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: कुनै पनि कारणले उत्पन्न हुने हिंसात्मक घटनाले जनधनको क्षति मात्र होइन, समाजमा वर्षौंदेखि कायम रहेको विश्वास, भाइचारा र सद्भावमा समेत गहिरो चोट पुर्याउँछ। संयमता, धैर्यता र जिम्मेवार नागरिकको व्यवहार नै सबैभन्दा ठुलो आवश्यकता हो।
1: अशान्ति फैलाउने प्रयास प्राय अफवाह, भ्रामक सूचना र उत्तेजक अभिव्यक्तिबाट सुरु हुन्छ। त्यसैले कुनै पनि समाचार, फोटो वा भिडियो सामाजिक सञ्जालमा देख्दैमा त्यसलाई सत्य ठान्नु हुँदैन। आधिकारिक निकाय वा विश्वसनीय सञ्चार माध्यमबाट पुष्टि नगरी कुनै पनि सामग्री सेयर नगर्नुहोस्। जात, धर्म, भाषा र समुदायका नाममा घृणा फैलाउने अभिव्यक्ति र उत्तेजक टिप्पणीबाट टाढा रहनुहोस्। याद राखौँ, सामाजिक सञ्जालमा गरिएको एउटा गैर जिम्मेवार पोस्टले समाजमा ठूलो तनाव सिर्जना गर्न सक्छ भने एउटा जिम्मेवार व्यवहारले शान्ति कायम राख्न महत्त्वपूर्ण योगदान दिन सक्छ।
0: कुनै विवाद वा समस्या देखिएमा सम्बन्धित निकाय, स्थानीय प्रशासन वा समुदायका अगुवासँग समन्वय गरी शान्तिपूर्ण संवादबाट समाधान खोजौँ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको अनुरोध।

0: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
1: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
0: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
1: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
0: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
1: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
0: सेवा सुचारु गर्नका लागि *1415# डायल गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: नमस्कार, अन्तर सम्वादबाट सन्तोष रेग्मी। देशका विभिन्न भागमा अहिले पनि वर्षा भइरहेको छ, साथै कतिपय क्षेत्रमा अहिले पनि धान रोपाईको कार्य जारी रहेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार करिब करिब 90% क्षेत्रमा धान रोपाई सम्पन्न भएको छ भने वर्षा भइरहेकाले अबको केही दिनमा धान रोपाईको कार्य सम्पन्न हुनेछ। त्यसै गरी सरकारले कोदो बालीको प्रवर्धनमा पनि विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको छ। यसपालि बर्खे मकै पनि राम्रो उत्पादन भएको छ। वर्षा समयमा भएकाले मकै उत्पादन राम्रो अवस्थामा रहेको मन्त्रालयले जनाएको छ। धान, मकै, कोदो लगायतका कृषि बालीको उत्पादनको अवस्था, सरकारको प्रयास, अपर्याप्तता र गर्नुपर्ने विषयमा आजको अन्तर्सम्वादमा केन्द्रित हुनेछौँ। कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठ कुराकानीमा हामीसँग हुनुहुन्छ। श्रेष्ठज्यू,
4: हजुर,
3: स्वागत छ यहाँलाई।
4: धन्यवाद।
3: हजुर, अब अलि ढिला वर्षा सुरु भयो जसले गर्दा चाहिँ यसपालि धान रोपाई चाहिँ हुँदैन कि सुक्खा लाग्छ कि भन्ने जुन खालको अवस्था देखिएको थियो, पछिल्लो समयमा त्यो अवस्था क्रमशः अन्त्य भएको छ। ढिलोदेखि वर्षा सुरु भए पनि अहिलेसम्म नै वर्षा भइरहेको छ। कतिपय क्षेत्रमा त चाहिँ वर्षा पछिल्लो दिनमा नहुँदा केही खडेरीको आशंकाहरू पनि गरिएको छ। पछिल्लो अवस्था कस्तो छ धान रोपाईको?
4: अघि हामीले सुरुवातमा भन्नुभयो, अहिले चाहिँ हाम्रो धान रोपाई यहाँले भन्नुभयो अस्ति अलिकति ढिलो सुरु भए पनि अहिले राम्रो अवस्थामा छ। हामी पोहोरको तुलनामा चाहिँ यसपालि चाहिँ हाम्रो केही बढी चाहिँ देखिन्छ यो अवस्थामा हेर्दाखेरि चाहिँ। जस्तो पछिल्लो हाम्रो तथ्याङ्क अनुसार चाहिँ अहिलेसम्म चाहिँ 92.57% चाहिँ हाम्रो धान रोपाई सम्पन्न भएको छ। पोहोर साल चाहिँ यही अवधिमा, लगभग यही अवधिमा चाहिँ 83.93% भएको थियो। त्यो हिसाबले हेर्दाखेरि चाहिँ रोपाइँलाई अहिलेको अवस्थामा सन्तोषजनक मान्नुपर्छ। यहाँले नै भन्नुभएको थियो, अब अझै पानी परिराखेको छ, अलिकति यो मधेसमा अलिकति कम छ अरूको तुलनामा, मधेस र कृषि प्रदेशमा। यो चाहिँ अबको यो वर्षाले अब भनौँ न थप चाहिँ रोपाइँ भइकन हामी चाहिँ लगभग एक हप्ता आसपासमा अब यो रोपाई हुन सक्ने सबै क्षेत्रमा रोपाई सम्पन्न हुन्छ होला भन्ने अनुमान छ।
3: यो जुन यसपालिको जुन धान रोपाईको अवस्था देखिएको छ, यसले हाम्रो उत्पादनमा कस्तो फरक पार्नेछ?
4: यस्तो छ, अब यसपालि चाहिँ अब रोपाई चाहिँ सन्तोषजनक भएको हुनाले अब यस पछाडि कसरी अब यो बर्सातको प्रकृति कसरी प्रवृत्ति कसरी अगाडि बढ्छ त्यसमा पनि केही निर्भर त होला। तर अहिलेसम्मको सामान्य अवस्थामा हेर्दाखेरि धान रोपाई सामान्य नै भएको हुनाले चाहिँ उत्पादन पनि सक्नुमा पनि सकारात्मक प्रभाव पर्ने देखिन्छ। तर पछिल्लो समय चाहिँ अब हामीले देख्दै भोग्दै आएका छौँ कि अब जस्तै फुल खिल्ने बेलामा अस्वाभाविक रूपमा वर्षाले गर्दाखेरि चाहिँ अब यो फुल झार दिने समस्या, त्यसपछि गएर त्यति नै बेला उच्च तापक्रम भएर त्यसपछि गएर यो भनौँ न फुलेन सुक्ने समस्या, यो कारणले गर्दाखेरि उत्पादनमा असर पर्ने समस्या देखिएको छ। त्यसै गरिकन अब भिज्याउने बेलामा फेरि असमयमा वर्षा भएर पनि नोक्सान भएको छ। यी कुराहरूलाई ध्यानमा राख्दै अब यी घटनाहरू भएनन् भने चाहिँ हाम्रो उन्नत बिउको भनौँ न कभरेज पनि बढेको छ। त्यो हिसाबले उत्पादनमा सकारात्मक प्रभाव पर्ला भन्ने अनुमान मात्रै गर्न सकिन्छ। अहिले सबै कुरा सामान्य भएको अवस्थामा चाहिँ निश्चित रूपमा उत्पादन चाहिँ राम्रो हुनसक्छ।
3: हजुर, अब जस्तो हाम्रो क्षेत्रफल जुन छ नि, करिब करिब 1,73,069 हेक्टर होइन? हजुर, अब त्यो क्षेत्रफल वृद्धि गर्ने पनि सरकारको कार्यक्रम थियो, त्यसै गरी उत्पादकत्व वृद्धि गर्ने पनि सरकारको कार्यक्रम थियो। यो दुईवटा कार्यक्रम चाहिँ कसरी अगाडि बढ्दैछ त?
4: यस्तो हो, यो त नियमित कुरा हो हाम्रो होइन। यो छुट्टै यसको लागि हाम्रो अब शैत्यधान विशेषको लागि हाम्रो कार्यक्रम हो, अन्यथा हाम्रो चाहिँ खाद्य सुरक्षाको लागि चाहिँ अब हामी चाहिँ यो धान चामल हाम्रो प्रमुख भनौँ न हाम्रो खाद्यान्नको प्रमुख स्रोत भएको हुनाले चाहिँ अब भात खाने प्रवृत्ति हाम्रो बढेको हुनाले पछिल्लो 50 वर्षमा हाम्रो लगभग 70% चाहिँ यो चामलको प्रति व्यक्ति प्रति वर्ष चामलको उपभोगको दर बढेको छ। त्यो हिसाबले धान चामलको माग बढेको छ। अब यहाँलाई पनि थाहा छ र यो कहिलेकाहीँ यो मिडियामा बाहिर पनि यो बडा भइरहेको नि यो चाहिँ यो विषय नबुझिकनै आउँछ भन्ने लाग्छ कि कुनै समयको कृषि प्रधान देश धान चामल निर्यात गर्ने देश अहिले आयात गर्छ भन्छ। त्यो हामीले त्यो कुरा भन्दै गर्दाखेरि के विचार गरे हुँदैनौँ भन्दाखेरि चाहिँ हाम्रो उत्पादन त बढेकै छ, हाम्रो जनसङ्ख्या जसरी बढेको छ अहिले पनि मैले भने चामलको उपभोगको दर कसरी बढेको छ त्यो पनि हेरौँ होइन। प्लस हाम्रो चाहिँ तपाईँको पछिल्लो 20 वर्षमा यो राष्ट्रिय योजना आयोगले एउटा तथ्याङ्क निकालेको थियो, पछिल्लो 20 वर्षमा हाम्रो प्रत्येक वर्ष 0.6% दरले धान खेती हुने क्षेत्रफल घट्दै गएको छ। यो त हामी सबैले देखि बुझेकै कुरा हो। गैरी खेतहरू अहिले बाजा छन्, त्यसका बावजुद पनि हाम्रो चाहिँ धान उत्पादन बढेको कारणले गर्दाखेरि चाहिँ र यसको चाहिँ निरन्तर चाहिँ उपभोग बढेको कारणले गर्दाखेरि नपुगेर चाहिँ हाम्रो आयात गर्नु परेको अवस्था हो होइन। त्यसलाई सम्बोधन गर्नको लागि नेपाल सरकारले विगतदेखि नै धानमा आत्मनिर्भरताको कार्यक्रम सञ्चालन गरेको अवस्था हो, अहिले पनि छ यहाँको प्रश्नमा। त्यस कारणले निरन्तर छ यो कार्यक्रम। अहिले पनि हामी चाहिँ पहिला हामी प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना भन्ने एउटा राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम मार्फत देशभरि चाहिँ धानका जोन सुपर जोन ठुल्ठुलो क्षेत्रहरूमा चाहिँ धानको तपाईँको चाहिँ धानको क्षेत्र विस्तार गर्ने मूल लक्ष्य दुईवटा छ हाम्रो। यहाँको सोधे प्रश्नमा हामी चाहिँ दुईवटा हिसाबले उत्पादन बढाउने कुरा गर्छौँ। एउटा भनेको चाहिँ धानको चैत धानको क्षेत्र विस्तार गरेर, किन भन्दा चैत धानमा उत्पादन बढी हुन्छ र चैत धानको क्षेत्र विस्तार गर्ने सम्भावना छ, त्यसबाट अगाडि बढेका थियौँ भने अर्को भनेको चाहिँ बर्खे धानको चाहिँ उत्पादकता बढाउने, त्यसको लागि चाहिँ उन्नत बिउ बिजन उपलब्ध गराउने, बढी फर्ने जातहरूको विकास गर्ने, हाइब्रिड जातहरूको विकास गरेर किसान समक्ष पुर्याउने यो कामहरू गरिरहेका छौँ। तर यहाँनिर समस्या के छ भन्दाखेरि चाहिँ अब हामी तिन तहको सरकारमा छौँ। अहिले सङ्घीय सरकारले लिएको यो राष्ट्रिय अभियानमा चाहिँ सबै सरकारहरूको उत्तिकै तपाईँको हाते नालो हुनुपर्छ। उहाँले काम गरिरहनु भएको छ, नगर्नु भएको होइन, तर चाहिँ त्यो कता कता तालमेल नमिलेको जस्तो देखिन्छ। त्यो भयो भने अझ हामीले धानमा आत्मनिर्भरताको दिशामा अझ अगाडि बढ्न सक्छौँ भन्ने लाग्छ।
3: जस्तो अब जुन समस्या देखिएको छ, मूलत बाँझो चाहिँ हुने, जमिन बाँझो हुने क्रम बढ्दै गएको अवस्था विद्यमान छ। यसका कारण चाहिँ अब युवाहरू विदेशिएको यसको मूल कारण हो होइन, तर अब सरकारले चाहिँ यसमा विभिन्न प्रोत्साहनका कार्यक्रमहरू ल्याएर सहकारी समूह खेती यी यावत कृषि समूहहरूलाई प्रोत्साहन गर्ने यावत कार्यक्रमहरू ल्याएको, ती कार्यक्रमहरूको प्रभावकारिता कतिको देखिएको छ? अथवा त्यसलाई सजिलो गरेर भन्दाखेरि बाँझो जमिनमा खेती गर्ने चाहिँ प्रयास चाहिँ कतिको सफल भएको छ?
4: यस्तो त्यो तपाईँको यो बहुआयामिक विषय छ कि, यो चाहिँ प्रक्त जो हामी बाहिर कुरा गर्छौँ नि सजिलै, त्यस्तो चाहिँ होइन। यो हाम्रो आर्थिक, सामाजिक, भौगोलिक अनि जनसाङ्ख्यिक कुरा यो सबैसँग जोडिएको छ होइन। तपाईँको हाम्रो दसैँ तराई त्यस पछाडि गएर अब हाम्रो खास गरी जहाँ जमिन बाँझो हुन्छ त्यहाँ चाहिँ प्रति इकाइ जमिनमाबाट किसानले पाउने जो फाइदा अथवा प्रतिफल छ नि, त्यो प्रतिफल कम हुनु, त्यस पछाडि गएर कम शक्तिको अभाव हुनु, कतिपय स्थानहरूमा जङ्गली जनावरको समस्या हुनु, अनि त्यस पछाडि गएर अब कतिपय ठाउँमा सिँचाइ सुविधाको अभाव होला, यस्ता धेरै विषयहरू जोडिएका हुन्छन्। त्यस कारणले त्यो त्यति सहज चाहिँ होइन, तर सरकारले सहज छैन भनेर अब फेरि पछि हट्ने कुरो पनि भएन। तर यो जादुको छडी जस्तो त्यसमा हुँदैन। अब यसमा समय लाग्ने कुरा, लगानी लाग्ने कुरा र त्यो इको सिस्टम भन्छौँ नि हामी, यो समग्र इको सिस्टममा नै सुधार नगरेसम्म कृषि मन्त्रालयले मात्रै माझ जागिन भयो त्योमा चाहिँ तिमीले खेती गर्यो भने यो सुविधा पाउँछौ भनेको आधारमा मात्रै त्यो सम्भव छैन। त्यो चाहिँ हामीले गरि पनि राखेका छौँ। जस्तै तपाईँको बाँझो जमिनमा तपाईँले खेती गर्नुहुन्छ भने अहिले हामीले कुरा गरौँ न, विभिन्न बालीहरू खास गरी अब कोदोजन्य बालीहरूमै खेती गर्नुभयो भने अहिले पनि हामीले पालिकासँग स्थानीय तहसँग मिलेर सङ्घीय सशस्त्रमा ठुलो रकम पठाउँछौँ र त्यसबाट चाहिँ जस्तै तपाईँले पाँच जमिनमा खेती गर्नुभयो, विश्वपनिमा गर्नुभयो भने चाहिँ तपाईँको अझ थप सुविधा पाइन्छ। तथापि प्रतिरोपणी 900 रुपियाँको दरले त्यहाँ सोझै अनुदान दिने व्यवस्था छ भने तपाईँले सहकारीलाई, पालिकाले तोकेको सहकारीलाई बेच्नुभयो अथवा त्यसरी बजारीकरण गर्नुभयो भने चाहिँ थप प्रति किलो 10 रुपियाँको दरले पाउने व्यवस्था त्यसमा गरिएको छ। त्यसको अलावा चाहिँ तपाईँलाई त्यसमा बिउको सुविधा अनि त्यसपछि गएर यो मेकनाइजेसनको लागि पनि यन्त्रीकरणको लागि यन्त्र उपकरणको सुविधाहरू, त्यस्तो सुविधा थुप्रै सुविधाहरू त्यसमा छ। अरू किसिमका हाम्रा बालीहरूमा पनि बाँझो जमिन, अनि त्यसमा चाहिँ हामीले अझ एक रोपनी नै गर्नुहुन्छ, तपाईँले ठ्याक्कै बाँझो जमिन प्रयोग गरेर एक रोपनी नै गर्नुहुन्छ भने पनि तपाईँले त्यही खालको सुविधा पाउनुहुन्छ। 20 रोपनीमा गर्नुहुन्छ नि बढी सुविधा स्वाभाविक रूपमा अलिकति व्यवसायका हिसाबले, र एकै रोपनीमा नि गर्नुहुन्छ भने त्यही 900 रुपियाँ प्रति रोपनी र त्यसपछि गएर 10 रुपियाँ प्रति किलोको दरले सुविधा त्यस्तो छ। त्यस कारणले त्यो मात्रै भएन, बजारीकरणमा सहयोग गर्ने अनि यो प्रशोधनमा उद्योग साना साना घरेलु चाहिएको प्रशोधन उद्योगमा सहयोग गर्ने यस्ता थुप्रै कार्यक्रमहरू छन्। तर त्यो कार्यक्रम चाहिँ सङ्घीय सरकारको त आफ्नै त इकाइ तल छैन, यो सबै कार्यक्रम अघि पनि मैले भने जस्तै स्थानीय तहहरूमा त पालिकाहरू मार्फत गर्छौँ र यो कार्यविधिहरू हामीले पठाएका हुन्छौँ कि यो कार्यक्रम यसरी यसरी सञ्चालन गर्ने भनेर, त्यो अनुसार सम्भव गर्नुभयो भने चाहिँ अहिले भनेको हाम्रो यो लक्ष्य उद्देश्य पुरा हुन सक्छ। अहिले पनि यहाँलाई बताउँ, यो वर्ष पनि हाम्रो तपाईँको 87 स्थानीय तहहरूमा चाहिँ हाम्रो यो रैथानी बाली प्रवर्धन कार्यक्रम भनेर गएको छ भने 69 स्थानीय तहमा चाहिँ हाम्रो यो कृषि जैविकता तथा यो स्थानीय बिउ ब्याङ्क सामुदायिक बिउ ब्याङ्कको प्रवर्धनलाई कार्यक्रम गएको छ। यो दुइटै कार्यक्रमलाई गरिकन चाहिँ तपाईँको 144 पालिकामा गएको छ हामीहरूको र करिब करिब 10 करोड पैसा गएको छ। यहाँलाई बताउँ, यस्तै कार्यक्रमको लागि पछिल्लो अस्ति हामीले यहाँले प्रश्न सुनवाई गर्नुभयो, अस्ति हामीले कोटी दिवस मनायौँ, त्यही सन्दर्भमा जन्मे बालीको प्रवर्धनको लागि हामीले हालसम्म यो 7 वर्षमा गएर पछिल्लो 7 वर्षमा मात्रै 800 पालिकामा, अब त्यसलाई जोडिएको पालिकालाई एक मान्दाखेरि करिब 400 पालिकामा हामी पुगिसकेका छौँ। 400 पालिकामा हामी 65 करोड बजेट सङ्घीय बजेटहरू पठाएका छौँ, यसको कार्यान्वयन चाहिँ प्रमुख विषय हो भन्ने लाग्छ।
3: त्यो जुन कोदो प्रवर्धनका जुन कार्यक्रम छ त्यसको प्रभावकारिता चाहिँ कस्तो देखिएको छ? अब हुन त यसलाई भर्खरै सुरु गरिएको हो, यद्यपि प्रारम्भिक चाहिँ त्यसका उपलब्धिहरू कस्ता छन् र अपेक्षित उपलब्धिहरू कस्तो छ? सरकारले अब यो कार्यक्रम मार्फत हामी यो यतिसम्म चाहिँ उत्पादन बढाउन सक्छौँ, हाम्रो आयात अलिक कम गर्न सक्छौँ भन्ने लक्ष्य पक्कै लिएको होला?
4: यो पनि सही कुरा हो। हामी चाहिँ यो पहिलो कुरो यसको महत्त्व चाहिँ हामीले यो 5 कम्पोनेन्ट छ यसमा है, त्यो चाहिँ महत्त्व बढाउँछ। 5 यसका सम्भावहरू छन् यो कोटिजन्य बाली प्रवर्धनको। मूल रूपमा हामीले बुझ्नुपर्ने कुरा के हो, यो रेडियो सुन्नुहुने श्रोताहरूले पनि मेरो अनुरोध के हो भन्दाखेरि चाहिँ हामीले यसलाई कुनै समयमा गरिबको खाना होइन, त्यस पछाडि गएर त्यो चाहिँ समाजको मा रहने निम्नवर्गको खानाको रूपमा यसलाई अपहरित बालीको रूपमा हामीले लियौँ। तर अब संसारमा यस्तो महत्त्व बढ्दै जाँदा, उजागर हुँदै जाँदाखेरि अहिले विश्वव्यापी रूपमा कोदोजन्य बालीको क्षेत्रफल, उत्पादन र उपभोग बढेको अवस्था छ। अब हामीले पनि विगतदेखि नै यसको महत्त्वलाई दृष्टिगत गरेर नेपाल सरकारले कार्यक्रम चाहिँ सञ्चालन गरेकै अवस्था हो। मूल रूपमा अब रेडियो सुनिने श्रोताहरूलाई म बताउँ, यसको थुप्रै फाइदाहरू छन्। पहिलो कुरो, अहिले हामी जुन अघि पनि कुरा गऱ्यौँ हामी, अब हामी धानमा बढी केन्द्रित भएका छौँ, धान खेती हुने जमिन घट्दो छ, त्यसै गरिकन चाहिँ जलवायु परिवर्तनले गर्दाखेरि धान गहुँ मकै लगायतका बालीको उत्पादन आगामी दिनमा घट्छ भनेर प्रक्षेपणहरू भइराख्दाखेरि यो खालको बाली चाहिँ, र अर्को चाहिँ हामी कुपोषणको दुष्चक्रमा फसेका छौँ, हामी त्यही कुपोषणको मारमा छौँ। एउटा चाहिँ खाना नै पुगेको छैन, त्यो कुपोषण पनि छ, अर्को भनेको चाहिँ अहिले हाम्रो चाहिँ तपाईँको आवश्यकताभन्दा बढी क्यालोरी इन्टेक गरेर क्यालोरी लिएर यो सानै उमेरमा बच्चाहरू मोटाउने र सानैमा डायबिटिज, त्यस पछाडि गएर यो मधुमेहपछि अब यो मुटुको रोग, किडनीको रोग हुने समस्या बढेको छ। त्यसै गरिकन चाहिँ माइक्रोन्युट्रिएन्ट डिफिसियन्सी भन्छौँ अर्को भनेको, अर्को भनेको हाम्रो चाहिँ अहिले जङ्क फुडको जो प्रभाव बढेको छ, यसको कारणले गर्दा तिनमा चाहिँ सूक्ष्म पोषक तत्त्व नहुने भएको कारणले गर्दाखेरि हाम्रो समाजमा अहिले बालबच्चाहरूमा कुपोषणको यो महामारी जस्तै फैलिएको छ। हामीले यसलाई त्यति धेरै ध्यान दिएका छैन। तपाईँ हाम्रा बालबच्चाहरूलाई यो कुपोषणको दुष्चक्रबाट निकाल्नको लागि यी रैथाने बालीहरू, कोदोजन्य रैथाने बालीको ठुलो भूमिका हुन्छ, किन भन्दाखेरि यिनमा चाहिँ प्रशस्त मात्रामा चाहिँ तपाईँको शरीरलाई चाहिने पोषक तत्त्वहरू, खास गरी चाहिँ भिटामिन्स, मिनरल्स र भिटामिन्स भिटामिन्स मिनरल्स हामी सूक्ष्म पोषक तत्त्व भन्छौँ, यिनीहरूको प्रचुर मात्रामा उपलब्ध हुनुभएको एउटा कारण, अर्को चाहिँ जलवायु परिवर्तनका यो जुन जुन समस्या भोगिरहेका छौँ यसमा पनि बुझ्न सक्ने क्षमता, यसमा कम पानी भए पनि हुने, सुक्खामा पनि धेरै लामो सुक्खा सहन सक्ने, रुखिया पनि कम बढी सहन सक्ने, रासायनिक मल प्रयोग यत्रो हाकार हिसाबले देखिन्छ भनिन्छ होइन, त्यसको विकल्पमा पनि यसले प्रयोग गर्न सक्छ, यो लगायतको कारणले गर्दाखेरि टुरिज्मले बाली बढाउनेको विकल्प पनि आगामी दिनमा यही महत्त्व बुझेर नेपाल सरकारले पछिल्लो समय पछिल्लो 7-8 वर्षदेखि अलि व्यवस्थित रूपमा, पहिला पनि काम भएको थिएन भन्ने होइन, अलिकति संस्थागत रूपमा तिनैवटा सरकारको संलग्नमा हामीले कार्यक्रम गर्दै आएका छौँ। अहिले पनि मैले बताएँ पछिल्लो 7 वर्षमा हामी 4 तालिकामा गएका छौँ र 66 करोड बजेट त यसको लागि हामीले कुरा गरेका छौँ। यसका चारवटा कम्पोनेन्टहरू छन्, एउटा चाहिँ यसको हामीले महत्त्व नै बुझाउन दिइरहेको छौँ, एउटा चाहिँ अघि मैले भनेको जस्तो पोषणको महत्त्व, जलवायु परिवर्तनको महत्त्व, ग्रामीण अर्थतन्त्र विकासमा यसको महत्त्वको बारेमा बुझाउनु पर्ने छ। अर्को भनेको यसमा रहेको गलत धारणा जुन छ नि, यो चाहिँ तपाईँको कमजोर वर्गले गरिबले खाने हो भन्ने, त्यो गलत हो भन्ने कुरा बुझाउनको लागि हाम्रो सचेतना र प्रचार प्रसारको कम्पोनेन्ट एउटा छ, संवाद छ। दोस्रो चाहिँ यसको उत्पादन उत्पादकता बढाउन यसमा जीवमा सहयोग गर्ने, प्रविधिमा सहयोग गर्ने, मसिनरीमा सहयोग गर्ने दोस्रो कम्पोनेन्ट छ, माटो सुधारमा सहयोग गर्ने। तेस्रो भनेको सबैभन्दा महत्त्वपूर्ण चाहिँ बाल बच्चालाई हामीले यीबाट बन्ने परम्परागत परिकारकै जस्तै खिर होला, अहिले झिँडो होला, रोटी होला, यस्तो बाल बच्चाले खाँदैन, हामीले जोड दिन खोजेको बाल बच्चालाई पनि हो। अर्को चाहिँ मधुमेह लगायतका यो हाम्रो के भन्छ प्रेसर, ब्लड प्रेसर लगायतका जुन रोग छ हामी नसर्ने रोग भन्छौँ, त्यस कारण बाल बच्चा मात्रै होइन त्यो पोषण, यो ठुला हामी अदल्तहरूलाई पनि अरूलाई पनि जुन यो नसर्ने रोगको प्रकोप बढेको छ त्यसलाई कम गर्नको लागि, त्यसलाई एक हिसाबले मेडिसिन औषधिकै काम गर्नको लागि पनि यी रैथाने कोदोजन्य रैथाने बाली खास गरीको भूमिका भएको हुनाले पनि हामीले यसको बढावा दिएको हो। त्यसमा मैले भन्दै थिएँ सबैभन्दा महत्त्वपूर्ण त्यसको कम्पोनेन्ट देखिन्छ, त्यो भनेको चाहिँ तपाईँको यसको परिकारहरूको विविधीकरण गर्ने, तपाईँले कुकिज बनाइदिनु, बिस्किट बनाइदिनु, मोमो बनाइदिनुहोस् होइन, यसको चाहिँ थुप्रै थरीका परिकारहरू मफिन बन्छ, यस्तो धेरै परिकारहरू बनाउन सकिन्छ आधुनिक परिकार चाहिँ बच्चाहरूले मन पराएको हो, यस्तो बनाउनु सबैभन्दा महत्त्वपूर्ण। तेस्रो कम्पोनेन्ट हामी त्यसमा सहयोग गर्छौँ, सानसाना बेकरीहरू खोल्नमा साना सानो ओभनहरूको सहयोग गर्ने, त्यसपछि अरू चौथो अनि यसबाट चाहिँ तपाईँको मूल्य अभिवृद्धि गर्ने भनेको मतलब तपाईँको अब पिठो होला, पिठो भएपछि अहिले मैले भनेका परिकारहरू होला, यो मूल्य अभिवृद्धि श्रृङ्खलामा सहयोग गर्ने त्यस्तो छ भने, चौथो भनेको चाहिँ तपाईँको त्यसैमा आधारित व्यवसायहरू गर्ने कि होमस्टेहरू गर्ने, कोसेली घरहरू स्थापना गर्ने, बजारीकरणहरू गर्ने, प्याकेजिङ लेबलिङ ब्रान्डिङ गर्ने, यी सहयोग गरेर पनि चौथो कम्पोनेन्ट हुन्छ। र पाँचौँ भनेको नीतिगत सहयोग, यो चाहिँ एकदमै महत्त्वपूर्ण छ। नीतिगत सहयोगमा हामीले के भनेको छौँ भन्दाखेरि यो रेडियो सुन्नुहुने सम्पूर्ण स्थानीय तहका जनप्रतिनिधिहरू लगायत स्थानीय कृषकहरू सबैलाई मेरो अनुरोध, हामीले एउटा अभियान के चलाएका छौँ भन्दाखेरि, यदि देशमा आत्मनिर्भरता हामी हासिल गर्न चाहेका छौँ, यो जलवायु परिवर्तन यो विश्वको व्यवस्थामा जुन खालको बेला बेलामा समस्या देखिन्छ, अहिले भर्खर यहाँले अब केही समयमा अब हामीले बाहिरबाट गाउँ आउँदा हामीलाई समस्या पर्ने अवस्था देखिएकै छ, रसिया युक्रेन वारकै कारणले र यो पछिल्लो वारको कारणले गर्दाखेरि, त्यस कारणले गर्दाखेरि यस्तो बाहिरबाट आयात गर्नु नपरोस्, हामी हाम्रै उत्पादनमा आफ्नो हुन सकौँ भन्नको लागि रासायनिक बाली परिवर्तन गर्नुपर्नेछ। त्यसको लागि चाहिँ स्थानीय सरकारले र प्रदेश सरकारले पनि सङ्घीय सरकारले केही केही गरेकै छ, हामीले स्थानीय पालिकाहरू धेरै ठाउँ अलिकरण थाल्नु भएको छ, विभिन्नवटा कामहरू गर्नुभएको छ। एउटा भनेको चाहिँ विवाह खाजा जुन हाम्रो नेपाल सरकारको कार्यक्रम छ, त्यसमा प्रति विद्यार्थी रकम कम छ, राज्यको क्षमताको पनि कुरा होला, अब त्यसमा तपाईँ पनि गर्न सक्नुभयो भने मतलब थप स्थानीय तहले थपै छ, हो त्यो थपेर अथवा केन्द्रबाट गएकै पैसाबाट चाहिँ यो रैथाने बालीमा आधारित चाहिँ खाजा खुवाउनु पऱ्यो। विवाह खाजामा यो चाउचाउ त्यस पछाडि गएर बिस्किट अथवा तपाईँको यो मैदा जन्य बिते खानेकुरा होइन कि हाम्रो कोदो जन्य बालीका

0: सहयोग गरौँ। त्यसपछि गएर विदेशी आउँदाखेरि हामी चिया दिने गरेका छौँ नि आजकल, चियाको सँगसँगै हामीले अब यस्ता पैठाने बालेका भ्यालु एडेड प्रडक्टहरू भनेको मतलब त्यो प्रशोधन गरिएका प्रशोधित खाद्य पदार्थहरू दिने गरौँ। यसले के गर्छ सबैभन्दा महत्त्वपूर्ण यसले के गर्छ भन्नुहुन्छ भने यसले एक त बालबच्चाको कुपोषण घटाउने भयो, अर्को भनेको खाद्य सुरक्षा पनि बढाउने भयो, अर्को भनेको चाहिँ सबैभन्दा महत्त्वपूर्ण कुरो चाहिँ हामीलाई आत्मनिर्भरता लाने भयो। र म भन्ने गर्छु यो हाम्रो ग्रामीण अर्थतन्त्र विकासमा योगदान पुर्याउनु भयो। के भयो त भन्दाखेरि त्यहाँ भएको उत्पादनलाई अनिश्चित बजार खोज्नु पनि परेन, यहाँले त्यहाँ उत्पादन भएको चाहिँ त्यहीँ त्यहीँ हाम्रो स्थानीय स्तरमा नै त्यसले बजार पाउने भयो। यो भनेको हाम्रो दिव्यपनाको स्थानीय खाद्य प्रणाली विकासको एउटा अभिन्न अङ्ग, यसको चाहिँ मुटु हो। त्यस कारणले यसमा चाहिँ हाम्रो स्थानीय तहको ठुलो भूमिका हुन्छ। अहिले धेरै स्थानीय तहहरूले यसमा काम पनि गर्नुभएको छ र केही स्थानीय तहहरूले सहकारीहरूलाई यो दिवा खाजासँग जोडेर चाहिँ वर्षको 30-40-50 लाखसम्मको चाहिँ त्यो सहकारीले स्थानीय सहकारीले रेखानी बाली र अरू ताजा हाम्रो त्यहाँको उत्पादनलाई चाहिँ दिवा खाजासँग जोडेर विद्यार्थीको शिक्षण सिकाइ क्रियाकलाप पनि बढ्छले गर्दा यसको वैयक्तिक विकास पनि बढ्छ, साथसाथै कुपोषण पनि कम हुन्छ। यो खालको गरिदिनुको लागि मैले अनुरोध गरेँ। त्यसै गरिकन चाहिँ अर्को एउटा चाहिँ हामीले यही रैथाने बाली संरक्षण र प्रवर्धनको लागि भनेर चाहिँ यो सामुदायिक बिउ बैङ्क स्थापनाको अभियान चलाएका छौँ। अहिले हाम्रो धेरै स्थानीय तहहरूमा यही वर्ष पनि हामीले 59 पालिकाहरूमा चाहिँ त्यो कार्यक्रमहरू सञ्चालन गरेका छौँ। अर्को अनुरोध चाहिँ यो रैथाने बाली नै हाम्रो अबको दिनमा हाम्रो पुँजी हो। हेर्नुहोस् है, हामी बाहिरको बिउमा परनिर्भर भएर हाम्रो खेती प्रणाली हाम्रो बिउ प्रणाली नै हाम्रो हातबाट खुस्किँदै गएको कि भने जस्तो छ। त्यसलाई रोक्नको लागि, बचाउनको लागि हाम्रो आफ्ना रैथाने जातहरू यी रैथाने बाली बचाउनको लागि चाहिँ सामुदायिक बिउ बैङ्क ठुलो भूमिका हुन्छ। त्यस कारणले यो सामुदायिक बिउ बैङ्क चाहिँ प्रत्येक स्थानीय तहमा एउटा सामुदायिक बिउ बैङ्कको अभियान पनि छ।
1: त्यसलाई पनि अब हामी करिब करिब अन्त्य अन्त्यमा छौँ र यहाँसँग हामीले कुरा गरिरहँदा दुईवटा कुरा अहिले गर्नुपर्ने देखिएको छ। एउटा त अब यो रासायनिक मलको विषय नै हो, जुन किसान अहिले प्रत्यक्ष रूपमा रासायनिक मलको खोजीमा छन्, कतिपयले पाइरहेका पनि छैनन्। धेरै ठुलो समस्या त्यो चाहिँ हरेक वर्ष दोहोरिने समस्या हो। अब यो समस्याका बारेमा जति छलफल गरे पनि नतिजा एउटै आउँछ भन्ने अवस्था पनि छ। यद्यपि यसपालि अलि सरकारले केही गर्छ कि नयाँ सरकार आएको मान्छेमा एउटा खालको आशा पनि छ। रासायनिक मलको व्यवस्थापनको पछिल्लो अवस्था कस्तो छ?
0: अब यो लामो हुन्छ, यहाँले अन्तिममा थोरै भन्नुभयो तर यस्तो धेरै लामो कुरा हुन्छ, मैले छोटकरीमा बताउँछु। पहिलो कुरो चाहिँ के छ भन्दा यो रेडियोसन सम्पूर्ण श्रोताहरूलाई मेरो अनुरोध, हाम्रो चाहिँ पछिल्लो समय यो रासायनिक मलमा अत्यधिक निर्भरता भयो। अघि मैले अरू चिजमा हाम्रो निर्भरता भने जस्तै रासायनिक मलमा पनि भयो। रासायनिक मल मात्रै सबै कुरा होइन, हामीले विगतमा रासायनिक मल प्रयोग नगरी पनि खेती गरेका थियौँ होइन। हाम्रो अहिले हामीले चाहिँ गोठे मल, कम्पोस्ट मल, यो हरियो मल, यो सबै प्रयोग गर्न छोडेका छौँ, जसले गर्दा रासायनिक मलमा चाहिँ अत्यधिक निर्भरता हुँदाखेरि चाहिँ दुईवटा समस्या सिर्जना गरेको थियो। एउटा त हाम्रो यो एडिक्सन भन्छ नि, एडिक्सन जस्तो भयो कि रासायनिक मल नहालेदेखि चाहिँ उब्जनी नहुने अवस्था चाहिँ भयो। त्यस कारणले गर्दा बढ्छ नै हामीले चाहिँ उही उत्पादन लिनको लागि, उत्ति नै उत्पादन लिनको लागि पनि हामीले बढी रासायनिक मल प्रयोग गर्नुपर्ने अवस्था भयो। अर्को यो कारणले गर्दा के भयो त भन्दाखेरि माटोमा चाहिँ तपाईँको रासायनिक, भौतिक र जैविक गुणमा असर पर्यो। खास गरी अम्लीयपना बढ्दै जाँदाखेरि यो एकदमै महत्त्वपूर्ण कुरा किसानले याद गर्नुभएको थिएन। रासायनिक मल र खास गरी युरियाको मात्रै बढी प्रयोग गरिदिँदाखेरि चाहिँ माटोमा चाहिँ भएको अरू तत्त्वहरू पनि बिरुवाले लिन सक्दैन, अम्लीयपना बढ्दै जाँदा। त्यसरी यहाँहरूलाई बताउँ, यो क्याल्सियम, अब पोटासियम, अनि यो फस्फरस, अनि त्यसपछि
1: सचेतनाको पक्ष त छँदैछ, व्यवस्थापनको पक्षमा अलिकति अन्तिममा
0: पक्षमा मैले यहाँलाई बताउँछु। अहिले यहाँले सुरुमै भन्नुभएको जस्तै यो वर्ष चाहिँ हामीले यो सरकार आएपछि यो वर्ष हामीले अहिलेसम्म इतिहासकै सबैभन्दा धेरै मल नेपालमा भित्राउन सकेका छौँ। हामीले चाहिँ 5,61,492 मेट्रिक टन मल ल्याएका छौँ भने 5,00,000 तपाईँको करिब करिब 50,000 मेट्रिक टन हामीले चाहिँ त्यो वितरण गरिसकेका
1: छौँ। यहाँको यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।
0: हस् धन्यवाद।
1: कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठ, बिदा दिनुहोस्, नमस्कार।

यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट बिहान 7 बजेको समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। अवस्था सामान्य बन्दै गएपछि सुनसरी र मध्य प्रदेशका जिल्लाहरूमा लगाइएको कर्फ्यू हटाइयो। मुलुकमा एकता, सामाजिक सद्भाव र सहिष्णुता कायम गर्नुपर्नेमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको जोड। नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि। वैशाखदेखि हालसम्म देशभर 4053 विपदका घटना। र इरानसँग द्रुत सम्झौता हुने आशामा इरान विरुद्ध आक्रमण रद्द गरिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइ।

0: सच नौ एकै साथ
1: फाइबर इन्टरनेट तीव्र गतिको संसार टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ
2: नेपाल टेलिकम राष्ट्रको संचार
3: समाचार अब विस्तारमा सुनसरीको देवानगंज स्थित कप्तानगंजमा गत 10 गते भएको घटनापछि तनावपूर्ण बनेको सुनसरी र मध्य प्रदेशका जिल्लाको जनजीवन सामान्य बन्दै गएको छ कतिपय जिल्लाहरूमा स्थिति सामान्य बन्दै गएपछि कर्फ्यू आदेश हटाइएको छ शान्ति सुरक्षाको अवस्थामा सुधार भएको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाले आज बिहान 5 बजेबाट जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा लगाउँदै आएको निषेधाज्ञा आदेश हटाएको छ धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले जारी गर्नुभएको सूचनामा निषेधाज्ञा आदेश हटाइएको उल्लेख छ गृहमन्त्री सुदन गुरुङले आन्दोलनरत हिन्दूवादीहरूसँग वार्ता गरेपछि सबै आन्दोलनको कार्यक्रम फिर्ता लिएपछि निषेधाज्ञा हटाइएको हो सिराहाको गोलबजार क्षेत्रमा जारी गरिएको कर्फ्यू हटाइएको छ जिल्ला प्रशासन कार्यालय सिराहाले सूचना जारी गर्दै स्थानीय सुरक्षा अवस्थाको विश्लेषणका आधारमा गोलबजार नगरपालिका क्षेत्रभित्र लागू गरिएको कर्फ्यू आदेश हिजो साँझ 7 बजेदेखि हटाइएको जनाएको छ गोलबजार क्षेत्रमा पछिल्लो केही दिनदेखि उत्पन्न तनाव र सुरक्षा चुनौतीलाई ध्यानमा राखी प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो सुरक्षा अवस्था सामान्य बन्दै गएको निष्कर्षपछि कर्फ्यू हटाउने निर्णय गरिएको स्थानीय प्रशासनले जनाएको छ सप्तरी जिल्ला प्रशासन कार्यालयले राजविराज नगरपालिका र बोधे वर्षाई नगरपालिकाका जारी कर्फ्यू हटाएर निषेधाज्ञा लागू गरेको जनाएको छ प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाद्वारा जारी सूचना अनुसार जिल्ला सुरक्षा समितिको बैठकबाट निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो जनकपुर जयनगर बिजलपुर रेल सेवा हिजोबाट पुनः सुचारू भएको छ स्थानीय प्रशासनले जनकपुरधाम उपमहानगरपालिकाको 4 किल्ला क्षेत्रमा जारी गरेको कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरेपछि जयनगर जनकपुर भङ्गाह रेल खण्डको रेल सेवा हिजोदेखि पुनः सुरु भएको नेपाल रेलवे कम्पनी लिमिटेडले जनाएको छ नेपालको एकमात्र जनकपुर जयनगर बिजलपुरा ब्रोडगेज रेल सेवा 51 किलोमिटर रहेको छ गृहमन्त्री सुदन गुरुङले महोत्तरीमा नेपाल भारत सीमा क्षेत्रको निरीक्षण गर्नुभएको छ हिजो नेपाल भारत सीमा मटिहानी मदवापुर 10 गजा क्षेत्रको गृहमन्त्री गुरुङले निरीक्षण गर्नुभएको हो गृहमन्त्री गुरुङले सीमा क्षेत्रका क्षेत्रमा रहेका सीमा स्तम्भको स्थलगत निरीक्षण गर्दै सीमाको वर्तमान अवस्था सुरक्षा व्यवस्थापन तथा आवत जावतको अवस्थाबारे जानकारी लिनुभएको हो मटियानी स्थित सशस्त्र प्रहरी बलको बीओपी पुगेर सुरक्षा अवस्थाबारे जानकारी लिनुभएका गृहमन्त्री गुरुङले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन आवश्यक समन्वय र सतर्कता अपनाउन निर्देशन समेत दिनुभयो पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्य मान्यता नैतिकता सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनैतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात गर्न आवश्यक रहेको बताउनु भएको छ तुलसीलाल अमात्यको 29 स्मृति दिवसका अवसरमा तुलसीलाल स्मृति प्रतिष्ठानद्वारा हिजो ललितपुरको च्यासलमा आयोजित कार्यक्रममा उहाँले नेता अमात्यको त्याग इमान्दारी र जनसेवाको आदर्श वर्तमान तथा भावी पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गर्नुभयो पूर्व राष्ट्रपति भण्डारीले नेपाल बहुजातीय बहुभाषिक बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र भएकाले विविधता बीचको एकता आपसी सम्मान सहिष्णुता र सामाजिक सद्भावलाई जोगाउन सबैले संयमता अप्नाउनु पर्नेमा जोड दिनुभयो राष्ट्रिय सभाको बैठक आज बस्दैछ आज दिउँसो 1:15 बजी बस्ने बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले मधेसी आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुहुने कार्यसूची रहेको छ यस्तै बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले मध्य प्रदेशमा खानेपानी सरसफाई तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन 2083 सभा समक्ष पेश गर्नुहुने कार्यसूची रहेको छ यस्तै आजै 4 संसदीय समितिको बैठक पनि बस्दैछ संघीय संसद सचिवालयका अनुसार अर्थ समिति महिला तथा सामाजिक मामिला समिति शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति र लेखा समितिको बैठक बस्दैछ अपरान्ह 2 बजे बस्ने लेखा समितिको बैठकमा प्राप्त उजुरी उप छलफल गर्ने कार्यक्रम छ शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 सम्बन्धमा छलफल हुनेछ समितिको बैठक बिहान 11 बजे बस्दैछ बिहान 11 बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षाका सम्बन्धमा छलफल हुने कार्यक्रम छ, त्यस्तै अपराह्न 1 बजे बस्ने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र ब्याङ्क ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल हुने कार्यक्रम रहेको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ। गैरातीदेखि लागू हुने गरी पेट्रोल, डिजल, मटितेल र हवाई इन्धनमा मूल्य वृद्धि भएको निगमले जनाएको छ। निगमले पेट्रोल प्रति लिटर 3 रुपियाँ, डिजल र मटितेल प्रति लिटर 5 रुपियाँले वृद्धि गरेको छ। यस्तै हवाई इन्धन आन्तरिक तर्फ 20 रुपियाँ र अन्तर्राष्ट्रिय तर्फ प्रति किलोलिटर अमेरिकी डलर 131ले वृद्धि भएको छ। इन्डियन ऑयल कर्पोरेसनले 31 जुलाई 2026 पठाएको नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा 20 रुपियाँ 19 पैसा, डिजलमा 39 रुपियाँ 67 पैसा र हवाई इन्धनमा प्रति लिटर 19 रुपियाँ 6 पैसा बढेर आएको छ। नयाँ मूल्य सूची अनुसार पेट्रोल र डिजेलको मूल्य काठमाडौँ, पोखरा र दिपायलमा प्रति लिटर 200 रुपियाँ पुगेको छ। सुर्खेत र दाङमा 179 रुपियाँ कायम भएको छ। त्यस्तै चाराली, विराटनगर, जनकपुर, अम्लेखगंज, भलबारी, धनगढी र वीरगंजमा 197 रुपियाँ 50 पैसा पुगेको छ। खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ। यसअघि प्रति लिटर पेट्रोल 197 रुपियाँ र डिजेल मटितेल प्रति लिटर 195 रुपियाँ रहेको थियो। पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य समायोजन गर्दा पनि निगमलाई पाक्षिक रूपमा 1,49 करोड रुपियाँ बराबरको घाटा हुने निगमले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले 100 भन्दा बढी शंकास्पद नक्कली उत्पादन नियन्त्रणमा लिएको छ। विभागको अनुगमन टोलीले अनलाइन प्लेटफर्म र सामाजिक सञ्जाल मार्फत बिक्री वितरण भइरहेका तेल, सेम्पू, चिया, खाद्यपूरक आहार लगायत दैनिक उपभोग्य वस्तु नियन्त्रणमा लिएको हो। ती उत्पादनको गुणस्तर र मौलिकता तथा उपभोग गर्न मिल्ने नमिल्ने बारे परीक्षण भइरहेको विभागले जनाएको छ। उपभोक्ताको स्वास्थ्य र अधिकारलाई सुनिश्चित गर्न क्रियाशील रहेको जनाउँदै विभागका महानिर्देशक मोतीराम सापकोटाले नक्कली उत्पादनको बिक्री वितरण रोक्न बजार अनुगमनलाई तीव्र पारिएको स्पष्ट गर्नुभयो। सरकारले विश्वको 12 अग्लो हिमाल ब्रोड पिक आरोहणका क्रममा यही साउन 14 गते क्याम्प 2 क्याम्प 3 जाने क्रममा हिमपहिरोमा परि आरोहीहरूको निधन भएको प्रति दुःख व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत उक्त दुर्घटनामा प्रख्यात आरोही निर्मल पूर्जा निम्स दाईसहित नेपाली आरोहीहरू पूर्वबहादुर गुरुङ युक्ता, किली पेम्बा शेर्पा किलु, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा, गेलु शेर्पा तथा उहाँहरूसँगै ब्रोडपिक चढ्ने अन्तर्राष्ट्रिय आरोहण दलका सदस्यहरूको दुःखद निधनबाट पर्वतारोहण क्षेत्रलाई अपूरणीय क्षति भएको जनाएको छ। नेपाली आरोहीहरू संलग्न रहेको आरोहण टोली बेपत्ता भएको खबर प्राप्त हुनासाथ पाकिस्तानका सम्बन्धित निकायहरू र नेपाली टोली समेतले खोज तथा उद्धार कार्यलाई तीव्र बनाएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले उच्च हिमाली क्षेत्रमा कठिन खोज कार्य सञ्चालनमा संलग्न पाकिस्तानी तथा नेपाली पर्वतारोही टोलीको साहसिक कार्यको सराहना पनि गरेको छ। कालीगण्डकी करिडोरको बेनी जोमसोम सडक खण्डका विभिन्न स्थानमा पहिरो नियन्त्रण गरी सडक स्तरोन्नति योजना सञ्चालन गरिएको छ। बेनी जोमसुम कोरोला सडक आयोजनाले म्याग्दी खण्डको गलेश्वरदेखि बैँसरी र बैँसरीदेखि रातोपानी खण्डका विभिन्न स्थानमा पहिरो नियन्त्रण गरी सडक फराकिलो बनाउने तथा स्तरोन्नतिको काम थालिएको हो। यसअघि सडक निर्माणका क्रममा पहिरोका कारण ठेकाबाट हटाइएका खण्डहरूमा पहिरो नियन्त्रण गरेर सडक फराकिलो बनाउने, कलबर्ट निर्माण गर्ने, ग्याबिन जाली लगाउने, पक्की पर्खाल निर्माण गर्ने तथा सडक ढलान गर्ने काम भइरहेको आयोजनाका प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो। म्याग्दीको सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडक र बेनी दरबाङ सडकमा रातको समयमा सवारी आवागमन बन्द गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार र सोमबार भारी वर्षा हुने प्रक्षेपण गरेपछि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आइतबार र सोमबार साँझ 7 बजेदेखि बिहान 5 बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको हो। बेनी जोमसोम सडक कालीगण्डकी करिडोर अन्तर्गत पर्दछ। यस सडक भएर मानिस हरू मुक्तिनाथ कोरोला नाकासम्मको यात्रा गर्ने गर्छन्। पश्चिम म्याग्दीलाई सदरमुकामसँग जोड्ने बेनी दरबाङ सडक पनि 2 दिन रातिको समयमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले जानकारी दिनुभयो। अविरल वर्षापछि आएको पहिरोका कारण मुगुको पिना बालै गमगढी सडक खण्ड 2 सातादेखि अवरुद्ध हुँदा करिब एक दर्जन गाउँका स्थानीयवासीको जनजीवन प्रभावित बनेको छ। सडक सञ्चालन हुन नसक्दा सवारी साधन ठप्प भएका छन् भने सदरमुकाम गमगढीसम्मको आवागमन निकै कष्टकर बनेको मुगुबाट हाम्रा संवाददाता विनोद कुमार मल्लले जनाएका छन्। सडक अवरुद्ध भएपछि स्थानीयहरू वैकल्पिक पैदल बाटो प्रयोग गरी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। वर्षायामका कारण पैदल मार्ग समेत हिलाम्मे र जोखिमपूर्ण बनेकाले दैनिक कामकाज, व्यापारिक गतिविधि तथा अत्यावश्यक सेवामा समेत असर परेको स्थानीयहरूले बताएका छन्। सडक अवरुद्ध हुँदा सदरमुकाम आउजाउ गर्न, दैनिक उपभोग्य वस्तु ढुवानी गर्न तथा बिरामीलाई उपचारका लागि अस्पताल पुर्याउन समेत कठिनाई भएको छ। गत वैशाखी 1 गतेदेखि साउन 17 गतेसम्म देशभर कुल 4053 विपदका घटना भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सो अवधिमा 196 जनाको ज्यान गएको छ। यस्तै 1218 जना घाइते भएका छन्, 4 जना बेपत्ता छन्। विपदबाट जोगिन पूर्व सावधानी अप्नाउन प्राधिकरणले सबैलाई आग्रह गरेको छ। वर्षाको समयमा अकस्मात बाढी पहिरो आउने सर्पदंशको जोखिम हुने भएकाले विशेष सतर्कता अप्नाउनु पर्नेमा जोड दिएको छ। पछिल्लो 24 घण्टामा देशभर कुल 34 विपदका घटना घटेका छन्। विपदमा परि 1 जनाको ज्यान गएको छ, 20 जना घाइते भएका छन्। विपदका कारण देशभरका 25 जिल्ला प्रभावित भएको छ। देशका 2 सडक अवरुद्ध हुन पुगेको छ। विपदका कारण 27,25,000 रुपियाँ बराबरको अनुमानित क्षति भएको छ। उद्धार राहत लगायतका कामका लागि 271 जना प्रहरी परिचालन गरिएको छ। बागमती प्रदेशका उपत्यका बाहेकका 10 जिल्लाका 91 स्थान दुर्घटनाका हिसाबले जोखिममुक्त रहेका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितौनले सार्वजनिक गरेको त्रिवर्षीय तथ्याङ्क अनुसार बागमती प्रदेशमा सवारी दुर्घटना गम्भीर सुरक्षा चुनौतीका रूपमा देखिएको छ। भौगोलिक हिसाबले चितौन, धादिङ र मकवानपुर जिल्ला दुर्घटनाका लागि अत्याधिक संवेदनशील मानिएका छन्। प्रदेशभर रहेका 91 जोखिममुक्त ब्ल्याक स्पट मध्ये चितौनमा 17, धादिङमा 16, सिन्धुलीमा 14 र मकवानपुरमा 12 रहेका छन्। काभ्रेपलाञ्चोकमा 11, नुवाकोट 8, रसुवा र रामेछाप 4, सिन्धुपाल्चोकमा 3 र दोलखामा 2 स्थान जोखिममुक्त रहेको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिल्ली नारायण पौडेलले जानकारी दिनुभयो। डडेलधुराको अजय मेरु गाउँपालिका 2 का 7 अव्यवस्थित बसोबासी परिवारलाई जग्गा धनी दर्ता प्रमाण पूर्जा लाल पूर्जा वितरण गरिएको छ। जिल्ला भूमि समस्या समाधान समितिले अजय मेरु 2 का 7 अव्यवस्थित बसोबासी परिवारलाई लाल पूर्जा वितरण गरेको अजय मेरु गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद भट्टले जानकारी दिनुभयो। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले जलविद्युत आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय बासिन्दालाई अङ्कित मूल्य अर्थात् प्रतिकित्ता 100 रुपियाँमा नै सेयर उपलब्ध गराउन सबै प्रवर्धक कम्पनीलाई आग्रह गरेको छ। इपानका अध्यक्ष मोहन कुमार डाँगीका अनुसार केही जलविद्युत आयोजनाको साधारण सेयर निष्कासन प्रक्रियामा भएको ढिलाइका कारणले कतिपय प्रवर्धक कम्पनीले स्थानीय प्रभावितका लागि प्रिमियम मूल्यमा सेयर निष्कासन गर्ने विकल्पबारे छलफल गरिरहेको विषयप्रति संस्थाको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। सेवा सुविधा र सडकको अभावमा गाउँ छाडेका धनकुटाको फलामेटार लगायतका स्थानीय अहिले सडक पूर्वाधार पुगेपछि गाउँ फर्किन थालेका छन्। धनकुटामा तमोर करिडोर र अन्य सडक निर्माण भएपछि सदामटार, हम्स, मोरङ लगायतका क्षेत्रमा बसाई गएका मध्ये केही परिवार गाउँ फर्कने क्रम सुरु भएको बताउँछन् धनकुटाबाट संवाददाता ईश्वर थापा।
4: धनकुटाको 24 गाउँपालिका वडा नम्बर 4 फलामेटारका महेन्द्र नेउपाने एक समय गाउँ छाडेर धनकुटा सदरमुकाम बस्दै आउनु भएको थियो। गाउँमा सडक, बिजुली र खानेपानीको अभावका कारण नेउपाने गाउँ छाड्न बाध्य हुनु भएको थियो। तर तमोर करिडोर सडक निर्माण भएपछि पुनः गाउँ फर्केर कृषिमा सक्रिय हुनु भएको छ। अहिले उहाँले करिब 30 रोपनी क्षेत्रफलमा आँप, एभोकाडो, सजीवन, सुपारी लगायतका फलफूल खेती विस्तार गर्नु भएको छ।
5: तमोर करिडोर आयो, अब यातायातको सुविधा पनि भयो। अहिले त एउटा बेच्छु भन्दा पनि पोर्टमै आएर खरिद गरेको अवस्था पनि छ। होइन, म आफै टिपेर आफै सदरमुकाममा लान्छु, धरान इटरीतिर लगेर बेच्छु भन्दा पनि यातायातको सुविधा छ।
4: सडक नहुँदा धनकुटाको फलामेटार दुर्गम क्षेत्र मानिन्थ्यो, तर अहिले सडक, बिजुली, खानेपानी र टेलिफोन सेवा पुगेपछि गाउँको मुहार फेरिएको छ। बजार र स्वास्थ्य संस्थामा पुग्न सहज भएको छ भने कृषि उत्पादन बिक्री र दैनिक उपभोग्य सामग्री ल्याउन पनि सुविधा भएको छ। गाउँमा सुविधा बढेसँगै परिवार सहित पुनः गाउँ फर्किए गरिएको स्थानीय स्मृति लिम्बुले बताउनु भयो। सडक निर्माण सँगै गाउँमा आवत जावत र आधारभूत सुविधा सहज भएपछि केही परिवार पुनः गाउँ फर्कन थालेका छन्। तमोर करिडोर अन्तर्गत धनकुटा खण्डका सदामटार, हंसमोरङ लगायतका क्षेत्रमा पनि बसाई गएका मध्ये केही परिवार गाउँ फर्कने क्रम सुरु भएको स्थानीय विनोद भण्डारी बताउनुहुन्छ।
6: फलामेटारमै पनि चार पाँच परिवार पहिला बसाई सरेर गइसक्या फर्किया छन्। भैँसीमा एउटा दुईटा परिवार छ, सदाम हंसमोरङतिर पनि फर्केर कोही नयाँ व्यवसाय होटल पसलहरू गर्नु भएको छ, कोही कृषिमै पनि फर्किनु भएको।
4: सडक सञ्जाल विस्तार सँगै धनकुटाका विभिन्न गाउँमा बसाई सरेकाहरू पुनः फर्कन थालेका छन्। कुनै समय सडकको अभावले गाउँ छाडेकाहरू अहिले सडककै सुविधाले गाउँ फर्किरहेका छन्। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
3: धनकुटापछि अब कैलालीतर्फ लागौँ। राष्ट्रिय गौरवको आयोजना अन्तर्गत कैलालीमा निर्माणाधीन हुलाकी राजमार्गको काम समयमा सम्पन्न नहुँदा स्थानीयलाई आवत जावतमा समस्या भएको छ। हुलाकी राजमार्गको स्तर उन्नति गर्ने काम 2079 पुस मसान्तसम्म सम्पन्न गरिसक्नुपर्ने गरी सम्झौता भएको भए पनि हालसम्म सम्पन्न हुन सकेको छैन। कैलालीबाट संवाददाता ईश्वर साउदको यो रिपोर्ट।
7: राष्ट्रिय गौरवको आयोजना अन्तर्गत कैलालीमा निर्माणाधीन हुलाकी राजमार्गको काम निर्माण सम्पन्न गर्नुपर्ने मितिभन्दा 3.5 वर्ष बढी समय गइसक्दा पनि पूरा भएको छैन। हुलाकी राजमार्गको स्तर उन्नति गर्ने काम 2079 पुस मसान्तसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौता भएको थियो, तर पनि अझै दुई क्षेत्र मिलाएर 13.5 किलोमिटर सडक कालोपत्रे हुन सकेको छैन। पूर्व पश्चिम अन्तर्गत सत्तीदेखि धनगढीसम्म 7.5 किलोमिटर र उत्तर दक्षिण खकरोलादेखि लम्कीसम्म 6 किलोमिटर सडक निर्माण हुन बाँकी रहेको छ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय धनगढीका प्रमुख मुकुन्द प्रसाद लामिछाने:
8: धनगढीमा 10.5 किलोमिटर कालोपत्र गर्नुपर्नेमा 3 किलोमिटर कालोपत्र काम सम्पन्न भयो, बाँकी सडक खण्ड 7.5 किलोमिटर कालोपत्र गर्न भएको छ। 4 लेनलाई पनि डबल लेनमा कन्भर्ट गर्दा 6 किलोमिटर कालोपत्र गर्न भएको छ।
7: यसरी सम्झौता मितिभन्दा 3.5 वर्ष पर पुग्दा पनि सडक कालोपत्री नहुँदा यहाँका नागरिकहरूलाई सडकमा आवत जावत गर्न समस्या भइरहेको छ। टिकापुर छ नारायणपुरका स्थानीय चतुरप्रसाद खनाल:
9: हामी त साह्रै दुखी अवस्थामा छौँ। म त डेली साँझ बिहान हिँड्नु पर्ने बाटोमा यो दुधको कारोबार मेरो बाटाले गर्दा हामी कहिले दुध पोखिने, कहिले गाडी ढल्ने, साह्रै दुःख पाएका छौँ। र यी ठेकादारहरूले ठेकादार पाएका छन्, लिएका छन् अनि अरू काम गरिरहेका छन्। जनतालाई दुःख दिने काम मात्रै छ।
7: स्थानीय भरत बम पनि सडक समयमै नभन्दा आफू र यो सडकमा आवत जावत गर्ने सबैलाई धेरै दुःख भएको बताउनुहुन्छ।
10: अरूतिर विकास भए पनि यो बाटो खाल्टा खुल्टी दुनियाँदार छ। बर्खामा अहिले पानी परेको बेला हेर्नु, गाडी चलाउने मान्छे कति दुःख छ ड्राइभरलाई। कति गाडी चलाएर स्पिड लिउँ भन्दा पनि छैन, स्लो चलाउँ भन्दा त्यो यति बिजोग छ। कति वर्षदेखि त्यो बाटोमा एउटा गाडी राम्रो चलाउने लायकै छैन, दुःख छ क्या।
7: सत्तीदेखि धनगढीसम्म पूर्व पश्चिम 69 किलोमिटर र खकरोलादेखि लम्कीसम्म उत्तर दक्षिण 29.7 किलोमिटर सडकको स्तर उन्नतिको लागि नेपाल सरकारले ठेक्का लगाएको थियो। सत्तीदेखि धनगढीसम्मको पूर्व पश्चिम सडक खण्ड कालोपत्री गर्ने ठेक्का स्वच्छन्द जोशी जेबी धनगढीले पाएको छ भने उत्तर दक्षिण लम्की खकरोला सडक खण्डको कालोपत्री गर्ने ठेक्का रायमाझी गल्बा जगदम्बा जेबी काठमाडौँले पाएको छ। नसकिएको कामको लागि म्याद थपको प्रक्रिया सुरु भएको र म्याद थप अनुसार चालू आर्थिक वर्षमा काम नसकेपछि निर्माण कम्पनीसँगको सम्झौता तोडेर कारवाही गरिने बताउनुहुन्छ हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय धनगढीका प्रमुख लामिछाने:
8: बाँकी सडक खण्डको कालोपत्री गर्ने कार्य कालो हावामा म्याद थपेर सम्पन्न गर्ने लक्ष्य लिए। म्याद थप पाएका ठेकाहरूको पनि म्याद थप अवधिभित्र ठेक्का सम्पन्न हुन नसकेको अवस्थामा ठेक्का टर्मिनेसनमा जान्छ। ठेक्का टर्मिनेसन हामीले लिखित र मौखिक ताकिता गरिरहेका छौँ, समयमा काम सम्पन्न गर्नु।
7: लम्की खकरोला सडक खण्डको पहिलो तथा दोस्रो प्याकेज र सत्ती धनगढी सडक खण्डको भजनी पश्चिमको प्याकेज भने यसअघि नै कालोपत्रे भइसकेको छ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
3: समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। संयुक्त राज्य अमेरिका र इजरायलले महिनौदेखि चलिरहेको द्वन्द्व अन्त्य गर्ने सम्झौता छिट्टै हुनुपर्ने शर्तसहित इरानमा नयाँ आक्रमण रोक्न सहमति जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग द्रुत सम्झौता हुने शर्तमा आफूले इरान विरुद्धका आक्रमण रद्द गरेको बताउनु भएको छ। इन्डोनेसियाको मादुरा टापुमा एउटा डुङ्गामा आगो लाग्दा कम्तीमा 5 जनाको मृत्यु भएको छ भने थुप्रै बेपत्ता भएका छन्। डुङ्गामा आगलागी भएपछि आत्तिएर यात्रुहरू समुद्रमा हामफाल्दा उक्त संख्यामा हताहती भएको खोज तथा उद्धार अधिकारीहरूले बताएका छन्। पेरुको नाजका सहर नजिक युरोपेली पर्यटक बोकेको एउटा विमान दुर्घटनाग्रस्त हुँदा 13 जनाको मृत्यु भएको छ। विमान प्रसिद्ध नाजका लायन्सको दृश्यावलोकन गराउन उडाइएको थियो। नाजका अनुसार विमान नजिकैको इका सहरबाट उडेको थियो। अब आर्थिक समाचार।
11: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
12: नेपालमा आर्थिक नीतिहरूमा हुने अस्थिरता र अन्यले मुलुकको समग्र अर्थतन्त्रलाई संकुचनतर्फ धकेल्ने गरेको तथ्य नेपाल राष्ट्र ब्याङ्कको एक पछिल्लो अध्ययन प्रतिवेदनले पुष्टि गरेको छ। राष्ट्र ब्याङ्कको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको आर्थिक नीतिगत अन्यलका समष्टिगत आर्थिक प्रभावहरू नेपालको प्रमाण शीर्षकको अध्ययन प्रतिवेदनले नीतिगत स्पष्टताको अभावमा लगानीकर्ताको मनोबल कमजोर हुने र त्यसले उत्पादनदेखि उपभोगसम्म नकारात्मक असर पार्ने देखाएको छ। सन् 2011-2026 तथ्याङ्कलाई गुगल ट्रेन्डमा आधारित अनिश्चितता सूचकाङ्क मार्फत विश्लेषण गरिएको उक्त प्रतिवेदनले नेपालको अर्थतन्त्रमा नीतिगत अन्यलले पार्ने बहुआयामिक असरहरूलाई विस्तृत रूपमा उजागर गरेको छ। प्रतिवेदनका अनुसार जब आर्थिक नीतिहरूमा अन्यल बढ्छ त्यसको प्रत्यक्ष असर मुलुकको कुल गार्हस्थ उत्पादनमा पर्छ भनिएको छ। अध्ययनले नीतिगत अन्यलमा हुने एक मानक विचलनको वृद्धिले नेपालको वास्तविक जीडीपीमा करिब 2% गिरावट ल्याउने देखाएको छ। त्यस्तो अन्यलले निजी क्षेत्रलाई नयाँ लगानी गर्नबाट रोक्ने र उपभोक्ताहरूलाई ठूलो खर्च गर्नबाट हतोत्साहित गर्ने हुँदा समग्र मागमा कमी आई अर्थतन्त्र संकुचित हुने प्रतिवेदनले औल्याएको छ। यद्यपि जीडीपीमा त्यस्तो असर अन्यल शुरू भएको करिब 6 महिनापछि मात्र स्पष्ट रूपमा देखिने गरेको प्रतिवेदनले उल्लेख गरेको छ। नेपालको शेयर बजार नीतिगत परिवर्तन र अन्यल प्रति सबभन्दा बढी संवेदनशील देखिएको प्रतिवेदनले औल्याएको छ। प्रतिवेदनका अनुसार आर्थिक वा राजनीतिक नीतिहरूमा अन्यल बढ्न साथ शेयर बजारमा तत्कालै गिरावट आउने गरेको र त्यस्तो अन्यलका कारण नेप्से परिसूचक 5-10% घट्ने गरेको पाइएको उल्लेख गरेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले जल विद्युत आयोजनाबाट प्रभावित स्थानीयलाई आयोजनाको शेयर अङ्कित मूल्य प्रतिकिता 100 रुपियाँमा नै उपलब्ध गराउन माग गरेको छ। केही प्रवर्धक कम्पनीहरूले स्थानीयका लागि प्रिमियम मूल्यमा शेयर निष्कासन गर्ने तयारी गरिरहेको चर्चा चलेका बेला इपानले त्यस्तो धारणा सार्वजनिक गरेको हो। आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै इपानका अध्यक्ष मोहन कुमार डाङ्गीले धितो पत्र दर्ता तथा निष्कास नियमावली अनुसार स्थानीयलाई लाभान्वित गराउने उद्देश्यले छुट्याइएको 10% शेयर अङ्कित मूल्यमै दिनुपर्नेमा जोड दिनु भएको छ। स्थानीयलाई सस्तो मूल्यमा शेयर दिँदा आयोजना र समुदाय बीचको विश्वास बलियो हुने, सामाजिक विवाद कम हुने र आयोजनाहरू समयमै सम्पन्न गर्न सहज वातावरण बन्ने इपानले ठहर गरेको छ। इपानले आफ्नो सम्पूर्ण सदस्य कम्पनीहरूलाई पनि स्थानीयको हित र आयोजनाको दीर्घकालीन स्थायित्वको लागि प्रतिकिता 100 रुपियाँमै शेयर उपलब्ध गराउने नीति अवलम्बन गर्न आग्रह गरेको छ। गत आर्थिक वर्षमा काँकडभिट्टा नाका हुँदै 24,50,64,44,000 मूल्य बराबरको पेट्रोलियम पदार्थ नेपालमा आयात भएको छ। त्यस अवधिमा काँकडभिट्टा भन्सार हुँदै 12,18,07,64,000 रुपियाँ बराबरको पेट्रोल आयात भएको छ भने 9,55,49,00,000 डिजल तथा 2,77,10,73,000 रुपियाँ बराबरको एलपिजी ग्यास आयात भएको छ। आर्थिक वर्ष 2081-82 पेट्रोल 8,92,85,00,000 र डिजल 7,03,32,00,000 बराबरको आयात भएको थियो। भन्सार कार्यालयका प्रमुख शिवलाल नेउपानेका अनुसार पेट्रोलियम पदार्थ आयात गरी गत आर्थिक वर्षमा पेट्रोलबाट 5,85,37,50,000 र डिजलबाट 2,93,22,39,000 राजस्व संकलन भएको छ।
3: भुवन प्रसाद आचार्य आर्थिक समाचारका साथमा अब खेल समाचार।
13: जापानमा आयोजना हुने आगामी विश्व एसियाली खेलकुद एसियाडमा नेपालको प्रतिनिधित्व गर्दै व्यक्तिगत र समूह खेलमा गरेर कञ्चनपुरका 9 जना खेलाडी सहभागी हुँदैछन्। सुदूरपश्चिममा खेलाडी उत्पादन गर्ने जिल्लाका रूपमा परिचित कञ्चनपुरबाट उत्पादन भएका महिला तथा पुरुष गरी 9 जना खेलाडी र 3 प्रशिक्षक एसियाली खेलकुद प्रतियोगितामा परेका छन्। एसियाली खेलकुदमा पुरुष र महिला कबड्डी खेलमा प्रमुख प्रशिक्षकको भूमिकामा विष्णुदत्त भट्ट सहित राष्ट्रिय कबड्डी टिम अहिले भारतको हरियाणामा प्रशिक्षणमा छन्।
3: रमेश टमाटा खेल समाचारका साथमा अब मौसम। देशभर मनसुनी वायुको प्रभाव परेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ। मनसुनी वायुको प्रभाव कायम रहँदा देशभर बादल लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार हिमाली भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने पहाडी भेगका धेरै र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ। बागमती र गण्डकी प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा मध्य प्रदेश साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहितको मध्यम सम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। गण्डकी र बागमती प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा धेरै वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 27 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.7 डिग्री सेल्सियस, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:21 भयो भने सूर्यास्त भरे साँझ 6:57 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। अवस्था सामान्य बन्दै गएपछि सुनसरी र मध्य प्रदेशका जिल्लाहरूमा लगाइएको कर्फ्यू हटाइयो। मुलुकमा एकता, सामाजिक सद्भाव र सहिष्णुता कायम गर्नुपर्नेमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको जोड। नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि। वैशाखदेखि हालसम्म देशभर 4053 विपदका घटना। र इरानसँग द्रुत सम्झौता हुने आशामा इरान विरुद्ध आक्रमण रद्द गरिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई। यसका साथै बिहान 7 बजेको समाचार यहीँ सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारु गर्न *14# *7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

0: नमस्कार, रेडियो कार्यक्रम संचार तथा सूचनामा तपाईँलाई स्वागत छ।
1: सूचना तथा संचार मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना प्रत्येक सोमबार बिहान यसै समयमा 20 मिनट प्रसारण हुन्छ। सूचना तथा संचार मन्त्रालय र मातहतका निकायहरूको प्रगति समीक्षा गर्न तथा विकास निर्माणमा देखिएका नीतिगत, व्यवहारिक र प्राविधिक समस्याहरू समाधान गर्ने उद्देश्यले हालै मन्त्रालयमा एमड्याक बैठक बस्यो। यस सन्दर्भमा तयार पारिएको रिपोर्ट आज प्रस्तुत गर्छौ। अनि गोरखापत्र संस्थानका आगामी कार्य योजनाका सन्दर्भमा आज संस्थानका महाप्रबन्धक हिक्मत बहादुर रावलसँग कुराकानी गर्नेछौ। कार्यक्रमको पुरै समय अवधिभर हामीसँगै रहनुहोला।
2: खहरे खोला लेकमा परेको पानीले ल्याउने बाढी हो। तपाईँ बसेको ठाउँमा वर्षा नभए पनि अचानक बाढी आउन सक्छ। पहिरोले थुनिएर बनेको ताल फुटेर पनि बाढी आउने गर्छ। खहरे खोला भिरालो जमिनमा तीव्र रूपमा अघि बढ्ने गर्छ। खहरे खोलाले ढुङ्गा माटो लेदो बगाउँदै ल्याउनाले यो निकै शक्तिशाली हुने गर्छ। बच्ने उपायहरू: लेकतिर पानी परे नपरेको याद गर्ने, खहरे खोलाले बाटो बनाएको ठाउँमा नजाने, त्यहाँ वस्तु भाव नचढाउने, बाढी आएको बेला खहरे खोला बिना कुनै तयारी नतर्ने, खहरे खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने।
3: बर्खायाममा सजग बनौ, पूर्व तयारी गरौं, बाँचौं बचाऊ।
1: सूचना तथा संचार मन्त्रालयले गत आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठक सम्पन्न गर्दै चालु आर्थिक वर्षमा दूरसञ्चार सेवा सुधार, डिजिटल सुशासन, सार्वजनिक संचार संस्थाको पुनर्संरचना, प्रभावकारी बजेट कार्यान्वयन र शासकीय सुधारलाई उच्च प्राथमिकतामा राख्ने निर्णय गरेको छ। यस सम्बन्धमा तयार पारिएको रिपोर्ट अब प्रस्तुत गर्छौं।
4: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सरकार गठनको 3 महिना बितिसक्दा सरकारले गर्न खोजेका कामहरूबारे जानकारी भइसकेको र सरकारको स्पिरिट अनुसार कार्य सम्पादन गर्न मन्त्रालय अन्तर्गतका सम्पूर्ण निकायहरूलाई निर्देशन दिनुभएको छ। मन्त्रालयमा गत बिहिबार आयोजित गत आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री तिमिल सिन्हाले चालु आर्थिक वर्ष 2083-84 नेपालको दूरसञ्चार सेवामा अभूतपूर्व सुधारको वर्ष बनाउने सरकारको लक्ष्य रहेको बताउनुभयो। उहाँले सरकारको लक्ष्य प्राप्तिका लागि टेलिफोन तथा इन्टरनेट सेवाको पहुँच विस्तार एवं गुणस्तर सुधारमा उल्लेखनीय परिवर्तन देखिने गरी काम गर्न मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिनुभयो। दूरदराजसम्म 4G सेवाको विस्तार, 4G सेवाको सुरुवात, सेवाको गुणस्तर सुधार तथा नागरिकलाई प्रभावकारी सेवा प्रवाहलाई मन्त्रालयले चालु आर्थिक वर्षको प्रमुख प्राथमिकतामा राखेको मन्त्री तिमिल सिन्हाले स्पष्ट पार्नुभयो। संचार मन्त्री तिमिल सिन्हाले विगतका वर्षमा निर्धारण गरिएका लक्ष्य अपेक्षित रूपमा हासिल हुन नसकेको उल्लेख गर्दै अब परिणाम देखिने गरी काम गर्नुपर्ने समय आएको बताउनुभयो। उहाँले दूरसञ्चार क्षेत्रमा सुधारका लागि आवश्यक नीतिगत कानूनी तथा अन्तर निकाय समन्वयमा मन्त्रालयले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै कार्यान्वयनमा भने कुनै ढिलासुस्ती स्वीकार्य नहुने स्पष्ट पार्नुभयो।
5: सरकारले चाहिँ टेलिकमको सेक्टरमा आउँदो वर्ष एकदमै ठुलो एम्बिसन राखेको छ। मैले नेपाल टेलिकम र नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम अथोरिटी दुवै संस्थालाई सँगै राखेर भनेको छु कि यो वर्ष तपाईँ निकै सक्रिय र प्रभावकारी रूपमा चाहिँ दूरसञ्चार क्षेत्रको एउटा ट्रान्सफर्मेसनल इयरको रूपमा तपाईँहरूले लिएर एउटा डिपार्चर पोइन्ट, एउटा सामान्य बजेट, सामान्य कार्यक्रम होइन कि नेपालमा टेलिकमको सेक्टरमा एउटा अभूतपूर्व विकास र प्रगति भयो भन्ने सन्देश जाने गरी विशेष गरी 4G कभरेज र क्वालिटीको सवालमा र 5G इम्प्लिमेन्टेसनको सवालमा तपाईँहरूलाई एक्सक्युज हुँदैन। तपाईँहरूले आजैदेखि अब समय खड्किसक्यो भनेर लाग्नुपर्ने हुन्छ। त्यो स्पेक्ट्रम अलोकेसन, फ्रिक्वेन्सी स्पेक्ट्रम अलोकेसनको हामीले त्यो समितिबाट डिस्कसन भइसकेको छ, जानकारीमा आएको छ कि छैन कि 700 र 3700 त्यसमा 5G इम्प्लिमेन्ट गर्ने राउन्ड अबाउट त्यस्तै यसमा चाहिँ डिसिजन भइसकेको छ। त्यसले गर्दाखेरि प्राधिकरण पनि रोकिनु पर्दैन, नेपाल टेलिकम पनि रोकिनु पर्दैन, 5G प्रभावकारी रूपमा कार्यान्वयन गर्नको लागि अगाडि बढ्नु होला र 4G देशभरिबाट तपाईँ हामी पनि मलाई पनि मैले फोन उठाउँदाखेरि पनि तपाईँ त सञ्चार मन्त्री, तपाईँकै फोन बुझिन्न भनेर चाहिँ व्यङ्ग्य आइरहेको हुन्छ। यसलाई सिरियस लिएर हामी कहाँ के समन्वय चाहिन्छ, तपाईँलाई के आवश्यक हुन्छ, ऐन परिवर्तन गर्नुपर्छ कि नियावली परिवर्तन गर्नुपर्छ कि कहाँ के कुन निकायमा पुस गर्नुपर्छ, त्यसको लागि हामी तयार छौँ। अनि बेरुजुमा सहयोग माग्नु भएको छ, त्यसको लागि पनि हामी तयार छौँ। योभन्दा अगाडि सधैँ हुनुपर्ने काम, रोकिएका के काम छन्, नभएका के काम छन्, खोजी तपाईँहरूले त्यो गर्नुहोला।
4: सञ्चार मन्त्री तिमिल सिन्हाले मन्त्रालय र मातहतका निकाय बीच समन्वय कमजोर भएको उल्लेख गर्दै त्यसमा तत्काल सुधार गर्न निर्देशन दिँदै यस्तो अवस्था दोहोरिन नहुने स्पष्ट पार्नुभयो। सञ्चार मन्त्री तिमिल सिन्हाले विधि र कानूनको पूर्ण पालना गर्दै नतिजा मुखी रूपमा काम गर्न मातहतका निकायलाई निर्देशन दिँदै परिणाम देखिने गरी काम गर्नुपर्ने र त्यसका लागि समग्र संरचनालाई सुधार आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले विगतका कमजोरीबाट पाठ सिकेर अगाडि बढ्नुपर्ने आवश्यकता औल्याउँदै सरकारी सेवाप्रति नागरिकबाट आउने गुनासो घटाउन कार्य सम्पादन सुधार अपरिहार्य रहेको बताउनुभयो। एक दिन मात्र गम्भीर भएर समस्याको समाधान नहुने भन्दै सञ्चार मन्त्री तिमिल सिन्हाले हरेक दिन आफ्नो जिम्मेवारी सम्झेर काम गर्न निर्देशन दिनुभयो। सार्वजनिक सेवा प्रसारण नेपाल, गोर्खापत्र संस्थान, राष्ट्रिय समाचार समिति रासस लगायतका संस्थालाई प्रभावकारी, व्यावसायिक तथा प्रतिस्पर्धी बनाउन सरकारले आवश्यक सुधारका काम थालिसकेको पनि सञ्चार मन्त्री तिमिल सिन्हाले उल्लेख गर्नुभयो।
5: मूलभूत रूपमा हामीले हिजो अनुसरण गर्यौं कि गरेनौं, सिक्यौं कि सिकेनौं, इम्प्लिमेन्ट गर्यौं कि गरेनौं, आज एक दिन मात्रै गम्भीर भएर चाहिँ यो समस्याको समाधान हुँदैन। हामी हरेक दिन आजको छलफललाई केन्द्रमा राखेर हाम्रा पोलिसीहरू इम्प्लिमेन्टेसन गर्यौं इन द नेक्स्ट 3 months भनेदेखि अघिल्लो 3 months तुलनामा अब आउँदो 3 months सुधार गर्न सकिन्छ। यसमा हामी सबैजना प्रतिबद्ध हुनु पर्यो। मैले पनि जागिर खाने, तपाईँहरूले पनि जागिर खाने गर्यौँ भनेदेखि चाहिँ योभन्दा अगाडिकै जस्तो हुन्छ अथवा योभन्दा पनि नराम्रो हुन्छ। कार्य सम्पादन गर्यौँ, हाम्रो क्षमताको सकेसम्म बढी प्रयोग गरेर भनेदेखि समस्याहरू समाधान हुँदै जान्छन् अवश्य पनि। अब यो समग्रमा खर्च गर्न नसकिएको कुरा र पुँजीगत खर्च अत्यन्तै कमजोर भएको कुरा, किनभने हामीले हाम्रो काम देखाउने त पुँजीगत खर्चबाट होला, खर्च मात्रै गरेर पनि भएन, खर्च कसरी गर्ने भन्ने पनि उत्तिकै महत्त्वपूर्ण कुरा हो। खर्च के लागि र कुन परिणामका लागि भन्ने उत्तिकै महत्त्वपूर्ण कुरा हो। त्यो हुनाले कहिले कति र के का लागि भन्ने कुरालाई केन्द्रमा राखेर खर्चै नहुने क्रोनिक समस्या भए हुनाले खर्च गरौँ टाइममा गरौँ भन्ने कुरामा अलिक बढी जोड हुनु स्वाभाविक हो। फेरि अब पुँजीगत खर्च बढिसके भए अब गुणस्तरको लागि भन्नुहुन्थ्यो, पुँजीगत खर्चै बढेको छैन, त्यही भएर गुणस्तर पनि अनि क्वान्टिटी पनि पर्सेन्टेज पनि त्यो बढाउनु पर्ने एकदमै जरुरी भयो। र महत्त्वपूर्ण कुरा, पहिलो त्रैमासिकमा छौँ, अघिल्लो वर्षको समीक्षा गर्दैछौँ। अब हामी एउटा रेफरेन्स पोइन्ट मानेर नेक्स्ट 1 year भरि अघिल्लो वर्षबाट सिकेर काम गर्न सक्ने परिस्थितिमा छौँ। त्यो हुनाले तपाईँहरू सबैले यसलाई गम्भीरतापूर्वक लिइदिनु होला। अब यो बेरुजु फर्छ्योटको कुरा एकपटक छुट्टै बस्नु पर्ला मन्त्रालयगत रूपमा। मलाई पनि आज यहाँहरूले राख्नुभएका कतिपय कुरा मलाई मात्रै भए पनि, थाहा भएको भए पनि समाधान गर्न सकिन्थ्यो, अथवा एकअर्काको निकायगत रूपमा बसेर समस्या समाधान गर्न खोजिएको भए पनि, पहल गरिएको भए पनि गम्भीरतापूर्वक त्यो समस्या समाधान गर्न सकिन्थ्यो जस्तो लाग्यो। अनि यो साउनको मसान्तभित्र खरिदको सूचना गर्नुपर्ने, एउटा कार्यान्वयनको खाका निर्माण गर्नुपर्ने भन्ने सवालमा तपाईँहरू सबैको प्रगति कति भएको छ, त्यसमा एग्रेसिभली काम गर्नु पर्यो र यसलाई चाहिँ महत्त्व दिनु पर्यो तपाईँहरूले। फेरि पनि लास्ट इयरको जस्तो चौथो त्रैमासिकमा चाहिँ 100% भन्दा बढी खर्च अनि अगाडि सुस्तरी त्यो गरेर भएन। सार्वजनिक सेवा प्रसारण संस्था नेपाल, गोर्खापत्र संस्थान र नेपालका सार्वजनिक प्रसारणसँग सम्बन्धित 3 पिल्लरहरू मैले एकदमै धेरै महत्त्व पनि दिइरहेको छु र त्यति धेरै परिणाम पनि निस्किन सकिरहेको छैन। गएको 4 अवधिमा हामी यसलाई नयाँ फ्रेमबाट कसरी अगाडि बढाउन सकिन्छ र प्रभावकारी रूपमा कसरी तपाईँले काम गर्ने र यसको लागि सरकारले कुन किसिमबाट कहाँबाट कसरी सहयोग गर्नुपर्छ।
4: यसै गरी मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले पुँजीगत खर्च बढाउन समयमै बजेट कार्यान्वयन प्रक्रिया अगाडि बढाउनु पर्नेमा जोड दिँदै खरिद प्रक्रिया साउन मसान्तसम्ममा अघि बढाउन सबै निकायलाई आग्रह गर्नुभयो।
6: हाम्रो मन्त्रालय र मन्त्रालय मातहतका निकायहरू गर्दा सत्र 18 निकाय छन्। एक अर्काको बीचको समन्वय असाध्यै विक देखिरहेछु। मैले सम्बन्धित कामहरू गर्नको लागि चिठी पत्र आदान प्रदान गर्ने, अरू 10 चिठी पत्र लेख्ने, सँगै बसेर छलफल नगर्ने, त्यो परिस्थितिले गर्दा कतिपय कुराहरू हामीसँग फेस टु फेस वार्ता गर्दाखेरि, डाइरेक्ट गर्दातिर संवाद गर्दाखेरि त्यो कुराहरू सजिलैसँग सहज ढङ्गबाट त्यो चाहिँ सुझाउन सकिन्छ। तर चिठी पत्रबाट मात्रै गर्ने भने एउटा चिठीको जवाब चिठी स्कुलबाट दिने त्यो मात्रै हुन्छ, तर त्यसले समाधान कहिले पनि निकाल्छ जस्तो मलाई लाग्दैन। यसको लागि आन्तरिक रूपमा गर्नुपर्ने समन्वयको हिसाबले सम्बन्धित निकायहरूले आफै बसेर छलफल गर्न सकिन्छ भने त गरिने गर्नुपर्छ। यदि सकिँदैन त्यहाँनिरबाट पनि हामी समाधान गर्न सकिने अवस्था रहेन भने मन्त्रालयलाई गुहार्दा हुन्छ। मन्त्रालयले कुन महाशाखा अथवा कुन शाखासँग रिलेटेड हुन्छ उसले समन्वय गरेर मन्त्रालय नै छलफलको व्यवस्थापन गर्न सक्छ। अब त्यतिबाट पनि पुगेन भने मन्त्रीजीको पहलबाट पनि धेरै कुराहरू यहाँ समन्वयबाट छलफलहरू भइरहेको पनि छ। हाम्रो बजेट कार्यान्वयन कार्ययोजना पनि हामीले तयार गरिसकेका छौँ, यसलाई अन्तिम रूप दिन मात्र बाँकी छ। सम्भवतः एक दुई दिनमा कार्ययोजनाको अन्तिम रूप दिएर हामीले पब्लिस गर्ने तयारीमा छौँ। त्यसको सँगसँगै आवश्यक पर्ने हाम्रो बजेट कार्यान्वयनलाई आवश्यक पर्ने कार्यविधिहरू मार्गदर्शनहरू पनि त्यसको लागि पनि तयारी कामहरू सुरुवात भइसकेको छ। हामीले खरिद अब एक्सक्युज हुँदैन जस्तो मलाई लाग्छ। गत वर्ष हाम्रा विभिन्न कारणहरू थिए, त्यसले गर्दाखेरि हाम्रो बजेट खर्च हुन सकेन, पुँजीगत खर्च भएन, कति सरेन्डर गऱ्यौँ पनि, तर अब चाहिँ हामीले त्यो लाग्नुपर्छ। अहिले नै लागेनौँ भने त्यो फेरि त्यही नियति फेरि दोहोरिन सक्छ। त्यसको लागि चाहिँ हामीले खरिद गर्नुपर्ने प्रोक्युरमेन्ट प्रोसेसमा जानुपर्ने जति हाम्रा कार्यक्रमहरू छन् ती कार्यक्रमहरूको लागि सम्बन्धित निकायबाट सम्बन्धित महाशाखा महाशाखाहरूले चाहिँ खरिद पूर्वका आफ्ना तयारीका कामहरू के गर्नुपर्ने यथाशीघ्र गरेर यही शान्तसम्ममा खरिद प्रक्रियामा गइसक्नुपर्छ भन्ने पनि त्यस्तो खालको निर्देशन पनि छ। त्यो कुरालाई मनन गर्दै चाहिँ आफ्नो कामहरू अगाडि बढाउनको लागि पनि म यहाँहरूलाई भन्न चाहन्छु।
4: बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य प्राध्यापक डाक्टर सुदन झाले सरकारको डिजिटल प्रशासनदेखि डिजिटल अर्थतन्त्रसम्मको योजना कार्यान्वयन गर्ने निकायहरू संचार मन्त्रालय अन्तर्गत रहेकाले सोही अनुसार प्रविधिमा आधारित सेवा प्रवाह गरिनुपर्ने लगायतका सुझाव दिनुभयो। बैठकमा सार्वजनिक सेवा प्रसारण नेपालका निमित्त प्रमुख प्रशासकीय अधिकृत आरती चटौत, गोर्खापत्र संस्थानका महाप्रबन्धक हिक्मत बहादुर रावल, संरक्षण मुद्रण विभागका कार्यकारी निर्देशक देवराज ढुङ्गाना लगायतले कार्य सम्पादनका सन्दर्भमा देखिएका समस्याहरू राख्दै समाधानका उपायहरू पनि सुझाव दिनुभएको थियो।
7: विपद आउने बेला पूर्व सावधानी अपनाऊ, नत्र तपाईँ हाम्रो अकालमा ज्यान जान सक्दछ।
8: बाढी पहिरो लगायत प्राकृतिक विपदबाट आफू सतर्क बनाऊ र अरूलाई पनि जोगाऊ।
7: जनहितका लागि रेडियो नेपाल
1: सूचना तथा संचार मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना अहिले यहाँहरू सुनिरहनु भएको छ। अब हामी गोर्खापत्र संस्थानका आगामी कार्ययोजनाका सन्दर्भमा कुरा गर्छौं। यसका लागि महाप्रबन्धक हिक्मत बहादुर रावलसँग कुराकानी गर्दैछौ।
9: नेपालको ऐतिहासिक प्रिन्ट मिडिया गोर्खापत्र, यसको अवस्था कस्तो छ अहिले? यसले त इतिहास बोकेको छ, के छ जानकारी गराइदिनुहोस् न।
10: तपाईँलाई थाहा छ म भर्खर मात्रै आएको छु, होइन, यो भित्रको प्रशासनिक वित्तीय अध्ययन अहिले मैले गरिराखेको छु र यो बुझ्ने क्रम जारी छ। तपाईँले भने जस्तै गोर्खापत्र संस्थान आफैमा यो देशको एउटा इतिहास, होइन, अक्षर अक्षरमा इतिहास लुकेको छ, एउटा ऐतिहासिक गरिमामय संस्था नै हो। र त्यो संस्थाको अहिले चाहिँ यसलाई अब अलिक प्रभावकारी रूपमा अगाडि बढाउनु पर्छ भनेर एउटा स्पष्ट उद्देश्य बोकेर यसको वित्तीय सुधारका लागि, यसको प्रशासनिक सुधारका लागि मैले विभिन्न एउटा चाहिँ नक्साङ्कन गरेको छु र अहिले म त्यही आधारमा अगाडि बढिराखेको छु। यहाँ चाहिँ धेरै कुराहरूको एउटा चाहिँ प्याराडाइम सिफ्ट गर्नुपर्ने स्थिति छ। यो भित्रको प्रशासनिक संरचना, यो भित्रको वित्तीय सुधारका, यसको डिजिटल प्रेजेन्सका कुराहरूलाई हामी बिस्तारै फेज वाइज अगाडि बढाइराखेका छौँ। यो असार 22 गते मेरो नियुक्ति, मेरो चाहिँ कार्यभार सम्हालिसकेपछि मैले यी सबै कुराहरूको अध्ययन गरेर अब आउट अफ द बक्स सोच्नुपर्छ। खास गरी गोर्खापत्र संस्थानलाई अगाडि बढाउने हो भने यसको विरासत, जुन एउटा गौरवशाली इतिहास छ, अब यसैमा टेकेर, यसैको आधारशिलामा टेकेर अब अझ यसलाई चाहिँ गौरवान्वित बनाउनु पर्छ, यसको चाहिँ दायरा, यसको चाहिँ परिधिलाई अझ फराकिलो बनाउनु पर्छ भनेर मेरो नेतृत्वमा भनौँ न अहिले म आइसकेपछि यसरी नै मैले यो हाउसभित्र कर्मचारीलाई, यहाँको जनशक्तिलाई, यहाँको प्रशासनिक संयन्त्रलाई मैले त्यो रूपमा अगाडि बढाइराखेको छु। अहिले
9: हजुर यहाँ सुधार गर्नेतर्फ लागिरहनु भएको छैन त?
10: निश्चय नै सुधारका कैयौँ योजनाहरू छन्। नेपाल सरकारको स्पष्ट नीति छ, संचार मन्त्रालयको स्पष्ट नीति छ कि सुशासन र पारदर्शितालाई प्रवर्धन गर्नुपर्ने प्रमुख लक्ष्य छ र पछिल्लो यो स्थितिमा हामी सुशासन पारदर्शिताको कुरालाई पनि अक्षर छ त्यसलाई चाहिँ अगाडि बढाउने, भ्रष्टाचारको शून्य सहनशीलतामा अगाडि बढिराखेका छौँ। र जो तपाईँले के भन्नुभयो, अब गोर्खापत्र संस्थानको यो आम संचारको स्वरूप तीव्र रूपमा परिवर्तन भइराखेको छ, अहिले प्याराडाइम सिफ्टको स्थिति हो, होइन। अब त्यो भइराख्दाखेरि अब प्याराडाइम सिफ्ट भनेको सोचमा पनि हुनुपर्छ, होइन, आम जनशक्तिको, यो भित्रको कर्मचारी सबैको चाहिँ सोचमा पनि अब चाहिँ प्याराडाइम सिफ्ट हुनुपर्छ भन्छ नि, जस्तो भनिन्छ नि चेन्ज युर थट एन्ड यु चेन्ज युर डेस्टिनी भन्छ। त्यसैले पहिला हामीले आफ्नो सोचमा जुन एउटा ट्रेडिसनल माइन्ड सेट छ हाम्रो, होइन, यो बाटो चाहिँ अलिकति उम्किनुपर्छ, त्यहाँबाट अलिकति बाहिर आएर आउट अफ द बक्स सोच्नुपर्छ भन्ने हो। सूचना प्रभावको प्रवाहको गति, अब अहिले चाहिँ डिजिटल माध्यमको विस्तार, पाठकको रुचिमा आएको परिवर्तन छ, तपाईँलाई थाहा छ होइन। यसलाई ध्यानमा राख्दै अब गोर्खापत्रले पनि आफ्नो ऐतिहासिक, जुन हामीले अघि भने 126 वर्षको ऐतिहासिक गरिमालाई कायम राख्दै आधुनिक र प्रतिस्पर्धी संचार संस्थाका रूपमा पनि यसलाई रूपान्तरण गर्नुपर्ने आवश्यकता छ होइन। यसको डिजिटल फर्स्ट भन्ने एउटा हामीले रणनीति अघि बढाएका छौँ, डिजिटल फर्स्ट पब्लिक फर्स्ट भनेको हिजोको एउटा जुन छवि छ होइन, यो सरकारको मुखपत्र मात्रै होइन, त्यहाँभन्दा अलिकति बाहिर निकालेर यो चाहिँ पब्लिकको मिडिया हो भन्ने पनि बनाउनु पर्ने भएका कारणले डिजिटल फर्स्ट पब्लिक पिपुल फर्स्ट भन्ने रणनीति पनि अघि सारिएको छ। यसका विभिन्न रणनीतिक उसमा टेकेर हामी सरकार र सिटिजनको ब्रिजका रूपमा होइन, द ब्रिज बिट्विन स्टेट एन्ड सिटिजन, गभर्मेन्ट एन्ड सिटिजन भनेर त्यसैले चाहिँ हामी लागिराखेका छौँ। स्रोत साधनको प्रभावकारी उपयोग कसरी गर्ने होइन, पारदर्शिता र उत्तरदायित्वलाई थप सुदृढ कसरी बनाउने भन्ने विषयमा मैले चाहिँ गृह कार्य, आफ्नो योजना, यसको चाहिँ कार्यान्वयन अगाडि बढाइराखेको छु। र अझ तपाईँलाई यसमा थपेर भनौँ, संस्थाभित्र कार्य सम्पादनमा आधारित एउटा चाहिँ कार्य संस्कृति विकास गर्नुपर्छ होइन, निर्णय प्रक्रियालाई छिटो र प्रभावकारी बनाउनका लागि चाहिँ त्यो प्रयास चाहिँ गरिराखेको छौँ होइन। कार्य सम्पादनमा आधारित राइट म्यान राइट प्लेस हुनुपर्छ भनेर मैले यी सबै कुराहरूलाई चाहिँ एउटा वेमा, एउटा रोड म्यापका साथ अगाडि बढिराखेको छु। र गोर्खापत्र तपाईँले भन्नुभयो सबैभन्दा ठुलो शक्ति नै के हो भने यसको इतिहास हो, यसको जनविश्वास हो, गोर्खापत्र संस्थानको होइन, जसका 7 प्रकाशनहरू छन्, युवा मञ्च, मधुपर होइन, मुना, गोर्खापत्र दैनिक आफैमा, दि राइजिङ नेपाल, यी गौरवशाली प्रकाशनहरू हुन्। अब यो विश्वासलाई, यो इतिहासको यो गरिमालाई अझ सुदृढ बनाउँदै, त्यो भनेको सुदृढ भनेको अब समय अनुकूल बनाउँदै, परिवर्तन गर्दै होइन, यो दायित्व पुरा गर्नुपर्छ भन्ने उद्देश्यका साथ म आएको छु। एउटा टिम छ हामीसँग, दक्ष जनशक्ति छ गोर्खापत्र संस्थानको होइन, जो स्थितिमिति नपाइने लोभ लाग्दो दक्ष जनशक्ति, र यो दक्ष जनशक्तिभित्र अलिकति केही कमी कमजोरी भएका कुराहरूलाई सुधार गर्नुपर्ने स्थिति छ होइन। यसरी चाहिँ हामी अगाडि बढिरहेको छ।
9: गोर्खापत्र संस्थानमा अहिले चाहिँ यहाँले के कस्ता योजनाहरू बनाउनु भएको छ नयाँ आर्थिक वर्षको लागि?
10: निश्चय नै तपाईँले भने जस्तै योजना नै कार्य सम्पादनको पहिलो आधार बन्न जान्छ होइन। योजना कस्तो बन्यो भन्ने कुराले भोलिको प्रतिफल कस्तो आउँछ होइन भन्ने कुराको निर्धारण गर्छ। यसैले अब मैले जो अघि भने कि संक्षिप्त रूपमा त मैले तपाईँलाई जानकारी गराएँ, मसँग थुप्रै योजनाहरू छन्, यसको वित्तीय सुधारका योजनाहरू, शासनिक सुधारका योजनाहरू छन्, त्यसलाई चाहिँ अक्षरश पालना गर्दै अगाडि बढ्नुपर्ने कुराहरू छ होइन। जस्तो अहिले पनि छापा संस्करणको पाठक सङ्ख्या घट्दै जाने, घट्दै गएको स्थिति, अझ यो प्रिन्ट मिडियामा अलिकति यो समस्या, यहाँ मात्रै होइन ओभरअल यो समस्याका बिच गोर्खापत्र संस्थानमा पनि त्यो छ। एकातिर छापा संस्करणलाई चाहिँ प्रभावकारी रूपमा अगाडि बढाउनु पर्ने स्थिति छ, त्यो योजना मैले ल्याएर त्यो अगाडि बढाइराखेको छु। र अर्को भनेको डिजिटल प्रतिस्पर्धामा अपेक्षित सफलता प्राप्त गर्नुपर्नेछ, यहाँ चाहिँ फेरिदो स्थिति, फेरिएको अवस्थामा डिजिटल फर्स्ट सिटिजन फर्स्ट भन्ने चाहिँ योजना एउटा रणनीतिका साथ यसको डिजिटल प्रेजेन्सलाई गोर्खापत्र संस्थानको यसलाई अलिकति प्रभावकारी रूपमा अगाडि बढाउनु पर्छ भन्ने रूपान्तरणको लक्ष्य लिएको छु मैले। त्यो ढङ्गले विभिन्न अहिले हामीले कार्य सुरुवात पनि भइसकेको छ, विभिन्न कार्यक्रमहरूको हामी सुरुवात गरिराखेका छौँ। र मैले अघि पनि फर्स्टमै तपाईँलाई जानकारी गराए, आएको केही समय मात्रै भएका कारणले त्यो योजनाको सुरुवात गरिए पनि कतिपय योजनाहरू अझै पनि बाँकी छन्। सुशासन पारदर्शिताका कुराहरू छन्, यी सबै यसको वित्तीय सुधारका कुराहरू छन्। अहिले पनि हामी सरकारमा निर्भर हुनुपर्ने स्थिति हो होइन, सरकारमा निर्भरता घटाउने होइन, सरकारको सरकारले दिने स्रोतलाई घटाउने होइन, तर यसको वित्तीय आमदानीलाई, आफै आत्मनिर्भरतालाई कसरी बढाउने, कसरी दिगो बनाउने भन्ने सवालमा पनि मसँग योजनाहरू छन्। त्यसको कार्यान्वयन गर्नुपर्नेछ। साँच्चीकै गोर्खापत्र अब चाहिँ हिजोको भन्दा अझ प्रभावकारी रूपमा यो लयमा गयो है भन्ने देखाउनु पर्ने भएका कारणले त्यस्ता थुप्रै योजनाहरू मैले, डिजिटल रूपान्तरणका कुराहरू छन्, प्रशासनिक सुधारका कुराहरू छन् होइन, जो मैले वित्तीय सुधारका कुराहरू छन्, यी सबैलाई चाहिँ अगाडि बढाएर मैले चाहिँ त्यो चाहिँ एउटा रोड म्यापमा लैजाने र त्यसका लागि तालुक मन्त्रालयसँग पनि समन्वय सहकार्य अगाडि बढाइराखेको छु। र मन्त्रालयले पनि स्पष्ट निर्देशन छ कि पारदर्शिता, सुशासन र एउटा चाहिँ जुन 126 वर्षको गरिमामय इतिहास छ, यो चाहिँ अझ यसलाई चाहिँ प्रज्वलित गर्दै अगाडि बढाउनु पर्ने भन्ने छ। र म पनि मन्त्रालयको त्यो निर्देशन र यहाँ टिम ओकलाई अझ प्रभावकारी बनाउँदै अगाडि बढिरहेको छ।
9: पुराना सामग्रीहरू जुन इतिहास जोडिएको छ यसमा होइन, यो डिजिटलाइजेसन गर्ने क्रम के रहेछ त, अवस्था कस्तो छ अहिले?
10: यस्ता केही सामान्य प्रयासहरूमा आउनुभन्दा अगाडि पनि केही सामान्य प्रयासहरू भएका छन्। अब ती भएका गतिला प्रयासहरू, राम्रा प्रयासहरूमा टेक्दै जो तपाईँले भन्नुभयो यसको डिजिटल आर्काइभलाई, यसलाई अझ अलिकति प्रभावकारी रूपमा होइन अगाडि बढाउनु पर्ने छ। यसको सब्सक्रिप्सनको कुरा छ, यसको संरक्षण सम्वर्धनको कुराहरू छ, पुराना इतिहासका धेरै कन्टेन्टहरू धेरै पाटाहरूलाई चाहिँ सुरक्षित गर्नुपर्नेछ। यसको लागि एउटा गोर्खापत्र अकादेमी भनेर पनि सुरु गरिएको छ, होइन एउटा चाहिँ आर्काइभ चाहिँ छ जुन एउटा गोर्खापत्रले सुरु गरेको छ। अझै यसलाई चाहिँ यो पुराना इतिहासको संकलित यो चाहिँ यो आर्काइभलाई चाहिँ अझ यसलाई चाहिँ अलिक सुदृढ गर्ने, अझ संरक्षित गर्ने र सम्वर्धन गर्ने प्रयासमा मैले प्रयास गरिराखेको छु। जस्तै पत्रिका कुरा, पुराना पत्रिकाका कुराहरू छन्, पुराना ऐतिहासिक कतिपय थुप्रै दस्तावेजका कुराहरू छन्, होइन यी सबैलाई एक ठाउँमा ल्याएर यसको डिजिटल आर्काइभ गर्ने, त्यहाँबाट पनि यसलाई चाहिँ संस्थालाई कुनै न कुनै रूपमा एउटा आम्दानीको स्रोतका रूपमा पनि त्यसलाई अगाडि बढाउनु पर्छ भन्ने योजनाका साथ हामी अगाडि बढिराखेका छौँ र यो प्रक्रिया चलिराखेको छ अहिले पनि।
1: उहाँ हुनुहुन्थ्यो गोर्खापत्र संस्थानका महाप्रबन्धक हिक्मत बहादुर रावल।
0: सूचना तथा संचारको सही सदुपयोग गरी आफ्नो जीवनशैली सहज बनाऊ,
1: यही अनुरोधका साथ अब आगामी सोमबार बिहान 7:25 बजे सूचना तथा संचार क्षेत्रका विषय प्रस्तुति सहित हामी आउनेछौ। तबसम्मलाई हामी सरिता खनाल, शोभा भट्टराई र नवीन दाहाल बिदा हुन्छौ। नमस्कार।

0: मात्र डिटिएच सेवा डिस हो डिस हो खुशीको कनेक्शन
1: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ नलिना चित्रकारको स्वरमा रहेको यो स्वदेश गान, धनेन्द्र विमलको रचना अनि सङ्गीत हो सचिन सिंहको।

स्वदेश गान सुनाउने क्रममा अब सुनाउँछौ शीतल पाण्डे र निशान भट्टराईको स्वर, दिनेश अधिकारीको रचना अनि सङ्गीत हो सुरेश अधिकारीको। यसपछि यहाँहरूले केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 8 बजे बिहान अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: नमस्कार, पर्यावरण र जीवन कार्यक्रमको यो पहिलो श्रृङ्खलामा तपाईँलाई स्वागत तथा अभिवादन। प्रविधि संयोजक मिनर्भा बज्राचार्य अनि यो रत्न चौधरीको आजको यो श्रृङ्खला आरम्भ भएको पर्यावरण र जीवन कार्यक्रमलाई तपाईँले सुनेर हामीलाई साथ दिनुहोला। यसै समय र यसै बार प्रत्येक हप्ता हामी रेडियो नेपाल मार्फत तपाईँ माझ उपस्थित हुनेछौँ। तपाईँलाई यो कार्यक्रमको सुधारका लागि अर्थपूर्ण विश्लेषण गरी सरसल्लाह र सुझाव प्रतिक्रियाका लागि पनि हामी अनुरोध गर्दछौँ। सफा प्रकृति र सुरक्षित भविष्यको सङ्कल्पसहित आज हामी पर्यावरण र जीवन कार्यक्रम लिएर उपस्थित भएका छौँ। पर्यावरण केवल हाम्रो वरिपरिको वातावरण मात्र होइन, यो हाम्रो अस्तित्व र जीवनको आधार पनि हो। प्रकृतिलाई हामीले कसरी जोगाउँछौँ र जोगाउने हो, त्यसमा हाम्रो भविष्य र भावी पुस्ताको भविष्य निर्भर गर्दछ। प्रकृतिसँगको मित्रता तथा जनचेतना र वातावरण संरक्षणमा साना तर प्रभावकारी प्रयासका उद्देश्यका साथ पर्यावरण र जीवन कार्यक्रम प्रसारण गर्ने हाम्रो उद्देश्य हो, अर्थात् मनसाय हो। आउनुस, प्रकृतिको रक्षा र सुरक्षित भविष्य निर्माण गर्ने उद्देश्यका साथ सञ्चालन हुन लागेको यो पर्यावरण र जीवन कार्यक्रमलाई अगाडि बढाउँ। कार्यक्रममा कुराकानीका लागि हामीसँग हुनुहुन्छ जलविज्ञ मनिष श्रेष्ठ। उहाँ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रबाट हुनुहुन्छ। तपाईँलाई हाम्रो पर्यावरण र जीवन कार्यक्रममा हार्दिक स्वागत छ मनिषजी।
1: हजुर, धन्यवाद। नमस्कार सबैजनालाई।
0: के छ हालखबर, केमा व्यस्त हुनुहुन्छ अहिले?
1: अहिले यही मनसुनको कामहरू भइरहेछ हाम्रो अफिसमा पनि। यो सिजनमा हाम्रो मनसुन कस्तो हुन्छ, पानी कतिको पर्छ, गर्मी कतिको बढ्छ भन्ने यही कुरामा हाम्रो प्रोजेक्टमा चाहिँ काम भइरहेको छ।
0: त्यसमा तपाईँ संलग्न हुनुहुन्छ।
1: हजुर।
0: अब आज भोलि पर्यावरणीय अवस्था होइन, जस्तो तपाईँले मनसुनमा काम गर्दैछु भन्नुभयो नि होइन, यो पर्यावरणीय अवस्था अप्रत्याशित रूपमा परिवर्तन भएको हामीले देख्छौँ र प्रत्यक्ष महसुस पनि गरिरहेका छौँ होइन, गर्न सकिन्छ, यो महसुस गर्न सकिन्छ। कारण के होला र अब पर्यावरणमा के कस्तो ठुला परिवर्तन हुन सक्ने देखिन्छ? तपाईँहरूले त प्रक्षेपण गर्नुहुन्छ, प्रोजेक्सन गर्नुहुन्छ होइन?
1: हजुर, हो, तपाईँले भने ठिकै हो। मैले पनि आफै पनि महसुस गरेछु। अब पहिला दसैँमा हामीले अलिक बाक्लो लुगा होइन स्वेटरहरू लाएर जान्थ्यौँ, अहिले हाफ लुगाहरूमा हाफ प्यान्ट हाफ टी सर्टहरूमा लगाएर पनि हामीले गरेको देखिन्छ। सो हामीले धेरै चेन्जेसहरू चाहिँ देखिरहेछौँ। अब यो खास चाहिँ क्लाइमेट चेन्ज भन्छ होइन, यो भनेको चाहिँ नेचुरल प्रोसेस नै हो।
0: क्लाइमेट चेन्ज अथवा जलवायु परिवर्तन होइन, यो नियमित प्रक्रिया हो।
1: हजुर, यो नियमित प्रक्रिया नै हो। यो पहिलादेखि पनि चेन्ज हुँदै जान्छ, टेम्परेचरहरू रेनफलहरू चेन्ज हुँदै जान्छ। तर अहिले प्रब्लम के आयो, इस्यु के आइरहेछ भने यो जुन चेन्ज हुने रेट छ यो चाहिँ एकदमै व्यापक भएर धेरै नै चेन्ज छिटो छिटो भइरहेको छ,
0: छिटो छिटो परिवर्तन भइरहेको छ।
1: हजुर, परिवर्तन भइरहेको छ। अब पहिला हजारौँ वर्ष लागेर बल्ल एक डिग्री दुई डिग्री टेम्परेचर बढ्थ्यो भने अहिले हामी देख्छौँ दस वर्ष बिस वर्ष तिस वर्षभित्र नै एक दुई डिग्री बढेको देखिन्छ। सो यो भनेको चाहिँ हाम्रो लागि अलिकति डरलाग्दो कुरा हो। किन भन्दाखेरि चाहिँ पहिला हामीसँग प्रशस्त टाइम थियो त्यसलाई अडप्ट गर्नको लागि, तर अहिले चाहिँ छिटो छिटो भएको हुनाले चाहिँ यसलाई अडप्ट गर्ने चाहिँ अलिकति डिफिकल्ट भएको देखिन्छ। अब यो के कारणले भइरहेछ भन्दाखेरि हामीले स्टडिजले पनि देखाउँछ, ह्युमन इन्टरेक्सनले गर्दाखेरि, ह्युमन इन्टरभेन्सनले गर्दाखेरि चाहिँ यो चाहिँ हाम्रो प्रब्लम
0: मानवीय क्रियाकलापले
1: क्रियाकलाप
0: हाम्रो व्यवहारले गर्दा।
1: हजुर, अब यो जुन 1900 जुन यो हाम्रो इन्डस्ट्रियल रिभोल्युसन भन्छ, जब यो फ्याक्ट्रिजहरू गाडीहरू धेरै धेरै जब सुरु भयो त्यतिखेर चाहिँ यो फसिल फ्युल हाम्रो पेट्रोलको डिजल इन्जिनहरूले गर्दाखेरि चाहिँ यो कार्बन डाइअक्साइड जुन हामीले ग्रिन हाउस ग्यास भन्छौँ त्यो ग्रिन हाउस ग्यासेस धेरै रिलिज भएको छ। त्यो कारणले गर्दाखेरि चाहिँ हाम्रो अहिले
0: ग्रिन हाउस ग्यासलाई हामी हरित ग्यास भन्न सक्छौँ?
1: नेपालीमा चाहिँ मलाई एक्ज्याक्टली के भन्छ थाहा भएन, तर यसले यो चाहिँ हाम्रो कार्बन डाइअक्साइड होइन मिथेन,
0: यसले यी ग्यासहरूले मानव जीवनमा नकारात्मक असर तथा प्रकृतिमा पनि नकारात्मक असर पार्छ।
1: हजुर, यसले चाहिँ के गर्छ भने एउटा लेयर बनाइदिन्छ होइन पृथ्वीमा, जसले चाहिँ सूर्यको किरण हिट चाहिँ यसले चाहिँ पृथ्वीमै ट्र्याप गरेर राख्छ, रोकेर राख्छ, यसले बाहिर जान दिँदैन होइन। अब यसले गर्दा के भयो भने ग्लोबल वार्मिङ भन्ने टर्म
0: हजुरले लेयर भन्नुभयो नि, यो के हामी माथि आकाशमा एउटा एक किसिमको सतह होइन तह भन्छ होइन, बाक्लो तह होला त्यो
1: हजुर, यो जुन ठ्याक्क लेयर त नभनौँ यसले चाहिँ ठ्याक्क हाम्रो जुन एटमोस्फियर होइन यसमा चाहिँ कार्बन डाइअक्साइडको मिथेनको होइन वाटर भेपोर जुन हामीले बाफ भन्छौँ यसको यसको कन्टेन्ट धेरै भयो भने कन्सन्ट्रेसन धेरै भयो भने यसले चाहिँ हिट चाहिँ अब्जर्भ गरेर राख्छ, तपाईँको सूर्यबाट आउने किरण चाहिँ यसले रोकेर राख्छ न, अरू बेला चाहिँ यसले रिफ्लेक्ट गरेर बाहिर पठाइदिन्थ्यो तर अहिले चाहिँ रोकेर राखेको हुनाले
0: त्यसको मात्रा बढी भएकोले
1: हजुर मात्रा बढी भएको हुनाले यसले रोकेर राख्ने भयो एनर्जीलाई होइन, अनि यसले चाहिँ तपाईँको ग्लोबल वार्मिङ गर्यो भन्नाले अब टेम्परेचर बढ्यो, अब यो टेम्परेचर बढेको हुनाले चाहिँ तपाईँको जलवायु परिवर्तनमा चाहिँ यसले सिधै इम्प्याक्ट गर्ने भयो, अब टेम्परेचर बढ्ने बित्तिकै तापक्रम बढ्ने बित्तिकै तपाईँको के हुन्छ भन्दाखेरि यो इभापो ट्रान्सपिरेसन भन्छौँ हामीले होइन, त्यो बढ्ने त्यसमा इम्प्याक्ट पर्ने भयो, पानी पर्ने समय तपाईँले देखिरहनु भयो होला पहिला जुन जुलाईमा पानी पर्थ्यो भने अहिले सिफ्ट भएर जुलाई अगस्ततिर पानीको पिक सिजन चाहिँ त्यहाँतिर सरेको छ, सो यसरी चाहिँ बिस्तारै बिस्तारै यसले चाहिँ क्लाइमेट चेन्जको इम्प्याक्ट चाहिँ बढाइरहेको छ, किन भन्दाखेरि हाम्रो मानवको कारणले गर्दाखेरि चाहिँ यस्तो भएको,
0: हाम्रो मानवीय क्रियाकलापले
1: गर्दाखेरि हजुर।
0: अब यी मानवीय क्रियाकलापले गर्दा जुन नकारात्मक प्रभाव हाम्रो जीवनमा परिरहेको छ होइन, यसलाई न्यूनीकरण गर्नका लागि पनि त केही उपायहरू त होला नि होइन, कि हाम्रै बानी व्यवहारमा सुधार ल्याउनु पर्ने हो कि त्यतिले मात्रै पुग्ने हो कि, अथवा औद्योगिक क्षेत्रहरू छ होइन जस्तो यहाँले डिजल पेट्रोलको प्रयोग अत्यधिक मात्रामा भएको छ यसलाई न्यूनीकरण गर्नुपर्ने हो कि, यो त अब तपाईँ हामीले मात्रै गरेर त भएन होइन, तर केही न केही समाजले पनि यसमा योगदान दिन सक्छ होइन आफ्नो तहबाट आफ्नो क्षेत्रबाट
1: हजुर। यो एक त यो जुन ग्रिन हाउस ग्यासेस अघि नै कुरा गर्यो यसलाई रिड्युस गर्नु पर्यो, यसलाई घटाउनु पर्यो हामीले होइन,
0: कसरी
1: अब यसलाई घटाउनेलाई विभिन्न उपाय छ, अब यो हामी समाजमा अथवा इन्डिभिजुअल मान्छेले मात्रै गरेर पनि हुँदैन, यो गर्ने भनेको हाम्रो अब एक्जाम्पलको लागि तपाईँले भन्दाखेरि हामीले जुन ग्रिन हाउस नेपालले जुन ग्रिन हाउस ग्यास इमिसन गर्छ यो भनेको चाहिँ कम्पेरिटिभली धेरै थोरै छ होइन, अरू देश चाइना युएस इन्डियाहरूले गर्नु
0: थोरै भए पनि छ
1: थोरै छ तर यसको असर चाहिँ नेपालमा धेरै देखिन्छ,
0: किन होला
1: अब किनकि हाम्रो टेम्परेचर हाम्रो जुन इकोसिस्टम छ होइन वातावरण छ हाम्रो के भन्छ यो स्नो ग्लेसियर्सहरू जुन छन्
0: हाम्रो भूगोलको कारणले पनि हुन सक्छ
1: हजुर एक्ज्याक्टली, त्यो चाहिँ एकदम फ्रेजाइल छ, यो चाहिँ एकदम एक दुई डिग्री माथि तल हुने बित्तिकै तपाईँको यसले इम्प्याक्ट धेरै देखिन्छ, अब एक्जाम्पल तपाईँको फेरि टेम्परेचर अलिकति बढ्ने बित्तिकै हिउँ पग्लिन थाल्छ होइन, यसको नकारात्मक असरहरू पनि हुन्छन् होइन, अब यसलाई कसरी रिड्युस गर्ने कसरी कम गर्ने भन्दाखेरि चाहिँ अब हाम्रो गभर्मेन्टले पनि धेरै जस्तो इलेक्ट्रिक गाडीहरूलाई मोर फोकस गरेका छन् होइन, अब इन्डस्ट्रीमा पनि धेरै त्यो जुन ग्रिन हाउस ग्यासेस धुवाँ निस्केको देख्नुहुन्छ त्यसलाई घटाउने कसरी अब यस्तो यस्तो पोलिसिजहरू ल्याउनु पर्ने हुन्छ, अनि अर्को भनेको चाहिँ हामीले पहिला बच्चादेखि एक्जाममा के लेख्छौँ हामीले कसरी इन्भाइरोमेन्ट बचाउने भन्दाखेरि रुख रोप्ने भन्छौँ जहिले पनि त्यही एन्सर दिन्छ सबैले होइन, त्यो एउटा चाहिँ धेरै इम्पोर्टेन्ट कुरा
0: वास्तवमै हामीले सिकेकै त्यही छ हामीलाई पढाएकै त्यही छ नि त,
1: पढाएको पनि त्यही हो गर्नुपर्ने पनि त्यही हो
0: गर्नुपर्ने पनि
1: हजुर, अब मैले किन भन्दाखेरि रुख रोप्छौँ रुख रोप्दा जुन मैले अघि ग्रिन हाउस ग्यासेस भने होइन कुनै प्लान्टले मिथेन तान्न सक्छ कुनै प्लान्टले कार्बन डाइअक्साइड लिन्छ कार्बन डाइअक्साइडबाट उसले अक्सिजनमा कन्भर्ट गर्छ, अब यो गर्नु भनेको त राम्रो कुरा हो, जुन ग्रिन हाउस ग्यासेसले गर्दाखेरि हाम्रो नकारात्मक इम्प्याक्ट परेको छ त्यही घटाउन सक्यो भने त राम्रो हो, जुन नेपाल सरकारले अथवा नेपाली समाजमा हाम्रो जुन यो के भन्छ कम्युनिटी फोरेस्ट भन्छ यो एकदम राम्रो हो, वर्ल्डभरि नै फेमस पनि छ वर्ल्डभरि राम्रो इक्जाम्पल पनि
0: यो भनौँ न संसारकै यो नमुना त नेपाल नै हो नि त सामुदायिक वनको क्षेत्रमा त होइन
1: हजुर, अब यसले गर्दा हामीले के पनि देखेका छौँ भने नेपालको फोरेस्ट कभर होइन यो बढेको पनि देखेको छ हामीले यो जुन भनेको राम्रो कुरा हो, अब बिस्तारै बिस्तारै यो कुरालाई प्रोत्साहन गर्दै होइन अब फ्याक्ट्रीमा इमिसन घटाउने अब यो अर्को एउटा ठुलो इमिसनको सोर्स भनेको तपाईँको यो इट्टा भट्टा यो पनि छ हाम्रो अफिसमा एउटा छुट्टै डिपार्टमेन्ट छ एयर पोल्युसन एयर क्वालिटी भनेर उहाँहरूले चाहिँ इट्टा भट्टालाई इट्टा भट्टामा चाहिँ कसरी इमिसनहरू रिड्युस गर्न सक्छौँ भनेर यो एक्सपेरिमेन्ट गर्ने पनि गरे.
0: अब इँटा भट्टाहरूमा पनि त अहिले त आधुनिक प्रविधिहरू प्रयोग भएको छ नि त, त्यो ग्यासहरू सतह मुनि जमिन मुनि गराउने भन्ने त्यस्तो पनि त छ नि त.
1: त्यस्तो पनि छ, अनि अर्को टेक्निक्सहरू पनि छ. तपाईँको जिगज्याग भन्ने छ, अनि म त त्यसको विज्ञ होइन, तर हाम्रो साथीहरू छन् होइन, उहाँहरूले त्यो इम्प्लिमेन्ट गरेर चाहिँ ल यस यो गर्ने बित्तिकै तपाईँको इमिसन चाहिँ घट्छ है, पल्युसन एयर पल्युसन घट्छ है भनेर चाहिँ यसरी डेमोन्स्ट्रेट पनि गर्नुभएको छ. सो यस्ता विभिन्न विभिन्न आइडियाजहरू विभिन्न कामहरू चाहिँ हामीले गर्न सक्छौँ. अनि अर्को भनेको अब यो क्लाइमेट चेन्जको इम्प्याक्ट त हामीले देख्यौँ, नकारात्मक इम्प्याक्ट त छ, तर यसलाई रिड्युस गर्ने हामीले ग्लोबल्ली नसके पनि, ग्लोबलमा हाम्रो इम्प्याक्ट कम भए पनि, तर हामीले यसलाई अडप्ट गर्दै जानुपर्ने हुन्छ. अब एउटा इक्जाम्पल तपाईँको हिउँ पग्लेर हिमताल फुटेर ग्लोभ भन्छौँ हामीले होइन,
0: त्यसमा अभ्यस्त हुँदै जानुपर्छ.
1: हजुर हजुर एक्ज्याक्ट, त्यो मिलाएर जानुपर्ने. अब त्यो फुटेर फ्लड्स आउँछ, त्यो फ्लडबाट कसरी बस्ने भन्ने त्यो प्रोसेस पनि हामीले फलो गर्नुपर्ने हुन्छ.
0: हजुर, तपाईँले भन्नुभयो जस्तै हिउँ पग्लने कुरा गर्नुभएको थियो नि, म यसैमा आउँछु. हिउँ पर्ने अवस्था कम भएको होइन, अहिले हिउँ पर्ने अवस्था कम भएको छ भनिन्छ, र हिउँ पग्लने क्रम चाहिँ बढेको अवस्था छ होइन, यसले पर्यावरण र जीवनमा के कस्तो जोखिम ल्याउन सक्दछ त?
1: हिउँ होइन, अब हाम्रो ग्लेसियर भन्छ, यो भनेको हाम्रो एकदम नेपालको लागि एकदमै इम्पोर्टेन्ट कुरा हो. किन भन्दाखेरि हाम्रो सबै खोला नालाहरू, सबै त नभनौँ, माथिको ठुल्ठुलो खोला नालाहरू सबै त्यहीँबाट सुरु हुन्छ होइन. त्यहाँको मेन सोर्स, मेन ओरिजिन हुने ठाउँ नै हाम्रो हिउँबाट, हिउँ पग्लेर आउने हो. अनि त्यसले गर्दाखेरि हाम्रो खानेपानीको सोर्स त्यहीँ हुने भयो होइन. माथि हाम्रो स्पेसली यो चाहिँ हाम्रो मनसुन होइन, बर्खाभन्दा अगाडि र बर्खाभन्दा पछाडिको लागि चाहिँ एकदमै ठुलो खानेपानीको सोर्स हो यो. पानी परे सिजनमा त पानी आउँछ, अनि त्यो खोलामा जान्छ, खोलामा तपाईँले हेर्नुभयो भने खोलाको बहाव पनि धेरै हुन्छ. तर पानी नपर्ने सिजनमा चाहिँ हिउँले नै हामीलाई सर्भाइभ गर्नलाई सपोर्ट गरे हुन्छ. अब यो टेम्परेचर बढेको कारण तपाईँले भनिहाल्नुभयो, हिउँ पग्लिरहेको छ, त्यसको माथि हिउँ खस्ने नै कम भएको छ होइन. जुन पानी पर्छ कि त
0: जुन मात्रामा हिउँ पर्थ्यो अहिले त्यो मात्रामा पर्दैन,
1: र
0: जहाँ जहाँ जति जति उचाइमा हिउँ पर्थ्यो त्यो उचाइमा अहिले हिउँ पर्दैन, त्यस्तो पनि कुराहरू आइरहेको छ.
1: हजुर, त्यस्तो पनि देखिरहेको छ. अब यसले के गर्छ भने झन् तपाईँको हिउँ पग्लाउने झन् हेल्प गर्छ. कस्तो भन्दाखेरि हिउँ छ भने, एउटा लेयर हिउँ छ भने त्यसले सूर्यको किरण चाहिँ 80% 90% चाहिँ त्यसले फिर्ता पठाइदिन्थ्यो. अब त्यो हिउँ बिस्तारै पग्लिँदै गएपछि के हुन्छ, तपाईँको तलको लेयर, सोइल लेयर होइन, माटो अथवा तपाईँको ढुङ्गा चट्टान, त्यो देखिएपछि के हुन्छ, त्यो सूर्यको किरण सतह, त्यो सूर्यको किरण चाहिँ उसले अब्जर्भ गर्ने भयो. त्यो ढुङ्गा त तात्तिने भयो, त्यो तातेर अझ धेरै अर्को छेउछेउको हिउँ पनि पग्लाउने भयो कि. सो यसले गर्दाखेरि इम्प्याक्ट
0: त्यसले पनि
1: बढाउने भयो. हजुर, अब इम्प्याक्ट चाहिँ के देखिन्छ भने, अर्को यसले चाहिँ बायोडाइभर्सिटी, हाम्रो जुन हिउँ लेयरको हिउँ एरियामा जुन
0: जैविक विविधता,
1: हजुर, त्यो इको सिस्टमहरू सबै इम्प्याक्ट हुने भयो. खानेपानी मैले अघि भनिहालेँ, जुन हाम्रो माथितिर जुन स्प्रिङ्स भन्छौँ होइन, त्यो स्प्रिङ्सहरूमा इम्प्याक्ट पर्ने भयो, किनकि हिउँ पग्लेर नै बिस्तारै हाम्रो ग्राउन्ड वाटरमा गएर त्यहाँबाट स्प्रिङ भएर निस्किने हो, त्यसमा फेरि अर्को खानेपानीमा इम्प्याक्ट हुने भयो. अनि अर्को भनेको टुरिज्म होइन, नेपालको
0: जस्तो सतहको यहाँले स्प्रिङ भन्नु भने हामीले जरुवा पनि भन्छौँ होइन, जमिन मुनिबाट रसाउने पानी होइन, त्योहरू सुक्ने भयो,
1: त्यो पनि सुक्ने भयो. त्यो सुकेपछि तपाईँको त्यहाँबाट मानिसको बस्ती नै होइन मुभ भएर अरू ठाउँमा जाने पनि धेरै देखिएको
0: छ, देखिएको छ अहिले.
1: हजुर, त्यो देखेको छ होइन. अनि अर्को भनेको हाम्रो टुरिज्ममा पनि इम्प्याक्ट,
0: पर्यटनतिर,
1: किनकि नेपाल फेमसै हाम्रो हिमाल होइन, हिउँ यस्तो माउन्टेनतिरको
0: पर्यटनबाट पनि आम्दानी हो.
1: अब त्यहीँ हेर्न आउँछ मान्छेहरू,
0: जीविकोपार्जनको उपाय हो त्यो होइन पर्यटन.
1: अब त्यहीँ भएन भने त धेरै इम्प्याक्ट देखिन्छ मान्छेको तपाईँ भन्नुभयो लाइभलीहुडहरूतिर पनि धेरै इम्प्याक्ट देखिने भयो.
0: अब तपाईँले खानेपानीको कुरा गर्नुभयो होइन, त्यस्तै लाइभलीहुड भन्नुभयो, जीविकोपार्जनको कुरा गर्नुभयो, म अब यसैमा आउँछु. सुरक्षित पर्यावरण र जीवनका लागि कृषि, खानेपानी तथा अन्य क्षेत्रमा परेको नकारात्मक प्रभावलाई तपाईँले अझ बढी कसरी विवेचना गर्नुहुन्छ?
1: अब अघि कुरा गरिहाल्यो होइन, एउटा त कसरी अडप्ट गर्ने,
0: त्यसमा जे जस्तो परिस्थिति छ अथवा जे जस्तो वातावरण छ अथवा जे जस्तो मौसम छ त्यसमा आफूलाई कसरी अभ्यस्त
1: गर्दै जानुपर्ने हुन्छ होइन, त्यो त गर्नैपर्छ। अब पहिला जस्तै बसेर हाम्रो हुनेवाला छैन। अब यसमा डिफ्रेन्ट प्रोसेस हुन्छ। म अब फ्लडमा काम गरेको हुनाले डिफ्रेन्ट रणनीति भन्छ नि,
0: बाढी होइन,
1: बाढीको कुरा गर्दाखेरि पहिलो त ल यो ठाउँ बाढी आउने सम्भावना छ भन्ने थाहा हुने बित्तिकै त्यो ठाउँमा चाहिँ हामीले बस्तीहरू बसाल्ने होइन, अथवा अरू बाटोहरू लाने, यस्तो चाहिँ गर्नु हुँदैन। ल गरिहाल्यो अरे होइन, गरिहाल्यो भने चाहिँ अनि अर्को स्ट्राटेजी भन्छौँ, त्यो भनेको चाहिँ त्यहाँ पानी छिर्न नदिने। अब यसलाई पानी छिर्न नदिने कसरी भन्दाखेरि तपाईँले देख्नुभयो होला यतातिर ग्याबिन वाल भन्छौँ हामी, ग्याबिन वाल राखेर हुन्छ कि
0: ढल
1: ऊ गरेर हुन्छ कि ढल राखेर हुन्छ कि होइन, त्यसरी कसरी हुन्छ पानी चाहिँ बस्तीमा छिर्न नदिने। अब अर्को भन्दाखेरि ल छिरिहाल्यो पानी, अब त्यसलाई छिटो पठाउनु पऱ्यो होइन, त्यो पठाउँदा ड्रेनेज भन्छ ढल तपाईँले भनिहाल्नु, त्यो विदिन अब सिटी एरिया अथवा जुन बस्तीभित्र नै ढलबाट छिटो छिटो पठाइदिनु पर्ने हुन्छ, त्यसले चाहिँ
0: त्यसको व्यवस्था हुनु पऱ्यो।
1: अब यसले चाहिँ त्यसको चाहिँ नकारात्मक चाहिँ कम होस् भनेर फ्लडबाट त्यो कम गर्नु पऱ्यो। अर्को भनेको चाहिँ हाम्रो जुन अर्ली वार्निङ भन्छ होइन, यो
0: पूर्व सूचनाको
1: पनि इन्फर्मेसन राख्नु पऱ्यो। अब बाढी त आउँछ हामीलाई थाहा छ, किन आउँछ भन्दाखेरि जलवायु परिवर्तनले गर्दा आउँछ, तर यसलाई कसरी अभ्यस्त गर्ने, यिनीहरू डिफ्रेन्ट मेथड्सहरू चाहिँ छ।
0: अब तपाईँले धेरैवटा उपाय त भन्नुभयो, तथापि फेरि म यसैमा आउँछु होइन, अब यी जोखिमहरू धेरै छन् होइन, यी जोखिमहरूको न्यूनीकरण वा समाधानका उपायहरू के हुन सक्छ एउटा होइन, अर्को तपाईँ जस्तो विज्ञ युवा स्थानीय समुदाय र नीतिगत तह वा सरकारी प्रयास यस सन्दर्भमा के हुन सक्छ, यस सम्बन्धमा पनि चर्चा गर्नुहोस् न।
1: अब हाम्रो तर्फबाट त हामीले त इन्फर्मेसन दियौँ होइन, अब कतातिर बाढी आउँछ, कतातिर के गर्नुपर्छ भनेर हामीले
0: तथ्याङ्क सहित प्रतिवेदन सरकारलाई बुझाउँछ।
1: अब सरकारको जिम्मा भनेको चाहिँ उहाँहरूले चाहिँ त्यसलाई कार्यान्वयन
0: कसरी
1: गर्ने भन्नु,
0: नीति कसरी बनाउने,
1: हजुर त्यो गर्नु पर्यो होइन। अनि अर्को भनेको अब हामी एज अ कम्युनिटी,
0: हामी विशेष गरेर अहिले युवाहरू,
1: अब यसको एउटा इक्जाम्पल म के दिन सक्छु भने हामीले नै गरेको खोजेको बेनीघाट रोराङ म्युनिसिपालिटीमा 2 वर्ष अगाडि 2024 जुन ठुलो सेप्टेम्बरमा ठुलो बाढी आएको थियो नि, त्यतिखेर उहाँ टिचरहरूले चाहिँ ठ्याक्क त्यो इन्फर्मेसन पढेर हामीले चाहिँ त्यो च्याप्टरमा के लेखेछौँ भने कसरी इन्फर्मेसन अर्ली वार्निङ इन्फर्मेसन कसरी लिने, कसरी समाजमा फैलाइदिने गर्ने होइन, यस्तो इन्फर्मेसन हामीले त्यो किताबमा लेखेर एज अ पाठ्यक्रमको भाग नै गरेको थियौँ टिचरहरू।
0: त्यहाँ मात्रै किन त, नेपालभरि पनि त गर्न सकिन्छ,
1: नेपालभरि गर्न सकिन्छ होइन, तर अहिले चाहिँ हामीले स्टार्टिङ होइन एज अ पाइलट स्टडी चाहिँ हामीले त्यहाँबाट सुरु गरेछौँ। अब ठ्याक्क त्यो 2024 बाढीमा चाहिँ उहाँ टिचरहरूले त्यो इन्फर्मेसन हेरेर पुरै पालिकामा चाहिँ इन्फर्मेसन दिनुभयो, अनि त्यो दिएको बापत चाहिँ झन्डै 17,000 मानिसलाई चाहिँ डाइरेक्ट बेनिफिट पाएको छ भनेर चाहिँ त्यहाँबाट इन्फर्मेसन हामीले पाएको छौँ। भन्नाले जसरी यो हामीले यो इन्फर्मेसन चाहिँ कसरी हुन्छ स्कुल्सहरूमा कम्युनिटिजहरूमा चाहिँ फैलाउन सक्यो भने यसको सकारात्मक इन्फर्मेसन देखेछौँ। अब यहीँ देखेर हाम्रो अरू पालिकाहरूले पनि होइन त्यहीँको नजिक पालिकाहरू अनि धनकुटा भयो होइन अहिले तिलाटी कोलाडी हाम्रो एरिया यहाँ चाहिँ हामीले यही कुरा चाहिँ बिस्तारै फैलाइँदैछौँ। अब यो चाहिँ हरेक पालिकाको आफ्नो आफ्नै समस्या हुन्छ, कतातिर बाढी होला, कतातिर पहिरो होला, कतातिर फ्लड फोरेस्ट फायर होला होइन, त्यो हेरेर चाहिँ त्यसको उपाय के हुनसक्छ, त्यसको अर्ली वार्निङ कसरी डेभलप गर्ने भन्ने चाहिँ हामीले बिस्तारै फैलाउँदैछौँ। समाजले के गर्ने होइन, अनि हामी जस्तो रिसर्चरहरूले के गर्ने कुरा गरिहाल्नु, अब तपाईँहरू जस्तो रेडियो होइन उहाँले पनि यस्तो इन्फर्मेसनहरूलाई चाहिँ मजाले फैलाइदिनु भयो भने, किनकि तपाईँहरूको इन्फर्मेसन त हरेकको मोबाइल हात हातमा जाने
0: हाम्रो कामै त्यही हो, हामी सुसूचित गर्छौँ,
1: हजुर त्यो गरिदिनु भयो भने चाहिँ सूचना पुर्याइदिनु भयो भने चाहिँ अझ यसलाई सपोर्ट हुन्छ।
0: समय र संवादका लागि तपाईँलाई धेरै धेरै धन्यवाद। अहिले पर्यावरण र जीवन कार्यक्रममा हामी कुराकानी गर्दैथ्यौँ, कुराकानीमा हुनुहुन्थ्यो जलविज्ञ मनिष श्रेष्ठ, उहाँ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रबाट हुनुहुन्छ। आज चर्चा भएका विचार केवल विचारमा सीमित नरही हाम्रो दैनिक व्यवहार र कार्यमा लागू होस् भन्ने विश्वाससहित पर्यावरण र जीवन बचाऊ भन्ने धारणासँगै प्रविधि संयोजक मिनर्भा वज्राचार्य अनि म रत्न चौधरीलाई पनि आज्ञा दिनुहोस्। नमस्कार।

0: सरोकार कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र उत्तम पाण्डे। आदरणीय श्रोता, अध्ययन, रोजगारी र राम्रो भविष्यको खोजीमा जापान पुगेका धेरै नेपाली आज त्यही सफल व्यावसायिक रूपमा स्थापित भइसकेका छन्। जापानको अनुशासित व्यावसायिक वातावरण, त्यहाँ उपलब्ध अवसर, विदेशी व्यवसायीले भोग्नु परेका चुनौती, नेपाल जापान बीचको आर्थिक सहकार्य र नेपालमा लगानीका सम्भावनाबारे आज हामी उहाँसँग कुराकानी गर्दैछौँ। आज हाम्रो साथमा हुनुहुन्छ जापानमा लामो समयदेखि विभिन्न व्यवसाय सञ्चालन गर्दै आउनुभएका एकजना व्यवसायी तिलक बहादुर मल्ल। उहाँ लामो समयदेखि जापानमा बसेर पत्रकारिता गर्दै आउनुभएका वरिष्ठ पत्रकार समेत हुनुहुन्छ। उहाँसँग जापानमा व्यवसाय स्थापना गर्ने यात्रादेखि नेपालमा लगानीको सम्भावना, नेपाली युवाका लागि अवसर र आगामी दिनमा नेपाल जापान आर्थिक सम्बन्धलाई अझ कसरी सुदृढ बनाउन सकिन्छ भन्ने विषयमा कुराकानी गर्दैछौँ। मलाई सर, स्वागत छ कार्यक्रममा।
1: हजुर, नमस्कार, धन्यवाद।
0: लामो समयदेखि जापानमा बस्दै आउनु भएको छ र विभिन्न व्यवसाय पनि सञ्चालन गर्दै आउनु भएको छ। सञ्चार उद्यमदेखि लिएर शिक्षा क्षेत्रमा पनि जापानमा काम गरिराख्नु भएको छ, कसरी काम गर्दै हुन्छ? कुराकानीको सुरुवात यसैबाट गरौँ न।
1: जापान आफैमा एउटा अवसरै अवसरको देश हो भने
0: हजुर,
1: यहाँ चाहिँ मेहनत, परिश्रम, अनुशासन र समयको पाबन्दीलाई बुझ्ने मान्छेका लागि हरेक पलहरू अवसरका रूपमा लिन सकिन्छ। हामीले जुन हामी जापान आउने प्रवेश गर्ने बेलाका समय र अहिलेको समय धेरै फरक छ। तत्कालीन अवस्थामा नेपालीहरूको सङ्ख्या पनि कम थियो र उनीहरूका लागि अब अवसरका ढोकाहरू र धेरै कुराहरू एक्सेसका हिसाबले पनि अलिकति चुनौतीपूर्ण थियो पहिला पहिला। अहिले आएर चाहिँ नेपालीहरूको सङ्ख्या बढेसँगै नेपालीहरूसँगको उठबस, हिमछिम र सम्पर्क सम्बन्धले गर्दाखेरि सजिलै समस्याहरू समाधान गर्न, एकअर्काको सहयोग आदान प्रदान गर्न सजिलो भावनाले पहिलाभन्दा चाहिँ अब स्थापित हुनको लागि सजिलो छ। यद्यपि अहिले पछिल्लो समयमा जापान आउने नेपाली भाइ बहिनीहरूको एउटा चाहिँ अलिकति भन्नै पर्ने हुन्छ, नेपालमा भाषालाई अलि राम्रो बनाएर आउन नसक्ने कारणले विभिन्न समस्याहरू उत्पन्न भइरहेको स्थिति छ भने, अर्कोतिर विदेशीहरू प्रतिको एउटा पोलिसी जापान सरकारले अलिकति कठोर बनाउन लगाएको हो कि भन्ने विषयले पनि व्यावसायिक क्षेत्र अलिकति चाहिँ प्रभावित हुन पुगेको छ अहिले। र खास गरी अब व्यावसायिक क्षेत्रमा अब सफलता हासिल गरिसकेकाहरूको लागि भन्दा पनि अलिकति निर्वाहमुखी व्यवसाय गर्दै आफ्नो र आफ्नो परिवारका सदस्यहरूको लागि, भिसाको लागि केही न केही सानोतिनो घरेलु लेभलका व्यवसायहरू गर्दै आएका व्यावसायिक क्षेत्र अहिले चाहिँ निकै प्रभावित भएको स्थिति छ। त्यसो भएको हुनाले अहिले जापानका नेपालीहरू एउटा चाहिने अनुभव, अवसर र चुनौतीको पिङमा मचिरहेको स्थिति हो। यसलाई चाहिँ अलिकति बुद्धिमत्तापूर्ण ढङ्गले यसलाई चाहिँ समन्वयकारी भूमिका खेलेर फेस गरेर यसलाई चाहिँ चुनौतीलाई अवसरको रूपमा लिएर समाधान गर्ने हो भने भविष्य राम्रो देखिन्छ। यद्यपि धेरै मान्छेहरूले जापानलाई सधैँका लागि विदावादी भएर फर्कनु परेको एउटा चाहिँ अलिकति दुःखद अवस्था पनि बढेको हो। जापानमा बस्ने नेपालीको इतिहासमा यो अहिले यतिखेर निकै चुनौतीपूर्ण समय र सङ्गीन घडी अथवा संवेदनशील अवस्था आइपरेको हो भन्ने मलाई लाग्छ।
0: यहाँ लामो समयदेखि जापानमा बसिराख्नु भएको छ, एउटा संचारकर्मी पनि हुनुहुन्छ, विभिन्न क्षेत्रका समस्याहरू पनि यहाँसँग ठोक्किन्छन्। यो विषयमा हामी कुरा गर्ने नै छौँ। त्योभन्दा अगाडि जापानमा व्यवसाय गर्ने नेपालीहरूको संख्या कस्तो छ र उनी सफल व्यवसाय हुन सकेका छन् कि छैनन्, के छ स्थिति बताइदिनु।
1: समग्रमा अहिले जापानको नेपालीहरूको जापानमा नेपालीहरूको संख्या करिब 3 लाख पुगेको छ भने अहिले 5,000-6,000 बिचमा चाहिँ जापानमा नेपाली व्यवसायीको संख्या रहेको अनुमान गरिन्छ। यद्यपि यो चाहिँ एक्ज्याक्ट डेटाहरू चाहिँ हामीसँग उपलब्ध छैन, तर पनि एउटा चाहिँ नेपाली व्यवसायी सङ्घ जापान, नेपालीज बिजनेस एसोसिएसन जापान भन्ने एउटा संस्था हामी आफै मिलेर बनाएका छौँ। त्यो संस्थाले यहाँका नेपाली व्यवसायीहरूको अलिकति आँकडा जम्मा गर्ने, उनीहरूको स्थिति, अवस्था, समस्याहरूको बारेमा भलाकुसारी गर्ने, सकेसम्मको सहजीकरण गर्ने कामहरू गर्दै आएको आधारमा भन्न सक्ने तथ्याङ्क हो यो। र जापानमा चाहिँ एउटा लेभलको व्यवसायीहरू हुनुहुन्छ नेपालीहरू, उहाँहरू असाध्यै राम्रो गर्नुभएको छ, उहाँले सयौँ नेपालीहरूलाई रोजगारी दिनुभएको छ भने ठुला स्केलका व्यवसायहरू उहाँहरूले चाहिँ गर्दै आउनुभएको छ, जहाँ कि जापानीहरू पनि उहाँहरूको लोभलाग्दो व्यावसायिक सफलता देखेर जापानीहरू पनि निकै डङ्ग परेको स्थिति हो भने, धेरै ठुलो सङ्ख्याको चाहिँ करिब पनि 60% जति व्यवसायीहरूको स्थिति चाहिँ अब अलिकति सङ्घर्षरत अवस्थामै, स्टेजमै रहेको देखिन्छ। त्यसमा पनि त्यसको हाराहारी आधार आदि जति चाहिँ अहिले चाहिँ यो पछिल्लो नियमले पछिल्लो पोलिसीले गर्दाखेरि प्रभावित भएको स्थिति हो र अबको एक डेढ वर्षभित्रमा यसलाई चाहिँ राम्रोसँग एउटा एक खालको व्यावसायिक क्षेत्रमा अगाडि बढ्न खोजिरहेको स्थिति र यसलाई चाहिँ छोडेर अर्को सेक्टरमा जानुपर्ने ट्र्याक चेन्ज गर्नुपर्ने स्थिति त्यो पक्कै पनि छुट्टिन्छ जस्तो लाग्छ। त्यसो भएको हुनाले जापानमा अबको स्थितिमा चाहिँ व्यवसाय गर्नको लागि त्यति सजिलो चाहिँ छैन र जति चाहिँ माथि उक्लिसक्नु भएको छ सफल भइसक्नु भएको छ उहाँहरूको लागि सहज हुँदै जानेछ भने सङ्घर्षरत स्थितिमा रहेका स्टेजमा रहेका साथीहरूको लागि व्यवसायको लागि अझै नै कठिन समस्याहरू आउने देखिन्छ।
0: नीतिगत कुरा गर्नुभयो नि, जापानले विदेशी लगानीकर्ताहरूलाई हेर्ने दृष्टिकोणमा केही परिवर्तन भयो, नीतिमा के परिवर्तन भएको छ?
1: जापानमा बस्नका लागि विभिन्न खालका भिसाहरू मध्ये एउटा भिसा चाहिँ अब व्यावसायिक भिसा हो। व्यावसायिक भिसा लिनको लागि एउटा कम्पनी दर्ता गर्नुपर्ने हुन्छ जापानमा र कम्पनी दर्ता गरिसकेपछि त्यो कम्पनीको क्यापिटल पुँजी चाहिँ अब यति हुनुपर्छ भन्ने निश्चित फिक्स गरिएको हुन्छ। त्यसलाई चाहिँ 6 दोब्बर बढाएर अहिले चाहिँ अहिलेसम्मको स्थिति चाहिँ गएको अक्टोबरसम्मको स्थिति चाहिँ 50 लाख येन थियो भने त्यसलाई बढाएर चाहिँ अहिले चाहिँ 3 करोड पुर्याइएको छ। त्यो एउटा समस्या भयो 3 करोड पुर्याउनु पर्ने। त्यसबाहेक चाहिँ जापानी भाषा जानेको हुनुपर्ने, कम्तीमा पनि N2 लेभलको जापानी भाषा जानेको ओनर या स्टाफ हुनुपर्ने, अनि स्टाफहरू सबैलाई सामाजिक बिमामा चाहिँ प्रवेश गराएको हुनुपर्ने लगायतका थुप्रै हामी नेपाली सर्वसाधारण व्यवसायहरूको लागि त्यसलाई चाहिँ आफूले चाहिँ लागू गर्नका लागि निकै गाह्रो हुने नियमहरू सुरु गरेको छ। त्यसो भएको हुनाले यद्यपि यो नियम चाहिँ 2028 पुरा गरेको हुनुपर्ने भन्ने छ भने अहिले जो व्यावसायिक भिसा लिएर बसेका नेपालीहरू हुनुहुन्छ उहाँहरूले भिसा एक्सटेन्सन गर्न जाँदाखेरि ती मापदण्डहरू मध्ये कुनै पनि मापदण्ड चाहिँ एक्सनमा नगएको देखिएमा उहाँहरूलाई अलिकति 2 महिना 4 महिना 6 महिनाको भिसा दिएर उहाँलाई एक किसिमको चाहिँ वार्निङ दिएको जस्तो, चेतावनी जस्तो दिएको अवस्था छ। त्यसो भएको हुनाले यो व्यावसायिक भिसालाई कन्टिन्युटी गर्नका लागि समस्याहरू देखिन्छन्। यद्यपि यसलाई चाहिँ सबै मिलेर अलिकति यहाँको कानुन व्यवसायहरू अथवा चाहिने यसलाई हल गर्नका लागि अरू के उपायहरू हुन सक्छन् त्यो सबै तयारी गरेर गर्ने हो भने त्यसलाई समाधान गर्नै नसक्ने भन्ने चाहिँ होइन। तथापि पहिला जस्तो नेपालबाट सिधै आएर बिजनेस गर्ने, भर्खर चाहिँ अब युनिभर्सिटी सकेका पढाइ सकेकाहरूले बिजनेसमा जाने अथवा अरू अरू काम गर्दै गर्दा गरेको मान्छेले फेरि बिजनेस गर्छु भनेर व्यवसाय भिसा लिन चाहनेहरूको लागि भने यो करिब करिब चाहिँ अब एक किसिमले ढोका बन्द भएको हो कि भन्ने हामीलाई अनुभूति भइरहेको छ।
0: अहिलेको नीतिले के समस्या पारे पनि यहाँहरू त पहिलेदेखि नै त्यहाँ व्यवसाय गरिराख्नु भएको छ। जापानमा लगानीकर्तालाई आकर्षित गर्ने सबैभन्दा बोलियो पक्ष के छ?
1: अब हामीले अब भन्नै पर्छ, अहिलेसम्मको नेपालीहरूको जापानमा व्यावसायिक क्षेत्रलाई हेर्ने हो भने 90% भन्दा बढी चाहिँ करी बिजनेस रेस्टुरेन्ट व्यवसायमा बढी देखिनुहुन्छ, संलग्न भएको देखिनुहुन्छ र उहाँलाई यो गर्नुपर्ने पछाडिका कारणहरू पनि विभिन्न छन् होइन। त्यति धेरै राम्रो एक्सपर्ट भिसा भाषा पनि नचाहिने, धेरै लगानी पनि नचाहिने, आफैले गर्न सकिने, आफ्नै परिवारका सदस्यहरूलाई समेत काममा लगाएर रोजगारी सिर्जना गर्न सकिने र भिसाको लागि पनि समस्या हल गर्न सकिने लगायतका विषयले यो क्षेत्रमा मान्छेहरू धेरै आकर्षित भएको र त्यसलाई चाहिँ कपी गर्दै फलो गरेर धेरै मान्छेहरू यस क्षेत्रमा संलग्न देखिन्छन्। यद्यपि पछिल्लो समयमा अब ट्राभल एजेन्सी भयो, तपाईँको चाहिँ रियल इस्टेट भयो, एक्सपोर्ट इम्पोर्ट भयो, रेमिटेन्स भयो होइन, लगायतका अन्य आइटी क्षेत्रमा पनि नेपालीहरूको व्यवसाय अलिकति विस्तार हुने क्रममा हुँदै गर्दाखेरि अबको समयमा भने हामीले नेपालीहरूले नेपालीहरूलाई अर्थात् विदेशीहरूलाई नै लक्षित गरेर भन्दा जापानीहरूलाई लक्षित गरेर गर्ने व्यवसाय राम्रो देखिन्छ, जुन भनेको टुरिज्म सम्बन्धी हुनसक्छ होइन, एक्सपोर्ट इम्पोर्ट सम्बन्धी हुनसक्छ अथवा नेपालका उत्पादनलाई जापानको बजारमा ल्याउने र जापानको उत्पादनलाई नेपालमा लैजाने खालका व्यवसाय हुन सक्छन्। त्यसबाहेक एजुकेसन सेक्टरमा पनि मैले निकै राम्रो सम्भावना देखेको छु, जुन अहिले आएर हामीले 2013 एभरेस्ट इन्टरनेसनल स्कुल सुरुआउट गऱ्यौँ, अहिले त्यो स्कुल चाहिँ नेपाल बाहिरको एकमात्र नेपाल सरकारद्वारा मान्यता प्राप्त एउटा स्कुल, इन्टरनेसनल स्कुल हो, जसलाई स्वीकृति लिनको लागि हामीलाई निकै गाह्रो भएको थियो। 2-3-4 वर्षसम्म हामीले सङ्घर्ष गर्नु परेको थियो भने अहिले आएर हरेक सिटीमा स्कुलहरू खोल्ने क्रम जारी भएको छ, करिब 10-12 स्कुलहरू पुगिसकेका छन्। यद्यपि उहाँहरूको कानुनी प्रक्रियाहरू चाहिँ अब यद्यपि उहाँहरू चाहिँ उसमै पाइपलाइनमै हुनुहुन्छ, तर पनि जापानमा जन्मने र जापानमा चाहिँ स्कुल पठाउने उमेरका हाम्रा नानी बाबुहरूको संख्या अत्यधिक बढेको कारणले गर्दाखेरि जापानी स्कुल पनि यहाँ पर्याप्त नभएका होइनन्। यद्यपि यहाँ भाषा लगायतका समस्याले गर्दाखेरि उनीहरूलाई जापानी स्कुलमा पढाउँदाखेरि भोलि फेरि नेपाल फर्काउनु पर्यो अथवा नेपालभन्दा अन्य देशमा चाहिँ नि भविष्य खोज्नु पर्यो भने जापानमा पढेका विद्यार्थीहरू जापानी भाषाभन्दा अरू भाषामा धेरै चाहिँ दखल त नहुने भएको कारणले गर्दाखेरि इन्टरनेसनल स्कुलको भविष्य असाध्यै राम्रो छ। एजुकेसन सेक्टरमा कलेज पढ्नेहरू युनिभर्सिटी पढ्नेहरूलाई पनि यहाँ चाहिँ हामीले सहजीकरण जति गर्नु पर्थ्यो त्यो गर्न सकिरहेको स्थिति छैन। त्यस कारणले गर्दाखेरि एजुकेसन सेक्टर आइटी सेक्टर लगायतका एक्सपोर्ट इम्पोर्ट क्षेत्रमा चाहिँ राम्रो देखिन्छ व्यवसाय गर्नका लागि जापानमा लगानी गर्न चाहने नेपालीहरूको लागि।
0: पछिल्लो समय 3,00,000 बढी नेपालीहरू जापानमा विभिन्न व्यवसाय अध्ययन अथवा रोजगारीको सिलसिलामा त्यहाँ गइरहेका छन् र धेरै नेपालीहरू जापानमै बस्ने मनस्थितिका साथ पनि त्यहाँ गइरहेको देखिन्छ। जापानमा जन्मिएका हुर्किएका नेपाली बालबालिकाहरूको नेपाली भाषा संस्कृति र पहिचान जोगाउनु पनि एउटा महत्त्वपूर्ण पक्ष हो। त्यो जोगाउनको लागि यहाँ जस्ता व्यवसायहरूले कसरी काम गर्दै हुनुहुन्छ?
1: यस्तो छ, अब जापानमा अब हामी करिब 3,00,000 नेपालीहरू भएको एउटा नेपाली कम्युनिटी छ। यो कम्युनिटीमा हामी 100+ बढी संघ संस्थाहरू छौँ। त्यो संघ संस्थामा गैर आवासीय नेपाली सङ्घ एनआरएनए भयो, त्यसपछि गएर पत्रकार महासङ्घ भयो, जनजाति महासङ्घ भयो, त्यस्तै गरेर विभिन्न क्षेत्रका विभिन्न प्रदेशका विभिन्न जिल्लाका सङ्घ संस्थाहरू छन्। ती मध्ये अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज छ होइन, त्यसपछि लोकदोरी प्रतिष्ठान लगायतका सङ्घ संस्थाहरू छन्। आफ्नै क्षेत्रमा विभिन्न ढङ्गले क्रियाशील रहिरहेका ती सङ्घ संस्थाहरूले हाम्रा भावी पुस्ता र आउँदो पुस्तालाई नेपाली, नेपालीपन, नेपाली भावना, नेपाल प्रतिको माया, हाम्रो भाषा संस्कृति साहित्य सद्भावलाई जोगाउनको लागि हामी सबै उत्तिकै चिन्तनशील छौँ। त्यसको केन्द्रबिन्दुमा रहेको छ एभरेस्ट इन्टरनेसनल स्कुल, पत्रकार महासङ्घ, लोकदोरी प्रतिष्ठान, एनआरएनए जापान जस्ता संस्थाहरू मिलेर हामीले आउँदो पुस्तालाई उनीहरूको मनभित्र रहेको नेपालीपनलाई जोगाइराख्नको लागि के गर्न सकिन्छ भनेर हामीले विभिन्न समयमा विभिन्न खालका कार्यक्रमहरू गर्ने गरेका छौँ। बाल प्रतिभा कार्यक्रमहरू, उहाँहरूलाई चाहिँ विभिन्न खालका कम्पिटिसनहरू, हाजिर जवाब प्रतियोगिताहरू, वक्तृत्व कला प्रतियोगिता लगायतका विभिन्न कार्यक्रमहरू गर्दै आइरहेका छौँ भने बेला बखतमा विभिन्न चाडपर्वहरूमा विभिन्न अवसरहरूमा हामीले ती बालबालिका केन्द्रित उनीहरूलाई लक्षित गरेर उनीहरूलाई पार्टिसिपेट हुने गरी विभिन्न खालका प्रोग्रामहरू पनि हामीले चाहिँ लन्च गर्दै आइरहेका छौँ। हामीले यो विषय निकै संवेदनशील छौँ। यद्यपि हाम्रा नानी बाबुहरू जापानमा जति हुनुहुन्छ, जति उहाँहरूको प्यारेन्ट्स हुनुहुन्छ, उहाँहरू सबैलाई हामीले नेपाली पाठ्यक्रममा पढ्ने र पढ्न पाउने वातावरण बनाउन सकिरहेका छन्, किनभने सीमित मात्रामा स्कुल हुनु र विद्यार्थी संख्या नानी बाबुको संख्या धेरै हुनाले र क्षेत्रगत हिसाबमा सबै ठाउँमा नपुगेको हुनाले पनि कतिपय धेरैजसो भनौँ न धेरैजसो प्यारेन्ट्सहरूले आफ्नो नानी बाबुहरूलाई चाहेर पनि अङ्ग्रेजी भाषामा, नेपाली भाषामा, जापानिज भाषामा सबै तिनवटै भाषामा सँगसँगै पढ्न पाइने स्कुल, इन्टरनेसनल स्कुलमा पढाउन चाहेर पनि एउटा सीमितताको कारणले गर्दाखेरि जापानिज स्कुलमा पढाइरहनु परेको स्थिति छ। र ती नानी बाबुहरूलाई नेपाल प्रतिको माया, सद्भाव र नेपालसँग जोडिने कार्यमा हामीले चाहिँ सकभर हामीले कोसिस गरिरहेका छौँ। विभिन्न अवसरहरूमा, विभिन्न कार्यक्रमहरूमा, विभिन्न सङ्घ संस्था मार्फत यो चाहिँ हाम्रो एउटा चिन्ताको विषय पनि रहेको छ र छलफलका कारण विषयहरू पनि यो बन्ने गरेको छ पछिल्लो समयमा।
0: यहाँहरू विदेशमा लगानी गरिराख्नु भएको छ, मेहनत गरिराख्नु भएको छ र पछिल्लो समय त्यहाँ जाने विद्यार्थीहरू हुन् या वर्किङ भिसामा जाने व्यक्तिहरू हुन् अथवा व्यवसाय नै किन नहुन्, कि निराशाका कुराहरू पनि आइरहेका छन्, आत्महत्याको दर पनि बढेको भन्ने सुनिन्छ। त्यति मेहनत नेपालमै गर्ने हो अथवा त्यति लगानी नेपालमै गर्ने हो भने त सम्भावना नेपालमा पनि हुन्छ नि त, किन त्यस्तो दुःख कष्ट सहेर जापानमा बस्नु पर्यो भन्ने प्रश्नहरू पनि यदा कदा उठ्ने गर्छन्।
1: अहिले पछिल्लो समयमा एउटा निराशाजनक एउटा चाहिँ अब तथ्य र तथ्याङ्कले के भन्छ भने हामी 1.5 वर्षको हारिमा करिब 70 युवा पुस्ताहरू, अन्डर 30 चाहिँ युवा पुस्ताका चाहिँ होनहार भाइ बहिनीहरूको अब एकदम आकस्मिक अथवा चाहिँ अकल्पनीय देहान्त भयो। ती मध्येको पनि 80% भन्दा बढी चाहिँ एउटा खालको चाहिँ अब भनौँ न सुसाइडको भन्ने छ होइन। त्यसो भएको हुनाले हाम्रो स्कुल, हाम्रो स्कुलिङ, हाम्रो एजुकेसन सिस्टम नेपालको हामी सर्टिफिकेटमा चाहिँ पास छौँ तर प्र्याक्टिकलमा चाहिँ कहीँ न कहीँ हाम्रो कमजोरी छ, किनभने हामीले सबै कुरा हामीले चाहिँ घरमा बस्दाखेरि स्कुलमा, कलेजमा, युनिभर्सिटीमा हामीलाई प्र्याक्टिकल विषयमा त्यति धेरै नसिकाइएको हो कि भन्ने एउटा छ भने, अर्कोतिर नेपालबाट जापानमा विद्यार्थीहरू अथवा कामदारहरू पठाउनका लागि काम गरिरहेका कन्सल्टेन्सीहरूले जापानमा भएको एउटा चाहिँ रोजगारी, पैसा कमाउने, एउटा आकर्षक कमाइ हुने, एउटा चाहिँ गन्तव्य राष्ट्रको रूपमा मात्रै चित्रित गरियो भने यहाँ गएर बुझ्नुपर्ने, जान्नै पर्ने, सिक्नै पर्ने, थाहा हुनै पर्ने विषयमा चाहिँ जानकारी गराइएन। त्यसो हुँदाखेरि आएको भोलिपल्टदेखि नै एउटा किशोर बालक, एउटा चाहिँ जवान, एउटा 20-22 वर्षको चाहिँ युवा जापान आइपुग्छ। आएको भोलिपल्टदेखि नै उसले नेपालमा बस्दाखेरि एउटा आफूले चिया खाएको गिलास पनि पखालेको हुँदैन। जापान आएको भोलिपल्ट उसले कलेज जानु पर्यो, फी तिर्नु पर्यो, सपिङ गर्नु पर्यो, खाना पकाउनु पर्यो, फोहोर मैला फाल्नु पर्यो, घरमा पनि पैसा पठाउनु पर्यो, साथीभाइसँग मिल्नु पर्यो, धेरै कुराहरूको एकैचोटि चाहिँ जिम्मेवारी आइपर्दाखेरि उहाँहरू चाहिँ सङ्गतको कुराहरू अब त्यसलाई चाहिँ ह्यान्डल गर्न सक्ने एउटा क्षमताको वृद्धि भइन सकेको, परिपक्व भइन सकेको, उसको सङ्गतले गर्दाखेरि अथवा चाहिँ उनीहरूलाई गाइड गर्ने राम्रो अभिभावकको अभावमा पनि उहाँले गलत डिसिजन गर्न पुग्ने, स्कुल नजाने अथवा रिफ्युजीतिर जाने अथवा आत्महत्या जस्तो चाहिने त्यस्तो अप्रिय चाहिँ कुराहरू सोच्ने, डिप्रेसनमा जाने लगायतका घटनाहरूले यो चाहिँ निकै गम्भीर विषय बन्न पुगेको छ। यसका लागि सम्बन्धित सरकारहरूलाई सबैहरू अलिकति चनाखो हुनुपर्छ र अवेरनेस हुनुपर्छ। नेपालमै खास गरी अलिकति हामीलाई के लाग्छ भने नेपालमै ओरिएन्टेसन अलि राम्रो गरेर पठाउनु पर्छ भन्ने लाग्छ। नेपालमा आएकै भोलिपल्टदेखि ट्रेन कसरी चढ्ने, हस्पिटल कसरी जाने, किनमेल कसरी गर्ने, कन्भिनियन्स स्टोरमा चाहिँ सपिङ कसरी गर्ने लगायतका दैनिक बोलीचालीका भाषाहरू चाहिँ निपुण बनाउने र अब आफूलाई अलिकति समस्या ह्यान्डलिङ गर्न सक्ने, अलिकति धैर्य गर्न सक्ने, अलिकति चाहिँ आफूले चाहिने दुःख कष्टलाई सहन सक्ने शक्ति पनि मान्छेमा हुनुपर्छ भन्ने कुरा चाहिँ यो पछिल्लो घटनाहरू देखाउँछ। त्यस कारणले यो विषयमा हामीले छलफल पनि चलिरहेको छ र हामीले नेपालका सम्बन्धित सरकारवालाहरूलाई के भन्न चाहन्छौँ भने खास गरी कलिला भाइ बहिनीहरूलाई विदेश पठाउनुभन्दा पहिला त्यो कस्तो देश हो, त्यहाँ कस्तो मुद्रा चल्छ, भाषा के हो, संस्कृति के हो, जान्नै पर्ने कुरा के हो, छिमेकीसँग कसरी व्यवहार गर्ने, फोहोर मैलाको व्यवस्थापन कसरी गर्ने, किनमेलका लागि ट्रेन चढ्दाखेरि यातायातमा ध्यान दिनुपर्ने कुराहरू के हुन्, त्यहाँ चाहिँ गर्नै नहुने कुरा के हो, गर्नै पर्ने कुराहरू के हुन् भन्ने कुरा चाहिँ आधारभूत विषयहरू पनि नसिकाइकन पठाउँदाखेरि यस्ता अप्रिय घटनाहरू बढेको भन्ने हाम्रो थम्म्याइ हो। त्यस कारणले ती व्यवसायहरू, ती क्षेत्रमा काम गर्ने जो जो हुनुहुन्छ उहाँहरूले यसप्रति ध्यान दिनुपर्छ भन्ने हाम्रो सुझाव हो।
0: यसको लागि त जापानमा बस्ने धेरै नेपालीहरू छन्, नेपालीहरूको संस्था छन्, उहाँले पनि अभिभावकीय भूमिका निर्वाह गर्न सक्छन् नि।
1: हो, त्यो पनि हो। त सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारी नेपाल छोड्नुभन्दा पहिला उहाँहरूलाई राम्रो ओरिएन्टेसन भयो भने पहिलो समस्या हल गर्ने त्यहाँबाट सुरु हुन्छ भने यहाँ आइसकेपछि उहाँहरू कहीँ न कहीँ रजिस्टर हुनुपर्छ होइन। एम्बेसीमा अथवा एनआरएनमा अथवा कुनै संस्थामा अथवा आफ्नो जिल्लाको संस्थामा रजिस्टर भयो भने कति विद्यार्थी है, कहाँ कहाँ विद्यार्थी है, कुन लेभलमा पढ्ने है, कुन कलेजको हो भन्ने कुरा आँकडा भयो भने काम गर्न सजिलो हुन्छ। र यहाँ चाहिँ कतिपय अब हटलाइन नम्बरहरू छ, तपाईँलाई कुनै पनि समस्या पर्ने सम्पर्कमा आउनु होला, कोठा चाहियो, काम चाहियो, समस्या भयो, बिचल्ली भयो, बिखर्ची भयो, बिरामी भयो, एक्सिडेन्ट भयो, तर उहाँहरू सम्पर्कमा नआएपछि हामीले गर्न सक्ने कुरा के पनि हुँदैन। यद्यपि यो विषय पछिल्लो समयमा निकै पेचिलो ढङ्गले उठेको विषय हो। यो आत्महत्या जस्तो कलिला भाइ बहिनीहरूको यो चाहिँ एउटा अप्रिय चाहिँ निर्णय गरेर यसरी चाहिँ यो संख्या बढ्दाखेरि यसको चाहिँ प्रचार प्रसार बढी भइदिने हाम्रो मिडिया क्षेत्रबाट पनि गर्दाखेरि यसले अलिकति राम्रो चाहिँ सकारात्मक सन्देश दिन सकिरहेको छैन। यो विषयमा नेपालदेखि लिएर दूतावास, एनआरएन, यहाँका संघ संस्था, मिडिया कर्मी, सञ्चार जगत सबै ध्यान दिनुपर्छ भन्ने हाम्रो भनाइ हो।
0: मैले यिनीहरू जोडेको थिएँ व्यवसायिक कुरा पनि त्यतिको मेहनत लगानी गर्ने हो भने नेपालमा पनि सम्भावना छ, तर मान्छेहरू विदेशतिरै आकर्षित भइरहेछन्।
1: यो विषय मलाई के लाग्छ भने एउटा चाहिँ हाम्रो नेपालमा एउटा भाष्य के छ भने विदेश जाने भन्ने एउटा भाष्य छ, विदेश जानुपर्छ, एकचोटि विदेशको अनुभव लिनुपर्छ भन्ने हुन्छ। जब एउटा चाहिँ कलिलो युवा विदेश पस्छ उसले चाहिँ उतै भासिन्छ, अब विभिन्न कुराहरूले उसलाई चाहिँ जेल छ अनि त्यसपछि गएर नेपालतिरको कुराहरू केही समयलाई बिर्सन्छ। तर हामीले जति अब दुःख गर्छौँ विदेशमा त्यो अनुसारको नेपालमै गर्ने हो भने पक्कै पनि हामी नेपालमै पनि यहाँभन्दा बढी कमाइ गर्न सकिन्छ र धेरैले कमाइ गरेर देखाइसक्नु पनि भएको छ। तर एउटा के छ भने नेपालमा सिस्टम त्यसपछि गएर चाहिँ त्यहाँ भोग्नुपर्ने शास्ति, कानुनी झमेलाहरू, प्रक्रियागत अब विभिन्न खालका चाहिँ धेरै खालका ढिलासुस्तीहरूले गर्दाखेरि मान्छेलाई त्यो फ्रस्ट्रेसन एक खालको छ भने मान्छेहरूले नेपालमै पनि केही गर्न सकिन्छ, लगानी नेपालमै गरौँ, 1-1 लाख रुपियाँ उठाएर 100 जना हुने भने 1 करोड हुन्छ, 1 करोडले नेपालमा ठुलो लगानीको काम गर्न सकिन्छ, त्यो खालको हामीले पनि सुरु गरेका हौँ केही समय अगाडि होइन। विभिन्न देशमा बसेका नेपालीहरूले 1-1 लाख उठाएर 2-4 करोड जम्मा गरेर केही गरौँ भनेर अति सबै कुराहरू जति हामी कुरा गर्छौँ त्यहाँ हामीले एउटा भविष्य देख्छौँ, एउटा अवसर देख्छौँ, त्यहाँ त्यो खालको त्यहाँको डिलिङहरू पाउँदैनौँ। अपेक्षाकृत हामी चाहिँ अलिकति निराशाजनक स्थितिमा पुग्छौँ। त्यसले गर्दाखेरि कतिपय अवस्थामा साथीहरू नेपालमा भन्दा बाहिर लगानी गर्नेहरूको पनि बाहुल्य नभएको होइन। त्यसलाई चाहिँ बिस्तारै हामीले नेपालतिरै आफ्नो मुलुकतिरै फर्काउनको लागि थोरै धेरै लगानी नेपालमै गर्नका लागि एक खालको वातावरण बनाउनुपर्छ। त्यसका लागि खास गरी राज्य र त्यहाँ नेपालमा हुनुभएका सरकारवाला निकाय सङ्घ संस्थाहरूले पनि केही न केही एक खालको चाहिँ अभियान चलाउनुपर्छ भन्ने मलाई लाग्छ।
0: जापानमा नेपाली व्यवसायहरूको दायरा विस्तार भइरहेको छ, तर गुणस्तर, पारदर्शिताका कुराहरू, दीर्घकालीन सोचका कुराहरूमा अझै परिवर्तन हुन सकेको छैन। जापानमा गए पनि सोच नेपाली नै छ, त्यही किसिमको काम भइरहेको छ भन्ने आरोप नेपाली व्यवसायी अथवा कामदारहरूमा लाग्दै आएको छ नि।
1: त्यो चाहिँ अब तपाईँको कुरामा सत्यता छ, स्वीकार्नुपर्छ। स्वाभाविक रूपले भन्नुपर्छ, हामी नेपालीहरू, हाम्रो पुर्खाहरू बिजनेसम्यान थिएनन्। मूलजरो खोतल्दै जाने हो भने हामी कृषि क्षेत्रमा आधारित हाम्रा पुर्खा हो, हाम्रा बाबुबाजे हाम्रो अब खेतबारीमै काम गरेका हुन् र हामी पनि खेतबारीमै काम गर्दै हुर्कँदै आएका हौँ र हामी यहाँ बाध्यताले बिजनेसम्यान भएका हौँ। हामी पहिलो पुस्ता हौँ, त्यो पनि विदेशमा बाध्यताले हो। हाम्रो बिजनेसमा चाहिँ लामो चाहिँ इतिहास छैन, त्यस कारणले पनि व्यावसायिक चुनौतीहरूको बावजुद यहाँ सामूहिक लगानीका सोचहरू, अवधारणाहरू सफल नभएका, कतिपय प्रयासहरू असफल भएका उदाहरण पनि छन् र व्यावसायिक क्षेत्रमा कतिपय यो पारदर्शिताका कुराहरू, अब नेपालीहरूले नेपालीहरूलाई दुःख दिएको कुराहरू, विभिन्न खालका कुराहरू बेला बेलामा आउँछन्। यसमा चाहिँ प्रष्ट कुरा के छ भने, हामी नेपालीहरूले जब आफूलाई दुःख समस्या पर्छ अनि त्यसको दोषारोपण अर्कोतिर सोझ्याउँछौँ, त्योभन्दा पहिला आफू कति जेन्युन छ भन्ने विषय पनि हेर्नुपर्ने हुन्छ। आफ्नो डकुमेन्टदेखि लिएर आफ्ना चाहिँ सबै कागजपत्रदेखि लिएर आउने बेला गरेका अब सौदाबाजीका कुराहरू, गोप्य कोठामा गरिएका सम्झौताहरू, लेनदेनका कुराहरू, ती सबै कुरा हेर्नुपर्ने हुन्छ। त्यसो भएको हुनाले जापान आउनु छ भने कम्तीमा पनि आफूले चिने जानेका बुझेका छिमेकका आफूका गुरु हुनसक्छ, साथी हुनसक्छ, होइन, उहाँहरूसँग सल्लाह लिएर म यो कारणले यसरी आउँदैछु भन्ने खालको कुराहरू सरसल्लाह लिने, सुझाव लिने, परामर्श गर्ने गर्नु पर्यो। अर्को कुरा, सबैभन्दा राम्रो कुरा चाहिँ भाषा सबभन्दा महत्त्वपूर्ण जापानमा भएको हुनाले भाषा राम्रो बनाएर आउने हो भने दुःख पनि पाइँदैन, अवसरै अवसर छ र कसैले कसैलाई कसैले पनि केही पनि गर्न सक्दैन। त्यसो भएको हुनाले भाषा नम्बर वान हतियार हो जापानमा, र भाषा पनि हुँदैन, सिप पनि हुँदैन। उनीहरू चाहिँ आफै गल्ती काम गरेर आएका हुन्छन्। कतिपय अवस्था उनीहरूको डकुमेन्टेसनमा चाहिँ समस्या हुन्छ, उनीहरूसँग चाहिँ अब 10 वर्षको एक्सपिरियन्स भन्ने हुन्छ, त्यो हुँदैन। त्यसले गर्दाखेरि काम गर्न जानेको हुँदैन। यी कारणले गर्दाखेरि कमजोरी चाहिँ दोहोरै पक्ष, दुवै पक्षमा छ। यसको सुरुवात नेपालदेखि नै हुन्छ, त्यस कारणले यसलाई चाहिँ एकदमै निमित्यान नै गर्न नसके पनि यसलाई चाहिँ अलिकति कम गर्ने कामहरू गर्न सकिन्छ, न्यूनीकरण गर्न सकिन्छ। यसका लागि नेपाल र जापानमा भएका सरकारहरू सबैले मिलेर पहल गर्नुपर्छ भन्ने मलाई लाग्छ। चुनौती चाहिँ

0: समयको सम्मान इमान्दारितालाई लिन सकिन्छ अथवा लिइन्छ पनि. तर यहाँहरू जस्ता नेपालीहरू विदेशमा बस्नु भएको छ, त्यो सबै सिस्टम देख्नु भएको छ, जान्नु भएको छ, त्यसलाई नेपालमा ल्याएर नेपाललाई पनि त्यही किसिमले अगाडि बढाउनको लागि यहाँहरू कसरी लाग्नु भएको छ?
1: नेपालमा लगानी भित्र्याउने र नेपालमा अब रोजगारी सिर्जना गर्ने विषयमा हाम्रो धेरै लामोदेखि एउटा अभियान चलेको छ. विदेशमा बस्ने नेपालीहरू कहीँ न कहीँ कतै न कतै गएर अवश्य नेपालीसँग एनआरएनएसँग जोडिएका हुन्छ. हामी पनि अब एनआरएनमा छौँ, स्थापना कालदेखि नै विभिन्न अभियानमा जोडिएका छौँ. त्यसो भएको हुनाले यो लगानी भित्र्याउनको लागि वातावरण सिर्जना गर्ने, रोजगारीको सिर्जना गर्ने, अवसरहरूको बारेमा चाहिँ नि अब रिसर्च गर्ने सम्बन्धमा एउटा चाहिँ अब एनआरएनको अभियानमा अब धेरै लामो समयदेखि विभिन्न कार्यहरू पनि भइरहेका छन्. त्यसबाहेकका अब व्यावसायिक क्षेत्रले पनि नेपालमा लगानी गर्नका लागि विभिन्न समूहहरू मार्फत कम्पनी खडा गरेर नेपालमा विभिन्न ठाउँमा अब दूरदराजहरूमा पनि सानातिना उद्योगहरू खोल्ने कामहरू भइरहेका छन्. यद्यपि त्यसलाई चाहिँ अलिकति एक खालको कङ्क्रिट ढङ्गले एक खालको चाहिँ राम्रो अभियान चलाएर नेपालमा लगानी गर्नुपर्छ, अब हामी नेपालमै फर्कनुपर्छ, नेपालमा लगानी गरे नेपालको उत्पादन, नेपालमा रोजगारी लगायतका विषयमा चाहिँ नेपालको अर्थतन्त्रमा बलियो टेवा पुग्न सक्छ भन्ने खालको विषयमा हामी बहुतै सचेत छौँ, त्यो चाहन्छौँ पनि. यद्यपि त्यो खालको चाहिँ अब हामीले इम्प्लिमेन्ट भनौँ न सोचे जति अपेक्षा गरे जति सकेका छैनौँ. कारण के भइदिन्छ भने कहिलेकाहीँ हामी यहाँ जसरी सोचेका हुन्छौँ, नेपालमा जे सोचेका हुन्छौँ त्यो त्यहाँ फिल्डमा गएर हेर्दाखेरि त्यो पाइरहेका हुँदैनौँ. कतिपय अवस्थामा अब कानुनी झमेला एकातिर, अर्कोतिर चाहिँ अब हामीले त्यहाँ लगानी गर्ने भनेर धेरै शीर्षकमा धेरै अभियानहरू गऱ्यौँ, ती अब फलदायी हुन नसकेका ती अलिकति चाहिँ अप्रिय अनुभवहरूले पनि मान्छेहरूलाई सेटब्याक हुन पुगेको स्थितिहरू पनि छ. यद्यपि हाम्रो जन्मभूमि नेपाल हो, जाने नेपालै हो, नेपाल राम्रो नभएसँग हामीलाई खुसी मिल्दैन, सन्तुष्टि मिल्दैन. हाम्रो देश नेपाललाई जसरी हुन्छ समृद्ध बनाउनुपर्छ, त्यसमा कहीँ न कहीँ हामी सबैको भूमिका हुन्छ भन्नेमा हामी एक ठाउँमा छौँ. राज्य सरकार पोलिसी त्यहाँको चाहिँ सिस्टमलाई भने कहीँ न कहीँ समय, अनुशासन, पारदर्शिता जस्ता कुराहरूले एक ठाउँमा ल्याउनै पर्छ, अनि मात्र चाहिँ हामीले जति सोचेका हुन्छ त्यो अनुसारको काम हुनसक्छ जस्तो लाग्छ. त्यसो भएको हुनाले अहिले हामीले अलिक पछिल्लो समयमा केही आशाका किरणहरू नदेखेको होइनौँ. यद्यपि पछिल्ला केही घटनाहरूले ती आशाहरूलाई अलिकति निराशातिर धकिलिरहेको हो कि भन्ने जस्तो पनि सङ्केत गरिरहेका छन्. त्यसकारणले नेपालमा लगानी गर्नका लागि हाम्रो पहिलो मुद्दा, पहिलो चाहिँ एजेन्डा नै रहेको छ हामी सबै नेपालीका लागि.
0: हामी कुराकानीको अन्त्यमा पुगेका छौँ. धेरै नेपालीहरू जापानमा गइरहेका छन्, जाने तर्खरमा छन्, जाने तयारीमा हुनुहुन्छ.
1: हजुर,
0: उहाँलाई के भन्नुहुन्छ?
1: तपाईँ जापानमा कुन भिसामा आउँदै हुनुहुन्छ, मेरो भिसाको क्याटेगोरी के हो, यो भिसाले के काम गर्नु पाउँछ र के काम गर्न हुँदैन भन्ने कुरो एक नम्बरमा थाहा पाउनु पर्यो. नम्बर दुईमा म कुन सिटीमा जाँदैछु, कुन कम्पनीमा जाँदैछु, त्यो कम्पनी कस्तो खालको कम्पनी हो, त्यो कम्पनीसँग भएको मेरो सम्झौता कति चाहिँ जेन्युन छ भन्ने कुरा बुझ्नु पर्यो. तेस्रो कुरा

0: समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। निरन्तर वर्षा हुने भएकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह। गैरातीदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि, बजारमा खाना पकाउने ग्यासको अभाव हुँदा सर्वसाधारणलाई शास्ति, र अमेरिका र इरान बीच शान्ति वार्ता हुने। अब समाचार विस्तारमा। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहँदा देशभर बादल लाग्ने र वर्षा हुने भएकाले आज र भोलि आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। विभागका अनुसार हिमाली भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने पहाडी भेगका धेरै र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ। बागमती र गण्डकी प्रदेशका तराई भूभागका धेरै स्थान तथा मधेस प्रदेशका साथै कोशी, लुम्बिनी, सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक दुई स्थानमा अधिक वर्षाको सम्भावना रहेको छ। गण्डकी र बागमती प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा अधिक वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन पनि जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। सोमबार राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ। मनसुन जन्य विपदका कारण पछिल्लो एक दिनमा एकजनाको मृत्यु भएको छ भने 20 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार देशका 25 जिल्लामा 34 विपदका घटना भएको र ती घटना मध्ये सर्पले डस्दा एकजनाको मृत्यु भएको र 20 जना घाइते भएको तथ्याङ्क प्राधिकरणले सार्वजनिक गरेको हो। यस्तै ती घटनाबाट 27,25,000 बराबरको अनुमानित क्षति पनि भएको छ। पछिल्ला दिनमा बजारमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ। नेपाल आयल निगमले कोटा अनुसार ग्यासको आयात नियमित भइरहेको बताए पनि उपभोक्ताले एक सातादेखि खाना पकाउने ग्यास सहज रूपमा प्राप्त गर्न सकेका छैनन्। ग्यास नपाएपछि डिलरमा उपभोक्ताको लाइन देखिन थालेको छ। बजारमा विशेष गरी नेपाल एचपी लगायतका ग्यास सिलिन्डरहरूको बढी अभाव देखिएको छ। नेपाल आयल निगमले गैरातीदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। गैरातीदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा मूल्य वृद्धि गरिएको निगमले जनाएको छ। निगमले पेट्रोल प्रति लिटर 3, डिजेल र मट्टितेलमा 5 रुपियाँले वृद्धि गरेको छ। यस्तै हवाई इन्धन आन्तरिक तर्फ 20 र अन्तर्राष्ट्रिय तर्फ प्रति किलो लिटर अमेरिकी डलर 131 वृद्धि भएको छ। इन्डियन आयल कर्पोरेसनले 31 जुलाई 2026 पठाएको नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा 20 रुपियाँ 19 पैसा, डिजेलमा 39 रुपियाँ 67 पैसा र हवाई इन्धन 19 रुपियाँ बढेर आएको छ। नयाँ मूल्य अनुसार पेट्रोल र डिजेलको मूल्य काठमाडौँ, पोखरा र दिपायलमा प्रति लिटर 200 रुपियाँ पुगेको छ भने सुर्खेत र दाङमा 169 कायम भएको छ। यस्तै चाराली, विराटनगर, जनकपुर, अम्लेखगञ्ज, भलबारी, धनगढी र वीरगञ्जमा 197 रुपियाँ 50 पैसा पुगेको छ। खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ। जिल्ला प्रशासन कार्यालय धनु साले जनकपुर धाम उपमहानगरपालिका सहित जिल्लाका केही क्षेत्रमा जारी गरिएको निषेधाज्ञा हटाएको छ। प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलद्वारा जारी सूचना अनुसार आन्दोलनरत पक्षले आफ्ना सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएपछि जिल्लाको सुरक्षा अवस्था सुधारोन्मुख बनेको र जनजीवन सामान्य हुँदै गएको निष्कर्षका आधारमा निषेधाज्ञा हटाइएको हो। शनिबार बिहान 10 बजेदेखि लागू गरिएको निषेधाज्ञा जिल्ला सुरक्षा समितिको निर्णय अनुसार अनुसार आज बिहान 5 बजेदेखि हटाइएको प्रशासनले जनाएको छ। जिल्ला प्रशासन कार्यालयले पछिल्लो सुरक्षा अवस्थाको समीक्षा गर्दा जनजीवन सामान्यीकरणतर्फ उन्मुख भएको निष्कर्ष निकालिएको जनाइएको छ। साथै शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न प्रशासनले सर्वसाधारणसँग सहयोगको आग्रह गरेको छ। सिराको गोलबजार क्षेत्रमा जारी कर्फ्यू पनि हटाइएको छ। जिल्ला प्रशासन कार्यालय सिराले हिजो सूचना जारी गर्दै स्थानीय सुरक्षा अवस्थाको विश्लेषणका आधारमा कर्फ्यू हटाएको सूचना निकालेको हो। सप्तरी जिल्ला प्रशासन कार्यालयले राजविराज नगरपालिका र बोदेबरसाइन नगरपालिकामा जारी कर्फ्यू हटाएर अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा लागू गरेको छ। नेपाली काङ्ग्रेसले आउँदो साउन 24 गते केन्द्रीय कार्य समितिको बैठक आह्वान गरेको छ। साउन 24 गते आइतबार दिउँसो 1 बजे पार्टीको केन्द्रीय कार्यालय बिपी नगर ललितपुरमा केन्द्रीय कार्य समिति बैठक बस्ने कार्यवाहक प्रमुख मुख्य सचिव कृष्ण प्रसाद दुलालद्वारा हिजो जारी विज्ञप्तिमा जनाइएको छ। अविरल वर्षापछि आएको पहिरोका कारण मुगुको पिनाबालै गमगढी सडक खण्ड 2 सातादेखि अवरुद्ध हुँदा करिब 1 दर्जन गाउँका स्थानीयवासीको जनजीवन प्रभावित भएको छ। वर्षाका कारण पैदल मार्ग समेत हिलामेर जोखिमपूर्ण बनेकाले दैनिक कामकाज, व्यापारिक गतिविधि तथा अत्यावश्यक सेवामा समेत असर परेको स्थानीयहरूले बताएका छन्। सडक अवरुद्ध हुँदा सदरमुकाम आउजाउ गर्न, दैनिक उपभोग्य वस्तु ढुवानी गर्न तथा बिरामीलाई उपचारका लागि अस्पताल पुर्याउन समेत कठिनाई भइरहेको छ। रेडियो नेपालबाट अहिले बिहान 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने, अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। डडेलधुराको अजयमेरु गाउँपालिका 2 का 7 अव्यवस्थित बसोबासी परिवारलाई जग्गा धनी दर्ता प्रमाणपत्र पूर्जा लाल पूर्जा वितरण गरिएको छ। जिल्ला भूमि समस्या समाधान समितिले अजय मेरु 2 का 7 अव्यवस्थित बसोबासीका परिवारलाई लाल पूर्जा वितरण गरेको गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद भट्टले जानकारी दिनुभयो। वर्षौंदेखि जग्गा जमिन कमाइरहेका तर आफ्नो नाममा लाल पूर्जा नभएका 7 परिवारलाई लाल पूर्जा वितरण गरिएको गाउँपालिका 2 का वडाध्यक्ष शिवराज भट्टले बताउनुभयो। जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको कर्फ्यू आदेशपछि बन्द भएको जनकपुर जयनगर रेल सेवा हिजोबाट पुनः सुचारू भएको छ। स्थानीय प्रशासनले जनकपुर धाम उपमहानगरपालिकाको 4 किल्ला क्षेत्रमा जारी गरेको कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरेपछि जयनगर जनकपुर भङ्गा रेलखण्डको रेल सेवा पुनः सुरु भएको नेपाल रेलवे कम्पनी लिमिटेडले जनाएको हो। नेपालको एकमात्र जनकपुर जयनगर रेल सेवा 51 किलोमिटरमा सञ्चालनमा रहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच सम्झौता हुने अवस्था नजिक पुगेको बताउनु भएको छ। उहाँका अनुसार दुई देशबीच वार्ता छिटै नै हुनेछ। इरानी राष्ट्रपति मसउद पेजेस्कियानले अमेरिकालाई जुन महिनामा भएको समझदारी पत्र प्रति प्रतिबद्ध रहन आग्रह गर्नुभएको छ। उहाँले उक्त अन्तरिम सम्झौता भविष्यमा इरानको वैदेशिक सम्बन्धको मुख्य आधार बन्ने बताउनु भएको छ। त्यसै गरी इरानका विदेश मन्त्री अब्बास अराघचीले तेहरान र ओमानबीच हर्मुज जलमार्ग व्यवस्थापन सम्बन्धी वार्ता अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ। अब मौसम सम्बन्धी जानकारी। आज कोशी बागमती गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एक दुई स्थानमा अधिक वर्षाको सम्भावना रहनुका साथै गण्डकी बागमती प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। निरन्तर वर्षा हुने भएकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह। गैरातीदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि, बजारमा खाना पकाउने ग्यासको अभाव हुँदा सर्वसाधारणलाई शास्ति र अमेरिका र इरान बीच शान्तिवार्ता हुने। रेडियो नेपालबाट बिहान 9 समाचार सकियो, यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: हाम्रो संस्कृति,
1: हाम्रो परम्परा, सभ्यता, हाम्रो नेपाल र हाम्रो संस्कृति पवित्र
0: लुकेका स्वर्ग समुच्चा जाति यसमा छन् विचित्र।

नमस्कार, हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रममा हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 बजे यो कार्यक्रम प्रसारित हुन्छ। कार्यक्रममा हामी नेपाली सांस्कृतिक जीवनका विविध चाडपर्व व्रतोत्सवका साथै विविध नेपाली जातिका जातीय परिचय, संस्कार, संस्कृति र परम्परा सम्बन्धी सामग्री समेट्ने गर्दछौँ। सोमबारै राति 9:20 बजे पुनः प्रसारण हुने यो कार्यक्रम रेडियो नेपाल online.com का साथै रेडियो नेपाल मोबाइल एपमा संसारभर सुन्न सकिन्छ। नेपालको तराई मधेसमा पूर्वदेखि पश्चिमसम्म फैलिएको बसोबास रहेको एउटा आफ्नै विशिष्ट इतिहास, संस्कृति, परम्परा रहेको जाति रहेको छ कोइरी अथवा कुसुवाहा जाति। कृषिमा विशिष्ट कौशल रहेको यो जातिलाई धरती सेवकका रूपमा पनि लिने गरेको पाइन्छ। हिन्दू सनातन संसारमा एउटा सात्विकी जातिका रूपमा पनि यो जातिलाई बताइएको पाइन्छ। भगवान रामका छोरा कुशको वंश परम्परासँग जोडिएको ऐतिहासिक विषयवस्तुहरू कोइरी कुसुवाहा सम्बन्धमा पाइन्छ। आजको कार्यक्रममा हामी यसै कोइरी कुसुवाहा जातिको परिचय, संस्कार, संस्कृति र परम्परा सम्बन्धी सामग्री राख्ने जमर्कोमा छौँ। साथै कोइरी समुदायको वर्तमान अवस्था र गतिविधि सम्बन्धमा नेपाल कुसुवाहा कल्याण समाजका केन्द्रीय अध्यक्ष राकेश मेहतासँगको कुराकानी कार्यक्रममा रहनेछ। सुन्दै रहनुहोला। नेपाल भारतदेखि मरिससम्म कोइरी कुसुवाहा जातिको बसोबास रहेको पाइन्छ। नेपालमा दाङ्गी, मघैया, कनौजिया, तिरहुतिया, हर्दिया, जरुहान, रामानन्दी, बभनिया, मथुरिया र बनाफार समूहहरू रहेका छन् भनेर चौधरी दीपकलाई उद्धृत गर्दै सिद्धिविनोद अधिकारीले लेख्नु भएको छ। आजको सामग्री हामीले प्राध्यापक डाक्टर प्रेम खत्रीद्वारा सम्पादित पुस्तक नेपालका जातीय संस्कारमा सिद्धिविनोद अधिकारीको आलेख कोइरी जातिका सामाजिक संस्कारका आधारमा तयार पारेका छौँ। पारम्परिक रूपमा कोइरीहरू तरकारीको व्यावसायिक खेती गर्न र त्यसको व्यापार गर्न, जग्गा जमिनलाई उर्वर बनाउन प्रख्यात मानिन्छन्। नेपालमा कोइरी भन्नाले कोइरी, कुशवाहा, वर्मा, महतो, मेहता, मौर्य, मुराब, सिंह, सिन्हा आदिलाई लिने गरिन्छ। तराई क्षेत्रमा बसोबास गर्ने कोइरी जातिको प्रमुख परम्परागत वस्त्र धोती, गन्जी, कमिज, गम्छा, लुङ्गी, साडी चोलो नै हुन्। तर वर्तमान समयमा आधुनिक समयका वस्त्रहरूको चलन पनि उत्तिकै पाइन्छ। गरगहनाको पारम्परिक प्रचलनमा महिलाहरूले चन्द्रहार, हँसुली, कर्णफूल, कानमा मुद्रा, झुम्का, नाडीमा कङ्गन, चुरा, बाला, औँठी, नाकमा बैसर, बुलाकी, नथिया, ठोप, गोडामा पायल, छाडा, कम्मरमा डडल्स, कमरमर जस्ता आभूषणहरू परम्परागत रूपमा पाइन्छन्। कोइरीहरूको पारम्परिक बसोबासमा एकै स्थानमा बाक्लो गरी गुजुमुजु तरिकाले घर बनाएर बसेको पाइन्छ, अर्थात् बाक्ला घरहरूको बसोबास पाइन्छ। प्रमुख चाडबाड तथा विवाह उत्सवहरूमा घरका भित्तामा चित्रहरू कोर्ने चलन अरू कतिपय जातिमा जस्तै कोइरीहरूमा पनि पाइन्छ। आँगनको एक छेउमा तुलसीको मठ हुन्छ। घरमा एउटा पूजा कोठा अथवा पूजाघर हुन्छ जसलाई गोसाई घर भनिन्छ। प्रत्येक गाउँमा गोसाई थान हुन्छ जसलाई डिहीबार वा डिही भनिन्छ। पाहुनाहरूलाई दलालमा राखेर पछि घरभित्र लैजाने गरिन्छ। यस जातिमा पाहुना भेला गरेर गफ गर्ने र पाहुनालाई राम्रो सत्कार गर्ने परम्परा पाइन्छ। खानपिनमा दाल, भात, तरकारी, अचारका अतिरिक्त तरुवाका परिकार र पटुवा, बथुवाका साग लोकप्रिय हुन्छन्। भूगोल अनुसार पश्चिमतिर पुरी र मिठाईको प्रयोग बढी पाइन्छ। अब लागौँ कोइरी जातिका सामाजिक संस्कारहरूतर्फ। जन्म संस्कार अनुसार छैठौँ दिनमा छठिहार गर्ने चलन अनुसार आमा र बच्चाको नुहाई धुवाईपछि नयाँ कपडा, विशेष गरी पहेँलो रङको कपडा लगाइन्छ। राति कलम र कापी बच्चाको सिरानमा राखिन्छ। सुत्केरी भएको कोठामा पूजा आजा गरी बच्चा र आमालाई टिका लगाइदिने गरिन्छ र बच्चाको कम्मरमा कालो धागो डोरा डोरी बाँधिदिने चलन छ। सो दिनदेखि चोखिएको मानिन्छ। छ दिनसम्म सुत्केरीलाई सक्खर, अदुवा, ज्वानो, सुप, गुँद र मगरेल आदि मिसाएर हलुवा बनाई खुवाइन्छ। बच्चा जन्मेको 9 वा 11 दिनमा ग्रह नक्षत्र हेरी पण्डितबाट पूजापाठ गरी बच्चाको नामकरण गरिन्छ, जुन नाम चाहिँ गोप्य राखिन्छ र घरमुनिले बोलाउने नाम नामकरण गर्छन्। बच्चा 6 महिना पुगेपछि एउटा शुभ साइतमा बच्चालाई नयाँ वस्त्र लगाएर नयाँ कचौरा र चम्चा प्रयोग गरी खिर खुवाउने कार्य गरिन्छ। पुरोहितद्वारा पूजापाठ गराइन्छ र अन्नप्राशन सम्पन्न गरिन्छ। छोराहरूको 2.5-5 वर्षभित्रमा शुभ साइत हेरेर मुण्डन गरिन्छ। यो 2 किसिमले गरिन्छ।
देवी देवताको स्थान वा मन्दिर वा घरमा पूजापाठ गरेर गरिने मुण्डनलाई गोनौर मुण्डन भनिन्छ भने घरमा पूजापाठ गरेर गरिनेलाई यज्ञ मुण्डन भनिन्छ। यो दिन बच्चाको कपाल कैँचीले मात्र काटिन्छ। काटिएको कपाल फुपूले थाप्छिन् र नजिकको नदीमा सेलाउन लगिन्छ। घच्छे अनुसार भोज भतेर गर्ने गरिन्छ। कोइरी समुदायमा व्रतबन्ध 5-16 वर्षसम्मको उमेरमा गर्ने गरिन्छ। ज्योतिष पुरोहितले शुभ मुहूर्त निकालिन्छ। व्रतबन्ध गर्ने बच्चालाई त्यसबेला छुरा लगाएर उसको केस काट्ने गरिन्छ। मण्डप बनाई त्यस मडवामा बटुकलाई राखी पूजा कार्य सकिएपछि जनै र गायत्री मन्त्रदान गरिन्छ। मन्त्रदान बटुकका पिता अथवा गुरुबाट गर्ने चलन छ। कोइरी जातिको अर्को विशेष संस्कार रहेको छ, कण्ठी संस्कार। कोइरी जाति जन्मजात माछा मासु नखाने जातिमा गरिन्छ। यो वैष्णव जाति हो। वैष्णवहरूले तुलसीको काठबाट बनेको माला लगाउने गर्दछन् जसलाई कण्ठी भनिन्छ। छोरा जातिलाई कण्ठी प्रदान गरिन्छ। नियम पालना राम्रोसँग गरोस् भनेर यो कण्ठी संस्कार बालक अलि बुझ्ने भएपछि गरिन्छ। गुरुद्वारा विशेष शुभ साहित्य हेरी कण्ठी दिने दिनको किटानी गर्दछन्। मण्डप बनाई धार्मिक विधिपूर्वक पूजाआजा गरी बालकको बाबा गुरुले मात्र कण्ठी दान गर्न सक्छन्। यो संस्कारका दिन गच्छे अनुसार आफन्त र छरछिमेकीहरूलाई बोलाई भोज खुवाउने गरिन्छ। कोइरी कुशवाहा जातिमा विवाह संस्कार हिन्दू वैदिक संस्कार अनुसार धुमधाम र महत्वका साथ गर्ने गरिन्छ। यस जातिमा विवाह संस्कारमा अप्नाइने प्रक्रियाहरूमा घटकैती, मत्खै एवं छेक्का, तिलक, बरियाती एवं लगन, डाली जस्ता प्रक्रिया विधिहरू रहेका छन्। कोइरी जातिमा विवाह आमा बुबा घरको वरिष्ठ सदस्यको निर्देशनमा हुन्छ। माघी विवाह यस जातिमा प्रचलित छ। माघी विवाहमा केटीका तर्फबाट विवाहको कुरो चलाउने गरिन्छ। पहिला परिवारका वरिष्ठ सदस्यले हेरेर कुरा पक्का गरेपछि विवाह

0: विद्यमान छ। हाम्रा आस्था, हाम्रा विश्वास अनि हाम्रा रीतिरिवाज र संस्कारहरूका धारा कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा।
1: रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 बजे साथै पुनः प्रसारण सोमबार राति 9:20 बजे कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा।
0: आजको कार्यक्रममा हामी कोइरी कुशवाहा जातिको संस्कार संस्कृति र परम्परा सम्बन्धी सामग्री प्रस्तुत गर्दैछौँ। अब लागौँ कुराकानीतर्फ। कोइरी कुशवाहा जातिका केही सांस्कृतिक प्रसङ्गमा नेपाल कुशवाहा कल्याण समाजका केन्द्रीय अध्यक्ष राकेश मेहतासँग कुराकानी गरेका छौँ। यहाँलाई स्वागत छ कार्यक्रममा।
2: धन्यवाद सर।
0: कोइरी अथवा कुशवाहा जातिको बसोबास कहाँ कहाँ छ, फैलावट कस्तो छ नेपालमा, यो बारेमा बताइदिनुहोस् न।
2: यो हाम्रो मूल त अहिले मधेस प्रदेशमा, कोशी प्रदेश, त्यस्तै लुम्बिनी प्रदेश र बागमती प्रदेशमा बढी छ, र अरू सबै लगभग 77 जिल्लामै हाम्रो कुशवाहाहरूको बसोबास रहेछ।
0: अलि सघन बसोबास चाहिँ कुन कुन जिल्लाहरूमा छन् अथवा स्थानहरूमा छन्?
2: सबभन्दा बढी सर्लाही जिल्लामा, लगभग जनगणना अनुसार 80,000 मात्रै एउटै जिल्लामा छन्। त्यसपछि हाम्रो सिराहा भयो, सुनसरी भयो, अनि धनुषा भयो, बारा, रौतहट, पर्सा, उता कोशी प्रदेशमा सुनसरीमा 2-3 गाउँपालिकामा पुरै कुशवाहा भन्दाखेरि पनि हुन्छ, जवानगञ्ज लगायत धेरै ठाउँ, त्यस्तै मोरङमा, उदयपुरमा बाक्लो उपस्थिति छ, त्यसै गरी उता नवलफ्रासी, कपिल वस्तु, रूपन्देही।
0: जनसङ्ख्याको अवस्था बारे पनि केही बताइदिनुहोस् न, जनगणनाहरूमा, तथ्याङ्कहरूमा।
2: यस्तो छ, हाम्रो नेपाल सरकारको जुन तथ्याङ्क विभागको जनगणना अनुसार टोटल जनसङ्ख्याको 1.22 देखाएछ। त्यस आधारमा 357,000 लगभग हुँदो रहेछ।
0: हजुर।
2: तर हाम्रो एक्चुअल जनगणना त्यो छैन, त्यसभन्दा धेरै बढी छ। हाम्रो अनुसार लगभग 2.5-3% टोटल जनसङ्ख्याको 8-9 लाख होला। यसमा मुख्य कारण के छ भने, यो तथ्याङ्क विभागका कर्मचारीहरू जुन हुँदैछन् त्यसमा जातीय प्रतिनिधिहरूको बरु भोलन्टियरको हिसाबले पनि सहभागी भइदियो भने एक्चुअल डाटा हुन्छ। अब यहाँ त हाम्रैमा धेरै थर छ, जसरी म मेहता छु, यसमा कोइरी र कुशवाहाको कहीँ सम्पर्कै देखिँदैन, तर त्यसै गरी मान्छेहरू कोइरी र कुशवाहा पनि थर लेख्दो रहेछ, अनि त्यसले गर्दाखेरि यो जनगणनामा अलिकति अप्ठ्यारो हुँदो रहेछ। अब म मेहता आफै भएँ, अब हाम्रो सुनसरी जिल्लामा मेहता बाहेक अरू केही लेख्दैनन्, उता हाम्रो लुम्बिनी प्रदेशमा मौर्य भन्दा अरू लेख्दैनन्, मेन कोइरी कुशवाहा लेख्ने यो मधेस प्रदेशमा छन् प्राय। त्यसले गर्दाखेरि जनगणना हुँदाखेरि एउटा ठाउँ अनुसारको जो जो जाति छन् त्यहाँको भोलन्टियर हिसाबले सँगै गरियो भने तथ्याङ्क विभागको एक्ज्याक्ट जातीय जनगणना हुन्थ्यो होला। अब हाम्रो सिन्हा धेरै छन्, सिंह अहिले महत्त्व पनि, त्यसले गर्दाखेरि जनगणनामा यो एकचोटि ध्यान दिनुपर्ने कुरा रहेछ।
0: कोइरी कुशवाहाहरूले थरहरू चाहिँ के लेख्ने गर्छन्? हुन त अहिले पनि अलिकति भन्नुभयो।
2: अब जसरी मेन कोइरी हो, भगत पनि लेख्छन्, पहिला हाम्रो 3-4 जेनेरेसन अगाडि, किनभने हाम्रो जति पनि भेजिटेरियन शाकाहारी नै कुशवाहाको हो, अनि मठ मन्दिर बढी पूजा गर्ने जाति मध्येको यो कोइरी अनि भगत थर लेख्थिन्। त्यसपछि कुशवाहा भयो, मेहता भयो, सिंह अहिले छन् धेरै, महतो भयो, सिन्हा छन्, यस्तै अनेक छन्, मौर्यजी हुनुहुन्छ, त्यस्ताहरू धेरै छन् हाम्रा थरहरू, लगभग 15-16 भन्दा बढी थरहरू छन्।
0: अब कोइरी कुशवाहा दुवै भन्ने गरिएको पाइन्छ होइन, यसबारेमा कसरी बुझ्नुपर्छ?
2: अब मेन हाम्रो जाति भनेको कोइरी नै हो। अब जो जो विभिन्न थर लेखे पनि तर उनीहरूले जाति सोद्धाखेरि कोइरी नै भन्छन्, त्यसले गर्दाखेरि कोइरी मेन हो। तर त्यही जुन जनगणना भन्नु, जातीय जनगणना हाम्रो अहिलेसम्म देशमा भइरहेको छैन, मेन हाम्रो टोटल जनसङ्ख्या भइरहेछ, मान्छे कति पब्लिक हाम्रो नेपालमा हुनुहुन्छ त्यसको जनगणना भइरहेछ। त्यसैले तथ्याङ्क विभागमा होस्, जहाँ पनि जुन लोकल स्तरमा कुन कुन जातिको यहाँ बसोबास छ, लगभग त्यस्तो प्रतिनिधित्व हुने गरी त्यसलाई त एक्ज्याक्ट थाहा हुन्छ, कुन कौलोमा टिक लाउँदाखेरि यो कोइरी कुशवाहामा आयो, कुनमा आयो, धानुक मण्डल आयो, चाहे पटेल आयो, त्यसले गर्दाखेरि चाहे श्रेष्ठ आयो, त्यसले गर्दाखेरि मान्छेहरू अहिले त मैले तैँले थरमा पनि श्रेष्ठ पनि लेख्दो रहेछन्, मैले मौत्रीमा 1-2 श्रेष्ठ पनि लेख्नु भएछ
0: कोइरीहरूले।
2: त्यसले गर्दाखेरि यस्तो हुँदो रहेछ सर।
0: कुशवाहा भन्ने चाहिँ थर सम्झनु पर्यो एउटा,
2: कुशवाहा त थरै हो सर,
0: जाति चाहिँ कोइरी,
2: कोइरी हो।
0: पछिल्लो जनगणनामा त कोइरी कुशवाहा भनेर नै आएको छ होइन, अनि पहिला चाहिँ कुशवाहा रहेछ, फेरि
2: पहिला कुशवाहा रहेथ्यो, त्यसमा कोइरी थपे। यस्तो छ कि कुशवाहा मान्छेहरू अलिकति अब जातीयमा पनि अलिकति कुशवाहा भयो भने अलि प्रचलन जस्तो हुने, कोइरी भने के हो भनेर त्यो पनि ले गर्दाखेरि मान्छेले कुशवाहा पनि लेखाइरहेछन् जाति, तर कोइरी नै हो जाति।
0: कुशवाहा भन्नाले

0: अब रामचन्द्रका पुत्र कुशका वंशका रूपमा आफूलाई मान्दा रहेछन् कोइरीहरू।
1: मेन त्यही मुख्य रूपमा हाम्रो पर्वमै जुन लवकुश जयन्ती नै हामीलाई मेन पर्वको रूपमा यो कोइरी समाज कुशवाहा समाज मनाउँदो रहेछ कुशैको सन्तान भनेर। अब कोइरीहरूको पौराणिक मैले भन्ने जसरी यो पूजाले नै गर्दाखेरि जुन हाम्रो कुशको जुन सीताको वंशजबाट नै आएकोलाई अहिले इन्डियामा हेर्दाखेरि जुन अहिले राम मन्दिर भयो त्यसमा पनि जुन अदालतले गरेछ त्यो कुशको वंशावली भनेर नै यो कोइरीहरूको आएछ त्यस्तो हो। तर कति सय पुस्ता हुँदो रहेछ भने अदालतले पनि यसलाई प्रमाणित गरेको कुरा रहेछ।
0: त्रेतायुगका रामचन्द्रसँग रामचन्द्रका पुत्रहरूसँग
1: जोडिएको
0: त्यस सम्बन्धी कथा किम्वदन्ती जनश्रुति इत्यादि केही छन् त्यस्ता कथाहरू?
1: अब कथाहरू खासै मान्छेहरू जुन अहिले पनि हाम्रो जसरी अशोक सम्राटदेखि लिएर विभिन्न कालखण्डलाई जोडेर हेर्दो रहेछन्। तर यसमा धेरै छ, अब एउटा भन्दाखेरि अलिकति कसैको ठाउँ अनुसार फरक फरक हुँदो रहेछ।
0: हजुर, ठुलो भूगोलमा फैलिएको जाति हो।
1: हजुर,
0: कोइरीहरूको पारम्परिक व्यवसायहरू चाहिँ के रहँदै आएको पाइन्छ?
1: मेन कोइरीहरूको भन्नाले खेती नै हो सुरुको। अहिले आएर त अब व्यापार व्यवसाय जागिर राजनीतिक सबैमा पोख्त भइसकेछन्।
0: हजुर,
1: अनि शिक्षामा पनि अहिले अग्रणी स्थानमै छन्।
0: कृषि पेसाका अतिरिक्त अरू पनि केही इतिहासमा जनश्रुतिमा केही पाइन्छ कोइरीहरू?
1: सिप भन्दा पनि यो कला कौशलमा क्षेत्रीमा आफूलाई कुशवाहा समुदाय हुँदो रहेछ। अनि त्यसले गर्दाखेरि विभिन्न कालखण्डमा राज्य सञ्चालन गर्नदेखि लिएर जसरी अशोक सम्राटै हामी कुशकै वंश भन्छौँ त्यसले गर्दाखेरि पनि हाम्रो इतिहासिक भन्ने एउटा शासक वर्गमा पनि हुँदो रहेछ।
0: अब कोइरीहरू सरकारी पदहरूमा अलिकम बरु शैक्षिक र राजनीतिक क्षेत्रमा चाहिँ उपस्थिति कोइरीहरूको राम्रै देखिएको भनिएको पाइन्छ, होइन? कस्तो देख्नुहुन्छ यहाँ समाजले चाहिँ कस्तो देखिरहेको छ?
1: राम्रो प्रश्न रहेछ तपाईँको। पहिला जुन भनिराख्नु भएको थियो तर अहिले जुन आजको यो 2083 सालमा हेर्दाखेरि नेपाल सरकारको निजामतीदेखि लिएर अरू कर्मचारीमा पनि हाम्रो तथ्याङ्कभन्दा राम्रो उपस्थिति हरेक ठाउँमा छ। राजनीतिमा पनि अहिलेसम्म त्यसभन्दा पनि अहिले प्रगति नै भएछ र व्यवसायमा पनि राम्रो छन्।
0: त्यसो हुनुमा चाहिँ कोइरीहरूको ऐतिहासिक विषयवस्तुहरू अथवा उनीहरूको विशिष्टताहरू जीवनशैलीहरू भनौँ न परम्पराहरूले चाहिँ त्यसरी अलि अग्रगामी हुनलाई चाहिँ केले प्रेरित गरे होला जस्तो लाग्छ यहाँहरूलाई?
1: यस्तो छ कि एउटा कुशवाहा समुदाय जुन मैले भने खेतीमा पनि तरकारी खेती जुन नगदे बाली हुँदो रहेछ त्यसले गर्दाखेरि मान्छेहरू आत्मनिर्भर हुँदाखेरि अब जम्मा जो पनि कुशवाहा कहीँ पनि हेर्नु होला 5-10 कट्ठाभन्दा कम खेती भन्नाले घडेरी टाइपको हुँदो रहेछ। त्यसमा तरकारी खेती उहाँहरूको पेसा हो त्यसले गर्दाखेरि नगदे बाली एउटा पेसा हो। अब पैसा आएपछि मान्छेहरू शिक्षा स्वास्थ्य अलि राम्रो हुन स्वाभाविक कुरा हो त्यसले गर्दाखेरि पनि हामी त्यो कुराले जोड्न चाहन्छौँ।
0: हजुर, पूर्वतिर त धेरै जमिनका मालिक पनि कुशवाहाहरू छन् भनेको पाइन्छ, होइन?
1: होइन, अब 2022 सालभन्दा भनौँ भूमि सुधार आउनुभन्दा अगाडि कुशवाहाहरू तपाईँको धेरै जमिनदारहरू हुनुहुन्छ, अहिले पनि उहाँहरूको वंशज छँदैछन्।
0: अब यो पछिल्लो दशकमा चाहिँ शिक्षित युवाहरूको रुचि चाहिँ कस्तो व्यवसाय वा पेसा वा क्षेत्रतिर देखिन्छ कोइरी युवाहरू?
1: अहिले मेन यो शिक्षातिर नै बढी आकर्षित छन् र यसले गर्दाखेरि यो हाम्रो ग्लोबलाइजेसनले गर्दाखेरि मान्छेहरू विदेश जाने अमेरिका अस्ट्रेलिया यसले गर्दाखेरि एउटा समस्या हरेक समुदायमा रहेछ। त्यसले गर्दाखेरि मान्छेहरू पढेर अब जति भए पनि जो नयाँ छन् जसको घरमा नेपाल सरकारको कर्मचारी छैन उहाँहरू लोकसभा पढ्ने यताउति गर्ने जसको घरमा पहिला एक पिँढी अगाडि छ त्यो बाहिर जाने यसले गर्दाखेरि एक किसिमको यो समाज कता गइरहेछ त्यो पनि हो। तर अहिले अब वर्तमान सरकार यसमा नेपालमै बस्ने वातावरण भयो भने कोही पनि बाहिर जाँदैन होला जस्तो मलाई लाग्छ।
0: भनेपछि कोइरीहरूमा पनि विदेश जाने वैदेशिक रोजगारमा जाने प्रचलन चाहिँ
1: छ। अब म आफै भन्दाखेरि मेरै परिवारको 13-14 जना अमेरिकामा हुनुहुन्छ त्यसले गर्दाखेरि अब मान्छेहरूलाई यहाँ भएर पनि नपुगेर पनि होइन।
0: हजुर, वास्तवमा कोइरी कुशवाहाहरू संस्कारगत हिसाबले पारम्परिक हिसाबले एउटा सात्विक समुदायका रूपमा रहेको पाइन्छ। अब विधिपूर्वक कण्ठी धारण गर्ने बलि प्रथा नभएको अब हिन्दू सनातन संस्कृति संस्कारभित्र पनि कोइरी समुदायका अरू मौलिक पक्षहरू चाहिँ के देख्न सकिन्छ पारम्परिक रूपमा?
1: अब यस्तो छ कि मैले अघि नै पनि भने हाम्रो कुशवाहाहरू अहिले पनि लगभग आधीभन्दा बढी शाकाहारी नै हुनुहुन्छ। उहाँहरू यो ननभेजको कुरा गर्न पनि चाहनुहुन्न, जहाँ पनि आफै पकाउने आफै खाने र जुन कन्ठी हुन्छ वैष्णव हुने अहिले पनि लगभग पूर्वमा त धेरै छ, अनि अलिक पश्चिममा अलिक कम छ, तर पहिला त 100% थियो। बिस्तारै मान्छेहरू अब आफ्नो भान्सामा पनि सुरु गरेछ ननभेज, त्यसले गर्दाखेरि हाम्रो यो कण्ठीधारी जाति मध्ये यो
0: कण्ठी धारण गर्ने क्रम चाहिँ अलिक घट्दै गएको छ कि कस्तो छ?
1: घट्दै गरेछ यो त रियल हो।
0: यसमा चाहिँ कोइरी समुदायका बुद्धिजीवीहरूले, कोइरी समुदायका अभिभावकहरूले, मार्गदर्शकहरूले चाहिँ कसरी लिइरहनु भएको छ यो कुरालाई?
1: अब यस्तो छ, मान्छेहरू अब यसलाई एक किसिमको पहिला सबैजना एउटै घरमा बस्ने, एउटै भान्सामा खाने त्यो थियो। अहिले त अब सिङ्गल फ्यामिली पारिवारिक भएको हुनाले मान्छेहरू अनेक अनेक ठाउँमा हुनुहुन्छ, फेरि ठाउँ पनि कम भएको हुनाले, अनि बाहिर जानेले अनि अहिलेको भौगोलिक स्थितिले पनि मान्छेहरू खानपिन चाहे यताउति रहनसहन चेन्ज हुनु स्वाभाविक पनि हो। नत्र अहिले अब प्रेसर गरेर खानपिन ड्रेस यताउति गऱ्यो भने यो त मान्छेहरूको मौलिक अधिकारभित्रै परिरहेछ, त्यसले गर्दाखेरि हामीले त्यसमा केही खासै भन्न सकिँदैन। तर जो मान्छे अहिले पनि गाउँमा बस्नुभएछ, संयुक्त परिवारमा हुनुहुन्छ, उहाँहरू अहिले पनि त्यस्तै हुनुहुन्छ, जुन हाम्रो भेज खाएको खाना अनि पुरै त्यो वैष्णव हुने।
0: अब कोइरीहरू हिन्दू संस्कार संस्कृति अन्तर्गतै भए पनि आफ्नै केही मौलिकताहरू पनि छन् होइन? अलि बढी महत्त्वका साथ मनाइने चाडपर्वहरू चाहिँ के छन् कोइरीहरूका?
1: कोइरीहरू मुख्यत लौकुश जयन्ती मनाउँछन्, जुन प्राय रक्षाबन्धनको दिन हामीहरू मनाउँछौँ, र त्यसपछि दसैँ पनि भयो, तिहार पनि भयो, छठ पर्व पनि भयो, अनि यो हिन्दूहरूको जति हुँदो रहेछ पर्व सबै अब मनाउँछन्। कहीँ कहीँ ठाउँको अनुसार अब जुड शीतल पनि भयो, सत्वायन पर्व पनि भयो गर्मीमा, त्यस्तो पर्वहरू पनि ठाउँ अनुसारको, राम जन्मको कुरा होस् या सीता जयन्ती होस्, यी सबै मनाउँदै रहेछ।
0: हजुर, अब पूर्वदेखि पश्चिमसम्म फैलिएका कोइरीहरू होइन, अब यो संस्कारगत भिन्नताहरू, विभिन्न भूगोल अनुसारका संस्कारका अन्तर्घुलनहरू चाहिँ कस्तो पाइन्छ, जसबाट अलिकति फरक किसिमको संस्कारहरू मान्दै गरेको होइन? जस्तै जनै लगाउने नलगाउने परम्परा पनि छ कोइरीमा भनिन्छ होइन, त्यो कस्तो छ पूर्व पश्चिम?
1: जो मान्छे भगत जुन एक्चुअल भनौँ नि त्यही शाकाहारी भएको मान्छेहरू लाउनुहुन्छ, अरू जुन हुनुहुन्छ जेनेउ लाउने, तर अहिले कम भइरहेछ यो कुरा।
0: अब कोइरीहरू ठुलो भूगोलमा फैलिएका कुन कुन भाषागत समूहहरूमा छन्, कुन कुन भाषाको प्रयोग चाहिँ कोइरीहरूले गरिराखेका छन्?
1: अब मुक्त ठाउँ अनुसारको भाषा हुन्छ, अब हाम्रो कुशवाहा जातिको एउटा भाषा छैन, अब भूगोलको अनुसार मान्छेहरू बोल्दो रहेछ। जसरी अब मध्य प्रदेशमै भनौँ, मुख्य कुशवाहाहरू बस्ने, अब जसरी हाम्रो पर्सा बारातिर भोजपुरी रौतहटसम्म, त्यस्तै अवधि पनि बोल्ने उता नवलपरासी रूपन्देही, यता जनकपुरतिर मैथिली बोल्ने, यता सर्लाहीतिर मगही र अवधि बोल्ने, अनि त्यसपछि बजिका पनि बोल्छन् हजुर रौतहटमा, यता सिराहा सुनसरी मोरङतिर मैथिली नै हो, अनि उता पश्चिमतिर अवधि बोल्दो रहेछन्। सबै किसिमको ठाउँ अनुसारको भाषा फरक फरक छ मान्छेहरूको।
0: अब कोइरीहरूको आफ्नो भाषा त देखिँदैन होइन?
1: जातीय भाषा समग्र मधेसमा भन्दाखेरि दुईटा जाति भन्दाखेरि मैले हेर्छु, एउटा यो मडवारीहरूको आफ्नो, र एउटा नेवारहरू जो तराईमा बस्नुभएको छ, चाहे कायस्थहरू उहाँ मैथिली, त्यो दुई तिनजना जातिहरूको आफ्नो भाषा छ।
0: अब अन्तमा नेपाल कुशवाहा कल्याण समाजका केन्द्रीय अध्यक्ष हुनुहुन्छ, अब समाजका गतिविधि केही बताइदिनुहोस् न, यसले गरेका कामहरू उद्देश्यहरू।
1: समाजका अहिले हाम्रो नेपालभरिमा चार प्रदेश अगाडि नै भने, चार प्रदेशमा हाम्रो गठन भएछ, जुन 17 जिल्लामा अहिले हाम्रो जिल्ला कार्य समितिहरू एक्टिभ रूपमा आफ्नो सबै कार्यक्रम, चार वर्षमा अधिवेशनदेखि लिएर प्रत्येक साल साधारण सभा, आफ्नो हाम्रो वार्षिक जुन तिनवटा कार्यक्रम हुँदो रहेछ, एउटा लौकुश जयन्ती वार्षिक उत्सव, एउटा आफ्नो कुनै कार्यक्रम, एउटा साधारण सभा गरेर प्रत्येक जिल्लाले स्वास्थ्य शिविर होस् यो गरिरहेछन्। त्यस्तै हाम्रो अप्रवासी सङ्गठन पनि छ, जुन हाम्रो तिन चारवटा देशमा छ, मलेसियामा छ, कतारमा छ, त्यसपछि भारतमा छ, उहाँहरू पनि नियमित गरिराख्नु भएछ, जुन यहीँको मान्छेहरू कतिले काम विशेषले उतै बस्नुभएछ, यता पनि छ, त्यस्ता हाम्रो सङ्गठनहरू पनि छ। त्यस्तै हाम्रो बुद्धिजीवी सेवा समाज छ, वर्गीय समाजको रूपमा एउटा हाम्रो कुशवाहा बचत ऋण सहकारी संस्था छ, जुन 7 ब्रान्च भएर मुख्यत मध्य प्रदेश र कोशी प्रदेशमा सञ्चालन छ, 7 ठाउँमा, त्यसले गर्दाखेरि मात्रै कुशवाहा समुदायलाई आर्थिक रूपले पनि अगाडि बढाइरहेछ। सबभन्दा ठुलो कुरा अहिले 2 हाम्रो एउटा छात्रवृत्तिको कार्यक्रम पनि सञ्चालन भइरहेछ, +2 र हायर एजुकेसनको लागि, त्यसले पनि म्याक्सिमम युवाहरू लाभान्वित भइरहेछ। अनि त्यसभन्दा ठुलो एउटा लोकसेवा आयोगको 2 वर्षदेखि हामीहरू कक्षा सञ्चालन अनलाइन गरिरहेछौँ। लगभग 700 देखि 900 विद्यार्थीहरू जोइन भएर पढिराख्नु भएको छ। अनि फ्रि स्कलरसिप छात्रवृत्ति पनि छ। त्यस सँगसँगै लोकसेवा आयोग बेलुका 7 देखि 9 बजेसम्म नियमित रूपमा हामीहरू हायर गरेर शिक्षकहरूलाई राखेर जो त्यसमा नासु खरदार अधिकृत समयका विद्यार्थीहरू पढिराख्नु भएको छ। 700 देखि 900 बेसीदेखि पश्चिम महाकालीसम्मका विद्यार्थीहरू त्यसमा अहिले अध्ययनरत छन्।
0: अब यो कोइरीहरूको मौलिक परम्परा संस्कार संस्कृतिका सम्बन्धमा चाहिँ यो कल्याण समाजले के गर्दैछ अथवा योजनाहरू के कस्ता छन्?
1: अब जुन यो मैले अघि भने नि यही कार्यक्रमलाई नियमित अगाडि बढाउने हो र आफ्नो जातीय समुदायलाई कमजोर नहोस्, कहीँ केही आर्थिक स्थितिले स्वास्थ्यको स्थितिले केही कमजोरी भयो भने हामी समूहगत रूपमा पनि उहाँहरूलाई सहयोग होस् र एउटा हाम्रो जुन जातीय समाजको जुन अवधारणा छ त्यसलाई मजबुत बनाउने विभिन्न किसिमका हामीहरू कार्यक्रम प्रत्येक जिल्लामा भइरहेछन् सर।
0: कोइरीहरूका संस्कार सम्पन्न गराउनलाई चाहिँ जो गुरुहरू पण्डितहरू पुरोहितहरू हुनुहुन्छ नि,
1: हजुर,
0: कोइरीहरूकै आफ्नै गुरु पुरोहित हुनुहुन्छ कि अब हिन्दू संस्कृतिकै वैदिक गुरुहरू नै प्रचार?
1: हिन्दू संस्कृतिको वैदिक गुरु नै हुनुहुन्छ, हजुर। अब यसमा पनि अहिले आएर कोही कोही कुशवाहरू पनि विभिन्न किसिमको अध्ययन गरेर आफू पनि गराउँदो रहेछ, तर त्यो नगण्य हिसाबले छन्।
0: हस्त, समय दिनुभयो, स्टुडियोमा आएर संस्कार संस्कृतिका बारेमा जानकारी राखिदिनु भयो, धन्यवाद व्यक्त गर्दछु।
1: धन्यवाद सर।
0: उहाँ हुनुहुन्थ्यो नेपाल कुशवाह कल्याण समाजका केन्द्रीय अध्यक्ष राकेश मेहता। कोइरी जातिमा पाको मानिसलाई आदरभावपूर्वक मान्ने चलन छ। पाका व्यक्तिको निर्णय महत्वपूर्ण हुने गर्छ। परिवारको जेठो सदस्यको भूमिका परिवारमा बढी छ। पितृसत्तात्मक व्यवस्था यस जातिमा पाइन्छ। यो जातिमा साथी मित्र अर्थात् मितको सम्बन्धलाई पनि महत्वपूर्ण सम्बन्ध मानिन्छ। प्रायः 7 पुस्तासम्म नातेदारी सम्बन्ध मानिन्छ। ऋषि ब्राह्मण पुजारी र आफूभन्दा ठुलालाई आदरका साथ ढोग प्रणाम गर्ने संस्कार छ। शक्तिका रूपमा काली भगवती चण्डीलाई पुज्ने गरिन्छ। लक्ष्मी सरस्वती पुजिन्छ। देवी देवताहरूको अवसर विशेषमा पूजा अर्चना गरिन्छ। वर्षमा एकपटक कुल देवताको पूजा गरिन्छ। शुभ कार्य अघि पनि कुल देवताको पूजा गरिन्छ। कोइरी जातिमा बलि दिइँदैन, बलि प्रथा वर्जित छ। दसैँको कोजाग्रत पूर्णिमाका दिन कोजाग्रत मनाइन्छ। त्यस दिन नवविवाहित दुलहीको घरबाट कोसेली स्वरूप मिठाई चिउरा दही पान मखान आदि ज्वाइँको घरमा पठाउने चलन छ। त्यस्तै केटा वा दुलहाको घरमा आफन्तहरू बोलाई खानपिन गराउने चलन छ। कोजगरालाई विवाहको अन्तिम कार्यको रूपमा पनि लिइन्छ। कोइरी जाति धरतीको सेवा गर्दै कृषि क्रान्तिमा लाग्न सक्ने हिन्दू जातिहरूमध्ये सात्विकी जातिमा पर्दछ। तरकारी व्यवसाय र खेतीका लागि अहिले पनि उनीहरूको लगन तराईमा स्मरणीय छ। त आदरणीय श्रोता, आजको कार्यक्रममा हामीले कोइरी जातिको संस्कार संस्कृति र परम्परा सम्बन्धी सामग्री समेट्यौँ। कोइरी कुशवाह जातिका केही सांस्कृतिक प्रसङ्गमा नेपाल कुशवाह कल्याण समाजका केन्द्रीय अध्यक्ष राकेश मेहतासँगको कुराकानी राख्यौँ। हस्त, आजलाई हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रम यही टुङ्ग्याउँदै प्राविधिक सहकर्मी सुलोचना भद्राचार्यसँगै प्रस्तोता हेमन्त उप्रेती बिदा हुन्छु। नमस्कार।
2: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ नेपाली चलचित्र बरपिपलबाट आनन्द कार्की र सुनिता सुब्बाको स्वर, लक्ष्मीनाथ शर्माको रचना अनि सङ्गीत हो सम्भुजित बाँसकुटाको।

नेपाली चलचित्रका गीत सुनाउने क्रममा अब सुनाउँछौँ चलचित्र रणभूमिबाट रिमा गुरुङ र थुप्तेन भुटियाको सुर, राजेन्द्र पौडेलको रचना अनि सङ्गीत हो शक्ति बल्लभको। यसपछि यहाँले ठिक 10 बजी बिहान समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा धेरै उत्तरतर्फ केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहँदा देशभर वर्षा हुने भएकाले आज र भोलि आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। विभागका अनुसार हिमाली भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने पहाडी भेगका धेरै र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ। बागमती र गण्डकी प्रदेशका तराई भागका धेरै स्थानमा तथा मधेस प्रदेशका साथै

0: कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भागका एक दुई स्थानमा अधिक वर्षाको सम्भावना छ। गण्डकी र बागमती प्रदेशको पहाड़ी भागका एक दुई स्थानमा धेरै वर्षाको सम्भावना रहेको विभागद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ। आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ। नारायणगढ मुगलिन सडक खण्डको नाम्सी नयाँ पुलमा आज बिहान ढुङ्गा खस्दा यातायात सेवा प्रभावित भएको छ। हाल सो सडकमा एकतर्फी मात्र यातायात सेवा सञ्चालित छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले तत्काल पहिरो पन्छ्याउने काम सुरु गरिएको जानकारी दिनुभयो। थप ढुङ्गा नझरे पहिरो पन्छ्याउन केही समय लाग्ने उहाँले जानकारी दिनुभयो। यो सडक पहिरोको जोखिममा रहेकाले यात्रा गर्दा सावधानी पूर्वक यात्रा गर्न निरीक्षक थापाले आग्रह गर्नुभयो। अविरल वर्षापछि आएको पहिरोका कारण मुगुको पिना बालै गमगढी सडक खण्ड दुई सातादेखि अवरुद्ध हुँदा करिब एक दर्जन गाउँका स्थानीयवासीको जनजीवन प्रभावित भएको छ। वर्षाका कारण पैदल मार्ग समेत हिलाम्मे र जोखिमपूर्ण बनेकाले दैनिक कामकाज, व्यापारिक गतिविधि तथा अत्यावश्यक सेवामा समेत असर परेको स्थानीयहरूले बताएका छन्। सडक अवरुद्ध हुँदा सदरमुकाम आउजाउ गर्न, दैनिक उपभोग्य वस्तु ढुवानी गर्न तथा बिरामीलाई उपचारका लागि अस्पताल पुर्याउन समेत कठिनाई भइरहेको छ। नेपाल आयल निगमले कोटा अनुसार ग्यासको आयात नियमित भइरहेको बताए पनि पछिल्ला दिनमा बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएको छ। ग्यास नपाएपछि डिलरमा उपभोक्ताको लाइन देखिन थालेको छ। बजारमा विशेष गरी नेपाल, एसपी, गीता लगायतका ग्यास सिलिन्डरको बढी अभाव छ। निगमसँग ग्यासको भण्डारण क्षमता नभएको र निजी क्षेत्रलाई ग्यासको कारोबार खुला गर्दा बेला बेला यस्तो समस्या आउने गरेको छ। नेपाल आयल निगमले गैरातीदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। गैरातीदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनमा मूल्य वृद्धि गरिएको निगमले जनाएको छ। निगमले पेट्रोल प्रति लिटर 3, डिजेल र मट्टीतेलमा 5 रुपियाँले वृद्धि गरेको छ। यस्तै हवाई इन्धन आन्तरिक तर्फ 20 रुपियाँ र अन्तर्राष्ट्रिय तर्फ प्रति किलो लिटर अमेरिकी डलर 131 वृद्धि भएको छ। इन्डियन आयल कर्पोरेसनले 31 जुलाई 2026 पठाएको नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा 20 रुपियाँ 19 पैसा, डिजेलमा 39 रुपियाँ 67 पैसा र हवाई इन्धनमा प्रति लिटर 19 रुपियाँ 6 पैसा बढेर आएको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा 0, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने, अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15*7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतका विभिन्न 5 समितिको बैठक आज अलग अलग बस्दैछन्। अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, राज्य व्यवस्था तथा सुशासन समिति र लेखा समितिको बैठक आज बस्न लागेको हो। नेपाली काङ्ग्रेसले आउँदो श्रावण 24 गते केन्द्रीय कार्य समिति बैठक बोलाएको छ। श्रावण 24 गते आइतबार दिउँसो 1 बजे पार्टीको केन्द्रीय कार्यालय बीपी नगर ललितपुरमा केन्द्रीय कार्य समिति बैठक बस्ने कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। र अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान बीच सम्झौता हुने अवस्था नजिक पुगेको बताउनु भएको छ। उहाँका अनुसार दुई देश बीचको वार्ता आजदेखि सुरु हुने तय भएको छ। इरानी राष्ट्रपति मसउद पेजेस्कियानले अमेरिकालाई जुन महिनामा भएको समझदारी पत्र प्रति प्रतिबद्ध रहन आग्रह गर्नुभएको छ। उहाँले उक्त अन्तरिम सम्झौता भविष्यमा इरानको वैदेशिक सम्बन्धको मुख्य आधार बन्ने बताउनु भएको छ। त्यसै गरी इरानका विदेश मन्त्री अब्बास अराघचीले तेहरान र ओमान बीच होर्मुज जलमार्गको व्यवस्थापन सम्बन्धी वार्ता अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ। यो सँगै बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: कुनै पनि कारणले उत्पन्न हुने हिंसात्मक घटनाले जनधनको क्षति मात्र होइन, समाजमा वर्षौंदेखि कायम रहेको विश्वास, भाइचारा र सद्भावमा समेत गहिरो चोट पुर्याउँछ। संयमता, धैर्यता र जिम्मेवार नागरिकको व्यवहार नै सबैभन्दा ठुलो आवश्यकता हो।
5: अशान्ति फैलाउने प्रयास प्राय अफवाह, भ्रामक सूचना र उत्तेजक अभिव्यक्तिबाट सुरु हुन्छ। त्यसैले कुनै पनि समाचार, फोटो वा भिडियो सामाजिक सञ्जालमा देख्दैमा त्यसलाई सत्य ठान्नु हुँदैन। आधिकारिक निकाय वा विश्वसनीय सञ्चार माध्यमबाट पुष्टि नगरी कुनै पनि सामग्री सेयर नगर्नुहोस्। जात, धर्म, भाषा र समुदायका नाममा घृणा फैलाउने अभिव्यक्ति र उत्तेजक टिप्पणीबाट टाढा रहनुहोस्। याद राखौँ, सामाजिक सञ्जालमा गरिएको एउटा गैर जिम्मेवार पोस्टले समाजमा ठूलो तनाव सिर्जना गर्न सक्छ भने एउटा जिम्मेवार व्यवहारले शान्ति कायम राख्न महत्त्वपूर्ण योगदान दिन सक्छ।
4: कुनै विवाद वा समस्या देखिएमा सम्बन्धित निकाय, स्थानीय प्रशासन वा समुदायका अगुवासँग समन्वय गरी शान्तिपूर्ण संवादबाट समाधान खोजौँ।
5: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको अनुरोध।
6: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
7: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौँ, सुरक्षित नेपाल बनाऊ।
6: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।
8: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब हामी तपाईँलाई करिब बिहानको 11 बजेसम्म आधुनिक गीतहरू सुनाउँछौँ। सुरुवातमा सुनाउँछौँ सबिना भट्टराईको स्वर, शशि शर्मा मजगैयाको रचना अनि सङ्गीत हो विपिन आचार्यको।

भर्खरै सुनायौं विजय अधिकारीको स्वरमा रहेको आधुनिक गीत प्रेमसागर पौडेलको रचना अनि संगीतमा। तपाईँ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्दै हुनुहुन्छ र यति बेला हामी तपाईँलाई आधुनिक गीतहरू सुनाइरहेका छौँ। अब सुनाउँछौ अन्जु पन्तको स्वर, कल्याण गुरुङको रचना अनि संगीत हो, राजकुमार बगरको।

भर्खरै सुन्नुभयो अर्जुन मिलनको स्वरमा रहेको आधुनिक गीत क्षेत्र प्रताप अधिकारीको रचना अनि सङ्गीत हो नारायण राय माझीको। आधुनिक गीतहरू सुनाउने क्रममा अब सुनाउँछौँ स्वरूपराज आचार्यको स्वर निलम रोजु राईको रचना अनि सङ्गीत।

0: वर्षा यामसँगै जंगल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
1: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
0: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
1: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
0: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

भर्खरै सुनायौ निशा देसारको स्वर, आनन्द रत्न बज्राचार्यको रचना अनि हरिशरण सायमीको संगीतमा रहेको आधुनिक गीत। आधुनिक गीतहरू सुनाउने क्रममा अब सुनाउँछौँ कृष्ण काफ्लेको स्वर, प्रवीण दाहालको रचना अनि संगीत, गायक स्वयंकै।

भर्खरै सुनायौं स्मृति शाहीको स्वरमा रहेको आधुनिक गीत बिहानी बिकको रचना अनि संगीतमा। तपाईँ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्दै हुनुहुन्छ र हामी तपाईँलाई यति बेला आधुनिक गीतहरू सुनाइरहेका छौँ। आधुनिक गीतहरू सुनाउने क्रममा अबका लागि अन्तिम गीत सुनाउँछौ। पूर्णिमा लामाको सुर, रचना अनि संगीत हो बलराम साउदको। यसपछि केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 11 बजी बिहान समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहँदा देशभर वर्षा हुने भएकाले आज र भोलि आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। विभागका अनुसार हिमाली भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने पहाडी भेगका धेरै र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ। बागमती र गण्डकी प्रदेशका तराई भागका धेरै स्थानमा तथा मधेस प्रदेशका साथै कोशी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका एक दुई स्थानमा अधिक वर्षाको सम्भावना छ। गण्डकी र बागमती प्रदेशको पहाडी भागका एक दुई स्थानमा धेरै वर्षाको सम्भावना रहेको विभागद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ। नारायणगढ मुगलिन सडक खण्डको नाम्सी नयाँ पुलमा आज बिहान ढुङ्गा खस्दा यातायात सेवा प्रभावित भएको छ। हाल सो सडकमा

0: एकतर्फी मात्र यातायात सेवा सञ्चालित छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले तत्काल पहिरो पन्छाउने काम सुरु गरिएको जानकारी दिनुभयो। थप ढुङ्गा नझरे पहिरो पन्छाउन केही समय लाग्ने उहाँले जानकारी दिनुभयो। यो सडक पहिरोको जोखिममा रहेकाले यात्रा गर्दा सावधानीपूर्वक गर्न निरीक्षक थापाले आग्रह गर्नुभयो। अविरल वर्षापछि आएको पहिरोका कारण मुगुको पिनाबालै गमगढी सडक खण्ड दुई सातादेखि अवरुद्ध हुँदा करिब एक दर्जन गाउँका स्थानीयवासीको जनजीवन प्रभावित भएको छ। वर्षाका कारण पैदल मार्ग समेत हिल्लामेर जोखिमपूर्ण बनेकाले दैनिक कामकाज, व्यापारिक गतिविधि तथा अत्यावश्यक सेवामा समेत असर परेको स्थानीयहरूले बताएका छन्। सडक अवरुद्ध हुँदा सदरमुकाम आउजाउ गर्न, दैनिक उपभोग्य वस्तु ढुवानी गर्न तथा बिरामीलाई उपचारका लागि अस्पताल पुर्याउन समेत कठिनाई भइरहेको छ। पछिल्ला दिनमा बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएको छ। नेपाल आयल निगमले कोटा अनुसार ग्यासको आयात नियमित भइरहेको बताए पनि उपभोक्ताले एक सातादेखि पाउन सकेका छैनन्। ग्यास नपाएपछि डिलरमा उपभोक्ताको लाइन देखिन थालेको छ। बजारमा विशेष गरी नेपाल, एचपी, गीता लगायतका ग्यास सिलिन्डरको बढी अभाव छ। निगमसँग ग्यासको भण्डारण क्षमता नभएको र निजी क्षेत्रलाई ग्यासको कारोबार खुल्ला गर्दा बेला बेला यस्तो समस्या आउने गरेको छ। नेपाल आयल निगमले गैरातीदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। गैरातीदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनमा मूल्य वृद्धि गरिएको निगमले जनाएको छ। निगमले पेट्रोल प्रति लिटर 3, डिजेल र मट्टीतेलमा 5 रुपियाँले वृद्धि गरेको छ। यस्तै हवाई इन्धन आन्तरिक तर्फ 20 रुपियाँ र अन्तर्राष्ट्रिय तर्फ प्रति किलो लिटर अमेरिकी डलर 131 ले वृद्धि भएको छ। इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा 20 रुपियाँ 19 पैसा, डिजेलमा 39 रुपियाँ 67 पैसा र हवाई इन्धनमा प्रति लिटर 19 रुपियाँ 6 पैसा बढेर आएको छ। राष्ट्रिय सभाको बैठक आज बस्दैछ। आज दिउँसो 1:15 बस्ने बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले मधेसी आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुहुने कार्यसूची छ। यस्तै बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्ण प्रसाद पौडेलले मधेस प्रदेशमा खानेपानी, सरसफाई तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन 2083 सभा समक्ष पेश गर्नुहुने छ। यस्तै आजै 4 संसदीय समितिको बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र लेखा समितिको बैठक बस्न लागेको हो। नेपाली काङ्ग्रेसले आउँदो श्रावण 24 गते केन्द्रीय कार्य समिति बैठक बोलाएको छ। श्रावण 24 गते आइतबार दिउँसो 1:00 पार्टीको केन्द्रीय कार्यालय बिपी नगर ललितपुरमा केन्द्रीय कार्य समिति बैठक बस्ने कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। पाँच थरका 3 स्थानीय तहमा रेबिज संक्रमण फैलिएको छ। रेबिजका कारण जिल्लाको फाल्गु नन्द गाउँपालिका उच्च जोखिममा परेको छ। गाउँपालिकाका 7 मध्ये 5 रेबिज संक्रमण पुष्टि भइसकेको पशु सेवा शाखाले जनाएको छ। फाल्गु नन्द गाउँपालिका पशु सेवा शाखाका प्रमुख गोपाल घिमिरेका अनुसार वडा नम्बर 2 फातेपमा यसअघि 2 गोरु, 2 भैँसी र 2 गाईमा रेबिज संक्रमण पुष्टि भएको छ। कुकुरको टोकाएपछि ती चौपाया मरेका थिए। घिमिरेका अनुसार वडा नम्बर 6 र 7 सबैभन्दा बढी जोखिममा छन्। उहाँका अनुसार वडा नम्बर 6 मेहेल बोटे क्षेत्रमा 3 गाई भैँसी र 7 मानिसलाई तथा वडा नम्बर 7 आङसराङ क्षेत्रमा 3 राँगा, 7 बाख्रा र केही कुकुरलाई अज्ञात स्थानबाट आएको कुकुरले टोकेको थियो। तीमध्ये पशु चौपायामा रेबिजसँग मिल्दो जुल्दो लक्षण देखिएको छ। वडा नम्बर 5 समेत संक्रमण देखिएको छ। त्यहाँ 7 बाख्रालाई कुकुरले टोकेकोमा अधिकांशमा रेबिजको लक्षण देखिएको छ। हालसम्म फाल्गुनन्दका विभिन्न वडामा 15 पशु रेबिजका कारण मरिसकेका र 45 रेबिजको लक्षण देखिएको गाउँपालिकाले जनाएको छ। र अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच सम्झौता हुने अवस्था नजिक पुगेको बताउनु भएको छ। उहाँका अनुसार दुई देश बीचको वार्ता आजदेखि सुरु हुने तय भएको छ। इरानी राष्ट्रपति मसूद पेजेस्कियानले अमेरिकालाई जुन महिनामा भएको समझदारी पत्र प्रति प्रतिबद्ध रहन आग्रह गर्नुभएको छ। उहाँले उक्त अन्तरिम सम्झौता भविष्यमा इरानको वैदेशिक सम्बन्धको मुख्य आधार बन्ने बताउनु भएको छ। त्यसै गरी इरानका विदेश मन्त्री अब्बास अराघचीले तेहरान र ओमान बीच होर्मुज जलमार्गको व्यवस्थापन सम्बन्धी वार्ता अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ। यो सँगै बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: सुन्दै हुनुहुन्थ्यो बिहान 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब प्रस्तुत गर्दैछौँ दिउँसो 2:15 बजेसम्म प्रसारण गर्ने कार्यक्रमबारे जानकारी।

0: केही बेरमै यहाँहरूका माझमा राख्नेछौ कार्यक्रम हाम्रो चासो रिता तिमिलसेनाको साथमा। त्यसपछिको समयमा दोहोरी गीतहरू सुन्नुहुनेछ भने 12 बजे समाचार सुन्नुहुनेछ। मध्याह बजेको समाचार सुनिसकेपछि के तिमी मेरो साथी बन्छौ कार्यक्रम सुन्नुहुनेछ रुक्मिणी पोखरेलको साथमा। 1 बजे समाचार सुन्नुहुनेछ। 1 बजेको समाचार सुनिसकेपछि कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा तयार पारिएको कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। 1:20 म्युजिक क्याफे कार्यक्रम सूर्य लामाको साथमा सुन्नुहुनेछ भने 2 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ जस अन्तर्गत रेडियो नेपालका 7 वटै प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसै बिच दिउँसो 3 बजे अपरान्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब राख्दैछौँ कार्यक्रम हाम्रो चासो।
1: नमस्कार। उपभोक्ता हकिक र अधिकार संरक्षणका विषयमा सचेतना अभिवृद्धिका लागि प्रस्तुत कार्यक्रम हाम्रो चासोमा यहाँलाई हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक सोमबार बिहान 11 बजेको समाचारपछि हाम्रो चासो कार्यक्रम प्रसारण हुने गर्छ। यहाँहरूले हामीलाई मिडियम वेबका फ्रिक्वेन्सीहरू लगायत देशैभरि रहेका एफएम स्टेसनहरूबाट 98, 100 र 103 MHz र इन्टरनेटमा रहेर www.radionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। सम्पूर्ण उपभोक्ताहरू आफूले उपभोग गर्ने वस्तु र सेवाको मूल्य, शुद्धता, गुणस्तर र परिमाणका बारेमा सचेत बन्न सकुन् भन्ने उद्देश्य हाम्रो चासो कार्यक्रमको रहेको छ। हामीलाई पत्राचार गर्नका लागि हाम्रो इमेल ठेगाना हो upabhokta.radionepal@gmail.com upabhokta.radionepal@gmail.com। आदरणीय श्रोताहरू, उपभोक्ता हकित र अधिकारका विषयमा जानकारी प्रस्तुत गरिने यो कार्यक्रममा आज हामीले तेह्रथुम जिल्लामा रहेको लालीगुराँस नगरपालिकालाई छनौट गरेका छौँ। लालीगुराँस नगरपालिकाभित्र रहनुभएका उपभोक्ताहरूले कतिको गुणस्तरीय खाद्य वस्तुहरू उपभोग गर्न पाउनुभएको छ, पर्यटन, शिक्षा, स्वास्थ्य, बाटोघाटो लगायतका उपभोग्य वस्तुहरू कतिको गुणस्तरीय छ त यसकै सेरोफेरोमा रहेर हामीले तेह्रथुममा रहेको लालीगुराँस नगरपालिकाका उपप्रमुख जमुना मगर कार्कीसँग कुराकानी गरेका छौँ। कार्यक्रम हाम्रो चासोमा लालीगुराँस नगरपालिकाका उपप्रमुख जमुना मगर कार्कीज्यूलाई धेरै धेरै स्वागत छ।
2: हस्, धन्यवाद, नमस्कार तपाईँहरूलाई पनि हाम्रो लालीगुराँस नगरपालिकाकै तर्फबाट र म उपप्रमुखको तर्फबाट पनि स्वागत, नमस्कार।
1: हजुर, लालीगुराँस नगरपालिकाको कुरा गर्नुपर्दा त्यहाँ रहनुभएका नगरवासीहरूले कतिको शुद्ध गुणस्तरीय खाद्य वस्तुहरू उपभोग गर्न पाउनु भएको छ, कुराकानीको सुरुवात यहीँबाट गरी।
2: अब हाम्रो लालीगुराँस नगरपालिकामा चाहिँ हामी अधिकांश यहाँका उपभोक्ताहरू, समुदायका व्यक्तिहरू कृषिमा आधारित छौँ 80% जस्तो। त्यसमा पनि हामी लालीगुराँस नगरपालिकाले चाहिँ अब अर्ग्यानिक खेती गर्नुपर्छ हामी स्वस्थ रहनको लागि भनेर अर्ग्यानिक खेती अभियानमा पनि लागेका छौँ। त्यसमा सबै निराकरण होइन न्यूनीकरण गर्दै जाने भनेर गत सालदेखि नै सम्पूर्ण कृषक उपभोक्ताहरूका बाली केही दुई चार रोपनी चाहिँ अर्ग्यानिक गर्नुपर्छ। त्यसमा चाहिँ रासायनिक मल नहाली, बजारको विषादी नहाली हामीले नै लालीगुराँस नगरपालिकाले नै जैविक मल बनाउन सिकाएको छ, जैविक औषधि बनाउन सिकाएको छ, त्यसरी अभियानमा हामी लागेका छौँ। र अब अहिलेसम्म चाहिँ तलबाट आएका टमाटरहरू, जस्तै गुठी ठारका टमाटरहरू, तराईका अलिअलि सब्जीहरू चाहिँ अलिअलि ल्याउँदै हुनुहुन्छ। र पनि गाउँघरमा चाहिँ आफैले उत्पादन गरेका साग सब्जी, मकै, धान, कोदो, त्यस्तै वस्तुहरू उत्पादन गरेर खाने गरेको छ, त्यस्तो साह्रो अब तराईवासीको जस्तो विषादी हालेकै खाद्य वस्तुहरू चाहिँ प्रयोग गर्दैनन्।
1: यहाँहरूले पनि बेला बेलामा बजार अनुगमन गर्नुहुन्छ होला, त्यस्तो बेलामा कस्ता किसिमका अखाद्य वस्तुहरू चाहिँ भेटिन्छन्?
2: बजार अनुगमन गर्दा अब साह्रै त्यस्तो भेटेको छैन, लेडिज बार भएको अब त्यो बजारहरूमा त्यस्ता खालका भेटिएको छैन। बेला बेला अनुगमन अब म पनि अनुगमन समितिको संयोजक नै पर्छु लालीगुराँस नगरपालिकाको, र अब जिल्लाबाट पनि आउनुहुन्छ सिद्धु साहबहरूको टोली, त्यति साह्रो भेटिएको छैन। कुनै कुनै सामानहरू थोरै थोरै, त्यस्तो व्यापक रूपमा त्यस्तो भेटिया छैन।
1: यहाँले नगरवासीहरूलाई अर्ग्यानिक खेतीतर्फ चाहिँ उन्मुख गराउनलाई विभिन्न किसिमका पाइलाहरू चालिरहेका छौँ भनिरहँदा, उहाँहरूलाई सुविधाहरू प्रदान गर्नुभएको छ त्यसको पनि केही जानकारी गराइदिनुहोस् न।
2: उहाँहरूलाई चाहिँ अब हामीले अर्ग्यानिक अभियानमा अर्ग्यानिक कृषक बनिनुपर्छ भनेर उहाँहरूलाई वडाबाट सूचीकृत गरेर ल्याउने गरेका छौँ, र उहाँहरू सूचीकृत भइसकेपछि हामीले जैविक मल बनाउने, जैविक औषधि बनाउने टोल टोलमा गएर चाहिँ कृषि प्राविधिक लिएर गएर चाहिँ उहाँहरूलाई ट्रेनिङहरू दिइरहेछौँ। र त्यो जैविक मल बनाउँदा चाहिँ उपभोक्ताले नै कुरा राख्नु भएको छ कि हामीलाई ड्रम चाहिन्छ भनेर, ड्रमहरू उपलब्ध गरेका छौँ। र सिँचाइको अब हामीसँग स्रोत भए अनुसार सिँचाइको लागि सुविधाहरू पनि, जस्तै पाइपहरू भयो, खानेपानीका ट्याङ्कीहरू भयो, सिँचाइका कुराहरू भयो होइन, ती कुराहरू सबै गर्दैछौँ। बिउ बिजनका कुराहरू भयो, बिउ बिजन पनि हामी पालिकाबाट बाँडिरहेछौँ। र रैठाने खालका कृषि बालीहरूको पनि कुन ठाउँमा चाहिँ कुन सुइटेबल हुन्छ, जस्तै औलोमा जाँदा धान कोदो भयो, जुनेलो फापर भयो, लेखमा फल्ने बन्दाकोपी भयो, आलु भयो, त्यस्ता खालका सुइटेबल कुन वार्डमा कुन टोलमा कुन सुइटेबल चाहिँ तरकारी खेती हुन्छ, त्यस्ता बिउ बिजनहरू पनि उहाँहरूलाई बिक्री वितरण गरिरहेछौँ। र अब अर्ग्यानिक टमाटरहरू सागसब्जीहरू लगाउनलाई चाहिँ बेमौसमी तरकारीहरू लाउनको लागि उहाँहरूलाई चाहिँ टनेल, एक घर पाँच टनेल, एक कृषक पाँच टनेल हो त्यसरी वितरण गरिरहेछौँ। त्यो चाहिँ व्यावसायिक रूपले गर्नुहोस् भनेर, र ठाउँ ठाउँमा सिँचाइको लागि गाह्रो हुन्छ भनेर प्लास्टिक पोखरीहरू हाम्रै पालिकाको जेसिबी गएर पोखरी खनेर चाहिँ प्लास्टिक पोखरीहरू चाहिँ ठाउँ ठाउँमा बनाउने कार्यक्रमहरू पनि हामी गरिरहेछौँ। र अर्ग्यानिक मल बनाउँदा अब हाम्रो लालीगुराँस नगरपालिका चाहिँ अलिक पहाडी भूगोल परेको हुनाले पहिले अब धेरै मान्छेहरू बसाइसराई जानुभयो, बसाइसराई गइसकेपछि तल तल जङ्गल बढेर गयो, जङ्गल बढेर गइसकेपछि आग लागेको समस्या भयो, र त्यो समस्याबाट नि मुक्त हुने र जैविक मल पनि बनाउन सकिने भनेर हामीले चारवटा सामुदायिक वनमा चाहिँ ती झार पतिङ्गरहरूबाट जैविक मल बनाउने टहराहरू बनाएर त्यहाँ मेसिन ल्याएर त्यो एउटा कारखाना पनि अहिले चारवटा सामुदायिक वनमा खोलेका छौँ। त्यस्तै सेवा सुविधा हामीले दिँदै गएका छौँ।
1: किसानहरूलाई यस्ता किसिमका अनुदानहरू प्रदान गर्दा आफ्ना आफ्ना पार्टीको मान्छेहरूलाई जसले कागजात मिलाउन सक्नुहुन्छ उहाँहरूले पाउनुहुन्छ, जो कृषक हुनुहुन्छ, जो कृषि पेसा संलग्न हुनुहुन्छ उहाँहरूले चाहिँ यस्ता सुविधाहरू पाएकै हुन्न, उहाँहरूले जानकारी पाएकै हुन्न भन्ने गुनासोहरू पनि सुनिन्छ।
2: त्यो त अब गुनासो जनताबाट अब सबैको मनमा सबैको मस्तिष्कमा हामीले सोचे जस्तो त हुन सक्दैन, तर पनि हामीले काम गर्दा चाहिँ जुन ठाउँमा जस्तै आगलागी क्षेत्र भनेको तल औलोमा खडेरी पर्ने ठाउँमा बेसी आगलागी हुने हो, हुन त आगलागी विभिन्न प्रकारले हुन्छ, तर पनि अब जङ्गलबाट चाहिँ यहाँ चाहिँ आगलागी क्षेत्र हुन्छ, आगलागी समस्या भइरहेको हुन्छ। र जस्तै मैले अघि भने नि टरा भयो, जैविक मल बनाउने चाहिँ फ्याक्ट्री हामीले खोलेका छौँ चारवटा सामुदायिक वनमा, भने त्यो चाहिँ सामुदायिक वन हो। सामुदायिक वन भनेको सबै त्यो समुदायको प्रत्येक घरधुरीलाई समेटेर बनेको हुन्छ सामुदायिक बनेको, त्यहाँ एमाले काङ्ग्रेस स्वतन्त्र माओवादी त्यो भनेर छुट्टिँदैन, गाउँघरमा सबै समुदाय उल्लो घर पल्लो घर मिलेर बसिरहेको हुन्छ। त्यस्तो छैन मलाई लाग्छ, हामीलाई लाग्छ हामी त्यस्तो गर्दैनौँ, तर पनि अब कसैलाई चाहिँ अब भने जस्तो नभएर केही कुराहरू त्यस्तो शङ्का लागेर बोल्न हुनसक्छ, तर हामीबाट त्यस्तो भएको छैन।
1: यसरी अनुदान लिएर कृषकहरूले व्यावसायिक रूपमा नै कृषि गरेर सफलता हासिल गरेका कुराहरू पनि छन् लालीगुराँस नगरपालिकामा?
2: छन्। लालीगुराँस नगरपालिकामा चाहिँ जस्तै अगुवा कृषकहरूलाई अब जस्तै धान बेसी फलाउने कृषकहरूलाई सम्मान गर्ने, र अर्ग्यानिक अब हामी अभियानमा लागेर अर्ग्यानिक बेमौसमी तरकारीहरू, अर्ग्यानिक तरकारीहरू चाहिँ उत्पादन गरेर चाहिँ ल्याएका कृषकहरूलाई हामीले सम्मान गर्ने कार्यक्रम होइन त्यस्तो पनि गरेका छौँ, गर्दै जाँदैछौँ। र कसैलाई अब हामीले हाते ट्र्याक्टर दिएर पनि सम्मान गरेका छौँ।
1: अब लालीगुराँस नगरपालिकाको नाम कसरी रह रहन गयो, यो पनि अलिकति खुल्दुलीको विषय रह्यो, यसको बारेमा पनि केही जानकारी गराइदिनुहुन्छ?
2: लाली गुराँस नगरपालिका भनेको चाहिँ कसरी भने, हाम्रो लाली गुराँस नगरपालिका चाहिँ एउटा लाली गुराँस फुल्ने पालिका, त्यसमा पनि नेपालमा 32 प्रजातिको लाली गुराँस हुन्छ भने 28 प्रजातिको चाहिँ गुराँस चाहिँ यो हाम्रो लाली गुराँस नगरपालिकाको तिनजुरे मिल्के क्षेत्रमा फुल्ने भएको हिसाबले पनि एउटा लाली गुराँस विज्ञ आएर पनि उहाँले त्यसरी पत्ता लगाउनु भएको छ र त्यसरी फुल्छ भने त्यो भएको हिसाबले पनि लाली गुराँस नामकरण रहेको हो वास्तवमा भन्दा, होइन त्यसरी लाली गुराँस नगरपालिका भनेर नाम रहेको हो।
1: तिन जुरे मिल्केको कुरा निस्किहाल्यो, तिन जुरे मिल्केमा 28 प्रकारका गुराँस फुलेको समयमा म आफै पनि त्यहाँ गएँ, त्यो ठाउँ छोडेर आउन मन लागेन, अनि त्यो सबै दृश्यहरू देख्दा त पर्यटन व्यवसाय एकदमै राम्रोसँग चल्ने ठाउँ हो कि जस्तो पनि महसुस भयो, तर त्यहाँ धेरै बस्तीहरू थिएन, यसको लागि पनि केही प्रयासहरू भइरहेका छन्?
2: हो, हाम्रो लाली गुराँस चाहिँ अब पर्यटकै हिसाबले पनि एकदमै 13 थुम धनकुटा शङ्खसभाको बिचको सङ्गम स्थल हो, यहाँ चाहिँ पर्यटकहरू एकदम आन्तरिक पर्यटक देखि लिएर बाहिर विभिन्न देशहरूबाट राष्ट्र अन्तर्राष्ट्रबाट पनि आउनुहुन्छ। त्यसमा पनि हाम्रो लाली गुराँस नगरपालिकामा चाहिँ 2 कार्यकाल हाम्रो मेयर साहबले 2 कार्यकाल भयो, म चाहिँ यो 79 मात्रै हो, पहिलो कार्यकाल हो मेरो चाहिँ, र मेयर साहबको कन्सेप्ट अनुसार चाहिँ हाम्रो लाली गुराँस नगरपालिकामा चोलुङ पार्क निर्माण भएको छ, त्यहाँ चाहिँ लिम्बू समुदायको चाहिँ सुरु जन्मदेखि मृत्युसम्म के गरिन्छ ती सम्पूर्ण कुराहरू चाहिँ त्यहाँ छ, विभिन्न दस्तावेजहरू छ, विभिन्न जात जातिका त्यहाँ सामग्रीहरू प्रयोग गर्ने सामग्रीहरू सजाएर राखेको सङ्ग्रहालय छ, त्यो हेर्नका लागि पनि पर्यटनहरू धेरै भित्रिनुहुन्छ, र त्यहाँ जस्तै अब तिनजुरीमा जाने गुराँस फुलेको हेर्ने, आरारट गार्डन जाने गुराँस फुलेको हेर्ने, सर घुमेर आएर चुलुकुङ पार घुमेर अनि घुमेर तराईतिरका मान्छेहरू बाहिर देशका मान्छेहरू त्यसरी घुमेर जाने गर्नुहुन्छ, र बाहिर पर्यटकहरू आउँदा जस्तै तपाईँले भन्नुभयो अहिले बस्ती त्यति देखिनँ भन्नुभयो, बाहिर पर्यटकहरू आउँदा चाहिँ अब उहाँले चाहिँ जस्तै तराईतिरको मान्छेहरूले चाहिँ उतातिरको खानपिन त्यो विभिन्न तेलहरू लगाएको विषादीहरू प्रयोग गरेको चाहिँ त्यो साग सब्जी खाएर चाहिँ पक्क भएर उहाँहरू चाहिँ के भन्नुहुन्छ भने त्यहाँको अर्ग्यानिक खाना त्यहाँको लोकल खाना चाहिँ खान्छौँ है हामी भनेर उहाँहरूले अर्डर गर्नुहुन्छ, उहाँहरूलाई आउँदाखेरि लोकल खानाको व्यवस्था गर्नुपर्छ भन्ने हिसाबले चाहिँ हाम्रो लाली गुराँस नगरपालिकामा चाहिँ हामीले लाली गुराँस नगरपालिकाले आफै उद्यमीहरू उत्पादन गरेर होमस्टेहरू सञ्चालन गरेका छौँ, होमस्टे जम्मा हामी लाली गुराँस नगरपालिकामा 5 होमस्टे छ, र उहाँहरू बाहिर पर्यटकहरू आउँदाखेरि चाहिँ त्यहाँ चाहिँ अर्ग्यानिक खाना जस्तै हाम्रै गाउँघरमा उब्जिएका साग सब्जीहरू हाम्रै गाउँ घरमा उब्जेका सिस्नुहरू लोकल कुखुरा भयो लोकल धान भयो कोदोको ढेँडो भयो त्यस्तो खाएर चाहिँ होमस्टेमा चाहिँ उहाँहरू खाएर रमाएर जानुहुन्छ, र अन्य होटल व्यवसायहरू पनि छन् त र पनि उहाँहरू होमस्टेमा बस्न रुचाउनुहुन्छ र त्यसरी व्यवस्थापन गरिरहेका छौँ, र पनि यो जुन गुराँस फुलेको बेला हुन्छ चैत वैशाखको बेला त्यतिखेर चाहिँ अब पर्यटकहरू अलिक बेसी आउने हुनाले चाहिँ अलिकति बस्नलाई चाहिँ ठाउँहरू नपुगिरहेको अवस्था पनि हुन्छ, अब यहाँ बसन्त पुरमा आउने पर्यटकहरू चाहिँ सिद्धामा अलिअलि बस्नुपर्ने अलिअलि उतापट्टि मेङ्गलुङमा जानुपर्ने कोही कोही त्यस्तो छ, र अनि अब दुःख सुख म्यानेज गर्दैछौँ हामी।
1: अब यो तिनजुरे मिल्केबाट माथि उक्लेपछि सानी पाथीभरा भनेर पाथीभराका मन्दिर पनि छ, यसको लागि चाहिँ कसरी व्यवस्थापन भइरहेको छ? म जाँदाखेरि चाहिँ सिडीहरू बिस्तारै बन्दै गरेको, जस्ताको छानाहरू बन्दै गरेको देखेको थिएँ लगभग 2 वर्ष अगाडि, अहिले चाहिँ कतिको व्यवस्थित भयो पर्यटकहरू, धार्मिक पर्यटक विशेष गरी धार्मिक पर्यटकहरूका लागि?
2: अहिले अब अहिले विशेष गरेर त्यहाँ भिडाम भिड हुने भनेको त्यस्तै चैत वैशाखमा गुराँस फुलेका बेला र यो दसैँ तिहार भन्दा नि त्यो गुराँस फुलेको बेला विशेष गरेर चाहिँ नयाँ वर्ष 1 भिड हुन्छ, त्यसमा व्यवस्थापन त्यस्तो अब पहिले चाहिँ अब यस्तो लडेर जाने जस्तो अलिक भिड पाखेर बाटो भएको हुनाले त्यसलाई बाराहरू पनि गरेको छ, माथि मन्दिर हेर्नु व्यवस्थापन पुरै छ, टहराहरू बनिसकेको छ, मन्दिरहरू पुरै बनिसकेको छ, व्यवस्थापन भइसकेको छ, र त्यसलाई त्यतिखेर चाहिँ अब भक्तजनहरू आउँदाखेरि गाह्रो हुन्छ भनेर हामी पालिकाबाट त्यो 1 लागि चाहिँ एकदम भिड भएको हिसाबले ठाउँ ठाउँमा अब स्वास्थ्य कर्मीहरू पनि राखिदिएको हुन्छौँ, त्यतिखेर एम्बुलेन्सहरू पनि हाम्रो त्यहीँ स्ट्यान्ड बाई हुन्छ, र त्यहाँ मन्दिरको व्यवस्थापन गर्नको लागि त्यो मन्दिर व्यवस्थापन समिति भनेर हामीले निर्माण गरेको छौँ, उहाँहरूले नै आफै त्यहाँ म्यानेज गर्नुहुन्छ र प्लस हामी पालिका सहित लागेर यहाँका जनप्रतिनिधि सुरक्षाकर्मीहरू सबै लागेर हामीले त्यसो गरेका छौँ। अहिलेसम्म चाहिँ अब त्यस्तो समस्या छैन। अब जस्तै तराईतिरका मान्छेहरू चाहिँ गते आउँदाखेरि भिडाभिड भएर भोकै दर्शन गर्न आउने हुँदा कोही कोही चाहिँ अब प्रेसर हुने, सुगर हुने, लेक लाग्ने त्यस्तो पनि हुँदो रहेछ। त्यतिखेर त्यहीँ औषधि गर्छौँ हामी स्वास्थ्य कर्मीहरू राखेर। त्यस्तो समस्या अहिलेसम्म छैन, दुःख सुख भइरहेछ।
1: अब तीन जुरे मिल्केमा भएको लाली गुराँस टिप्यो भने टिपेको देखेपछि चाहिँ पैसा तिराउनु हुन्छ भन्ने पनि सुनेको छु, यो चाहिँ कसरी व्यवस्थित भइरहेको छ?
2: त्यो पनि हामी ठाउँ ठाउँमा स्वयंसेवकहरू राख्ने गर्छौँ। अब त्यो मन्दिरले गर्छ, त्यहाँको गुराँस फुल्ने चाहिँ चैते सामुदायिक पनि वन पनि गर्छ, सामुदायिक वनले पनि गर्छ, त्यहाँका उपभोक्ताहरूले पनि उहाँहरूले निर्णय गरेर ठाउँ ठाउँमा स्वयंसेवकहरू राख्नुहुन्छ, प्लस पालिकाले पनि गर्छ, हामी समन्वय गरेर काम गर्छौँ। त्यो गुराँस फुलेको भाषमा नदिनेको कारण चाहिँ के हो भने अब फुलेर झरेको फुल टिप्दा त ठिक छ, उहाँहरूले चाहिँ के गर्नुहुन्छ भने हाँगै भाँचेर टिप्ट बनाउनुहुन्छ, ऊ गर्नुहुन्छ, लुकेर गर्नुहुन्छ। तर त्यो हाँगा भाँचिसकेपछि चाहिँ अर्कोचोटि चाहिँ मरेर जान्छ फुल, त्यतिकै लोप हुँदै जान्छ, हराउँदै जान्छ। त्यो भएको हिसाबले चाहिँ हामीले त्यो अभियान गरेका छौँ, सबै सामुदायिक वन, मन्दिर व्यवस्थापन र प्लस पालिका र सुरक्षाकर्मीहरू हामी सबै भएर लागेर चाहिँ त्यसलाई चाहिँ त्यस्तो गर्नु हुँदैन भन्ने एउटा अभियानमा चाहिँ लागेका छौँ।
1: आदरणीय श्रोताहरू, भर्खरै मात्र सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल खोल्नु भएको छ भने यहाँहरूले सुनिरहनु भएको छ कार्यक्रम हाम्रो चासो। हाम्रो चासो कार्यक्रममा आज हामीले कुराकानी गरिरहेका छौँ तेह्रथुम जिल्लामा रहेको लालीगुराँस नगरपालिकाका उपप्रमुख जमुना मगर कार्कीसँग। उहाँसँगको कुराकानीलाई पुनः निरन्तरता दिँदैछौ। अब लालीगुराँस नगरपालिकाभित्र रहनुभएका विद्यार्थीहरूको शिक्षाको गुणस्तरको कुरा गरौँ न, कतिको गुणस्तरीय शिक्षा पाउनु भएको छ त लालीगुराँस नगरपालिकाभित्रका बालबालिकाहरूले?
2: अब पहिलेको हेरी त धेरै नै अब सेवा सुविधाहरू, जस्तै लालीगुराँस नगरपालिकाका 9 वडाका विद्यालयहरूमा यातायातको सुविधा पुगेको छ। अब गाउँको भूगोलले पछाडि पडेको पहाडी भेग हुनाले अब पिच नभए पनि प्रत्येक वार्डमा सोलिङ गरेर, गाउँको त सोलिङै हो, गरेर हामीले प्रत्येक विद्यालयमा पुग्ने सोलिङ गरेर बाटो पुर्याएका छौँ। र स्वास्थ्य चौकीहरू पनि प्रत्येक वाडामा छ, 9 वाडामा जम्मा 12 स्वास्थ्य चौकीहरू, आधारभूत स्वास्थ्य चौकी गरेर जम्मा 12 छ स्वास्थ्य केन्द्रहरू। र अब यो कम्प्युटरहरूको पनि सुविधा पहिलेको हेरी धेरै नै भएको छ। शिक्षाको गुणस्तर हाम्रो ठिकै छ, राम्रै छ हामीले देख्दा अहिले। तर के छ समस्या भने अब गाउँको मान्छेहरू दिनानुदिन अब बाहिर बसाइ सर्ने क्रम गत सालसम्म थियो, अहिले चाहिँ कमै छ गत सालको तुलना हेरी। बाटोघाटो पुगे तापनि गाउँ रितिँदै गएको छ, जङ्गलले घेरेको छ। किनभने अहिले यस्तो पनि छ कि अब युवाहरू चाहिँ बाहिर जाने अनि अब बुढापाकाहरू गाउँ बस्ने भएर चाहिँ गाउँ थोरै रितिँदै गएको छ। अब जन्मान्तरको कम पनि एकातर्फ जन्मान्तर कम गर्नुपर्छ भन्ने हो जनस्वास्थ्यको हिसाबले, तर यता शिक्षाको हिसाबले विद्यालय रितिँदै जाँदो रहेछ। यस्तै छ गुणस्तर, ठिकै छ शिक्षाको पनि ठिकै छ। र विद्यार्थीहरूलाई चाहिँ हामीले अहिले प्लस टूको लागि चाहिँ निशुल्क गर्नुपर्छ, प्लस टू साइन्स पढ्नेहरूलाई भनेर हामीले चाहिँ लालीगुराँस नगरपालिकाको चाहिँ मुकाममा बसन्तपुर पालिकै छेउमा भएको बसन्त माविमा चाहिँ हामीले निशुल्क शिक्षा पनि गरिरहेका छौँ। एसी दिएर आउने पालिकाभरिका विद्यार्थीहरूलाई त्यसमा साइन्स पनि त्यहीँ पढाइ हुन्छ, होस्टलको व्यवस्था छ, उहाँहरूलाई खानपिन सबै निशुल्क छ, उहाँहरू आफ्नो कपडा लाउने मात्रै लिएर आएर उहाँहरूलाई त्यसरी निशुल्क शिक्षा पनि हामी पालिकाले गरिरहेका छौँ। र अब पालिकामा एउटा नगर बस पनि सञ्चालन छ र विद्यालय बस पनि हामी अब सञ्चालन गर्ने प्रोसेसमा छौँ।
1: यस्ता किसिमका सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरू विद्यालयमा कम अनि राजनीतिक दलमा धेरै आबद्ध भएर विभिन्न पार्टीका कार्यक्रमहरूमा संलग्न हुनुहुन्छ भन्ने पनि सुनिन्छ, लालीगुराँस नगरपालिकामा त्यस्तो समस्या छ कि छैन होला?
2: त्यस्तो छैन, त्यस्तो अब पहिले कुनै आस्था विचार राख्दै होला, तर लालीगुराँस नगरपालिकामा शिक्षकहरू त्यसरी राजनीतिक दलको झन्डा बोकेर नारा लाएर त्यस्तो हिँडेको छैन, हामीले देखेका छैनौँ। त्यसरी हिँड्दाखेरि हामी पनि कुरा गर्ने नै छौँ, त्यस्तो छैन।
1: यहाँले स्वास्थ्यको कुरा पनि केही जोड्नु भएको थियो, स्वास्थ्यको कुरा जोड्दाखेरि ज्येष्ठ नागरिक लगायत नगरवासीहरूको लागि सरकारले नै थुप्रै प्रकारका औषधिहरू उपलब्ध गराउने निःशुल्क रूपमा भनिएको सुनिन्छ, नगरवासीहरूले त्यो सुविधा पाउनु भएको अवस्था हो त?
2: जुन अब निःशुल्क औषधि आउने हुन्छ हस्पिटलमा त्यो 98 प्रकारको त्यो उहाँहरूले पाउनु नै भएको छ होइन। अब जस्तै मैले अघि कुरा गरिसकेँ, मैले 9 वार्डमा हाम्रो 12 स्वास्थ्य केन्द्र आधारभूत स्वास्थ्य केन्द्र गरेर 12 ठाउँमा छ, र जति पनि निःशुल्क स्वास्थ्य औषधिहरू आउँछ त्यो मुकाममा आउँछ, बसन्तपुरमा हाम्रो स्वास्थ्य शाखा प्रमुखबाट सबै हुन्छ, उहाँहरूले कति के औषधि सक्यो उहाँहरूले पठाउनुहुन्छ डाटा, अनि त्यही अनुसार हामीले पठाउने गरेका छौँ। अहिलेसम्म त्यस्तो समस्या आएको हामी माझ आएको छैन, हामी माझ आउँदा त्यसलाई पुरा पनि गर्नेछौँ र पाइराख्नु भएको छ। र पालिकाबाट पनि स्वास्थ्य अब जस्तै यो क्यान्सर लागेर होइन मृगौला पीडित भयो, अब विभिन्न रोग लागेर धेरै धेरै खर्च हुँदा पालिकाको आमदानी आर्थिक अनुसार आफूसँग भएको स्रोत अनुसार केही रकम उहाँहरूलाई पालिकाले पनि हामीले दिने गरेका छौँ। विभिन्न अब जस्तै 12 ठाउँमा स्वास्थ्य केन्द्र छ र 3 ठाउँमा बर्थिङ सेन्टर पनि राखेका छौँ हामीले, महिला दिदी बहिनीहरूलाई अब गर्भवती महिलाहरूलाई चेक गर्न, अब साधारण डेलिभरीहरू त्यहीँ गराउन, त्यस्ता खालका 3 त हामीले बर्थिङ सेन्टर पनि सञ्चालन गरेका छौँ। र हामीलाई सकेसम्म वृद्धहरूले नि पाउनु नि भएको छ, र एम्बुलेन्स पनि हाम्रो छ, 2 एम्बुलेन्स पालिकामा, उहाँहरूलाई सेवा सुविधा हामीले जति सक्दो दिएका छौँ भने हामी विश्वस्त छौँ।
1: ज्येष्ठ नागरिकहरू लगायतले पाउने सामाजिक सुरक्षा भत्ता कसरी वितरण भइरहेको छ लालीगुराँस नगरपालिकामा?
2: अब हामीले केही अगाडि चाहिँ 2 अगाडि चाहिँ हामीले वडा दक्षज्यूहरूको उसमा रोबरमा वार्डमै लगेर वितरण गर्ने पनि गर्यौँ, तर अब त्यसदेखि पछाडि 1-2 समस्याहरू आउने हिसाबले उहाँहरूको संरक्षक राखेर संरक्षकले लगेर जानुहुन्छ, अनि संरक्षकले लगिसकेपछि घर घरमा दिइहाल्नुहुन्छ, पाइराख्नु भएको छ, मजाले नै पाउनु भएको छ, त्यस्तो कठिनाई छैन, उहाँहरूले त्यस्तो कुरा ल्याउनु भएको छैन।
1: यहाँले कुराकानीको क्रममा भन्नुभयो लालीगुराँस नगरपालिका पहाडी भेगमा रहेको नगरपालिका हो भनेर, बाटोघाटोको सुविधा चाहिँ कतिको छ?
2: बाटोघाटो भनेको अब बसन्तपुर बजारमा बहिनीले देखिहाल्नु भएको छ, तपाईँ आउनु भएको रहेछ तिङ्गिरेमा, त्यो पिच छ माथि माथिको बाटो, जस्तै बसन्त सिद्धुवा हिले सिद्धुवा हुँदै चित्रे हुँदै बसन्तपुर हुँदै लसुने हुँदै म्याङलुङ जाने बाटो पिच छ, र अरू ग्रामीण बाटोहरू हाम्रो 9 वार्डमा बसहरू कुदिरहेका छन्, एम्बुलेन्स घर घरमा पुगेको छ, हामीले सोलिङ गरेका छौँ गाउँको बाटाहरू, हामीले पिच गर्न सकेको छैनौँ, पिच गर्न भनेको अब धेरै लागत लाग्छ, अब बिचबिचमा पिच गर्ने सम्भावना छैन पनि, त्यही भएर सोलिङ गरेका छौँ, घर घरमा एम्बुलेन्स बिरामीहरू लिन पुग्छ, र विद्यालय पुग्छ, गाडी पुग्छ, बाइक पुग्छ, अनि बस सञ्चालन भइरहेछ, 12 बर्खामा पनि यो पानी झरीमा पनि बस सञ्चालन भइरहेछ।
1: यी बाटोघाटोमा गुड्ने यो सार्वजनिक यातायातको सुविधा चाहिँ कतिको पाउनु भएको छ नगरवासीहरूले?
2: लालीगुराँसको सोलमा मङ्गलबारेबाट धरान जाने बस कुद्छ, उता डाँगापा फुलेक चम्फुला हुँदै बसन्तपुर पुग्दै धरान पुग्ने नियमित चलिरहेछ, त्यो चलिरहेछ, पानी पर्दा पनि त्यो चलिरहेछ, बाइदिवै कहिले अब वर्षात विभिन्न कारणले गर्दा अब कस्तो कस्तो पिच बाटोहरू एकदमै राम्रो दर्जिलो बाटोहरू त भत्केको हुन्छ, पहिरोले खिचेको हुन्छ भने हाम्रो पहाडी हो, कहिले कहिले अब पहिरो गएर अवरुद्ध कहिले कहिले हुन्छ, तर पनि आफ्नो पालिकाको जेसिबी एक्जाभेटर लगेर चाहिँ खोलेर चाहिँ हामी तुरन्त उहाँहरूलाई सेवा दिने काम गरिरहेछौँ।
1: अब यहाँहरूले सेवा गर्नुभएको पनि अब यो अन्तिम चरणमा पुगिसकेको छ, केही महिना मात्र बाँकी छ, विकास निर्माणका कामहरू यहाँको सेवा समय अवधिभरमा कतिको गरी भन्ने आत्मसन्तुष्टि हुने हिसाबले गर्न पाउनु भएको छ?
2: एकदमै आत्मसन्तुष्टि छौँ हामी, अब हुन त विकासको कुरो समुदायमा जति विकास गरेर उति थपिँदै जाने हो, जति भाँडो उति चुबुरको भन्ने एउटा उखान छ उहिले बाबुबाजेको पालाको, त्यो हुँदै त्यस्तै हो, जति गर्दै गयो उति प्लस प्लस हुँदै जान्छ, तर पनि हामी आत्मसन्तुष्टि छौँ, हामीले जनतालाई हामीले पहिले चुनावमा हिँड्दा हामी यतिसम्म गर्छौँ यसो गर्छौँ भनेर हिँडेको काम चाहिँ हामीले लगभग 80% भनौँ न चाहिँ हामीले गरेका छौँ, हामी विश्वस्त छौँ।
1: हामी कार्यक्रमको अन्तिम चरणमा पनि आइपुगेका छौँ, अन्त्यमा लालीगुराँस नगरपालिकामा बसोबास गर्नुहुने सँगसँगै अन्य देशैभरि बसोबास गर्नुहुने उपभोक्ताहरूले जान्नै पर्ने बुझ्नै पर्ने केही कुराहरू केही भनाइहरू यहाँको छ भने राखिदिनुहोस् न त।
2: म के भन्छु भने म जाँदा जाँदै सर्वप्रथम त तपाईँहरूलाई हाम्रो लालीगुराँस नगरपालिकामा भएका विकास निर्माणदेखि लिएर शिक्षा स्वास्थ्य पूर्वाधार विकास सम्पूर्णको चाहिँ जानकारी यो मिडिया मार्फत स्वदेश तथा विदेशमा रहनुहुने आम आमा बुवा दाजुभाइ दिदीबहिनीहरूको कानमा माझमा पुर्याइदिनु भएको छ हाम्रो लालीगुराँस नगरपालिकाको आवाजलाई, यसमा धेरै धेरै धन्यवाद र आभार पनि व्यक्त गर्न चाहन्छु। र यति विश्वास हुनुहोस् कि लालीगुराँस नगरपालिकामा हामी उपभोक्ताहरू बिच समुदायहरू बिच जाँदाखेरि त्यस्तो राजनीति यो फलाना यो देश छ भनेर हामीले गरेका छैनौँ, सबैलाई समान देखेका छौँ। अब कृषि बालीहरूको बिउ बिजन वितरण गर्दाखेरि कुन ठाउँमा कुन सुइटेबल हुन्छ कसले के गर्छ त्यसरी नै आम उपभोक्ताको आवाजलाई लिएर काम गरिराखेका छौँ। हाम्रो अवधिभर त्यसरी नै गर्ने पनि छौँ र अवधि सकिए पनि हामी यही लालीगुराँस नगरपालिकाकै जनप्रतिनिधि हो, यहीँको हामी कृषक हो, भोलि गएर पनि सामान्य सहकार्य उहाँहरूको लागि चाहिँ एकदमै खडा भएर काम गर्ने छौँ भन्ने प्रतिबद्धता पनि म गर्न चाहन्छु।
1: हामीलाई समय उपलब्ध गराउनु भयो महत्वपूर्ण समयका लागि कार्यक्रम हाम्रो चासो र रेडियो नेपालकै तर्फबाट उपप्रमुख जमुना मगर कार्कीज्यूलाई धेरै धेरै धन्यवाद। वहाँ हुनुहुन्थ्यो लालीगुराँस नगरपालिकाका उपप्रमुख जमुना मगर कार्की। वहाँसँग हामीले लालीगुराँस नगरपालिका भित्र रहनुभएका उपभोक्ताहरूले कतिको गुणस्तरीय खाद्य वस्तुहरू खान पाउनु भएको छ, पर्यटन शिक्षा स्वास्थ्य लगायतका उपभोग्य वस्तुहरूको अवस्था कस्तो छ त यसकै सेरोफेरोमा रहेर कुराकानी गर्यौं। स्वस्थ सुलभ र उचित मूल्यमा स्तरीय सेवा सुविधाको उपभोग गर्न पाउनु तपाईँ हामी प्रत्येक उपभोक्ताको अधिकार हो। ऐन कानुन र नीति नियमले उपभोक्ताहरूको विभिन्न अधिकारहरूको संरक्षण गरेको छ। हामीले बुझ्नुपर्छ कि अधिकार कानुनले व्यवस्था गरेर मात्र पुग्दैन, तपाईँ हामी उपभोक्ता स्वयंले पनि आफूले उपभोग गर्ने सेवा सुविधाका विषयमा जागरूक बन्नै पर्छ, आफ्नो अधिकारको खोजी गर्नै पर्छ। उपभोक्ता हकी संरक्षण र अधिकारका विषयमा सचेतना अभिवृद्धिका लागि प्रस्तुत कार्यक्रम हाम्रो चासो आजलाई यति नै। तपाईँ पनि उपभोक्ता हकी संरक्षण र अधिकारका विषयमा कुनै कार्यक्रम गर्दै हुनुहुन्छ भने यहाँहरूले गर्ने कार्यक्रमहरूलाई हामी हाम्रो चासो कार्यक्रम मार्फत सम्पूर्ण उपभोक्ताहरूमाझ पुर्याउने कोसिस गर्छौँ। हामीलाई पत्राचार गर्नका लागि हाम्रो इमेल ठेगाना हो upabhokta.radionepal@gmail.com upabhokta.radionepal@gmail.com। अब आजका लागि उपभोक्ता हकित र अधिकार संरक्षणमा समर्पित हाम्रो चासो कार्यक्रम यही सकिएको छ। वस्तु र सेवा सुविधाको प्रयोग गर्दा मूल्य शुद्धता गुणस्तर र परिमाणमा सचेत बनौँ यहाँहरूमा यही अनुरोध गर्दै प्राविधिक मित्र राधिका ओझा सहित रिता तिमलसिना बिदा हुन्छु। अर्को हप्ता आजकै समयमा हाम्रो चासो कार्यक्रम सुन्न नभुल्नुहोला। नमस्कार।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब करिब 12 बजेसम्म यहाँहरूलाई सुनाउँछौँ विभिन्न कलाकारका स्वरमा रहेका दोहोरी गीत। यो पहिलो गीत रहेको छ सरोज लामिछाने र संगीता मगर प्रीतिको स्वरमा, कमल सरगमको शब्दमा।

0: वर्षा यामसँगै जंगल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
1: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
0: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
1: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
0: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।

भर्खरै सुन्नुभयो नवराज घोडा सैनी र सीता थापा अनि भगवती दङ्गाल र बसन्ती राईको सुरमा रहेको गीत नवराज घोडा सैनीको लय शब्द सङ्कलनमा ठिक बाह्र बजेको समाचार सुन्नुहुनेछ। त्यसपछि कार्यक्रम के तिमी मेरो साथी भन्छौ सुन्नुहुनेछ। अब दोहोरी गीत सुनाउने क्रमको अन्तिम गीत राख्दैछौँ टिका पुण र कृष्ण रेवलीको सुरमा, पूजा सिंह परियारको शब्द, कृष्ण रेवलीको सङ्गीतमा।

यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। राष्ट्रिय सभाको बैठक आज दिउँसो सभा 1 बजे बस्दैछ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले मधेसी आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुहुने कार्यसूची छ। त्यस्तै बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्ण प्रसाद पौडेलले मध्य प्रदेशमा खानेपानी सरसफाई तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन 2083 सभा समक्ष पेश गर्नुहुनेछ। जल तथा मौसम विज्ञान विभागले आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा बग्ने ससाना नदी तथा खोलामा भाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिम रहेकोले सतर्कता अपनाउन आग्रह गरेको छ। विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक भएर बग्ने ससाना नदी तथा खोलामा भाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम रहेको छ। त्यसै गरी ताप्लेजुङ, झापा, धनकुटा, सङ्खुवासोभा, सोलुखुम्बु, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, गोर्खा, लमजुङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम तथा आसपासका जिल्लाबाट बग्ने ससाना नदीमा भाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिम रहने पूर्वानुमान गरिएको छ। विभागले उच्च जोखिम भएको क्षेत्रमा नदी तटीय बस्ती

सहयोगी हुन पर्यो निस्वार्थी त्यागी र राम्रो भावनासहित साथीको लागि हात अगाडि बढाएको खण्डमा साथी बनेको र बनाएको दिगो टिका हुन सक्छ। मित्रता गाँसिसकेपछि जीवन्त राख्नको लागि मेरो साइडबाट म के गर्न सक्छु भन्ने कुराले पनि महत्त्वपूर्ण स्थान ओगट्ने भएको हुँदा यो कुरालाई पनि विचार गर्नुपर्ने हुन्छ, किनकि साथी शब्द आफैमा शुद्ध र निस्वार्थ छ। हाँस्दा सँगै हाँस्ने, रुँदा सँगै रुने, अर्थात् एउटाको सुखमा रमाउने र अर्काको दुःखमा पनि साथ दिने खालको भावना जागृत भएमा साथी बनाएको र बनेको दिगो टिका हुनसक्छ। यति कुरा मैले भनिरहँदा थुप्रैलाई यो भावना यस्ता कुराहरू थाहा छ र पनि मैले चाहिँ तपाईँहरूलाई फेरि पनि झकझगाउन मात्र खोजेको हुँ। 42/11/2021, 42/11/2036 साथीको लागि आउन आग्रह गर्छु। सुरुवातमा साङ्गीतिक कोसेली प्रताप दास र प्रविशा अधिकारीको स्वरमा यो गीतपछि म तपाईँका टेलिफोन उठाउनेछु।

0: हजुर, हामी छौँ कार्यक्रम के तिमी मेरो साथी भन्छौमा। अब भने साथीकै टेलिफोनतर्फ म लाग्दैछु। हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो
1: हजुर, नमस्ते। हजुर
0: नमस्कार, को बोल्दै हुनुहुन्छ होला? यहाँको शुभ नाम?
1: म लोकेश
0: कैलालीबाट।
1: हजुर हजुर
0: लोकेशजी।
1: हजुर हजुर,
0: कैलालीको कुन ठाउँमा हुनुहुन्छ?
1: ए बेणीतिर हजुर।
0: हजुर सुन्दै हुनुहुन्छ हामीलाई कैलालीमा?
1: हजुर हजुर, कार्यक्रम आउँछ भन्ने थाहा थियो, फ्याटको फोन लगाएको है।
0: हजुर लाग्यो होइन त?
1: हजुर एकदम।
0: साथी बन्न खोज्दै हुनुहुन्छ लोकेशजी। कैलालीमा पनि पानी परिरहेको छ यतिखेर कि परेको छैन?
1: छैन दिदी, यति बेला छैन अहिले।
0: साथी कति जति हुनुहुन्छ होला तपाईँसँग? हजुर, आज थप साथी, थप साथी बनाउनु नै छ होइन?
1: हजुर हजुर
0: हजुर। साथीप्रतिको भावना भन्नुहुन्छ केही कि सोझै नम्बर दिनुहुन्छ?
1: म साथीप्रतिको भावना भन्नु पर्दा पनि सिधै कन्ट्याक्ट नम्बर दिन चाहन्छु दिदी।
0: हुन्छ हुन्छ, छोडिदिनुहोस्।
1: अनि मलाई धेरै पहिला धेरै साथीहरू हुनुहुन्थ्यो, अनि उहाँहरू खै कता हराउनु भएको थियो। आज धेरै कारणवश जहाँ जस्तो अवस्थामा भयो नि साथी, आज यदि कार्यक्रम सुनिराख्नु भएको छ भने यसो सम्झनु होला भन्न चाहन्छु दिदी। जसको लागि मैले आफ्नो सम्पर्क नम्बर दिन गइरहेको छु। यदि मलाई साथी बनाउन चाहनुहुन्छ भने पूर्व मेचीदेखि पश्चिम भाग महाकालीसम्मको सम्पूर्ण साथीले आइदिनु होला भन्ने आग्रह गर्न चाहे, र जसको लागि मैले आफ्नो नम्बर दिन गइरहेको छु 98 42 23 79 86 98 42 23 79 86 9842 23 79 86 यो नम्बरमा मलाई फोन गरेर धेरै धेरै धेरै साथी बन्नु होला भन्दैछु।
0: लोकेश ओझा कैलालीबाट हुनुहुन्थ्यो, हाम्रो माझबाट गइसक्नु भएको छ कार्यक्रम के तिमी मेरो साथी भन्छुमा। साथी बनेर बनाउने क्रम जारी नै छ। अब फेरि पनि साथीकै टेलिफोनतर्फ लाग्छु। हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो हजुर नमस्कार।
2: हजुर नमस्कार,
0: को बोल्दै हुनुहुन्छ होला? शुभ नाम तपाईँको? हजुर जुनुजी।
2: हजुर
0: के छ नि खबर? है फोन लाग्यो, खुसी लाग्यो। अब साथी बन्न खोज्दै हुनुहुन्छ, साथीहरू कति हुनुहुन्छ होला?
2: साथीहरू नराम्रो साथी बनाउँदिन, हँसिलो रमन्ती गर्थे नेपाल सिक्ने, अनि नयाँ नयाँ ठाउँमा घुम्ने, गीत गाउने, यस्तै साथीहरू मलाई राम्रो लाग्छ।
0: हजुर, अब कन्ट्याक्ट नम्बर दिनुहोस्, फोन अलिक कटिरहेको छ तपाईँको।
2: हुन्छ, अहिले पनि कटिरहेको दिदी?
0: कटि कटि आएको छ। कन्ट्याक्ट नम्बर एकपटक राम्रोसँग भन्नुहोस्, फेरि दोहोऱ्याइदिनुहोस् है त।
2: हुन्छ, पुरानो 97 42 28 85 70। फेरि भन्छु 97 42 28 85 70।
0: हजुर छुट्यो त? हस् बाबाई। जुनु लामा सुनसरीबाट हुनुहुन्थ्यो, हाम्रो माझबाट गइसक्नु भएको छ। हामी छौँ कार्यक्रम के तिमीहरू साथी भन्छौमा। 42 11 721 42 11 736 यी दुवै फोन तपाईँका लागि खुल्ला गरिरहँदा फेरि पनि कोही आइसक्नु भएको छ। को हुनुहुन्छ, उहाँलाई स्वागत छ। हेलो हेलो
3: हजुर नमस्ते।
0: नमस्कार, को बोल्दै हुनुहुन्छ होला? शुभ नाम?
3: म भोकिरबाट हो, उमेश पौडेल।
0: उमेशजी
3: हजुर,
0: के छ हालखबर?
3: एकदमै ठिकै छ। हजुरको के छ, सुनाउनुहोस् न।
0: एकदम ठिकठाक छ।
3: हजुर, अनि बस्ने दिदीलाई पनि नमस्ते भन्दिनँ है।
0: पक्कै पनि उहाँले स्वीकार सक्नुभयो है त।
3: थ्याङ्क यू
0: उमेशजी।
3: हजुर,
0: पहिला पहिला साथी कति हुनुहुन्छ, बनेको या नबनेको?
3: पहिला पहिला साथीहरू हुनुहुन्थ्यो, मेरो फोन हराएर सबै कन्ट्याक्ट डिसेट हुनुभएको छ। जस्तो ठाउँमा भए पनि सुनेर बस्नु भएको छ भने मेरो कन्ट्याक्ट नम्बर लिएर कल गर्नु होला भन्न चाहन्छु।
0: फोन हराएपछि भेट्यो कि भेटेन तपाईँको?
3: फोन हराएपछि मेरो फोन पनि लागेको छैन रेडियो नेपालमा, साथीहरू सबै डिसेट भएको छ नि।
0: फोन भेटाउनु भयो कि भेटाउनु भएन त?
3: भेटिएन। अनि
0: त्यही भएर यहीँ हराएको, यहीँ नेपालमै?
3: नेपालमै हो
0: है। त तपाईँले फोन हरायो भनेपछि मलाई झलक्कै याद आयो, म जापान गएको थिएँ अस्ति, मेरो पनि फोन बसमै छुटेको थियो, तर त्यो बसले होइन ट्याक्क त्यहाँको मानिसहरूले चाहिँ लगेर बस पार्कमा छोडिदिनु हुँदो रहेछ, पुलिस स्टेसनमा छोडिदिनु छोड्नुहुने रहेछ, अनि मैले चाहिँ फोन पाएँ के, त्यो भएर पाउनु भयो कि पाउनु भएन भनेर सोधेको।
3: मेरो त फोन पाएँ नानी, बाटोमा हराएको, झोलाबाट झरेर।
0: हजुर, हामी टोकियो सिटी घुम्दै थियौँ, बसमा मिसप्लेस भयो, तर पनि त्यो फोन बेलुका मैले पाएँ कि।
3: अनि मेरो त हेर्नु साथीहरू पनि कोही कन्ट्याक्टमा हुनुहुन्न, कति असल असल साथीहरू पनि हुनुहुन्थ्यो है, बिचोट भएर कति गाह्रो भएको छ नि
0: है, तर जे भए पनि दिनु पर्थ्यो जसले भेटायो भने पनि है,
3: दिनु पर्थ्यो। अब दिनु सर त माया हुँदैन, फोनको भन्दा पनि तिनको बढी माया हुन्छ, पत्रको माया हुन्छ है।
0: हजुर, अब साथीप्रतिको भावना केही भन्नुहोस् अनि साथीप्रतिको
3: भावना भन्नुपर्दा जस्तो पनि साथी है, दुःख सुखमा साथ दिने, अब रूपजातको घमण्ड नगर्ने, जातको भेदभाव नगर्ने, सानादेखि वृद्धसम्मलाई माया गर्ने, आफू जस्तो ठाउँमा भए पनि साथीहरूको अब पर्दा आफूले साथ दिने, आफूलाई पर्दा साथ माग्ने खालको साथी आइदिनु होला भन्न चाहन्छु।
0: हजुर,
3: मेरो कन्ट्याक्ट नम्बर म छुन चाहन्छु, 97-44-50-83, 97-44-50-83। अनि अर्को कन्ट्याक्ट नम्बर आएको छ 98-61-37-86-04, 98-61-37-86-04 कल गरेर तपाईँहरूले साथी असलभन्दा असल साथी बनाउन सक्नुहुन्छ, आउनु होला भन्दै अहिलेको लागि छुटिन्छु। नमस्ते, टेक केयर,
0: बाई। हामीसँग उमेश पौडेल हुनुहुन्थ्यो, हाम्रो माझबाट गइसक्नु भएको छ, छुटिसक्नु भएको छ, म फेरि पनि टेलिफोन तर्फै लाग्छु, कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो,
4: हेलो,
0: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला? हजुर सरजी, के छ खबर? एकदम ठिकठाक छ है। मौसम कस्तो छ उदयपुरको?
4: मौसम कहिले पानी पर्ने, कहिले घाम लाग्ने, गर्मी गर्मी नै छ।
0: हजुर, गर्मी गर्मी नै छ।
4: हजुर,
0: साथी कति हुनुहुन्छ तपाईँसँग?
4: मेरो साथी हुनुहुन्थ्यो, नम्बर बिग्रियो, अनि त्यही नम्बर निकाल्नु चाहिँ निकालेर चाहिँ साथीहरू मसँग कन्ट्याक्ट दिनुहुन्छ, अनि त्यसको लागि फेरि नम्बर छोड्न आएको।
0: हजुर, अब केही भावना भनेर सम्पर्क नम्बर छोडिदिनुहोस् है त।
4: मेरो भावना भन्नुपर्दा धनको घमण्ड नगर्ने, रुखको घमण्ड नगर्ने, दुःखमा साथ दिने, अनि साथी गर्ने साथी बिचैमा नफाल्ने, मित्रता भनेको के हो, मित्रता बुझेर कदर गर्न सक्ने साथी मसँग फ्रेन्डसिपमा आउन सक्नुहुन्छ भन्न चाहे, त्यसको लागि मेरो कन्ट्याक्ट नम्बर रहेको छ 98-40-27-11-61। वान सेकेन्ड, 98-40-27-11-61 कल गर्न सक्नुहुन्छ। साथीको नम्बर दिन्छु ल दी।
0: हुन्छ,
4: साथीको नाम रहेको छ सायम राई, उहाँको नम्बर रहेको छ 98-43-36-91। वान सेकेन्ड, 98-43-36-91।
0: सरु हुनुहुन्थ्यो उदयपुरबाट, साथीको नम्बर पनि दिएर आफ्नो नम्बर दिएर छुट्नु भएको छ, दिँदै हुनुहुन्थ्यो तर फोनले पनि साथ दिएन। एउटा टेलिफोन लिन्छु, त्यसपछि साङ्गीतिक कोसेल राख्नेछु, को हुनुहुन्छ हाम्रो साथमा? हेलो,
5: हेलो, नमस्ते, गुड आफ्टरनून।
0: नमस्कार, को बोल्दै हुनुहुन्छ होला, शुभ नाम तपाईँको? कला लिम्बु सुनसरी।
5: हजुर,
0: सुन्दै हुनुहुन्छ? सुन्दै हुनुहुन्छ, टेलिफोन पनि लाग्यो है त।
5: म सुन्छु, त्यही भएर म एक दिन एक हप्ता दुई हप्ता ग्याप नै हुन्छु, त्यसपछि मात्रै आउँछु कि अरूलाई पालो दिन्छु, त्यही भएर
0: दिनु पर्यो नि त होइन,
5: हो त नि, बुझ्नु पर्यो हो, बुझ्नु पर्यो, त्यही भएर। के छ अनि तपाईँको खबर?
0: ठिकठाक छ, रमाइलो छ।
5: ल, हाम्रो प्राविधिक मित्रलाई त एकदमै नमस्ते अनि धेरै धन्यवाद पनि भनिनँ, मेरो कल पनि ट्याक्कै रिसिभ गरिहाल्नु भयो कि,
0: सजिलै रिसिभ भयो होइन।
5: हजुर, कस्तो मजाले लाग्यो पनि, रिसिभ पनि भयो।
0: कलाजी, अब साथी रेडियो नेपालबाट बनेको धेरै हुनुहुन्छ कि, पढ्दै गर्दा बढ्दै गर्दा गाउँ घरमा स्कुल कलेजका
5: पढ्दै गर्दाको पनि साथीहरू हुनुहुन्छ, रेडियो नेपालबाट बन्दै गरेको पनि साथीहरू हुनुहुन्छ र बनिनु पनि भएको छ है, त्यस्तै छ भनौँ न। तर एकजना साथी चाहिँ कस्तो, एकजना साथीबाट चाहिँ मैले कस्तो नराम्रो नराम्रो शब्द पाएँ क्या, त्यही भएर चाहिँ मलाई त्यो साथीलाई कति गाली पनि गरेँ है, म कोहीसँग झुट पनि बोल्न जान्दिनँ, अनि त्यही भएर चाहिँ त्यस्तो खालका साथीहरू चाहिँ नआइदिनु होला प्लिज भन्छ अगाडि नै। किनभने म कसैसँग नराम्रो बोल्न चाहन्न, एकदम मिडिया प्रेमी मान्छे हो, त्यो कारणले गर्दा म मिडियाबाटै भनेको दाइले गर्दा एकदम राम्रो बोल्ने, जोसँग पनि सक्रिय भएर बोल्ने हो, कसैलाई नराम्रो भनी नबिझाउने, त्यस्तो खालको साथीहरू चाहिँ मसँग आइदिनु होला भन्छु अगाडि नै।
0: हजुर पक्कै पनि नराम्रो,
5: किन अनियर हो यो, अनियरमा म कसैको नाम यसले यस्तो भन भनेर तोक्न पनि सकिँदैन, किनभने
0: यस्तो हुन्छ फेरि है, सुन्नु न,
5: मिडिया हो, मिडियामा त्यस्तो कुराहरू पनि
0: आफै होइन। एउटा कुरा के हुन्छ भने नि, जो मान्छेले झुट बोल्छ अथवा नराम्रो व्यवहार गर्छ ऊ त आफै हराएर जान्छ, पतन भएर जान्छ, त्यस्ताको पछि हामी लाग्दैनौँ होइन त। त्यस्तो व्यवहार कदापि नगर्नु होला, गर्न पनि उचित हुँदैन होइन, त्यस्तो व्यवहार गर्दाखेरि भोलि
5: साथीहरू
0: राम्ररी बोल्ने होइन, अब दुःख सुखका गर्ने होइन, त्यस्तो खालको साथी पक्कै पनि। अब तपाईँ
5: हजुर
0: तपाईँको भावना बुझिसक्नु भयो, अब सम्पर्क नम्बर दिदिनुहोस्।
5: ओके दिदी, म सम्पर्क नम्बर दिन्छु, पहिला मेरो एकदमै मनमुटीको साथी सानु केसी केटिएमको साथीको नम्बर दिन्छु अनि मेरो दिन्छु ल। यदि सानु केसीलाई पनि म मेरै खालको चाहिँ भावना गरेका साथीहरू आइदिनु होला भन्न चाहन्छु। उसको नम्बर रहेको छ 98 10 34 32 69, 98 10 34 32 69 चाहिँ सानो केसीलाई असलभन्दा असल साथी गइदिनु होला भन्न चाहन्छु। यदि कलासँग नै साथी बनिन चाहनुहुन्छ भने मसँग भावनाहरू मसँग मिल्न खान सक्छ भने साथी बनिन आउन सक्नुहुनेछ। त्यसका लागि मेरो नम्बर रहेको छ 98 23 98 57 31, मा कल गर्नुहोला 98 23 57 31 चाहिँ कल गर्नुहोला भन्न चाहे 98 10 34 32 69 सानो केसीको नम्बर रहेको छ 98 23 98 57 31 चाहिँ कलालाई साथी बनाउन त सक्नुहुनेछ, एकदम असल साथीहरू आइदिनु होला भन्ने छुट्टे ल। नमस्ते
0: बाई। सानो केसी प्लस कला लिम्बुले आफ्नो नम्बर दिएर जानुभएको छ, साथी बन्नुहोला। सबैभन्दा ठुलो कुरो हेर्नुहोस्, हाम्रो बोली व्यवहार राम्रो हुनुपर्छ, त्यो बोली व्यवहार राम्रो गर्दाखेरि हाम्रो व्यवहारले नै मानिसको मन जित्न सक्छौँ। त्यस कारण पनि तपाईँहरूले नराम्रो आचरण प्रकट गर्नुभयो भने, नराम्रो गरी साथीको लागि भावनामा ठेस पुर्याउनु भयो भने त्यो साथीले त तपाईँलाई साथ दिँदैन नि त। त्यो कारणले पनि इमान्दारिता होइन, त्यसपछि सकारात्मक सोच आफूभित्र हुनैपर्छ यदि साथी बन्न खोज्दै हुनु छ भने। यति कुराको विचार गर्नुभयो भने साथी बनाएको दिगो टुका हुनसक्छ भन्न चाहन्छु। र अब राख्छु साङ्गीतिक कोसेली मेलिना राई र सुमिना राईको स्वरमा रहेको छ यो गीतपछि म तपाईँका टेलिफोन रिसिभ गर्नेछु।

0: झण्डु आयुर्वेद।
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्र

0: सुजन तामाङ.
1: हजुर,
0: के छ सुजनजी?
1: हजुर,
0: के छ हालखबर?
1: ठिकै छ भन है दिदी, तपाईँहरूको चाहिँ के छ?
0: एकदम ठिकठाक छ. मकवानपुरतिरको मौसम कस्तो छ यति बेला? सुजनजी, बोलेको सुन्नु भएको छैन हो?
1: सुन्यौ दिदी, अघि चाहिँ अड्क्याएर थियो, अहिले राम्रो
0: छ. आज नेट त्यस्तै छ जस्तो छ, इन्टरनेटको यो जुन टेलिफोनको ऊ छ नि सुविधा, आज अलिकति गडबड छ. पहिला पनि साथी बन्नु भएको छ यहाँ?
1: साथी बनाएको थियो दिदी, म त एउटा साथी छैन, अब मेरो फोनै लागिन साथी, मेरो पनि नम्बर गर्नुभयो, त्यही भएर मैले गलाने हो.
0: हजुर हजुर, पक्कै पनि साथीप्रतिको भावना भन्नुपर्दा यहाँको विचारमा के भन्नुहुन्छ?
1: मलाई त अब साथी भन्नु अब सबै मनपर्छ होइन, अब त्यो साथीले पनि अब त्यही हो, असलभन्दा असल साथी आइदिनु भन्नु चाहन्छु है. त्यो साथीले चाहिँ म साथीको नम्बर गर्नु चाहन्छु.
0: हुन्छ.
1: 98 48 अनि 04 08 06 भन्न चाहन्छु, अनि मेरो एनसेल नम्बर पनि भन्न चाहन्छु है. मेरो एनसेल नम्बर 97 99 82 98 97 98 98 अनि अन्तिममा अनि मेरो एन्टिक नम्बर पनि भन्न चाहन्छु. मेरो एन्टिक नम्बर चाहिँ ब्रान्ड नम्बर हो 97 65 67 97 65 67 06.
0: सुजन तामाङ मकवानपुरबाट हुनुहुन्थ्यो. अलिकति फोन उहाँको फोन नोइज नै रह्यो, र पनि उहाँले कन्ट्याक्ट नम्बर दिएर छुट्टिनु भएको छ. हामी छौँ कार्यक्रममा, फेरि पनि टेलिफोनतर्फै लाग्छु. कहाँबाट को हुनुहुन्छ? स्वागत छ उहाँलाई. हेलो,
2: नमस्कार दिदी.
0: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला?
2: म गरिमा श्रेष्ठ काभ्रेबाट.
0: हजुर गरिमाजी, के छ हालखबर?
2: मेरो ठिकै छ अनि हजुरको?
0: ठिकठाक छ, एकदम रमाइलो छ.
2: हजुर,
0: काभ्रेमा हुनुहुन्छ? काभ्रेको ठ्याक्कै कानेर हुनुहुन्छ यहाँ?
2: काभ्रे तेमाल.
0: हजुर, मजाले सुनिन्छ है त?
2: राम्रो सुनिँदैन नि दिदी, अलिअलि मात्र सुनिन्छ.
0: हो र?
2: हजुर.
0: अनि यति बेला मौसम कस्तो छ काभ्रेतिरको?
2: यति बेला चाहिँ अघि नै बिहानसम्म पानी परिरहेको थियो, अहिले चाहिँ अब पानी पर्ला पर्ला जस्तो मात्रै छ.
0: पानी पर्ला जस्तो छ. अनि तपाईँ बसेकोतिर छ नि टक्क कुहिरो लाग्छ काभ्रेमा?
2: हजुर, अहिले नै लागिरहेको छ नि दिदी.
0: लागिरहेको छ है? काभ्रे पुगेपछिको सम्झना गराएँ क्या मैले है. हजुर गरिमाजी.
2: हजुर,
0: कति हुनुहुन्छ साथीहरू?
2: साथीहरू त एक दुईजना हुनुहुन्छ.
0: एक दुईजना त तपाईँ र म भइहाल्यौँ नि. हामी बाहेक अरू हुनुहुन्छ है त? हजुर. अब साथी आज थुप्रै बनाउनुहोस् है त.
2: अब बनाउने त भनेको दिदी, अब कोही साथी चाहिँ कस्तो बोल्ने साथीहरू पनि आउनुहुन्छ क्या, अनि
0: छोडिदिनु पर्छ क्या त्यस्तालाई, मतलब राख्नुहुन्न, इग्नोर गरिदिने, राम्रो साथीलाई चाहिँ क्याच गर्ने है त?
2: हजुर, त्यसैले त्यस्तो बोल्ने साथीहरू सबैजना साइड लागिसक्छ.
0: हो, आफै साइड लाग्छन्, मतलब तिनीहरूलाई, किनकि उसको भावना राम्रो छैन भने साथी कसरी बन्छ त होइन? सबभन्दा भावना राम्रो हुनु परेन, सोचाइ राम्रो हुनु परेन, यदि साथी बन्न चाहेको छ भने है. हजुर, त्यो पनि अनुभव गर्नुभयो नि त होइन? गरिमा चाहिँ साथीप्रतिको भावना भनेर सम्पर्क नम्बर छोडिदिनुहोस् है त.
2: हुन्छ, साथीहरू चाहिँ राम्रोसँग बोल्ने, अनि फेरि त्यो के राति राति कल गर्ने कल नगर्नु भन्दाखेरि पनि खालि बुढी बुढी भन्ने मात्रै भन्नुहुन्छ, तर त्यस्तो भन्ने साथीहरू चाहिँ मलाई कल नगर्नु होला भन्छु. अनि साथीको लागि नम्बर चाहिँ 97 65 14 68 81 कल कि त एसएमएस गर्नु है भन्दै छुट्टिन्छु ल. नमस्कार,
0: बाई. गरिमा श्रेष्ठ काभ्रेबाट हुनुहुन्थ्यो, हाम्रो माझबाट गइसक्नु भएको छ, छुट्टिसक्नु भएको छ, साथीको लागि सम्पर्क नम्बर छोडेर कार्यक्रममा छौँ. कार्यक्रममा फेरि पनि टेलिफोन तर्फै लाग्छु म. हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ? स्वागत छ उहाँलाई. हेलो.
3: हेलो, नमस्ते.
0: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला? शुभ नाम तपाईँको?
3: भोजपुरबाट किरण हो.
0: हजुर,
3: भोजपुरबाट किरण हो.

0: प्रेम
1: किरण
0: किरण
1: हजुर
0: किरण भोजपुरबाट हजुर अनि टक्क सुनेर फोन गर्नुभयो किरणजी फोन पनि लाग्यो होइन त
1: पक्कै पनि
0: हजुर अब पहिला साथी बन्नु भएको छ कि छैन यहाँ
1: छैन
0: पहिलो पटक आउनु भएको छ पहिलो पटक रेडियो नेपालमा फोन गर्दै हुनुहुन्छ साथी बन्नको लागि आउनुभयो के सोच्नु भएको छ मनभित्र हजुर असल साथी आउनुहुन्छ भन्ने सोचाइको साथ यहाँले हात अगाडि बढाउनु भयो होइन अनि किरणजी तपाईँले आज त फोन लाग्यो कुराकानीमा छौँ यो फोन लाउनको लागि योभन्दा पहिला प्रयास गर्नु भएको थियो कि ए प्रयासरतमै हुनुहुन्थ्यो आज चाहिँ लाग्यो होइन त
1: पक्कै पनि
0: हजुर अब साथी प्रतिको केही भावना भनेर सम्पर्क नम्बर छोडिदिनुहोस्
1: साथी जस्तो खालको पनि हुन्छ आफू पनि साथी हुने हो भन्दै म कन्ट्याक्ट नम्बर भन्न चाहन्छु
0: हजुर
1: 97 44 58 50 83 भन् 97 44 58 50 83मा कल गर्नुहोला भन्दै छुट्टिन्छु नमस्ते
0: बाबाई हामीसँग किरणजी हुनुहुन्थ्यो भोजपुरबाट हाम्रो माझबाट गइसक्नु भएको छ छुटिसक्नु भएको छ साथीको लागि सम्पर्क नम्बर छोड्नु भएको छ फोन गर्नुहोला टेलिफोन मार्फत साथी बन्नुहोला अहिले त माध्यम थुप्रै छन् होइन जब फोन गरिसकेपछि पैसा धेरै खर्च पनि गर्नु पर्दैन नेटको सुविधा वाट्सएपको सुविधा थुप्रै छ तपाईँले जे पनि प्रयोग गर्न सक्नुहुन्छ साथीको लागि फेरि पनि टेलिफोनतर्फै लाग्छु त्यसपछि पनि साङ्गीतिक कोसेली राख्नेछु हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ स्वागत छ उहाँलाई हेलो
2: हेलो दिदी नमस्ते
0: हजुर नमस्कार को बोल्दै हुनुहुन्छ होला शुभ नाम
2: हजुर म सिन्धुलीबाट सन्दीप आले मगर
0: सन्दीप आले मगर
2: हजुर
0: हजुर के छ सिन्धुलीको खबर
2: सिन्धुलीको खबर अहिले कुहिरो लागिरहेको छ पानी पनि परिराखेको छ
0: पानी साथसाथै कुहिरो
2: हजुर हजुर
0: है कस्तो कस्तो रमाइलो होला त हेर्दाखेरि
2: रमाइलो छ भन्नुपर्छ
0: रमाइलो मान्नुपर्छ हरेक मौसम आफ्नो त्यो मौसमको विशेषता हुन्छ होइन हरेक मौसमले आफ्नो विशेषता हामीलाई दिएको हुन्छ त्यही अनुसार हामी मानव चाहिँ ढल्नुपर्छ त्यही अनुसार हामीलाई सेटिङ गर्नुपर्छ वास्तवमा मौसमको आफ्नै आफ्नै विशेषता अनुसार नै हाम्रो जीवन पनि चलेको हुन्छ यति बेला तपाईँले सिन्धुलीको जानकारी गराउँदाखेरि पानी पनि परेछ कुहिरो पनि लाग्छ
2: हजुर
0: सन्दीपजीलाई के मनपर्छ कुहिरो मनपर्छ या बादल फाटेको मनपर्छ
2: दुइटै भन्नुपर्छ है
0: दुइटै मनपर्छ खतरा मान्छे तपाईँ है
2: हजुर
0: सन्दीपजी कति हुनुहुन्छ साथीहरू साथीहरू कति हुनुहुन्छ
2: साथीहरू खासै छैन गाउँघरको छ टाढाको साथीहरू छैन भन्नुपर्छ
0: अब आज टाढा टाढा आफ्नो जिल्लादेखि पनि टाढाको अन्य जिल्लाको साथीसँग जोडिनुहोस् है त सिन्धुलीमा अब हेर्नुहोस् है साथीहरू सिन्धुली जानुभयो भने सन्दीपजीले तपाईँहरूलाई जुनारले स्वागत गर्नु छ जुनार हुने मौसम छ भने होइन त
2: एकदम
0: अनि तपाईँ फेरि त्यो साथीकोमा जानुभयो भने उहाँकोमा के छ विशेषता थाहा छैन कहाँको भन्नुहुन्छ त्यो पनि थाहा छैन तर सिन्धुलीमा चाहिँ जुनार फेमस
2: एकदम
0: हजुर अब साथीप्रतिको भावना भनेर सम्पर्क नम्बर दिइदिनुहोस् है
2: ए हुन्छ मलाई एकदम असल साथीहरू आउनु होला भन्न चाहन्छु है त
0: हजुर
2: मेरो नम्बर चाहिँ रहेको छ 98 44 26 21 51 98 44 26 21 51 एसएमएस कल गर्न सक्नुहुनेछ भन्छ है दिदी
0: हजुर छुट्यो त अब
2: हस्
0: हस् बाई सन्दीप आले मगर सिन्धुलीबाट हुनुहुन्थ्यो अब भने मैले जानकारी गराएअनुसार साङ्गीतिक कोसेल राख्छु गीत रहेको छ अनु चौधरी र सुमन केसीको स्वरमा

0: कार्यक्रम के तिमी मेरो साथी बन्छौको अन्त्यमा हामी आइसकेका छौँ। फेरि पनि हामी साथीकै टेलिफोनतर्फ लाग्दैछौँ। कहाँबाट को हुनुहुन्छ, स्वागत गर्न चाहन्छु। साथी बन्नकै लागि आतुर हुनुहुन्छ? हेलो,
1: हेलो, नमस्ते।
0: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला, शुभ नाम तपाईँको?
1: हजुर, म चाहिँ बिरबहादुर थोपर बोल्दैछु यता सर्लाहीबाट। होइन
0: हजुर, के छ हालखबर बिरबहादुरजी?
1: हजुर एकदमै ठिकठाक छ, आराम कुसलै छ।
0: सर्लाहीमा हुनुहुन्छ यहाँ?
1: हजुर।
0: पहिला पहिला साथी बन्नु भएको छ यहाँ, मलाई याद छ, जहाँसम्म लाग्छ। कति हुनुहुन्छ साथीहरू?
1: साथीहरू हुनुहुन्छ केही हदसम्म, अहिलेसम्म त जे होस् मसँग बनेको साथीहरू रहनु भएकै छ।
0: हजुर, खासमा अलि बढी चाहिँ कतातिरको साथी पाउनुभयो यहाँले?
1: मसँग हाम्रै वरिपरिको, यहाँ म सिन्धुली सर्लाही रामेछाप दोलखातिरको साथीहरू हुनुहुन्छ प्राय।
0: हजुर, अब साथीप्रतिको केही भावना भनेर सम्पर्क नम्बर छोडिदिनुहोस् है त।
1: हजुर हुन्छ, साथीहरू को चाहिँ साथीहरू चाहिँ जे होस् अब सही सकारात्मक सोच विचार भएको त्यो खालको भावना भएको साथीहरू आउनुहोला भन्न चाहन्छु। र मेरो कन्ट्याक्ट नम्बर रहेको छ साथीहरूको लागि 97 4 0 86 52, 97 4 0
0: बिरबहादुर ठोकर हुनुहुन्थ्यो हामीसँग सरलाईबाट, हाम्रो माझबाट गइसक्नु भएको छ। साथीको लागि आफ्नो कन्ट्याक्ट नम्बर छोड्नु भएको छ। उहाँले छोडेको सम्पर्क नम्बरमा फोन गर्नुहोला, साथी बन्नुहोला भन्न चाहे। र फेरि पनि म टेलिफोन तर्फै लाग्दैछु। को हुनुहुन्छ? हेलो,
2: हेलो, हजुर नमस्ते।
0: हजुर हजुर नमस्कार नमस्कार, को बोल्दै हुनुहुन्छ होला, शुभ नाम?
2: म करिना तामाङ ओखलढुङ्गाबाट आएँ।
0: हजुर करिना तामाङ,
2: हजुर
0: ओखलढुङ्गाबाट?
2: हजुर।
0: के छ हाम्रो करिनाजीको हालखबर?
2: मेरो एकदम ठिक छ, ओखलढुङ्गातिर मजाले पानी परिरहेछ। तपाईँ लगायत रेडियो नेपालको के छ?
0: एकदम ठिकठाक छ। वास्तवमा ओखलढुङ्गा मेरो प्यारो ओखलढुङ्गा भन्ने छ होइन त?
2: एकदमै
0: कत्तिको प्यारो छ ओखलढुङ्गा।
2: एकदमै ओखलढुङ्गा चाहिँ प्यारो नै छ भनौँ है।
0: है त नि, हुन पर्यो होइन।
2: हजुर
0: करिणाजी,
2: हजुर
0: साथीहरू पहिला बन्नु भएको छ कि छैन, बनाउनु भएको छ कि छैन?
2: रेडियो नेपालबाटै चाहिँ बनेको छैन, अरू अरू मिडियाबाट बनेको साथीहरू चाहिँ हुनुहुन्थ्यो। कसै कसै हुनुहुन्छ, कसै कसै छुट्टी छुट्टी भयो।
0: कति मिलन कति बिछोड होइन त?
2: एकदमै
0: जीवनको रचना यस्तै छ।
2: हजुर
0: तर भरसक मिल्न आइसकेपछि बिछोड चाहिँ नहुँदा राम्रो जस्तो लाग्छ मलाई।
2: एकदमै हामीले भनेकै जस्तो साथी चाहिँ खासै नपाउने रहेछ। अब जे होस् साथीहरूलाई चाहिँ मजाक गर्नु पाएर आएको जति सोचेको जति जे मनमा सोचेको छ त्यो जति बोल्न पाए भयो।
0: त्यो त भएन,
2: साथीहरू पनि आउनुभयो,
0: त्यो चाहिँ हुँदै हुँदैन होइन। साथी त जस्ट साथी हो, साथी आफैमा शुद्ध हुन्छ, आफैमा निस्वार्थ हुन्छ होइन।
2: एकदमै जे होस् त्यो खालको साथी आइसकेपछि त किनभने सहँदा सहँदा पनि सहने क्षमता पनि कम भइसक्छ नि त,
0: अनि त्यो आफै हराउँछ कि त्यस्ता मान्छेहरू।
2: एकदमै
0: करिणाजी, अब लगभग लगभग हामीले भावना भनिसक्यौँ, साथीले बुझिसक्नु भयो, अब सम्पर्क नम्बर छोडौँ।
2: ओके हुन्छ, फर्स्ट टाइम मिस कल गरे चाहिँ नसताउनु होला, ढाट्ने र झुक्क्याउने साथीहरू चाहिँ प्लिज नआउनुहोस् है भन्न चाहे। कन्ट्याक्ट नम्बर छोड्छु ल म, 9862 80 54 41, 9862 80 54 41। मिस कल चाहिँ नगर्नुहोस् भन्दै छुटेर जान्छु ल। बाई बाई
0: बाई बाई। करिणाजी हुनुहुन्थ्यो ओखलढुङ्गाबाट, हाम्रो माझबाट गइसक्नु भएको छ, छुटिसक्नु भएको छ, हामीलाई टेलिफोन नम्बर साथीको लागि उपलब्ध गराउँदै। अब फेरि पनि साथीकै टेलिफोनतर्फ लाग्दैछु म, कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो हेलो,
3: हजुर दिदी नमस्कार।
0: नमस्कार हजुर, को बोल्दै हुनुहुन्छ होला?
3: म धनकुटा विजय राय दिदी।
0: विजयजी के छ खबर?
3: खबर दिदी भन्नुपर्दा भर्खर भर्खर कोदो रोपाइबाट आएर खाना खाएर एकछिन थकाइ मारेको भन्नुपर्छ त दिदी।
0: हजुर हजुर, कोदो रोपाइ सकियो?
3: कोदो रोपाई त आधा उदी चाहिँ भयो भन्नुपर्छ है त दिदी।
0: पानीले कतिको असर गरेको छ त कोदो रोपाईलाई?
3: पानी त दिदी थुप्रो नै चाहिँ नपरेको थियो, हिजो चाहिँ पानी बेसमारी नै परेको छ भन्नुपर्छ दिदी।
0: भनेपछि आवश्यकता थियो?
3: हजुर
0: हजुर। साथी बन्न आउनुभयो, साथीप्रतिको भावना केही भनेर सम्पर्क नम्बर दिइदिनुहोस् है त।
3: साथी त दिदी अब यसो मिस कल गरेर हैरान चाहिँ नबनाउने बनाउने त्यस्तो साथीहरू त नआइदिनु होला भन्न चाहन्छु। अनि साथी चाहिँ जस अब दुःख सुख त्यस्तै अब कथा कहानी गर्ने त्यस्तो साथीहरू चाहिँ आइदिनु होला भन्न चाहे है। मेरो सम्पर्क नम्बर चाहिँ दिदी 97 46 20 56 45 वान्स अगेन 97 46 20 56 45 कल गरेर साथी भन्न सक्नुहुन्छ भन्दै छुट्टिन्छ यता दिदी भाइ।
0: हस् त बाई। विजय राई धनकुटाबाट हुनुहुन्थ्यो, हाम्रो माझबाट गइसक्नु भएको छ, साथीको लागि सम्पर्क नम्बर छोड्नु भएको छ। साथी बन्नुहोला, कुराकानी गर्नुहोला भन्न चाहेँ र फेरि पनि म टेलिफोनतर्फ लाग्छु। यो टेलिफोन भने आजको यो बसाइको अन्तिम टेलिफोन हुनसक्छ, त्यसपछि तपाईँको माझबाट म पनि छुट्टिन्छु। हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो
4: सेवारो नमस्कार हजुर।
0: सेवारो नमस्कार, को बोल्दै हुनुहुन्छ होला?
4: हजुर म सुमी लिम्बु टेरासिनबाट।
0: हजुर सुमीजी।
4: हजुर
0: के छ नि खबर खाबर?
4: हजुर मेरो खबर एकदमै ठिक छ, टेरासिनको खबर पनि ठिक छ, अहिले घाम लागिरहेछ भन्नुपर्छ है त। कहिले फर्किनु भयो र तपाईँ?
0: म त अस्ति फर्केँ नि।
4: ए हो र?
0: हजुर अस्ति फर्केको।
4: हजुर एकदमै रमाइलो भयो होला यात्रा है तपाईँको?
0: रमाइलो सोचे भन्दा पनि रमाइलो।
4: हजुर
0: है यहाँबाट जाउँ कि नजाउँ भन्दै गएको थिएँ, तर त्यहाँ गएपछि यति फ्रेस भयो, यति रमाइलो भयो होइन। है ठाउँ ठाउँको जानकारी गराएको थिएँ नि त मैले।
4: हजुर एकदमै रमाइलो भयो, तपाईँको तस्विरहरू त्यहाँको ठाउँहरू हेरेर तस्विरहरू
0: हेर्नु भएकोमा होइन त्यहाँ थाहा पाउनु भएकोमा थ्याङ्क यू भन्न चाहन्छु है। जे भए पनि तस्विरहरू हेर्नु भएछ, अहिले त माध्यम थुप्रै छ हामी नजिक हुने पनि होइन। वास्तवमा जहाँ गइयो नि त्यस्तै हाम्रो देश कहिले बन्ला भनेर पनि सोच्नु पर्ने छ के, असाध्यै राम्रो है। यस्तो स्वर्ग जस्तो देश तर विकासले फड्को मारेको छ, अरू देशमा हाम्रो कहिले होला भनेर हामी सोच्छौँ। हजुर हजुर त्यो चाहिँ क्वेसनमै छ के है। सुमीजी अन्तिम कलर तपाईँ अब टक्क लाएर भावना भनेर सम्पर्क नम्बर
4: हुन्छ, मेरो नम्बर सँगसँगै एकजना साथीको नम्बर पनि छोड्छु। र विशेष गरी चाहिँ अब भावना चाहिँ सुख दुःखमा साथ दिने, रूपको भ्रमण नगर्ने, अपाङ्ग दृष्टिविलाई अत्यन्तै माया गर्नुहुने, गीत सङ्गीतलाई पनि एकदमै माया गर्ने साथीहरू हुनुहुन्छ भने 97 49 77 91 को नम्बरमा तपाईँले मलाई कल गरेर साथी बनाउन सक्नुहुनेछ। र एकजना साथीको नम्बर छोड्न चाहन्छु, रामप्रसाद मिरावला हुनुहुन्छ धनकुटा निवासी, र उहाँलाई पनि साथी बनाउन चाहनुहुन्छ भने उहाँको टेलिफोन नम्बर रहेको छ 98 42 012 953। 98 42 012 953 तपाईँले चाहिँ कल गरेर रामप्रसाद निरौला धनकुटाको साथीसँग साथी बनाउन सक्नुहुनेछ भन्ने छुट्टिन्छु ल। नमस्ते
0: बाई बाई। सुमी लिम्बु तेरथुमबाट हुनुहुन्थ्यो, हाम्रो माझबाट गइसक्नु भएको छ, आजको अन्तिम कलर उहाँ हुनुभयो। अब भने तपाईँसँग म छुट्टिने बेला भएको छ, तपाईँ जसको फोन लागेन अर्को हप्ता फोन लागोस् भन्ने कामना पनि गर्न चाहन्छु। जस जसको फोन लाग्यो पक्कै पनि साथीहरूलाई नम्बर दिन सक्नुभयो, तपाईँहरूलाई पनि थ्याङ्क यू सो मच भन्न चाहन्छु टेलिफोन गरेर साथ दिनुभयो। र रेडियो नेपाल सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोतालाई थ्याङ्क यू सो मच भन्दै, योभन्दा अगाडिको हप्तामा मेरो अनुपस्थितिमा उपस्थित भई कार्यक्रमलाई सहज मेरा आदरणीय श्रोतालाई सहज पारिदिनु भएकोमा विद्या चौधरी बहिनीलाई पनि हृदयदेखि नै थ्याङ्क यू सो मच विद्या भन्न चाहन्छु, जसले तपाईँहरूको मनमुटुमा बस्न सफल हुनुभयो, कार्यक्रमलाई निरसपूर्ण बनाउनु भएन, उहाँको लागि पनि थ्याङ्क यू सो मच भन्दै, पार्श्वमा बजेको यो गीत प्रविशा अधिकारी र बादल थापाको सुर मारेको गीत तपाईँलाई सुम्पन चाहन्छु। र मलाई आजको यो बसाइभरि साथ दिने प्राविधिक मित्र देवकी भण्डारीलाई पनि थ्याङ्क यू सो मच भन्दै म रुक्मिणी पोखरेल तपाईँहरूका माझबाट छुट्टिन्छु। यो गीतपछि 1 बजेको समाचार सुन्नुहुनेछ, सुन्दै गर्नुहोला रेडियो नेपाल। हस्त नमस्कार, शुभ दिन।

यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। काठमाडौँ उपत्यका लगायत मुलुकका विभिन्न भागमा गैरातीदेखि परिरहेको पानीले ठाउँ ठाउँमा बाढी पहिरोको जोखिम बढेको छ। जल तथा मौसम विज्ञान विभागले आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा बग्ने ससाना नदी तथा खोलामा भाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिम रहेकोले सतर्कता अप्नाउन आग्रह गरेको छ। विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रे पलाञ्चोक भएर बग्ने ससाना नदी तथा खोलामा भाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम रहेको छ। आगामी तीन दिन देशका विभिन्न स्थानमा पानी तथा केही क्षेत्रमा अति धेरै पानी पर्ने सम्भावना रहेकोले सतर्कता अप्नाउन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभागले आज देशका पहाडी भूभागका एक दुई स्थान तथा लुम्बिनी प्रदेशको तराईका एक दुई स्थानमा धेरै पानी पर्ने सम्भावना रहेको जनाएको छ। कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी र तराईका एक दुई स्थानमा धेरै पानी पर्ने सम्भावना रहेको विभागको पूर्वानुमान छ। विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार विगत 24 घण्टामा देशका अधिकांश स्थानमा मध्यम खालको र केही स्थानमा अति धेरै पानी मापन भएको छ। वर्षायामसँगै बढ्दै गएको बाढी पहिरो तथा सडक अवरुद्ध हुने जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय बाजुराले जिल्लाका विभिन्न गाउँमा सक्रिय सुरक्षा गस्ती सुरु गरेको छ। विपद भएपछि मात्र उद्धारमा खटिने परम्पराभन्दा जोखिमको पूर्व पहिचान, अनुगमन र सडक सञ्चालनलाई निरन्तरता दिने उद्देश्यले प्रहरीले गाउँ गाउँमा गस्ती थालेको जनाएको छ। नारायणगढ मुगलिन सडक खण्डमा खसेको पहिरो पन्छाएर दुईतर्फे रूपमा सडक सञ्चालनमा आएको छ। आज बिहान सो सडकको विभिन्न ठाउँमा लेदो सहितको पहिरो खस्दा सडक एकतर्फे अवरुद्ध भएको थियो। डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार तुइन खोला, नाम्सी खोला, सिमल ताल 15 किलो र 17 किलोमा लेदो सहितको पहिरो खसेको थियो। भूमि व्यवस्था सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बजेट विनियोजन कुशलता तथा कार्यान्वयनमा वित्तीय अनुशासन कायम गर्न सबै स्थानीय तहलाई आग्रह गरेको छ। स्थानीय सरकार सञ्चालन ऐन बमोजिम गाउँपालिका र नगरपालिकाले योजना तर्जुमा गर्दा आर्थिक विकास र गरिबी निवारणमा प्रत्यक्ष योगदान पुग्ने, उत्पादनमूलक तथा छिटो प्रतिफल दिन सकिने लगायतका 10

0: प्राथमिकता तय गरेको छ। नेपाल ऑयल निगमले गैरातीदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। गैरातीदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनमा मूल्य वृद्धि गरिएको निगमले जनाएको छ। निगमले पेट्रोल प्रति लिटर 3 रुपियाँ, डिजेल र मट्टीतेलमा 5-5 रुपियाँले वृद्धि गरेको छ। त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ 20 रुपियाँ र अन्तर्राष्ट्रियतर्फ प्रति किलो लिटर अमेरिकी डलर 131ले वृद्धि गरेको छ। राष्ट्रिय सभाको बैठक आज दिउँसो 1:15 बजे बस्दैछ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले मधेसी आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुहुने कार्यसूची छ। त्यस्तै बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्ण प्रसाद पौडेलले मधेस प्रदेशमा खानेपानी, सरसफाई तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन 2083 सभा समक्ष पेश गर्नुहुनेछ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एक किसिम विज्ञापन र सन्देश।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारू गर्नका लागि *14## डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। स्पेनका अधिकारीहरूले समुद्रमा पौडी खेलेर सिउटा प्रवेश गरेका अधिकांश आप्रवासीहरूमध्ये लगभग सबैलाई मोरक्को फिर्ता पठाइएको बताएका छन्। मोरक्को हुँदै हजारौँ आप्रवासीहरू बिहिबार अफ्रिका स्थित स्पेनको स्वामित्वमा रहेको सिउटा सहरमा गएका थिए। त्यसरी सिउटा पुग्ने मानिसहरूको संख्या 60,000 जति भएको अनुमान गरिएको थियो। सिउटाका अधिकारीहरूका अनुसार त्यसक्रममा कम्तीमा 57 जनाको मृत्यु भएको थियो भने मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको बीबीसीले जनाएको छ। युरोपेली सङ्घ EU सो सङ्कटबारे आपतकालीन छलफल गर्न लागेको छ। रेडियो नेपालबाट 1 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 2 बजे अङ्ग्रेजीमा र 3 बजे नेपालीमा हुनेछ। हस्त, नमस्ते।

0: कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम साप्ताहिक कृषि गतिविधि। साताभरि कृषि क्षेत्रमा भए गरेका विविध कृषि गतिविधिहरूको संगालो साप्ताहिक कृषि गतिविधि।
1: विश्व बाघ दिवस 29 जुलाईको विशेष अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागद्वारा आयोजित कार्यक्रममा राष्ट्रिय बाघ सर्वेक्षण 2082 अन्तिम नतिजा सार्वजनिक गरिएको छ। नेपालमा बाघको अनुमानित संख्या 429 पुगेको सार्वजनिक गर्दै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले वैज्ञानिक बाघ संरक्षण एवं संख्या वृद्धिका लागि संघ प्रदेश र स्थानीय तह एवं समुदायको प्रत्यक्ष संलग्नता महत्वपूर्ण हुने बताउनुभयो। सरकारले मानव बाघ सहअस्तित्व, समस्याग्रस्त बाघको नियन्त्रण र बाघमा आधारित पर्यापर्यटन मार्फत शून्य मानवीय क्षतिको अवधारणामा काम गर्ने लक्ष्य राखेको उहाँको भनाइ थियो।
2: नेपालमा बाघ संरक्षित वन्यजन्तु तथा 37 सूचीकृत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वपूर्ण उपजाति नेपालले सन् 2099 टाइगर कन्जर्भेसन एक्सन प्लान कार्यान्वयन गर्दै विभिन्न संघ संस्थाहरूको सहयोगमा बाघको वासस्थान तथा आहार संरक्षणका लागि निरन्तर प्रयासहरू जारी गरिराखेको हुनेछ। यसै गरी नेपाल इपका जीटीएफ जस्ता संस्थाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रीय संयन्त्रहरूमा समेत सहभागी भई बाघ संरक्षणमा सक्रिय रहेको छ। अन्तर्देशीय संरक्षण कार्यक्रमको रूपमा रहेको तराई भूपरिधि कार्यक्रम ताल मार्फत बाघको आनुवंशिकता संरक्षण तथा दीर्घकालीन अस्तित्वको लागि भएका प्रयासहरू सराहनीय छन्। बाघ संरक्षण ल्यान्ड स्केल लेभल कन्जर्भेसन संघ प्रदेश र स्थानीय तह समुदाय र साझेदारी बहुपक्षीय सहकार्यबाट भागदारी रोजगार सृजना आय आर्जन र सामुदायिक अपनत्व अभिवृद्धि गर्न सरकार जहिले पनि प्रतिबद्ध रहेको जानकारी गराउन चाहन्छु। सन् 2010 3000 रहेको बाघको संख्या नेपालको समय भुगतानबाट अहिले 5500 भन्दा बढी पुगेको शुभ पक्ष हो। हाम्रो निरन्तर प्रयास जस्तै नियमित गस्ती, चोरी शिकार नियन्त्रण, वासस्थान व्यवस्थापन र सामुदायिक साझेदारीका कारण नेपालमा बाघको संख्या निरन्तर वृद्धि भएकोमा विगत छैन र हालको प्राथमिकता बाघको संरक्षण नेपाल सरकार बाघ संरक्षण सँगै यससँग सम्बन्धित चुनौतीहरूको वैज्ञानिक तथा सन्तुलित व्यवस्थापनका लागि सम्पूर्ण र पूर्ण रूपमा प्रतिबद्ध रहेको छ। वैज्ञानिक बाघ गणनाबाट आज प्राप्त भएको तथ्याङ्क अहिले भविष्यका संरक्षण नीति र योजनाहरूलाई प्रभावकारी बनाउन सहमति छ। मानव सुरक्षा र बाघ संरक्षण बीच सन्तुलन कायम गर्दै प्रकृतिको यस अमूल्य उपहारबाट सामाजिक तथा आर्थिक लाभ प्राप्त गर्ने लक्ष्य र उद्देश्य रहेको छ।
1: सन् 2009 नेपालमा बाघको संख्या जम्मा 121 मात्र रहेकोमा 2 भन्दा कम समयमै यो संख्यामा उल्लेख्य वृद्धि भई 429 पुगेको हो। स्थानगत रूपमा स्पष्ट क्याप्चर पुनप्राप्ति एससीसीआर वैज्ञानिक विधि अपनाएर गरिएको विश्लेषण अनुसार चितौन राष्ट्रिय निकुञ्जमा 145, बर्दिया राष्ट्रिय निकुञ्जमा 112, पर्सा राष्ट्रिय निकुञ्जमा 71, सुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा 50, बाँके राष्ट्रिय निकुञ्जमा 51 रहेका छन्। कुल बाघ मध्ये 36 बाघ संरक्षित क्षेत्रभन्दा बाहिर भेटिएका छन्। साथै भालेको तुलनामा पोथी बाघको संख्या बढिरहेको पाइएको छ। वासस्थान संरक्षण तथा व्यवस्थापन, चोरी शिकारी नियन्त्रण, आहारा प्रजातिको संरक्षण र जैविक मार्गको प्रभावकारी व्यवस्थापनका कारण बाघको संख्या बढाउन सफलता मिलेको हो। विक्रम सम्बत 2082 पुष 1 2083 वैशाख 10 गतेसम्म नेपालका 5 निकुञ्जहरू पर्सा, चितौन, बाँके, बर्दिया र शुक्लफाँट तथा आसपासका वन क्षेत्रमा यो सर्वेक्षण सञ्चालन गरिएको थियो। सोही अवसरमा कृषि वन तथा पर्यावरण मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले बाघको संख्या बढाउनु चुनौतीपूर्ण रहेको बताउँदै संवेदनशील क्षेत्र वर्गीकरण गरेर अनुसन्धानमा जोड दिनुपर्ने र वन्य जन्तु मानव द्वन्द कम गर्दै आमदानीको स्रोत बढाउनु पर्नेमा जोड दिनुभयो।
3: अबको दिनमा हामी सबै बसेर संवेदनशीलताका विभिन्न लेयरहरू वर्गीकरण गरेर अगाडि बढ्नु पर्ने हुन्छ र त्यही अनुसार कार्यक्रमहरू र हाम्रा प्रयासहरूलाई केन्द्रित गर्नुपर्ने हुन्छ। त्यो उपलब्धिलाई जोगाउन दोस्रो प्रयास भनेको अनुसन्धान। त्यो बढ्दाखेरिको क्लाइमेक्समा पुग्दाखेरि हाम्रा कार्यक्रमहरू, हाम्रा प्रयासहरू, हाम्रो सम्पूर्ण मेहनत केमा केन्द्रित गर्नुपर्ने हुन्छ त्यो बेला, किनकि इको सिस्टममा बोमान बस साइकलहरू चलिरहन्छ। बुल साइकलको पार्टमा पुग्दाखेरि हाम्रो म्यानेजमेन्ट, हाम्रा प्रयासहरू, हाम्रो समुदायको एलर्टनेस कहाँनिर पुग्नुपर्छ भन्ने कुरामा हामीले विश्लेषण गर्नै पर्ने हुन्छ। त्यसैले अनुसन्धान कर्मी साथीहरूलाई यसमा अब प्रयास केन्द्रित गरिदिन अनुरोध गर्छु। अब तेस्रो पार्ट भनेको समुदाय र यसको बिचको जुन कन्फ्लिक्ट आउँदैछ त्यसलाई मिनिमाइज कसरी गर्ने हो। मैले भने यो कन्जर्भेसनको उपलब्धि समुदायको ठुलो त्यागको उपलब्धि हो भने त्यसलाई मेन्टेन गर्न हामीले लगानी कहाँ कहाँतिर गर्ने हो, कस्तो कस्तो किसिमको लगानी गर्ने हो, कस्ता कस्ता किसिमका इन्टरभेन्सन गर्ने हो भन्ने कुरा आइडेन्टिफाई गरौँ, प्लान गरौँ, ताकि समुदायलाई कुनै किसिमको नोक्सान नहुने गरिकन हामीले बाघको सङ्ख्याको जुन ग्रोइङ फेजमा छौँ त्यसलाई मेन्टेन गरेर अगाडि बढ्न सकौँ। यसमा हामी सबै विकास साझेदार लगायत हाम्रा सबैका प्रयासहरू केन्द्रित हुनुपर्छ, अनि मात्रै हामी त्यो सफल संरक्षणको काम गर्न सक्छौँ। र अन्तिम पार्टमा के हो भने अब यसबाट इन्कम जेनेरेसन पहिलो कुरा हो, यसको इकोनोमी कसरी बनाउने हो, बाघ कस्तो हुन्छ भने चितवन बर्दिया या कसा मात्रै पुग्नु पर्ने या कुनै महानगरमा अब जू बाहेक अर्को महानगरले पनि जू चलाउन सक्छ भने।
1: कार्यक्रममा वन तथा भू संरक्षण विभागका महानिर्देशक धीरेन्द्र कुमार प्रधान, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालय जङ्गी अड्डाका सहायक रथी पूरण गले र राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव डाक्टर चिरञ्जीवी पोखरेल लगायत संरक्षण साझेदार निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
4: हामीले गरेको कमिटमेन्टलाई चाहिँ निरन्तरता दिएर आजको यो अवस्थामा हामी पुगेका छौँ। त्यो भनेको एकल प्रयासले होइन, हामीले यो कन्जर्भेसनको कुराहरू गर्दा जिरो कोचिङ चाहिँ हामीले सेलिब्रेट गरेको अवस्था पनि हो कन्जर्भेसनको काम गर्दा। त्यस्तै हामीले जिरो इन्सिडेन्टको रूपमा चाहिँ हामीले काम गर्नुपर्ने छ र त्यो चाहिँ ठुलो चुनौती छ। यसमा चाहिँ हामी सबै सहायता संस्थाको तर्फबाट हुँदाखेरि मैले सबैको तर्फबाट एउटा कमिटमेन्ट पनि गर्छौँ। नेपाल सरकारको एउटा जुन पोलिसी छ, जुन चाहिँ नीति छ, जुनमा हामीले कमिटमेन्ट गरेर गरिरहेको छौँ।
5: यो प्रकृति संरक्षण वन्यजन्तु संरक्षणमा चाहिँ नेपाली सेना जर्नीमा चाहिँ हामी त्यही हो सँगै भूमिले आएको पनि 50 वर्ष पुगेको छ र मा चाहिँ हामी अझ हामी कटिबद्ध हुनेछौँ भन्ने चाहिँ म यहाँ पुनः कटिबद्धता जाहेर गर्न चाहन्छु।
6: नेपालले चाहिँ कन्जर्भेसनमा चाहिँ एकदमै ठुलो एचिभमेन्ट गरेको छ, यो सँगसँगै एउटा च्यालेन्ज पनि हो र अपर्च्युनिटी पनि हो। अहिले हामी चाहिँ यो टाइगर कन्जर्भेसन वाइल्डलाइफ कन्जर्भेसनमा चाहिँ दुई जेनेरेसनमा छौँ। र फर्स्ट जेनेरेसन चाहिँ के हो भन्दाखेरि हामीले चाहिँ टाइगरको पपुलेसन बढायौँ, ह्युमन वाइल्डलाइफ कन्ट्रोल पनि घटायौँ, सँगसँगै चाहिँ अरू विभिन्न मेगा स्पिसिजको पपुलेसन बढाएका छौँ। भनेपछि हाम्रो फर्स्ट जेनेरेसनको हाम्रो के थियो भन्दाखेरि हामी कसरी चाहिँ पपुलेसन बढाउने, कसरी चाहिँ मेगा स्पिसिजको पपुलेसन बढाउने भन्ने थियो, त्यो अब अवस्था हामी पार गरिसकेको अवस्था चाहिँ अब हामी चाहिँ सेकेन्ड जेनेरेसनमा बढ्न जरुरी छ। त्यो मैले के हो भन्दाखेरि हामी कसरी ह्युमनसँग चाहिँ कोएक्सिस्टेन्स भएर बाँच्ने हो र सँगसँगै ह्युमन वाइल्डलाइफ कन्फ्लिक्टलाई चाहिँ कसरी चाहिँ मिनिमाइज गर्दै जाने हो र हामीले चाहिँ कसरी चाहिँ मोडर्न टेक्नोलोजी अप्नाएर चाहिँ कसरी चाहिँ समस्यालाई चाहिँ अगाडि बढाउने भन्ने कुरा चाहिँ इम्पोर्टेन्ट छ।
1: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डाक्टर बुद्धिसागर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभागका प्रवक्ता एवं उपमहानिर्देशक वेदु कुमार ढकालले स्वागत मन्तव्य तथा बाघ दिवसको उद्देश्यमाथि प्रकाश पार्नु भएको थियो। विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यले राष्ट्रिय बाघ दिवस 2082 सम्बन्धी विस्तृत प्रस्तुतीकरण गर्नु भएको थियो।
7: 6 महिना जतिको 4 महिना त फिल्डमा एकदमै रिगरस काम गरेर यो एउटा साइन्टिफिक एक्सरसाइजको रिजल्ट हो। यसबाट हामीलाई बाघको संख्या मात्रै आएको छैन, हामी अलिकति संख्यामा चाहिँ बढी कुरा गर्छौँ, तर यसबाट हामीलाई त्यसको आधार प्रजातिको बारेमा, त्यसको वासस्थानको बारेमा र अन्य अवैध क्रियाकलापहरूको बारेमा पनि हामीले धेरै ठुलो र धेरै डेटाहरू कलेक्सन गरेका छौँ।
8: बाघ संरक्षणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सबैको एउटा संयुक्त प्रयासमा, संयुक्त लगानीमा विभिन्न खालका प्रयास भएका छन्। नेपाल सरकारले स्थानीय समुदायसँगको सहकार्यमा बाघ संरक्षणसँग सम्बन्धित विभिन्न कार्यक्रमहरू लागू गराएको छ। यसमा वासस्थान सुधारका विषयहरू, आहार प्रजाति संरक्षण, चोरी सिकारी नियन्त्रण, अवैध व्यापार नियन्त्रण लगायतका कार्यक्रमहरू हामीले सञ्चालन गर्दै आएको व्यवहारमा म निवेदन गर्न चाहन्छु। यस कार्यमा सबैभन्दा बढी सहयोग सबैभन्दा बढी सहकार्य सबैभन्दा बढी एउटा लगानी स्थानीय समुदायको छ। मध्यवर्ती क्षेत्र व्यवस्थापन कार्यक्रम मार्फत होस् अथवा सामुदायिक वन मार्फत कार्यक्रम हो, हामीले 2009 औपचारिक रूपमा 4 वर्षसम्म बाघ गणना गर्दै आएको ब्यौरा यहाँहरू सबैलाई अवगत छ। यो वर्ष पनि हामीले 22 4 वर्षको अन्तराल भनेपछि 2026 टार्गेट गरेर बाघ र यसका 8 प्रजातिको अनुगमनको नतिजा सार्वजनिक गर्ने कार्यक्रम हो। विविध खालका कार्यक्रमहरू सञ्चालन गरिसकेका छौँ। उसको उदाहरणको लागि जस्तो बिहेभियर क्याम्पेन भन्ने हिसाबले हामीले लगाएका सञ्चालन गरेका थियौँ। यसमा मुख्य बाघको आनी बानीसँग सम्बन्धित विषयहरू हामीले स्थानीय समुदायलाई जानकारी गराएर वनमा जाँदाखेरि कस्तो सावधानी अप्नाउनु पर्छ भन्ने खालको, बिहान बेलुका नजाने, दिउँसो जाने, रुखमा जाने लगायतका अलिकति प्रिकसनको व्यवस्था अप्नायौँ भने मानवीय क्याजुअल्टी धेरै नै घटाउन सकिन्छ भन्ने खालको हाम्रो 22 अहिलेको मानवीय क्याजुअल्टीको तथ्याङ्कहरूले पनि देखाउँछ। त्यसले गर्दा यो विषयमा अझ हामी राष्ट्रिय निकुञ्ज विभाग वन विभागको नेतृत्वमा जुन प्रदेशको विभिन्न डिभिजन वन कार्यालयदेखि संरक्षण क्षेत्र कार्यालयहरूले स्थानीय समुदायको सहकार्यमा कार्यक्रम सञ्चालन गर्दै आउनु भएको छ। यस्ता खालका बिहेभियर कार्यक्रमहरूदेखि लिएर कुनै ठाउँमा प्रब्लम टाइगर हामीले देखिहाल्यौँ भने त्यसलाई हामीले टाइमली एड्रेस गर्ने खालका कार्यक्रमहरू लगायतका कार्यक्रमहरूमा अनि हाम्रो संस्थागत क्षमता मुख्य प्रब्लम टाइगरलाई ह्यान्डलिङ गर्ने खालको क्षमता विकास गर्न जुन राष्ट्रिय प्रकृति संरक्षण कोष र राष्ट्रिय निकुञ्ज विभागको टिमले गरेको छ त्यसलाई अझ हामीले सशक्त रूपमा अगाडि बढायौँ भने भोलिका दिनमा अब मानवीय क्याजुअल्टी अझ घटाएर बाघ संरक्षणलाई जुन पर्यटनको हिसाबले हामीले एउटा अन्तर्राष्ट्रिय स्तरमा एउटा ब्रान्डिङ गरेर गुणस्तरीय पर्यटकहरू ल्याउन हामी सफल भएका छौँ।
1: विश्वका बाघ पाइने 13 मध्ये नेपाल पनि एक हो।
9: च्याउ बहुउपयोगी पोसिलो र औषधीय गुणले भरिपूर्ण खाद्य वस्तु हो। यो शाकाहारीहरूका लागि प्रोटिनको उत्कृष्ट स्रोत पनि हो।
10: त्यसैले च्याउ खेती गरौँ, समृद्ध बनौँ, दैनिक च्याउ सेवन गरौँ, स्वस्थ रहौँ।
9: तर वर्षायाममा जथाभावी जङ्गलमा उम्रिएका च्याउ विषालु पनि हुन सक्छन्। यस्ता च्याउ खाँदा ज्यानै जाने जोखिम समेत हुन्छ।
10: त्यसैले जङ्गली च्याउहरूको उपभोग नगरौँ, नगराउँ, दुर्घटनाबाट बचौँ र बचाऔ।
9: व्यवसायिक किट विकास केन्द्र हरियर भवन।
1: कृषक दाजुभाइ तथा दिदीबहिनी, राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले जल तथा मौसम विज्ञान विभागको सहकार्यमा साउन 15 21 गतेसम्म जारी गरेको कृषि मौसम सल्लाह बुलेटिन प्रस्तुत गर्न गइरहेका छौँ। गत साता देशभर नै मनसुनी वायुको प्रभावका कारण धेरै ठाउँमा वर्षा मापन भएको छ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा 100 मिलिमिटर भन्दा बढी वर्षा मापन भएको छ भने सबैभन्दा बढी वर्षा गण्डकी प्रदेशको कास्के स्थित लुम्लेमा 406.2 मिलिमिटर रेकर्ड गरिएको छ। कृषक दाजुभाइ तथा दिदीबहिनी, अब कुरा गरौँ यो सताको मौसम पूर्वानुमान। हिमाली र पहाडी भेगमा साताको मध्य र अन्त्यतिर कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मध्यमदेखि भारी र धेरै भारी वर्षाको सम्भावना रहेको छ। तराई क्षेत्रका धेरैजसो भागमा मध्यम र थोरै स्थानहरूमा भारी वर्षा हुने अनुमान गरिएको छ। साताभरि नै अधिकतम र न्यूनतम तापक्रममा खासै ठूलो परिवर्तन हुने छैन। मौसमको यो अवस्थालाई ध्यानमा राख्दै हाम्रा कृषक दाजुभाइ तथा दिदीबहिनीहरूले खेतीपाती र पशुपालनका के कस्ता सावधानी अपनाउने त भन्ने बारेमा एकछिन चर्चा गरौँ। भारी वर्षाले जोखिममा भएको मकै, तरकारी, फलफूल बगैँचा र प्लास्टिक वरिपरि पानी नजम्ने गरी निकासको उचित प्रबन्ध मिलाउनु पर्छ। धान खेतमा हरियो मलको रूपमा तयार भएको योजना 20 केजी प्रति कट्ठा वा 30 केजी प्रतिरोपणीका दरले प्रयोग गर्नुपर्छ। योजना फस्टाउन खेतमा 5-10 सेन्टिमिटर पानी कम्तीमा 10 दिनसम्म कायम राख्नुपर्छ। धानमा झार नियन्त्रण गर्न बिस्पाइर बेग सोडियम 10% यस्सी नामक औषधि छर्न सकिन्छ। धान रोपेको 2-3 हप्तापछि फेद कुहिने रोग लाग्न सक्ने भएकोले नियमित अवलोकन गर्नुपर्छ। रोग देखिएमा पानी निकास गरी बेबिस्टिन 2 ग्राम प्रति लिटर पानीमा मिसाएर बोट भिज्ने गरी छर्कनु पर्छ। खुर्सानी ओइलाउने रोगबाट जोगाउन कपरयुक्त विषादी जरा वरिपरिको माटो बिज्ने गरी प्रयोग गर्नुपर्छ। सुन्तला र जुनारमा फल चुस्ने पुतलीको प्रकोप हुन सक्छ। झरेका फलहरू संकलन गरी नष्ट गर्नुपर्छ। साँझपख बत्तीको पासो अथवा धुवाको व्यवस्था गर्नुपर्छ। कडा प्रकोप भएमा मालाथियन 2 ml र 100 ग्राम सक्खर प्रति लिटर पानीमा मिसाएर छर्कनुपर्छ। झरीको बेला गोठमा सर्प पस्न सक्ने भएकोले गोठको कुना काप्सामा फिनाइल छर्कनुपर्छ अथवा बाबरी, कागती र मरिच जस्ता कडा गन्ध आउने बिरुवा रोप्नु पर्छ। सिमसार अथवा पानी जमेको ठाउँमा घाँस खुवाउँदा पशुमा नाम्ले रोग लाग्न सक्छ। घाँसलाई घाममा अलिकति ओइलाएर मात्र खुवाउनु पर्छ। चिसो ठाउँमा राखिएको माछाको दानामा ढुसी लागेर कलेजो सुनिने रोग हुन सक्छ। त्यसैले दानालाई सफा, ओभानो र काठको फ्ल्याकमाथि राखेर मात्र भण्डारण गर्नुपर्छ। कृषक दाजुभाइ तथा दिदीबहिनी, यदि तपाईँलाई मौसम अथवा कृषि सम्बन्धी कुनै पनि जिज्ञासा अथवा समस्या छ भने प्रत्यक्ष सम्पर्क गर्न सक्नुहुन्छ। जल तथा मौसम विज्ञान विभागको पैसा नलाग्ने टेलिफोन नम्बर 1155 सम्पर्क गर्न सक्नुहुन्छ। त्यसै गरी कृषि तथा पशुपालन सम्बन्धी सल्लाहका लागि कृषि सूचना तथा प्रशिक्षण केन्द्र किसान कल सेन्टरको फोन नम्बर 1660195000 र नार्कको पैसा नलाग्ने टेलिफोन नम्बर 1135 फोन गरेर आवश्यक परामर्श लिन सक्नुहुन्छ।
11: घरको भान्सासम्म पुग्ने विषादयुक्त तरकारी र फलफुलले मानव स्वास्थ्यमा नकारात्मक असर पार्छ। त्यसैले उपभोक्तालाई स्वच्छ उत्पादन उपलब्ध गराउन र प्रयोगकर्तालाई विषादीको जोखिमबाट जोगाउन विषादीको समुचित प्रयोग गर्नुपर्दछ। त्यसका लागि रोग किराको व्यवस्थापन गर्दा सकेसम्म जैविक र वानस्पतिक उपायहरू प्रयोग गर्ने बानी बसालौ। विषादीको प्रयोग गर्नै परेमा सधैँ प्राविधिकको सल्लाह अनुसार मात्र प्रयोग गरौं। यसको लागि नजिकैको कृषि कार्यालयहरूमा सम्पर्क गरौं। विषादी छर्किनु पर्ने अवस्थामा मास्क, पन्जा, एप्रोन, बुट र चस्मा प्रयोग गरी शरीर पूर्ण रूपमा ढाक्ने गरौं र छर्किसकेपछि ती सामग्रीको समुचित व्यवस्थापन गरौं। विषादी सधैँ हावा नचल्ने साँझको बेलामा छर्ने गरौं। विषादी प्रयोग गरे पश्चात तोकिएको पर्खिने अवधि पूरा भएपछि मात्रै टिपेर बजार लैजाऊ र उपभोग गर्ने गरौं। सम्झनुहोस्, विषादी भनेको विष नै हो। यसको गलत प्रयोगले उपभोक्ता र उत्पादक दुवैको स्वास्थ्यमा समेत हानि पुर्याउन सक्छ।
1: हवस् त, यसका साथै आजको लागि कृषि कार्यक्रम यति नै। कार्यक्रमबाट सहकर्मी कासिना दवाडी र महोदत्त चापागाई बिदा हुन्छौ। नमस्ते।
12: तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम म्युजिक क्याफे, संगीतको बेग्लै स्वाद। नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम म्युजिक क्याफेमा। प्राविधिक दिदी देवकी भण्डारी र म सूर्य मोक्तानको तर्फबाट खोट लगाउनेहरूले त चन्द्रमामा पनि दाग हुन्छ भनेर भन्छन्। तर चन्द्रमाको दाग मात्र हेरेर बस्ने होइन, त्यसले संसारलाई कति उज्यालो दिइरहेको छ भन्ने पनि हेर्न सक्नुपर्छ भन्दै आउनुहोस्, आजको म्युजिक क्याफे कार्यक्रमको सुरुवात गरौँ निकै चर्चित लोकप्रिय पाँचवटा नेपाली गीतका झलकहरूबाट।

0: तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम म्युजिक क्याफे, संगीतको बेग्लै स्वाद। हामीले भर्खरै मात्र प्रस्तुत गर्यौँ आजको म्युजिक क्याफेमा प्रसारण गरिने निकै चर्चित पाँचवटा लोकप्रिय नेपाली चलचित्रका गीतहरू विशेष गरेर आज हामीले लिएर आएका छौँ। र यी गीतहरूमध्ये तपाईँलाई कुनै गीत मनपर्छ, मन पर्यो, आफू सुन्न चाहनुहुन्छ र साथीभाइ इष्टमित्रहरूलाई पनि सुनाउन चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरू 01-42-11-721 र 01-42-11-736 तपाईँ कल गर्न सक्नुहुनेछ। यति बेला कोही कलमा आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्नुभन्दा अगाडि हामी फेसबुक लाइभमा पनि अडियो लाइभमा छौँ, त्यहाँ पनि कमेन्ट लेख्दै गर्नुहोला भन्दै अहिलेलाई हाम्रो साथीलाई स्वागत गर्न चाहन्छु म। नमस्कार।
1: नमस्कार दाइ।
0: नमस्कार बहिनी। कहाँबाट को बोल्दै हुनुहुन्छ? सुजाता राई। नाम चेन्ज गर्नुभएको त होइन नि है? तपाईँको आवाज त कस्तो परिचित, हाम्रो अर्कै श्रोता साथीको जस्तो जस्तो लागेर सोधिहालेको के? सुजाताजी के गर्नुहुन्छ तपाईँ?
1: म त्यतिकै घरैसी काम गर्दै बसिरहेछु।
0: त्यतिकै बसिरहनुहुन्छ है?
1: हजुर।
0: हामीलाई त त्यस्तो जुरेन त्यतिकै बस्नलाई। भनेपछि आजकल खेतीपाती सबै सकिसक्यो?
1: खेतीपाती सक्यो भनौँ न, कोदो रोप्नु बाँकी नै छ दाइ।
0: हामीलाई पनि बोलाउनुहोस् है कोदो रोप्नलाई होइन। अनि त्यसपछि कोदो रोप्दा रोप्दै होइन बारीमै बसेर चाहिँ त्यो खाजा खानलाई, दिउँसोको खाजा खानलाई विशेष गरेर होइन है, अब यति यति यति मिठो स्वरमा आउनु न भनेपछि त आउनै पर्यो होइन। भोजपुर आउनलाई कति समय लाग्छ भन्नुहोस् त काठमाडौँबाट? धेरै लाग्छ है। ल ठिक छ, अब तपाईँ कति घन्टा लाग्दो रहेछ म सोच्दै गरौँला होइन। त्यति जेल चाहिँ हामी गीत सुनौ न, कुन गीत सुन्न चाहनुहुन्छ तपाईँ?
1: मलाई दुई नम्बरको बताइदिनु न।
0: कसलाई सुनाउन चाहनुहुन्छ?
1: हुन्छ, साथी सम्झिनुको लागि रूपा राई, सुनकुमारी राई, बिना, अञ्जित बान्तावा, सुहाना बान्तावा, इन्द्रकला, अनि भन्दैछु दिन्छु के बाई बाई।
0: ओके बाई बाई। सुजाता राईजी हुनुहुन्थ्यो भोजपुरबाट, अर्को साथी हुनुहुन्छ टेलिफोनमा। नमस्कार।
2: नमस्कार हजुर।
0: नमस्कार सुमीजी।
2: हजुर
0: ठिकठाक छ नि होइन?
2: हजुर एकदम आराम छु। हजुरलाई के छ?
0: मेरो एकदमै ठिक छ।
2: ए हो, ल सधैँभरि ठिक रहनु होला है त।
0: ल एकदमै है, तपाईँले भनेको आशीर्वाद लागिरहोस्, शुभकामना, शुभेच्छा लागिरहोस् होइन। मैले सुरुवातमा के भनेको थिएँ भने खोट लगाउनेहरूले त चन्द्रमामा पनि दाग हुन्छ भनेर भन्छन् रे होइन। तपाईँले त्यो दाग कतिको हेरेर बस्नुहुन्छ?
2: म त हेर्दिनँ हो त्यस्तो।
0: हो र? मेरो ठेगानै छैन त्यो कति हेऱ्यो होला, हेरिन होला होइन।
2: कति हेऱ्यो भने त्यो अब गनेर अब त्यो साध्य नै छैन होइन, भनेर साध्य छैन है।
0: तर मैले जुनको उज्यालो चाहिँ हेरेको छु।
2: ए जुनको उज्यालो हेर्नु भएको छ, तर चोटको दाग चाहिँ हेर्नु भएको छ?
0: दाग खोजेर बस्ने फुर्सद छैन अरे नि
2: होइन।
0: ओके, प्रकाश त त्यतिकै आउँछ नि त होइन, धरतीसम्म होइन, दागको लागि त जुन निहालेर राख्नु पर्यो होइन, एउटा रमाइलो कुरा होइन। ठिकठाक छ तपाईँको त्यसो भए? अहिले कहाँ हुनुहुन्छ? तेह्रथुम होइन, तेह्रथुममा हुनुहुन्छ। ओके, अब गीत सुनाऊ र सुनाऊ।
2: हुन्छ, अब बस्ने गीत मार्फत हजुरलाई अनि प्राविधिक मित्रलाई पनि बस्ने गीत स्मरण जे गर्नुहोला भन्न चाहन्छु। अनि साथीहरू सम्झिनु पर्दाखेरि आँसु सुनाइन बस्ने ढकाल धर्मराज खिमलिम्बु हुनुहुन्छ हाम्रो साउथ कोरियातिर, उहाँलाई पनि विशेष सम्झना। अनि आञ्चल कस्तिर राजबान्तवा, मानबहादुर मगर, योगेन्द्र बस्नेत, कमला मुखिया, पुडाबहादुर राई, मुना मुखिया, पुणबहादुर थुनुङ, सृजना मुखिया, कला लिम्बु, प्रदीप राई, अरुणादी खत्री, अनि बिरामी हुनुहुन्छ हाम्रो अमित अनन्त सुनार, उहाँलाई शीघ्र स्वास्थ्य लाभको शुभकामना। शेखर प्रसाद श्रेष्ठ, नरेन्द्र हिमाल, उमली सापकोटा, राजकुमार माझी, साजन महतो, ईश्वरप्रसाद श्रेष्ठ, राजाराम राय माझी, नरेन्द्र हिमाल, विमला याम्पू, वरुण चञ्चले, निमा शेर्पा, विमला याम्पू, अभागी रमिला, अर्पल रोशनी, उर्मिला राई, गणेश श्रेष्ठ, रूपा राई, अनि रामप्रसाद निरौला, इसाम चौधरी, लव्य किरात राई हुनुहुन्छ, त्रिवेली आकाश राई, रत्नबहादुर थापा, सुप्रभाष रसाइली, रोशन छेत्री हुनुहुन्छ, रोशन फुलाङ, दिवस फुलुङ, गगन तेह्र चिमेली, कमल, अनि प्रदीप राई, अमित अनन्त लगायत धेरै साथीहरू हुन्छ। प्रसन्न छेत्रीलाई विशेष सम्झना, सबैको सम्झना गर्दै पुनः जिन्दगीलाई पनि विशेष सम्झना गर्दै बिदा हुन्छ ल। नमस्ते।
0: ओके बाबाई, हुनुहुन्थ्यो सुबी लिम्बुजी तेह्रथुमबाट। गीतले भन्दैछ, म फुल बनि फुलिदिन्छु तिमी बासना बनि बस्नु है, म बादल बनि उडिदिन्छु तिमी वर्षा बनि खस्नु है। वास्तवमा यो सिजनल गीत रहेको छ। यो गीत सुन्नुभन्दा अगाडि चाहिँ म केही कमेन्टहरू पढ्न चाहन्छु। कमला मुखियाजीले नमस्ते भन्नुभएको छ, साईरा राईजीले पनि उहाँले लामो कमेन्ट लेख्नु भएको छ उदयपुरबाट। उहाँ चाहिँ सयपत्री सरू हुनुहुन्छ उहाँ, र उहाँले चाहिँ अब बज्ने गीत सयपत्री सरू र साई हिरा राई एउटै हो जस्तो लाग्यो मलाई, होइन? यो तलको डिस्क्रिप्सनले त्यही कुरा बुझेँ मैले। उहाँले अब बज्ने गीत चाहिँ अलिसाने अलिना, टिकाराम घिमिरे, एक्सन विराज राई, संयम राई, रुयम रुबी, नम्रता राई, प्रतिमा स्पर्शी, आशिष नायन, भागी रमिला, ढकाल धर्मराज, गगन तेह्रथुमे, कुमार प्रजा, दिल्सा राई, गणेश सर, गुरा सरो सुसेरा, चन्द्र बस्नेत लगायत धेरै साथीहरूलाई सुनाउन चाहनुभएको छ। पूर्णबहादुर थुलुङजीले नमस्कार भन्नुभएको छ। उहाँले चाहिँ अब बज्ने गीत विशेष गरेर मुना मुखिया, आशिष नायन बस्नेत, कमला मुखिया, गगन तेह्रथुमे, निश्चल भान्तवा राई, संयम राई, सुमी लिम्बू, प्रमिसा चामलिङ राई, सानु सम्झना राई लगायत धेरै साथीहरूलाई सुनाउन चाहनु भएको छ। यस्तो छोटो छोटो कमेन्टहरू लेख्नु ल, धेरै लामो कमेन्ट भयो भने मलाई पनि पढ्न गाह्रो। सायमा राईजीले पनि कमेन्ट लेख्नु भएको छ, उहाँले खोटाङबाट अब बज्ने गीत चाहिँ सहयात्री सरू, अलिसाना अलिना, एक्सन विराज राई, आशिष नयन, रियम रुबी, बान्तोबा, नम्रता राई, पूर्णबहादुर थुलुङ, कुमार प्रजा, अमेरिका राई, अरेमिका राई रहेछ है, त्यस्तै गरेर सागर पुमा, शेखर प्रसाद श्रेष्ठ, अनि किताब सिंह राई लगायत सम्पूर्ण साथीहरूलाई सुनाउन चाहन्छु भन्नुभएको छ। प्रशान्त लकान्द्रीजीले हेलो दाइ नमस्ते, म पनि सुन्दैछु माडोलबाट, आज जन्मदिन परेको छ प्यारी मुटु नानु निर्मला शाहलाई, जन्मदिनको अनगिन्ती शुभकामना। आशिष नायन बस्नेत दाई, सबिना मगर दिदी लगायत सबैमा सम्झना भन्नुभएको छ उहाँलाई, हाम्रो जन्मदिन मनाउनु हुने साथीलाई जन्मदिनको धेरै धेरै शुभकामना। अब प्रस्तुत गर्न चाहन्छु यो पहिलो साङ्गीतिक कोसेली, म फुल बनि फुलिदिन्छु तिमी बासना बनि बस्नु है, म बादल बनि उडिदिन्छु तिमी वर्षा बनि खस्नु है। सञ्जीवनी र अभिजित सावन्तको स्वरमा छ यो मिठो गीत।

0: सँगसँगै कार्यक्रम म्युजिक क्याफेमा तपाईँलाई हार्दिक स्वागत गर्न चाहन्छु। र यति बेला मलाई प्रविधिमा चाहिँ नयाँ साथी पराग पोखरेलले साथ दिनुभएको छ। नयाँ होइन प्रविधिमा अहिले चेन्ज हुनुभएको छ, प्राविधिक मित्रमा पराग पोखरेल हुनुहुन्छ र तपाईँलाई कार्यक्रममा पुनः स्वागत गरिसकेको छु। यति बेला टेलिफोनमा आउनुभएको साथीसँगै कुराकानी गर्न चाहन्छु। टेलिफोनमा कोही हुनुहुन्छ? को हुनुहुन्छ? म उहाँलाई स्वागत गरिहाल्छु। नमस्कार।
1: नमस्ते हजुर।
0: नमस्कार, हजुरको शुभ नाम?
1: तारा शङ्कर।
0: तारा शङ्करजी?
1: हजुर।
0: तारा शङ्करजी?
1: हजुर हजुर।
0: कहाँबाट बोल्दै हुनुहुन्छ तारा शङ्करजी?
1: मेरो त पाँच थोर फिदिम जिल्लाबाट है।
0: पाँच थोर फिदिम? फिदिम जिल्ला? पाँच थोर पनि फिदिम पनि जिल्ला?
1: हजुर एकदम पर्यटक स्थल है। पाँच थोर पाँच थोरको तारा शङ्कर भन्नुपर्छ है त।
0: मैले बुझिसकेँ, पाँच थरको तारा शङ्करजी हुनुहुन्छ। पाँच थर पनि जिल्ला, फिदिम पनि जिल्ला भन्नुभयो क्या तपाईँले? मैले मात्र त्यति कुरा बुझ्न खोजेँ।
1: होइन होइन, हाम्रो हाम्रो आदरणीय हाम्रो सरसँग त हल्का जोक गर्दैको है, रमाइलो गर्दैको, माइन्ड नगर्नु होला है त फिदिम जिल्ला।
0: मैले किन माइन्ड गर्ने? होइन, म त माइन्ड गर्दिनँ नि।
1: हजुर,
0: अरूले भए माइन्ड गर्थ्यो होला।
1: हजुर हजुर।
0: के गर्नुहुन्छ तारा शङ्करजी?
1: आज चाहिँ यसो समय यसो पसल व्यवसायमा काम गरिन्छ, त्यस्तो अब आज चाहिँ एकदम पानी परिरहेको छ, त्यस्तै छ भन्नुपर्छ है त।
0: अहिलेको गीत कस्तो तपाईँलाई म्याच खाएछ नि त, होइन त्यही म्याच भएछ नि, होइन त्यसो भए?
1: हजुर,
0: म फुल पनि फुलिदिन्छु भन्दै थिएँ सञ्जीवनी, अनि अभिजितले भन्दै थिए म बादल पनि उडिदिन्छु, तिमी वर्षा पनि खस्नु है है, बाहिर पानी परिरहेछ हल्का, होइन पानीमा रुच्दै जसले रोज्यो भने तपाईँलाई पनि पऱ्यो नि त, होइन? तपाईँ हामी सबैको लागि प्रस्तुत गराएको थियौँ नि त, होइन र? तारा शङ्करजी, अब कुन गीत रोज्नुहुन्छ? लोक भाका त छैन ठ्याक्कै, होइन? ल, अहिलेको चर्चित गीतै राखिदिन्छु। द दिलमा ठाउँ छ, छाती चिरी हेर यो मुटुमा तिम्रै नाउँ छ। यो गीत निकै रमाइलो छ है। तपाईँले लोक भाका भाका भन्नुभएको थियो, लोक भाका भाकामै छ यो चलचित्रको गीत हो हुन चाहिँ, होइन? अहिलेको हिट चलचित्र आउँदैछ क्यारे, होइन? अब चलचित्रको नाम चाहिँ ठ्याक्कै यति बेला मलाई पनि है बुझ्नुभयो। ल भन्नुहोस् अब यति मिठो गीतको कसलाई सुनाउन चाहनुहुन्छ तपाईँ?
1: सर्वप्रथम यति मिठो स्वरमा कार्यक्रम चलाउनुहुन्छ हजुर, अनि प्राविधिकमा हुनुहुन्छ हाम्रो दिदी होल इन्टरटेनमेन्ट सुनेर फुल इन्जोय गर्नुहोला।
0: दिदी होइन, दाई हुनुहुन्छ अहिले, पराग पोखरेल सर हुनुहुन्छ।
1: ए सरी सरी, दाईलाई पनि न।
0: दिदी पनि सुन्दै हुनुहुन्छ?
1: एकदम हाम्रो सर दाईहरू सुनेर फुल इन्जोय गर्नुहोला। अनि हाम्रो
0: हामी त रमाइलो गर्छौँ नि, यहाँ गीत बजेको बेलामा बाहिर बसेर सबै हाम्रो सर म्याडमहरू नाच्नुहुन्छ।
1: हजुर हजुर, अनि नम्बर एकमा हुन्छ कडामाधुर समानजीलाई पनि सुनेर फुल इन्जोय गर्नुहोला। अनि दुई नम्बर हुन्छ हाम्रो रत्नबहादुर थापा, अनि तिन नम्बर हुन्छ गगन तेरासमे, चार नम्बर हुन्छ हाम्रो शुक्रबार शैली, अनि हाम्रो मनको साथी जीवन कार्की, अनि अस्मिता बान्तव राई, असीम शङ्कर, अनि टिकेन्द्र समान्थे भन्दै थियो त्यही थियो बाबा।
0: ओके, तारा शङ्करजी हुनुहुन्थ्यो त्यो पाँच थरबाट। अब अर्को साथीको हुनुहुन्छ, म उहाँलाई पनि स्वागत गरिहाल्छु। नमस्कार।
2: हेलो, नमस्ते सुर सर।
0: नमस्ते, नमस्कार। लासो फ्याफुल्ला?
2: लासो लासो
0: आशिष नयनको त यति धेरै नाम आउँछ नि हाम्रो यहाँ, होइन?
2: बेला बेलामा आउँछ।
0: मलाई मलाई डाह लाग्छ भनेर भन्नु मिल्दैन, होइन? त्यही त है, यहाँ कमेन्टहरू कमेन्ट कमेन्टहरू यसो हेर्दै थियो अझ है, सबैमा आशिष नयन नभएको त प्राय कमै छ क्या, अझै पढ्न बाँकी छ, होइन? धेरै छ, अझै गर्दै हुनुहुन्छ हाम्रो साथीहरू, एकदमै जागरुक हुनुहुन्छ। अझ सियर गरिदिनु भयो भने म कति खुसी हुन्थे। आशिषजी, मैले आज सुरुवातमा एउटा भनेको थिएँ कि छोटो रमाइलो कुराकानी, होइन? तपाईँ चन्द्रमामा दाग हेरेर बस्नुहुन्छ कि चन्द्रमाले दिनु दिएको प्रकाश उज्यालोलाई चाहिँ मन पराउनुहुन्छ?
2: दिएको उज्यालो भन्दा पनि अब दाग त हेर्छु भन्छु, तर मैले हेरेको बेलामा चन्द्रमामा कोही दागै देखिनँ सुरु सर।
0: तपाईँले राम्रो पूर्ण चन्द्रमा मात्रै हेर्नुहुन्छ कि अरे, होइन?
2: हेर्छु त्यो दाग हेरिसम्म मेरो आँखा नप
0: नुवाकोटतिर खेतीपाती सक्यो अरे?
2: आधा यति भन्दा अलिक बढी सकिसक्यो।
0: आधा उति सक्यो अरे?
2: अनि पानी अब साउन पर्दैन त धेरै, त्यही भएर
0: मकै भाँच्यो, भाँच्ने क्रम जारी छ कि
2: सकिसक्यो? त्यो चाहिँ
0: सकिसक्यो ल ठिक छ अब गीत सुनौ होइन सुनाऊ कसलाई सुनाउन चाहनुहुन्छ
2: आखिर भन्नुपर्दा भुवन सुन्दा साथ जन्मदिन मनाउने नानु निर्मला शाह हुन्छ उहाँलाई जन्मोत्सवको शुभकामना छिटै जन्मदिन मनाउने हरपलोचलाई शुभकामना अनि ढकाल धर्मराज अस्वस्थ हुनुहुन्छ उहाँलाई शीघ्र स्वास्थ्य लाभ कामना एक सन विराज वरण सन्तले सुमिलिम्बु कमला मुख्या मुना मुख्या सिर्जना मुख्या मानबहादुर मगर अनि बैनदिन शाह राई सरस्वता पोखरेल पूर्वी लागेका सबै दाई टङ्क नाथ नजाने सुतिलिम्बु भूमिका राई तामाङ अमित अनन्त सुनवार अनि भविष्य मगर बिहानका बस्ती क्षेत्र मिस हुन्छ कला लिम्बु कुकुमा सामी अर्का भन्दा नम्रता राई सायम राई सहयात्रीहरू रेमडी विभान्तवा मन्जु थापा अनि उपासा राई सहयात्रीहरू भइहाल्नुभयो हरफल जोस्नी अनि सोनिम शेर्पा अश्मी सोनाङ अनि नानु मला शाह प्रशान्त नकान्द्र भाइलाई पनि सम्झना गगन तेरेथमी कान्छ रोशन कुमार रत्नबहादुर थापा चन्द्र बस्ती दाई हुन्छ अनि जुन दिवानी टिकेला लगायत सबै सबैको सम्झना छोड्दै सकिन्छ
0: ओके आशिष नयन बस्नेतजी हुनुहुन्थ्यो महाराजगञ्ज काठमाडौँबाट अब भने म केही कमेन्टहरू पढ्न चाहन्छु यही गीतको लागि गीत चाहिँ हामी प्रस्तुत गर्दैछौँ दिलमा ठाउँ छ छाती चिरी हेर यो मुटुमा तिम्रै नाउँ छ अन्जु पन्त प्रशान्त शिवाकोटी र रवि वोडको स्वरमा छ यो गीत अहिले निकै चर्चामा पनि छ र यो गीतलाई धर्मराजजीले चाहिँ हामीलाई कमेन्ट मार्फत उहाँले सुनाउन चाहनुभएको छ उहाँ दुबईबाट हुनुहुन्छ झापा घर हो उहाँको र उहाँले सुनाउनु पर्दा चाहिँ साउन 18 गते जन्मदिन मनाउनु हुने भनेपछि आज उहाँको ससुर बुवा जनार्दन भण्डारी र मिडिया प्रेमी बहिनी नानु निर्मला शाहलाई जन्मदिनको लाखौँ लाख शुभकामना व्यक्त गर्दै आफन्तजन घर परिवार लगायत सम्पूर्णलाई अब मिठो सम्झनासहित अब बज्ने गीत सुनाउन चाहन्छु भन्नुभएको छ नवीन भुषालजीले पनि उहाँ सुन्दैछु भन्नुभएको छ इन्डियादेखि र नेपालमा रहनुहुने अर्घाखाँची हो रे उहाँको घर चाहिँ अर्घाखाँचीमा हुनुहुने सम्पूर्णलाई चाहिँ अब बज्ने गीत सुनाउन चाहन्छु भन्नुभएको छ पूर्णबहादुर थुलुङजीले हर्पर लोस्नी राई हिमा राई जेनु बान्तवा राई अनि भावना चामलिङ राई रमिला बान्तवा राई दाई रत्नबहादुर थापा मनको साथी जीवन कार्की गणेश श्रेष्ठ पूर्वली आकाश राई गुराँसहरू सुसेरा लगायत धेरै साथीहरूलाई सुनाउन भएको छ युनिसा थिङ तामाङजीले नमस्ते नमस्कार दाई भन्नुभएको छ म हजुरको लाइभ सुन्दैछु मकवानपुरबाट आज धेरै दिनपछि मिठो सम्झना छ रेडियो नेपाल टिमलाई भन्नुभएको छ हाम्रो तर्फबाट तपाईँलाई धेरै धेरै धन्यवाद निर्मला राईजीले पनि कमेन्ट लेख्नुभएको छ धेरै साथीहरूले कमेन्ट लेखिरहनु भएको छ अझै लेख्दै गर्नुहोस् तपाईँको कमेन्ट पढ्ने नै छु अहिले भने प्रस्तुत छ दिलमा ठाउँ छाती चिरी हेर यो मुटुमा तिम्रै नाउँ छ बाँकी गीतै सुनौँ ल

0: गीत त सुन्नुभयो तर नाच्नु चाहिँ नाच्नु भयो कि भएन तपाईँ? आजकल धेरै रिल्सहरूमा टिकटकहरूमा पनि यो गीतमा भिडियो बनाएको देखिरहेको छु। सम्भवतः तपाईँ पनि नाच्नु भयो होला, तपाईँले पनि बनाउनु भयो होला, बनाउनु भएन केही छैन, गीत सुनेर रमाइलो त गर्नुभयो होला भन्ने आशासहित फेरि पनि कार्यक्रम म्युजिक क्याफेमा स्वागत गर्दै अहिले कोही हुनुहुन्छ टेलिफोनमा, म उहाँलाई स्वागत गर्छु। त्यसपछि तपाईँले माया गरेर पठाउनु भएको कमेन्टहरू पढ्न त बाँकी नै छ, कमेन्ट गर्न नछोड्नु होला। अहिले कोही हुनुहुन्छ टेलिफोनमा? नमस्कार।
1: हेलो, गुड आफ्टरनुन।
0: गुड आफ्टरनुन, नमस्कार।
1: हजुरलाई पर्खन है, मेरो नाम जहिले गलत अनाउन्स गर्नुहुन्छ नि।
0: ल कारवाही गर्नुहोस्, म कारवाही भोग्न तयार छु।
1: म सहयात्री सरू हो उदयपुरबाट, होइन मेरो फेसबुक नेम चाहिँ टाइटल साहिरा राई छ, नाम चाहिँ सहयात्री भन्छु, तपाईँ सयपत्री
0: तिहार त आएको थिएन है, सयपत्री फुलको मैले सबै तपाईँले भन्न व्यक्त गर्नु भएको व्यक्त नगर्नु भएको सबै कारण भइसक्यो होइन।
1: यो के अरे, मेरो टाइटल चाहिँ साहिरा हो क्या, अनि नाम चाहिँ सहयात्री सरू हुन्छ।
0: ल म अबदेखि सहयात्री सरूजी।
1: हजुर,
0: रिसाउनु भएको त छैन नि?
1: छैन, किन रिसाउनु, सबैको कमेन्टलाई प्राथमिकता दिँदाखेरि छिटो एनाउन्स गर्दा त्यस्तो भएको होला।
0: कस्तो बुझ्ने मान्छे तपाईँ त यार, आमामामामा, होइन कहाँबाट कल गर्दै हुनुहुन्छ रे अहिले?
1: हाँस्छु त, तपाईँले जहिले एनाउन्स गर्नुहुन्छ क्या, आफै हाँस्दै बसिरहेको हुन्छु मोर अफ भएको बेला पनि क्या।
0: भनेपछि भनेपछि होइन, जोक्स भन्नै परेन है तपाईँलाई।
1: हजुर, अनि के तपाईँ रमाइलो तरिकाले परिरहनुहुन्छ नि त, त्यही भएर।
0: ल ठिक छ, त्यसो भए एकदमै खुसी लाग्यो होइन। अब कुन गीत सुन्ने र सुनाउने त त्यसो भए?
1: मलाई चाहिँ आज हजुरकै रोजाइमा जुन हजुरलाई इच्छा लाग्छ त्यही गरिदिनुहोस्।
0: राइट, मलाई इच्छा लागेको त एक नम्बरको गीत थियो, तपाईँको नाम गलत गलत सुनाएपछि होइन, मैले भनेपछि होइन, अलिअलि खुसी त पार्नै पर्यो होइन। मन्द मन्द मुस्काउने मुहारको के कुरा गर्नु, तिम्रो अगाडि हिरामती जुहारको के
1: कुरा।
0: यो गीत सुनाउने है त तपाईँलाई, सुनेर सुनाउने, कसलाई सुनाउन चाहनुहुन्छ तपाईँ?
1: फर्स्ट अफ अल त हजुर लगायत टेक्निसियन दाईलाई आफ्नो सँगसँगै इन्जोय गर्नु होला भन्नु चाहे, अनि साथीहरू भन्नुपर्छ सायामा राई, रियम रुबी, नम्रत राई, एल्सन एल्ने, एक्सन विराट, आशिष नयन, ढकाल धर्मराज, दिल्सा राई, सुनकुमारी राई, रूपा राई, अनि गुरासर सुसरा, गगन तिर थिमी कान्छा, कुमार पर्जा, अनि त्यसै गरी हुनुहुन्छ दिल्सा राई, अनि राजेश कुमार माझी, दाई चक्र बान्तवा, अनि गगन तिर थिमी कान्छा, गुरासर सुसरा लगायत अललाई भन्दै बाई बाई।
0: ओके बाबाई, उहाँ हुनुहुन्थ्यो सहयात्री सरू जी हुनुहुन्थ्यो उहाँ खोटाङबाट। अब भने म अर्को साथीलाई स्वागत गर्न चाहन्छु टेलिफोनमा, को हुनुहुन्छ? नमस्कार।
2: हेलो, नमस्ते। नमस्कार।
0: नमस्ते नमस्कार, कस्तो मिठो छोरी यार।
2: हजुर
0: हजुर,
2: सन्चै हुनुहुन्छ?
0: एकदम ठिक छु, बिरामी छु भने पनि निको हुन्छ कि आज जस्तो भइसक्यो मलाई।
2: ए हो र
0: साँच्चै भनेको, हामी दिल खोलेर हाँस्छौँ है, यो जस्ट रमाइलोको लागि मात्रै हो है।
2: हजुर
0: है, तपाईँको शुभ नाम भनिदिनु न।
2: मेरो नाम मन्जु श्रेष्ठ।
0: नामै नभन्दा पनि कस्तो नाम, के अरे आवाज मात्रै सुनिरहँ जस्तो थियो होइन।
2: हजुर हजुर,
0: मन्जुजी कहाँबाट कल गर्दै हुनुहुन्छ?
2: दोलखाको
0: कुन ठाउँ हो?
2: लाक्री डाँडा।
0: भनेपछि जुका लाग्ने ठाउँ, जुका लाग्ने ठाउँ रहेछ रहेछ होइन त। कस्तो राम्रो हाँसो क्या, मेरो हाँसोको तारिफ गरिरहेको थियो तपाईँको अगाडि त, मेरो हाँसो त कति फिक्का भयो, खेप फिक्का भयो नि सर मन्जुजी।
2: त्यस्तो त होइन होला दाइ, पक्कै त्यस्तो मिठो चाहिँ छैन है, हाँस्न त अलि जान्दिनँ होला, म सबैभन्दा अलिक कम कमै छु।
0: म त्यतिकै हाँसिदिन्छु, तपाईँ मजाले नेचुरली हाँस्नुहुन्छ, त्यही फरक छ नि त। के गर्नुहुन्छ मन्जुजी?
2: यतिखेर त बसिरहेको छु दाइ, पानी परिरहेको,
0: यतिखेर त मसँग कुराकानी गरिरहनु भएको छ, त्यो पनि मलाई थाहा छ कि
2: पानी परिरहेको छ, त्यही भएर त्यही रेडियो भर्खर भर्खर सुन्दै थिएँ, अनि त्यही भएर भन्नुभएको छ
0: है। तपाईँको आवाज त कस्तो सुनिरहँ जस्तो घरिघरि है, दोहोऱ्याएर भनिसकेँ मैले।
2: हजुर हजुर,
0: ल ठिक छ, रमाइलो गीत छ, गीत बस प्रस्तुत हुँदैछ, कसलाई सुनाउन चाहनुहुन्छ सरु मञ्जुजी?
2: मेरो मम्मीको लागि, बाबाको लागि, बहिनी मनिषा, सरिषा भाइ, कमल सन्तोषको लागि, प्यारी साथी निशा लामाको लागि पनि एकदमै मिस गरिरहेको छु, प्यारी भन्छु, निर्जला लामालाई मिस गरिरहेको छु, दुर्गा मगर, समीर शर्मा, सौगत लामाको लागि, वीरेन्द्र लिम्बुलाई पनि मिस गरिरहेको छु भन्न चाहन्छु, र यतिखेर जतिले पनि रेडियो नेपाल सुनेर बस्नु भएको छ वर्ष सम्पूर्णको लागि, र विशेष त सुशील श्रेष्ठको लागि र अनुजको लागि भन्दै छुटिन्छु दाई। नमस्ते, नमस्कार।
0: नमस्ते, नमस्कार। फेरि कल गर्दै गर्नु होला। मञ्जु श्रेष्ठजी हुनुहुन्थ्यो दोलखाबाट, सहयात्री सरको नाम भन्दा भन्दा मञ्जुलाई पनि सरु सरु गरिरहेको थिएँ मैले। अब भने आजको लागि म अन्तिम एकजना साथीसँग कुराकानी गर्न चाहन्छु, त्यसपछि कमेन्ट पढ्छु, कमेन्ट फटाफट लेख्नुहोस् है। अहिले कोही हुनुहुन्छ टेलिफोनमा? नमस्कार।
3: हेलो, नमस्ते।
0: नमस्ते, हजुरको शुभ नाम?
3: म सुषमा राई, भुटुबाट।
0: सुषमाजी,
3: हजुर,
0: खाजा खानुभयो?
3: छैन।
0: किन खानु भएको?
3: अब भरै
0: भरे मात्र खाने?
3: हजुर।
0: भोक लाग्दैन?
3: लाग्छ अहिले।
0: के गर्नुहुन्छ सर सुषमाजी?
3: म केही पनि गर्दिनँ दाइ।
0: के पनि गर्नुहुन्न?
3: हजुर।
0: भर्खर सुतेर उठ्नु भयो?
3: होइन।
0: जस्तो लाग्यो?
3: होइन।
0: एनिवे केही छैन, होइन?
3: हजुर।
0: अब एउटा रमाइलो गीत बज्दैछ होइन, तपाईँलाई आज मैले एक्स्ट्रा बोनसमा लिएको हो होइन। अब बज्ने गीतको कसलाई सुनाउन चाहनुहुन्छ?
3: मलाई चिन्ने सबैलाई भन्ने भयो दाइ।
0: ओके बाबाई, उहाँलाई अलिअलि अल्छी लाग्यो कि जस्तो लाग्यो थियो भनेर भनिहालेँ है, नभनौँ कि जस्तो लाग्यो थियो। एनिवे अब भने म तपाईँले माया गरेर पठाउनु भएको कमेन्टहरू पढ्न चाहन्छु, सबै पढ्न सकिनँ भने माफ गर्नुहोला ल। निर्मला राईजीले लेख्नु भएको छ, सुन्दैछु मरङबाट भन्नुभएको छ, उहाँले अब बज्ने गीत चाहिँ सुनाउन चाहनु भएको छ घर परिवारमा मम्मी बाबा भाइ बहिनी अनि सबैको लागि र प्यारी मान्छे छिन्ताङ सङ्गीताजी, प्यारो मान्छे रजिन राईजी लगायत धेरै साथीहरूलाई सुनाउन चाहनु भएको छ। धात्रिका प्रसाद आचार्य है, डिएचए टिआरआइके धात्रिका नै हुन्छ होला। धात्रिका हो कि मातृका हो कि जस्तो लागिरहेको थियो मलाई। एनिवे उहाँले नमस्कार भन्नुभएको छ, उहाँलाई धेरै धेरै धन्यवाद यो कमेन्टको लागि। पूर्वी चामलिङ राई चिप्सीजीले हेलो दाई नमस्ते, के छ सन्चै हुनुहुन्छ भन्नुभएको छ, उहाँले चाहिँ पाँचतरबाट यो कमेन्ट लेख्नु भएको हो र उहाँले सम्पूर्ण साथीहरूलाई मिस यु अल भन्दै हुनुहुन्छ काठमाडौँबाट। र धात्रिका प्रसाद आचार्यको अर्को म कमेन्ट देखिरहेको छु, सिन्धुलीबाट अब बज्ने गीत चाहिँ रेडियो सुनेर बस्नुहुने सबैलाई भन्न चाहन्छु भन्नुभएको छ। दिलु सानु याम्फूजीले पनि उहाँले कमेन्ट लेख्नु भएको छ, उहाँलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई नानु निर्मला शाहलाई ह्याप्पी बर्थडे टु यु भन्न चाहनु भएको छ। अतीत अन्जान राईजीले पनि लामो कमेन्ट लेख्नु भएको छ, उहाँले चाहिँ अब बज्ने गीत काली कमला ओनेम अनि उषा किरण मुस्कान अनि त्यस्तै गरेर निर्मला ओनेम लिम्बु, पूर्णबहादुर थुलुङ, बसन्त श्रेष्ठ, रोजिका मिस्सी अनि सोनिम शेर्पा लगायत धेरै साथीहरूलाई सुनाउन चाहनु भएको छ। दिपा मगरलाई चाहिँ जन्मदिनको शुभकामना भन्नुभएको छ। भूमिका राईजीले पनि लामो कमेन्ट लेख्नु भएको छ, उहाँले अब बज्ने गीत आकाश राई, अल्का बान्तोवा, प्रवीण मगर, जनक रजाली मगर, बोबी सुरेश मगर, चामलिङ राई, धनेश्वर, इन्दिरा चामलिङ राई, निमा शेर्पा, मिसिङ रेवत, धर्मराज ढकालजी, राज घले मगरजी, मुना मुखियाजी, एक्सन विराज राई, कमला मुखिया, रञ्जित राई, सरु छेत्री लगायत मित्र आले, सोनिम शेर्पा, सुनया सुनमाया शेर्पा अनि सरिता राई लगायत अभागी अविनाश बराल मगर भन्नुभएको रहेछ, त्यो पनि होइन मिस्टेक भयो है, आशिष बराल मगरजी, मलाई समयको पनि पाबन्दी छ, यहाँको कमेन्ट सकाउनु पनि छ। मुना मुखियाजीले मिस यु अल भन्नुभएको छ। एक्सन विराज राईले हेलो नमस्ते सुन्दैछु भन्नुभएको छ भोजपुरबाट। अब बज्ने गीत चाहिँ उहाँले विशेष गरेर आशिष नायन बस्नेत, मिसिङ रेवत, विनोद लजालु, भूमिका राई, दिलसार राई, चन्द्र बस्नेत र राम बहादुर थापा र सम्पूर्ण साथीहरूलाई भन्नुभएको छ। अरुणती खत्रीजीले अझ माया गरेर कति कमेन्ट लेखिरहनुहुन्छ, मलाई एकदमै खुसी लाग्छ उहाँको यो ऊर्जा देखेर। उहाँले पासीकोट बडा नीलकण्ठबाट लेख्नु भएको कमेन्ट हो। उहाँले चाहिँ सूर्य प्रसाद श्रेष्ठ अनि त्यस्तै उहाँले चाहिँ धेरै साथीहरूलाई सुनाउन चाहनुभएको छ अब बज्ने गीत। त्यस्तै गरेर रमेश कार्कीजीले मिस यु अल भन्नुभएको छ। दिपेश खत्रीजीले चाहिँ उहाँले अब बज्ने गीत सम्पूर्ण साथीहरूलाई सुनाउन चाहन्छु भन्नुभएको छ। म काठमाडौँको मौसम सोधिरहनु भएको छ, यस्तै हो बर्खाको समय। अनि कर्णप्रिय केसी सङ्गीतजीले पनि हामीलाई उहाँलाई चिर परिचित सम्पूर्ण साथीहरूलाई मिठो सम्झनासहित अब बज्ने गीत सुनाउन चाहन्छु भन्नुभएको छ। विशेष गरेर मेरो सुन्दर उपत्यका दाङको तुलसीपुरको साथीहरूलाई भन्नुभएको छ। उहाँ चाहिँ हाल भारतको हिमाचलमा हुनुहुन्छ। धर्मराजजीले सूर्यजीको आँसु चाहिँ कडा भन्नुभएको छ। विवश कुलुङ पृथकजीको नमस्कार भन्नुभएको छ। त्यस्तै गरेर किरण कमला अधिकारीजी, उषा किरण मुस्कान बान्तवाजीको लामो कमेन्ट छ, उहाँले तेह्रथुमबाट लेख्नु भएको। अतीत अन्जान राई, प्रमिला लगायत धेरै साथीहरूलाई गीत बज्न सुरु भइसकेको छ, यसको अर्थ त हो मैले बिदा माग्नुपर्छ। विष्णु आचार्यजी, देवन किशोर अन्जानजी, दिलसा राईजी, राई पिके राईजी, त्यस्तै गरेर सरोज नेपालजी, लीला थापा पराजुलीजी, अनि त्यस्तै रोसा भुटिया टिपिजेजी, सङ्गीत लामा सङ्गीतजी, अति तन्जान राईजी, अनि त्यस्तै गरेर यकेन्द्र भण्डारीजी, अनि उहाँले त्यस्तै गरेर उमेश घलानजी लगायत सम्पूर्ण साथीहरूलाई ज जसले कमेन्ट लेख्नुभयो तपाईँलाई धेरै धेरै धन्यवाद छ। जाँदा जाँदै मन्द मन्द मुस्काउने मुहारको के कुरा गर्नु, तिम्रो अगाडि हिरामती जुहारको के कुरा गर्नु, उदित नारायण झाको स्वरमा रहेको यो मिठो गीत छोड्दै आजको कार्यक्रम म्युजिक क्याफेबाट प्राविधिक मित्र पराग पोखरेल र म सूर्य मोक्तान छुटिएर जाँदैछौँ। अहिले 2 बजे देश विदेशका ताजा खबरहरू अङ्ग्रेजी भाषामा सहकर्मी कौशल घिमिरेको साथमा सुन्न नभुल्नुहोला भन्दै अहिलेलाई छुटिन्छौँ। हवस् त, नमस्कार।

0: मात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: झण्डु आयुर्वेद
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ
2: प्रेसर सुगर बाथ डिप्रेसन मोटोपन युरिक एसिड ग्यास्ट्रिक पाइल्स दम अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ
3: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01 45 30 4 18

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौं, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेब 684, 792 र 1143 किलो हर्जको साथमा एफएम 98.1 MHz कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारायण प्रसाद कोरियाला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपरान्ह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेसनहरूबाट एफएम 98.1 र 103 MHz पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ पराग पोखरेल, उद्घोषणतर्फ रुक्मिणी पोखरेल र म विमला राई। अब प्रस्तुत गर्दैछौँ आज रेडियो नेपाल बागमती प्रादेशिक प्रसारणमा साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही छिनमा यहाँहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गानपछि चलचित्रका गीतहरू सुन्नुहुनेछ करिब 3 बजेसम्म। 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। 3:25 आधुनिक गीतहरू सुन्न सक्नुहुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। शेर्पा भाषामा समाचार प्रसारण भइसकेपछि यहाँहरूले तामाङ भाषामा कार्यक्रम स्यालगार सुन्न सक्नुहुनेछ। 5 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार प्रसारण हुनेछ। 5:15 लोकदोहोरी गीतहरू सुन्न सक्नुहुनेछ। 5:45 उर्दू भाषामा समाचार प्रसारण हुनेछ। यसरी करिब 6 बजे आजको बागमती प्रादेशिक प्रसारण पूरा हुनेछ।

अब सुनौ स्वदेश गान सरोज गोपाल, अरुण थापा, ज्ञानु राणा, बाबा राणा र साथीहरूको स्वरमा। नवराज कार्कीको रचना रहेको छ भने सङ्गीत रहेको छ सरोज गोपालको।

स्वदेश गानपछि अब सुनाउँदैछौ चलचित्रका गीतहरू। सुनौ यति बेला चलचित्र हलीबाट यो गीत बाबुल गिरी र शान्तिश्री परियारको स्वरमा, जस्मिन श्रेष्ठको रचना रहेको छ भने बाबुल गिरीको सङ्गीत।

अहिले सुनायौ चलचित्र मिज्जुबाट यो गीत श्रीकृष्ण बम्मल्ल र मेलिना राईको स्वरमा श्रीकृष्ण बम्मल्लको रचना र सङ्गीत रहेको थियो। अब सुनौ चलचित्र बबीबाट यो गीत राजेश पाल राई र दिपा लामाको स्वरमा बसन्त सापकोटाको रचना र सङ्गीत रहेको छ।

अहिले सुनायौ सुगम पोखरेल र अस्मिता अधिकारीको सुर, सुरेश वाग्लेको रचना, सुभाष भूषालको संगीत, चलचित्र बगानबाट यो गीतलाई हामीले लिएका थियौँ। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यति बेला यहाँहरूले सुनिरहनु भएको छ नेपाली चलचित्रका गीतहरू। अबको पालोमा सुनाउँदैछौ चलचित्र नम्बरी सुनबाट यो गीत प्रताप दास र अनु चौधरीको स्वरमा, अर्जुन पोखरेलको रचना र संगीत रहेको छ।

अहिले सुनायौँ उदित नारायण झाको स्वर, दिनेश अधिकारीको रचना, अनिल शाहीको सङ्गीत, चलचित्र दाइजुबाट यो गीतलाई हामीले लिएका थियौँ। अहिलेलाई चलचित्रका गीतहरू सुनाउने क्रमको अन्त्यमा सुनाउँदैछौँ यो गीत चलचित्र फर्जबाट दीपक लिम्बूको स्वरमा, मदन घिमिरेको रचना रहेको छ भने महेश खड्काको सङ्गीत। यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ। सूचना र सन्देशहरूपछि ठिक 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। नेपाली भाषामा समाचार प्रसारण भइसकेपछि 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपी टिभी सेवा प्रदान गर्ने डिश

यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। सुरुमा यस प्रसारणका प्रमुख समाचार। राष्ट्रिय सभाको बैठकमा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि नियन्त्रण गर्न सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण। गैरातीदेखि निरन्तर परेको पानीले मुलुकका विभिन्न ठाउँमा बाढी पहिरोको जोखिम। आगामी 3 दिन मनसुन सक्रिय हुने। सुनकोशी नदीमा आज बिहान कार खस्दा 3 जना बेपत्ता। र अमेरिका र इरान बीच सम्झौता हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई। अब समाचार विस्तारमा। सांसदहरूले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धिले उपभोक्ता मारमा परेको भन्दै मूल्य वृद्धि नियन्त्रण गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले खाना पकाउने ग्यासको अभाव, तरकारी, फलफूल, खाद्यान्न लगायत बढेको मूल्य वृद्धिले उपभोक्ता मारमा परेको भन्दै बजार अनुगमनलाई प्रभावकारी बनाउन माग गर्नुभयो। सांसदहरूले सरकार कोठा खाली छ भन्ने नारासहित दिपा नेपाली लगायतका दलित समुदायका मानिसहरू माइतीघरमा 107 दिनदेखि सत्याग्रह बसिरहेकाले सत्याग्रहसँग वार्ता गरी समस्याको समाधान खोज्न सरकारसँग आग्रह गर्नुभयो। सांसदहरूले पश्चिम नवलपरासी सुस्तामा भारतीय पक्षले अस्थायी बाँध भत्काएपछि उत्पन्न विवादका विषयमा सरकारको ध्यान आकर्षण गराउँदै जिम्मेवार ढङ्गबाट कूटनीतिक रूपमा विवादको समाधान खोज्न र सीमामा रहेका नेपाली नागरिकको सुरक्षा गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सिन्धुली जिल्लाको फिक्कल 2 नवलपुर घाट नजिक मध्य पहाडी लोकमार्गबाट प्रदेश नम्बर 301-24-95-73 नम्बरको कार सुनकोशी नदीमा खसेको छ। आज करिब 11:30 बजे सडकमा रोकिराखेको उक्त कारलाई काठमाडौँबाट उखलढुङ्गाको सिस्नेरीतर्फ गइरहेको 20800001-01-44 नम्बरको बसले ठक्कर दिँदा करिब 50 मिटर तल नदीमा खसेर बेपत्ता भएको छ। उक्त कारमा त्यस क्षेत्रका ठेकेदार दिलबहादुर तामाङ र स्थानीय गणेश थापा रहेको सूचना प्राप्त भएको। घटनास्थल पुग्नुभएका स्थानीय गोलचोर 2 का वडाध्यक्ष सोम प्रसाद बरालले जानकारी दिनुभयो। उक्त कारमा अर्का 1 व्यक्ति समेत रहेको अनुमान गरिएको छ। घटनाको सूचना प्राप्त हुनासाथ स्थानीय सशस्त्र प्रहरी बल, नेपाल प्रहरी खोज तथा उद्धारमा जुटिसकेको बताइएको छ। आगामी 3 दिन देशका विभिन्न स्थानमा वर्षा तथा केही क्षेत्रमा धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभागले आज देशका पहाडी भूभागका 1-2 स्थानमा तथा लुम्बिनी प्रदेशको तराईका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार विगत 24 घण्टामा देशका अधिकांश स्थानमा मध्यम वर्षा भएको छ भने केही स्थानमा धेरै भारी वर्षा मापन भएको छ। भोलि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग र मध्य प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। बुधबार पनि कोशी, बागमती र गण्डकी लुम्बिनी प्रदेशका हिमाली पहाडी तथा तराईका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले पूर्वानुमान गरेको छ। विभागले आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा बहने ससाना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी फ्ल्यास फ्लडको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, पलाञ्चोक भएर बहने ससाना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम रहेको छ। नारायणगढ मुगलिन सडक खण्डमा खसेको पहिरो पन्साएर दुवैतर्फी रूपमा सडक सञ्चालनमा आएको छ। आज बिहान सो सडकको विभिन्न ठाउँमा लेदोसहितको पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध भएको थियो। डिभिजन सडक कार्यालय चितौनका इन्जिनियर अर्जुन घिमिरे

0: का अनुसार तुइन खोला, नाम्सी खोला, सिमलताल 15 किलो र 17 किलोमा लेदो सहितको पहिरो खसेको थियो। त्यस क्षेत्रमा जुनसुकै बेला पहिरो खस्न सक्ने भएकाले सावधानीपूर्वक यात्रा गर्न समेत सवारी चालक र यात्रुलाई आग्रह गरिएको छ। बैतडीमा सम्भावित वर्षाजन्य विपद प्रतिकार्य योजना लागू भएपछि सम्भावित जोखिम न्यूनीकरणमा सहज भएको छ। विशेष गरी जिल्लाका ग्रामीण क्षेत्रका वर्षाका कारण सडक अवरुद्ध हुने, पहिरो जाने तथा नदी खुलामा पानीको बहाव बढ्ने जोखिमलाई मध्यनजर गर्दै स्थानीय तह र सुरक्षा निकायलाई आवश्यक तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ। बैतडीबाट संवाददाता गोविन्द पन्तको यो रिपोर्ट।
1: बैतडी जिल्लाका जोखिमयुक्त बस्ती तथा सडकहरूमा स्थानीय प्रशासनले निगरानी बढाउनका साथै स्थानीय बासिन्दाहरूलाई समेत सतर्क रहन आग्रह गरेको छ। जिल्लामा हुन सक्ने सम्भावित जोखिमबाट बच्न वर्षाजन्य विपद प्रतिकार्य योजना लागू गर्दै जिल्ला प्रशासन कार्यालयले सक्रियता बढाएको बताउनुहुन्छ प्रमुख जिल्ला अधिकारी डाक्टर डिजन भट्टराई। विपद व्यवस्थापनमा पूर्व तयारीलाई प्राथमिकता दिँदै विपद घटेपछि गरिने उद्धार तथा राहत भन्दा पहिले नै सम्भावित जोखिम पहिचान गरी क्षति कम गर्न सकिने भएकाले प्रतिकार्य योजनाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुहुन्छ जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंह। जिल्लामा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै विपद उत्पन्न भएको अवस्थामा उद्धार, उपचार, राहत तथा आवश्यक सहयोगलाई छिटो प्रभावकारी रूपमा सञ्चालन गर्ने गरी संयन्त्र तयार पारिएको जनाइएको छ। जिल्ला ट्राफिक कार्यालय बैतडीका ट्राफिक प्रहरी नायब निरीक्षक यज्ञराज पन्त।
2: सडकहरू छन्, तिनीहरू बिच पनि नगरिएका, पक्की नभएकोले गर्दा यसमा अचानक पहिरोहरू आउन सक्ने र गाडीहरू चिप्लेर पनि तल झर्न सक्ने जोखिम छ। सामान्यतया यो जोखिमको हिसाबले हाइवेहरू त्यस्तो अत्यन्तै जोखिम त छैन।
1: भारी वर्षा हुँदा नदी खोला र पहिरोको जोखिम भएका क्षेत्रमा नजान, सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा सम्भावित विपदको सूचना समयमै सम्बन्धित निकायलाई जानकारी गराउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
3: नेपाल टेलिकम को 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकम को 4G।

0: नेपाल टेलिकम राष्ट्रको संचार।
1: विज्ञापनपछि अब बाँकी समाचार। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बजेट विनियोजन कुशलता तथा कार्यान्वयनमा वित्तीय अनुशासन कायम गर्न सबै स्थानीय तहलाई आग्रह गरेको छ। स्थानीय सरकार सञ्चालन ऐन 2074 बमोजिम गाउँपालिका र नगरपालिकाले योजना तर्जुमा गर्दा आर्थिक विकास र गरिबी निवारणमा प्रत्यक्ष योगदान पुग्ने, उत्पादनमूलक तथा छिटो प्रतिफल दिन सकिने लगायतका 10 प्राथमिकता तय गरेको छ। सोही प्राथमिकताका आधारमा विनियोजन कुशलता कार्यान्वयनमा वित्तीय अनुशासन कायम गर्न मन्त्रालयले आग्रह गरेको हो। स्थानीय तहले योजना बनाउन संघीय सरकार प्रदेश सरकारको नीति लक्ष्य उद्देश्य समय सीमा र प्रक्रियासँग अनुकूल हुने गरी सुशासन कायम गर्नुपर्ने व्यवस्था छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग मंगोलियाका पूर्व प्रधानमन्त्री एवं मंगोलियन चेस फेडरेसनका अध्यक्ष गोम्बो जाभिन सान्दान सातारले आज भेटवार्ता गर्नुभएको छ। सिंहदरबार स्थित मन्त्रालयमा भएको भेटमा उहाँहरूबीच नेपाल र मंगोलिया बीचको कूटनीतिक सम्बन्धको स्मरण गर्दै द्विपक्षीय सम्बन्ध, साझा हित तथा बहुआयामिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल भयो। उहाँहरूबीच नेपाल र मंगोलिया दुवै देश भौगोलिक एवं सांस्कृतिक पक्षमा धेरै समानता र मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध रहिआएको विषयमा पनि विचार विमर्श भएको थियो। त्यस्तै विद्यालय शिक्षामा विशेष गरी खेलकुदको क्षेत्रमा चेस खेलको प्रवर्धन तथा आगामी दिनमा हुन सक्ने सहकार्यका विषयमा छलफल भएको थियो। वर्षायामसँगै बढ्दै गएको बाढी पहिरो तथा सडक अवरुद्ध हुने जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय बाजुराले जिल्लाका विभिन्न गाउँमा सक्रिय सुरक्षा गस्ती सुरु गरेको छ। विपद भएपछि मात्र उद्धारमा खटिने परम्परा अनुसार जोखिमको पूर्व पहिचान, अनुगमन र सडक सञ्चालनलाई निरन्तरता दिने उद्देश्यले प्रहरीले गाउँ गाउँमा गस्ती थालेको जनाएको छ। प्रहरी निरीक्षक नरेश बहादुर साईले वर्षायाममा अधिकांश बस्तीहरू विपदबाट प्रभावित हुने भएकाले सडकलाई सुरक्षित र सञ्चालन योग्य राख्न नियमित गस्ती परिचालन गरेको बताउनुभयो। वर्षायामसँगै पर्वतमा बाढी पहिरोको जोखिम बढ्दै जाँदा जोखिमयुक्त क्षेत्रको संरक्षणका कामलाई तीव्र बनाइएको छ। कम खर्चमा दीर्घकालीन संरक्षण गर्ने उद्देश्यसहित भू तथा जलाधार व्यवस्थापन कार्यालयले तारजाली, जैविक संरक्षण र अन्य संरचनागत कार्यक्रम सञ्चालन गरिरहेको छ। पर्वतबाट संवाददाता राजन पौडेलको यो रिपोर्ट।
2: बर्खायाम सुरु भए लगत्तै देशका अधिकांश पहाडी जिल्लामा बाढी र पहिरोको जोखिम बढ्ने गरेको छ। गण्डकी प्रदेशको पर्वत जिल्लामा पनि विगतमा पहिरोले क्षति पुर्याएका तथा जोखिममा रहेका स्थानहरूको संरक्षणका लागि भू तथा जलाधार व्यवस्थापन कार्यालय सक्रिय बनेको छ। कार्यालयले पछिल्लो समय गरेका कार्यले कम खर्चमा धेरै काम हुने र जमिनको कटान रोक्नुका साथै बस्ती, सडक, खानेपानी, सिँचाइ लगायतका भौतिक संरचनाको सुरक्षा गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुहुन्छ। तथा जलाधार व्यवस्थापन कार्यालयका वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत शम्भु कुमार मिश्र।
3: पानीको व्यवस्थापन सँगै बाढी पहिरो, खोला किनार, बस्ती संरक्षण जस्ता कार्यमा भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले स्थानीय स्रोत साधनको अधिकतम प्रयोगबाट कम खर्चको प्रविधि अपनाई बाढी पहिरोको संरक्षण गर्दै आएको छ र अबका दिनमा सम्बन्धित सबै सरकार वालाहरू मिलेर भू संरक्षणका नवीनतम प्रविधिहरूको प्रयोगबाट बाढी पहिरो जन समस्याहरू समाधान गर्नको लागि समेत अनुरोध गर्दछु।
2: जोखिमयुक्त क्षेत्रहरूको स्थलगत अनुगमन गरेर प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेलले पनि संरक्षणका कामलाई अझ प्रभावकारी बनाउन सम्बन्धित निकायलाई सुझाव दिनु भएको छ।
4: विपद व्यवस्थापनसँग सम्बन्धित आकस्मिक कार्यहरू भनेर यहाँले
2: यो समयमा नागरिकले निकै शास्ति बेहोर्नु परेको र पहिरो जाने कारणको बारेमा आफ्नो बुझाइ व्यक्त गर्नुहुन्छ जलजला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्य।
5: जब आकाशबाट पानी आउँछ पहिला चाहिँ जमिनमा सोचिने कारणले गर्दा सर्लक्कै यसले पनि बग्ने भयो, त्यो सर्रै बग्ने भयो, केही चाहिँ भरियो, केही बगेर तलको रेलो फैदा।
2: जोखिमयुक्त स्थानहरूको पहिचान गरी त्यहाँ तारजाली निर्माण, घाँस रोप्ने तथा जैविक संरक्षणका कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ। पुन वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत शम्भु कुमार मिश्र।
6: इन्जिनियरिङले पनि पहिरोमा तल ठुलो प्रोटेक्सनको लागि इन्जिनियरिङ संरचना बनाएको छ भने त्यसमा फेरि हामीले फोटोमा सजीवनको हागाहरू पनि गाडेको छौँ। पहिरो बन्न नदिनुको लागि सतही भुछाइले नै हामीले रोकिदियो भने त्यसबाट न चिरा बन्न सक्छ न गल्ली बन्न सक्छ।
2: प्राकृतिक विपद पूर्ण रूपमा रोक्न नसकिए पनि समयमै गरिने संरक्षणका प्रयासले यसको क्षति धेरै हदसम्म न्यूनीकरण गर्न सकिनेछ। राजन पौडेल, रेडियो नेपाल पर्वत।
1: पर्वतमा बाढी पहिरोको जोखिम बढ्दै जाँदा जोखिमयुक्त क्षेत्रको संरक्षणका काम तीव्र। यो सम्बन्धी रिपोर्ट पछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान बीच सम्झौता हुने अवस्था नजिक पुगेको बताउनु भएको छ। उहाँका अनुसार दुई देश बीचको वार्ता आज सोमबारदेखि शुरू हुने तय भएको छ। इरानी राष्ट्रपति मसूद पेजेस्कियानले अमेरिकालाई जुन महिनामा भएको समझदारी पत्रप्रति प्रतिबद्ध रहन आग्रह गर्नुभएको छ। उहाँले उक्त अन्तरिम सम्झौता भविष्यमा इरानको वैदेशिक सम्बन्धको मुख्य आधार बन्ने बताउनु भएको छ। त्यसै गरी इरानका विदेश मन्त्री अब्बास अराघचीले तेहरान र ओमान बीच हुम्बुर जलमार्गको व्यवस्थापन सम्बन्धी वार्ता अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ। र सिउटा प्रवेश, स्पेनका अधिकारीहरूले समुद्रमा पौडी खेलेर सिउटा प्रवेश गरेका अधिकांश आप्रवासीहरूमध्ये लगभग सबैलाई मोरक्को फिर्ता पठाएको बताएका छन्। मोरक्को हुँदै हजारौँ आप्रवासीहरू बिहिबार अफ्रिका स्थित स्पेनको स्वामित्वमा रहेको सिउटा सहरमा गएका थिए। त्यसरी सिउटा पुग्ने मानिसहरूको संख्या 60,000 जति भएको अनुमान गरिएको छ। सिउटाका अधिकारीहरूका अनुसार त्यस क्रममा कम्तीमा 57 जनाको मृत्यु भएको थियो भने मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको बीबीसीले जनाएको छ। युरोपेली संघ ईयूले उक्त संकटबारे मंगलबार आपतकालीन छलफल गर्ने लागेको छ। समाचारको अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय सभाको बैठकमा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि नियन्त्रण गर्न सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण। गैरातीदेखि निरन्तर परेको पानीले मुलुकका विभिन्न ठाउँमा बाढी पहिरोको जोखिम। आगामी 3 दिन मनसुन सक्रिय हुने। सुनकोसी नदीमा आज बिहान कार खस्दा 3 जना बेपत्ता। र अमेरिका र इरान बीच सम्झौता हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई। रेडियो नेपालबाट दिउँसो 3 बजीको समाचार सकियो। समाचार कर्को बुलेटिन अपरान्न 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
7: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
8: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौँ, सुरक्षित नेपाल बनाऊ।
7: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।

यी रेडियो नेपाल हो। अब सरस्वती राई दनवारकबाट दनवारी भाषा सञ्चार सुन। आइलार तीन दिन देशभरि बर्खे पानी परे पार्लर पानी तसो मौसम विज्ञान विभागले जनाएल रहेछ। आज विशेष गरीको लुम्बिनी प्रदेश तसो पहाडी भाग किचु ठाउँमा तसो आज राति कोशी बागमती गण्डकी तसो लुम्बिनी प्रदेश अग्ने भिन्न भिन्न ठाउँमा बर्खे पानी परे पार्छ। आइलार कानु मङ्गलबार तसो पर्सु बुधबार पनि कोशी बागमती तसो गण्डकी लुम्बिनी प्रदेश किचु ठाउँमा बर्खे पानी परे पार्लर पहिला अनुमान गर्ल रहेछ। विभागीय सुन्तला रङे सङ्केत गर्ल खतराखला ठाउँमा बस्लार मानुसलाई विशेष होसियारी अप्नाले अनुरोध गर्ल रहेछन्। काठमाडौँ उपत्यका भक्तपुर ललितपुर काभ्रे पलाञ्चोक चुटी चुटिना लरी पोखरीमा अचानक बाढी बर्खे खतरा रहेछ। यसनिकै ताप्लेजुङ सोको नवलपरासी सम्म धेरै जिल्ला चुटी चुटिना लरीमा पनि खतरा रहल पहिला अनुमान गर्ल रहेछ। यिनको समयमा विभागीय लरी कछाड होच भाग लरी पोखरी एर्सा ओर्सा बस्लार लखे यतैवटै आए ज्या नै गरे पर्नेमा जोकला ठाउँमा ज्या तसु स्थानीय प्रशासन तसु उयो सङ्घीय निकायबाट डिलार सूचना तसु पहिला सूचना लगातार मानेको यी आइलार तिन दिन बर्खे पानी तसु अचानक बाढी तसु डुबान खतरालाई ध्यानमा धरेको होसियार रहेलाई सुझावसहित अनुरोध गरिरहेलिक। यमाझ जिल्ला प्रशासन कार्यालय पर्सा जिल्ला विपद व्यवस्थापन समिति मनसुनजन्य विपदक समयमा विशेष पहिलाक तयारी तसो बर्खे होसियारी अपन्याले सेव्यले अनुरोध गर्ल रहेछ। समिति आज सूचना निकाल्ती पानी तसो मौसम विज्ञान विभाग अग्निक पहिलाक अनुमान अनुसार धेरै बर्खे पानी परेको लरीमा पानी सतह बढ्ला तसु होचो भाग डुबानमा पर्ला खटरा औलाको प्रभावित ठाउँ मानसलाई होसियारी अपन्याले अनुरोध गर्ल हो। यतै राजधानी माइती घरमा मनमनेक पानी पर्थे नै डुबान पर्दा समस्या पाछु समक्ष समाधानको लागि उयो सङ्घीय निकाय लखे पहल गरिरहेला। काठमाडौँ महानगरपालिका कार्यवाहक मुख्य सुनिता डङ्गुलग अनुसार पानी तसु ढलक लागि छुट्टा छुट्टै निकास सिस्टम बनालार योजना आगो बढाल तसो अग्नि एकेटा पाइपकबाटे पानी तसु फोहोर पानी बगाटे मनेक मनेक पानी पर्थे नै निकास सिस्टममै चाप धाने नै पार्लर अवस्था रहल बाज्ल रहेस। प्राविधिक अध्ययनै पुरानो तसु साग्रो ढल सिस्टम नमिल्ला सहरीकरण प्राकृतिक पानी जमला ठाउँ मास्ल ढल बिगार्ला डुबानक मुख्य कारणक रूपमा औँला रहेछ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तसु व्यवस्थापन प्राधिकरणक संयोजकत्वमा काठमाडौँ महानगरपालिका सडक डिभिजन तसु केयुकेएल माच समन्वय गरेको अल्पकालीन मध्यकालीन तसु पाछुसम्म काम योजना लागू गरेर आन्ल रहेछ। सांसद लखे दिनदिनै चलालार वस्तुक भाउ बढीको चलालार लग मारमा पर्ल बाँच्दी बढ्ल भाउ रोकेलै सरकारक ध्यान तान्दिल रचात। राष्ट्रिय सभाग आजुक बैठकमा सांसद लखे भाटपाका लार ग्यास नै पुग्ल तरकारी फलफुल खाइलार अन्न सहितक बढ्ल भावे मानुस लग मारमा पर्ल बाँच्दी बजार डिठालारलाई सोलारी बनाले माग गरिरहेला। सांसद लखे सरकार कोठा खाली रचिक बालार नारासहित दिपा नेपाली सहितक दलित समुदाय मानुस लग माइती घरमा 107 दिन सत्याग्रह बसी धर्ल हकीको सत्याग्राहीक सँगै वार्ता गरेको समस्या समाधान खोजेले सरकारसँगै अनुरोध गर्ल रहेछन्। सांसद लखे पश्चिम नवलपरासी सुस्तामा भारतीय अस्थायी बाँध भत्काने सो निष्कल भनाभनक विषय सरकारक ध्यान काराती जिम्मेवार ढङ्गै कुटनीतिक रूपमा भनाभनक समाधान खोजेले तसु सीमामा रहल नेपाली सुरक्षाकर्मीले सरकारक ध्यान तान्दिल रहेछन्। बैठकक विशेष समयमा सांसद लखे किसानक समस्या समाधान बठ्नेलाई स्वदेशमै जागिर कलर वातावरण निकालार आपसी सद्भाव धरेलै तसु मानुस बेचबिखन रोकेलै सोलारी पहल गरेलै सरकारक ध्यान कारा दिल रचात। सांसद लखे नाबो समय सो समाधान अखै नै पार्ला सुकुम्बासी समस्यालाई पनि आगु धरिको समाधान गरेलै सरकारक सँगै माग गरिरहेला। महिला बालबालिका लैङ्गिक तसु यौनिक अल्पसङ्ख्यक तसु सामाजिक सुरक्षा मन्त्री सीतावादी साइबर अपराध रोकेलै कानुनी तसु संस्थागत संयन्त्र बलियो बनाले आवश्यक रहल बाजिरेली। सिंहदरबारमा आज बस्ल महिला तसु सामाजिक मामिला समितिक बैठकमा उही महिला तसु छोराटीलाई डिजिटल माध्यमकबाट रोकै सट्टा छानबिन क्षमता बढाती जोगला डिजिटल वातावरण बनालारमा जोड दिल हो। बैठकमा आइजिपी दानबहादुर कार्की पनि साइबर अपराध रोकेले कानुन सुधार तसु जनचेतना आवश्यक रहल बाजिरहेल। भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तसु सामान्य प्रशासन मन्त्रालय बजेट छुट्टाल कुशलता तसु लागू कर्लामा वित्तीय अनुशासन थरेले सेब्य स्थानीय तहले अनुरोध गर्ल रहेछ। स्थानीय सरकार सञ्चालन ऐन 2074 अनुसार योजना बनाते आर्थिक विकास गरिबी रोकलार निकालै पार्लार तसु चाँडो फल दिलार कार्यक्रमलाई आगु दे पर्लार उल्लेख गर्ल रहेछ। बजेटक सोलारी लागू बाटे आर्थिक सामाजिक तसु पूर्वाधार विकास गर्दी मानुषक हित पक्का गरे पर्लार मन्त्रालय जोड दिइरहेछ। किछु स्थानीय
भए आफ्नै आगो थर्ल विषयभन्दा बाह्र सङ्घ संस्थाक नाममा बजेट छुट्टाल तसो खर्च लागुमा वित्तीय अनुशासन नैमान्ला गुनासो आइल मन्त्रालय जनाल र चाहिँ गोटकेले स्थानीय तहलाई एनाबाटे अनुशासन कडै सो मानेलाई मन्त्री स्तरक निर्णयबाटे अनुरोध गर्ल हो। शिक्षा तसु खेलकुद मन्त्री सस्मित पोखरेल सँगै मङ्गोलिया पहिला प्रधानमन्त्री तसु मङ्गोलियन चेस फेडरेसनक अध्यक्ष गोम्बोजाभिन जान्दान सातारे आज भेटवार्ता गरिरहेलक। भेटमा नेपाल मङ्गोलिया बीच कूटनीतिक नाता एकता हित तसु शिक्षा अंश खेलकुदमा मिलेको काम बढालार विषयमा छलफल हक्लर लिख्छ। मन्त्री पोखरेले नेपाल स्कुल शिक्षामा खेलकुदलाई सोलारी रूपमा आगो बढाते लेख्लार उल्लेख गर्दै मङ्गोलियन सरकार तसु मङ्गोलियन चेस फेडरेसनसँगै मिलेको काम गरेले नेपालले चाहल बाजिरहेलक। पहिला प्रधानमन्त्री जानदान सातारे विद्यार्थीमा नयाँ सोच विश्लेषण क्षमता निर्णय कर्लार सिप तसु समस्या समाधान कर्लार दक्षता विकास गरेलाई सहयोग कर्लार बास्ती मङ्गोलिया स्कुल शिक्षामा चेस समायोजनक अनुभव नेपालसँगै मिलेको करेलै चैलार सहयोग करेलै पूरा रूपमा तयार रहल कतर्ता जनाल रहेस। स्वास्थ्य तसु खाद्य स्वच्छता मन्त्री निशा मेहतै सुनसरी देवानगञ्ज गाउँपालिका तीन कप्तानगञ्ज गोलीकाण्ड पाछे आन्दोलनक बेलामा हक्ल आगि लाग्ल तसु टोटफोडक बाटे प्रभावित हक्ल ठाउँ दिथारेले मन्त्री मेहतै पीडितलाई न्याय राहत तसु फेरि बस्लर वातावरण अंशो क्षतिपूर्ति लागि पहल कर्लार कट्टरता व्यक्त गरिरहेले। ओखरकसँगै प्रतिनिधि सभा सदस्य दीपक कुमार शाह तसु राष्ट्रिय स्वतन्त्र पार्टी सुनसरी जिल्ला सभापति सागर ढकाल पनि सहभागी रहला छ। झापा कन्काई नगरपालिका चार कोटी होममा पिकअप गाडी ठक्करकबाट एकजना मानुषक ज्यान जहिरेलिक। जिल्ला ट्राफिक कार्यालय झापाक अनुसार आज बिहानी पूर्व पश्चिम राजमार्गभित्र कोटी होममा दमककबाट बिर्ता मोडप्रति आइटी कर्ल पिकअप गाडी बाट पार गर्दै कन्काई चार बस्लार 70 वर्षक प्रहलाद शिवाकोटीलाई ठक्कर दिल हो। दुर्घटनामा परेको घाइते अख्ल शिवाकोटीलाई स्वास्थ्य जाँचक लागि बिर्ता मोडप्रति आन्टे बाटमै ज्यान जैल पुलिसले जनाल र छिक। ओटे मध्यपहाडी लोकमार्ग भित्र सिन्धुलिक फिक्कल गाउँपालिका दुई नवलपुरमा आज बिहानी बस तसु कार ठोकते यात्रु सहित चार कार सुनकोशी लरीमा खसेको तीनजना मानुष बेपत्ता भइरहेला। यसनिकै लगातार पर्ल पानी गर्दै आज जैल पहिरै गोर्खा जिल्ला गोर्खा नगरपालिका नौ लक्ष्मी बजार दिवा मार्ग चार तले पक्की घर बगाटे डेराकरीको बस्ला रौतहट जिल्ला कटरिया नगरपालिका सात घर अग्ल 58 वर्षक टोखान महतो घाइते भैरेलग। आजलाई धनवारी भाषाक समाचार सिद्धिलिक हस्त शिवा ढोक गरिनु।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अबको करिब 4 बजेसम्म सुनाउँदैछौ केही आधुनिक गीतहरू सुनाउँदैछौ। यति बेला शोभा पाण्डेको स्वर, डाक्टर कृष्णहरि बरालको रचना, गैरे सुरेशको संगीत।

अहिले सुन्नुभयो राजेश पायल राई र मिलन अमात्यको स्वर, गोविन्द प्रसाद उपाध्यायको रचना, दीपक राज गौतमको सङ्गीत। अब सुनाउँदैछौँ अनु चौधरीको स्वर, जेबी जिम्बाको रचना र सङ्गीत रहेको छ।

अहिले सुनायौं छेवाङ लामाको सुर, चन्द्रश्री मलको रचना, छेवाङ लामाकै सङ्गीत। अब सुनाउँदैछौँ अन्जु पन्त र टङ्क टेकबिसीको स्वरमा रहेको यो अर्को गीत, हरिभक्त बुढाथोकीको रचना रहेको छ भने भीम बेसीको सङ्गीत।

अहिले सुनायो मनिला सोताङको स्वर, दावा पाखरिनको रचना, उदय सोताङको सङ्गीत। अहिलेलाई आधुनिक गीतहरू सुनाउने क्रमको अन्त्यमा सुनाउँदैछौँ यम बरालको स्वरमा। कालीप्रसाद रिजालको रचना रहेको छ भने आलोक श्रीको सङ्गीत। यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ। सूचना र सन्देशहरूपछि ठिक 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। नेपाली भाषामा समाचार प्रसारण भइसकेपछि शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। त्यसपछि यहाँहरूले तामाङ भाषामा कार्यक्रम स्यालगार सुन्न सक्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले आपसी सद्भाव, सामाजिक एकता र धार्मिक सहिष्णुता कायम राख्नुपर्नेमा जोड दिनुभएको छ। सभामा सांसदहरूले सुशासन र जनजीविका, किसानका समस्या समाधान, युवालाई स्वदेशमै रोजगारी सृजना, आवश्यक आपसी सद्भाव कायम गर्न तथा मानव बेचबिखन नियन्त्रणका लागि प्रभावकारी पहल गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। यसअघि बैठकको शून्य समयमा सांसदहरूले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धिले उपभोक्ता मारमा परेको भन्दै मूल्य वृद्धि नियन्त्रण गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सांसदहरूले खाना पकाउने ग्यासको अभाव, तरकारी, फलफूल, खाद्यान्न लगायत बढेको मूल्य वृद्धिले उपभोक्ता मारमा परेको भन्दै बजार अनुगमनलाई प्रभावकारी बनाउन माग गर्नुभयो। सांसदहरूले सरकार कोठा खाली छ भन्ने नारासहित दिपा नेपाली लगायतका दलित समुदायका मानिसहरू माइतीघरमा 107 दिन सत्याग्रह बसिरहेकाले सत्याग्रहसँग वार्ता गरी समस्याको समाधान खोज्न सरकारसँग आग्रह गर्नुभयो। महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले डिजिटल प्रविधिको दुरुपयोग बढ्दै जाँदा साइबर अपराध नियन्त्रणका लागि कानून र संस्थागत संयन्त्र सुदृढ बनाउनु पर्नेमा जोड दिनुभएको छ। महिला तथा सामाजिक मामिला समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री बादीले साइबर अपराधबाट जोगाउन महिला र बालबालिकालाई सामाजिक सञ्जाल र डिजिटल माध्यमबाट वञ्चित गर्नुभन्दा अनुसन्धान क्षमता अभिवृद्धि र सुरक्षित डिजिटल वातावरण निर्माणमा केन्द्रित भई अगाडि बढ्नुपर्ने बताउनुभयो। बैठकमा सांसदहरूले राजनीतिक रूपमा स्पष्ट धारणा राख्ने महिलामाथि हुने चरित्र हत्या, साइबर बुलिङ र घृणायुक्त अभिव्यक्ति बढेकाले विभिन्न सामाजिक सञ्जाल प्लेटफर्महरूको दर्ता र प्रयोगकर्ताको डेटा संरक्षण आवश्यक रहेको बताउनुभयो। बैठकमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले विदेशबाट नेपाललाई लक्षित गरी हुने साइबर अपराध नियन्त्रणका लागि विद्यमान कानूनमा सुधार आवश्यक रहेको र बालबालिकाले टेलिभिजन हेर्ने समयमा हिंसात्मक तथा संवेदनशील दृश्यहरूको प्रसारण गर्न नहुनेमा जोड दिनुभयो। परराष्ट्र मन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहनुभएका मंगोलियाका पूर्व प्रधानमन्त्री गोमजोम सन्दान सातारबीच भेटवार्ता भएको छ। सिंहदरबार स्थित परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरूबीच नेपाल र मंगोलिया बीचको द्विपक्षीय सम्बन्ध, भू राजनीतिक समानता, विकास, व्यापार, साझेदारी तथा बौद्ध मूल्य मान्यताका क्षेत्रमा सहकारीका सम्भावनाबारे छलफल भएको मन्त्रालयले जनाएको छ। सो अवसरमा परराष्ट्र मन्त्री खनालले नेपाल र मंगोलिया बीच भू राजनीतिक रूपमा धेरै समानता रहेको उल्लेख गर्दै नेपालले मंगोलियाको अनुभवबाट विभिन्न विषयमा सिक्न सक्ने बताउनुभयो। यसअघि शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग मंगोलियाका पूर्व प्रधानमन्त्री एवं मंगोलियन चेस फेडरेसनका अध्यक्षले भेटवार्ता गर्नुभएको थियो। सिन्धुली जिल्लाको फिक्कल 2 नवलपुर घाट नजिक मध्य पहाडी लोकमार्गको सुनकोशी नदीमा कार खसेर बेपत्ता भएको छ। सड़कमा रोकिराखेको उक्त कारलाई काठमाडौँबाट ओखलडुङ्गाको सिस्नेरतर्फ गइरहेको बसले ठक्कर दिँदा करिब 50 मिटर तल नदीमा खसेर बेपत्ता भएको हो। उक्त कारमा त्यस क्षेत्रका ठेकेदार दिलबहादुर तामाङ र स्थानीय गणेश थापा रहेको सूचना प्राप्त भएको घटनास्थल पुग्नुभएका स्थानीय गोलजोर 2 वडाध्यक्ष सोमप्रसाद बरालले जानकारी दिनुभयो। उक्त कारमा अर्का एक व्यक्ति समेत रहेको अनुमान गरिएको छ। घटनाको सूचना प्राप्त हुनसाथ स्थानीय सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरी खोज तथा उद्धारमा जुटिसकेको बताइएको छ। काली गण्डकी करिडोर अन्तर्गत म्याग्दी सदरमुकाम बेनी घाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ। रघुगङ्गा गाउँपालिका 2 बैस्तरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायपक्षक राजन कार्कीले जानकारी दिनुभयो। वर्षायामसँगै बढ्दै गएको बाढी, पहिरो तथा सडक अवरुद्ध हुने जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय बाजुराले जिल्लाका विभिन्न गाउँमा सक्रिय सुरक्षा गस्ती सुरु गरेको छ। विपद भएपछि मात्र उद्धारमा खटिने परम्परा भन्दा जोखिमको पूर्व पहिचान, अनुगमन र सडक सञ्जाललाई निरन्तरता दिने उद्देश्यले प्रहरीले गाउँ गाउँमा बस्ती गस्ती गर्न थालेको हो।

0: प्रहरी निरीक्षक नरेश बहादुर साईले वर्षायामा अधिकांश बस्तीहरू विपदबाट प्रभावित हुने भएकाले सडकलाई सुरक्षित र सञ्चालन योग्य राख्न नियमित गस्ती परिचालन गरेको बताउनुभयो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: सादा खाना 100 रुपियाँ, मटन खाना 200 रुपियाँ।
2: ओए, मोबाइलको डाटा पनि हामीले चलाएको मेनु अनुसार महँगो र सस्तो पर्नुपर्ने होइन र?
3: हुन्छ नि मित्र, फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, व्हाट्सएप जस्ता सामाजिक सञ्जालहरू मात्रै चलाउने हो भने नेपाल टेलिकममा असाध्यै सस्तो मूल्यमा सोसियल मिडिया डाटा प्याक पाइन्छ। डेली नै मजाले चलाउने
4: *14#15# डायल गर्नुहोस्। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान बीच सम्झौता हुने अवस्था नजिक पुगेको बताउनु भएको छ। उहाँका अनुसार दुई देशबीचको वार्ता आज सोमबारदेखि सुरु हुने तय भएको छ। इरानी राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकालाई जुन महिनामा भएको समझदारी पत्रप्रति प्रतिबद्ध रहन आग्रह गर्नुभएको छ। उहाँले उक्त अन्तरिम सम्झौता भविष्यमा इरानको वैदेशिक सम्बन्धको मुख्य आधार बन्ने बताउनु भएको छ। त्यसै गरी इरानका विदेश मन्त्री अब्बास अराघचीले तेहरान र उनुमान बीच होमबुर जलमार्गको व्यवस्थापन सम्बन्धी वार्ता अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ। र स्पेनका अधिकारीहरूले समुद्रमा पौडी खेलेर सिउटा प्रवेश गरेका अधिकांश आप्रवासीहरूमध्ये लगभग सबैलाई मोरक्को फिर्ता पठाइएको बताएका छन्। मोरक्को हुँदै हजारौँ आप्रवासीहरू बिहिबार अफ्रिका स्थित स्पेनको स्वामित्वमा रहेको सिउटा सहरमा गएका थिए। त्यसरी सिउटा पुग्ने मानिसहरूको सङ्ख्या 60,000 जति भएको अनुमान गरिएको छ। सिउटाका अधिकारीहरूका अनुसार त्यस क्रममा कम्तीमा 57 जनाको मृत्यु भएको थियो भने मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको बीबीसीले जनाएको छ। युरोपेली संघ ईयूले उक्त संकटबारे मंगलबार आपतकालीन छलफल गर्न लागेको छ। रेडियो नेपालबाट अपराह 4 बजेको समाचार सकियो। समाचार कर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: दि रेडियो नेपाली आङसिरिङ लामा शेर्पा ने सेरिकेकी साङ्गुर सेन्डोनाङ राष्ट्रिय सभा क्यारिङ सक्दुला सोकमितुई चालाक्तुई गोङ फर्सीमा मितियौला कल्याचुङ्गु सुङ्गिन सुङला सुनाङ वाय हारिङ सक्दुला सोकमितुई समाज ग्यासकी गोङ फरुप्तङ साप समी गोङ त्यो फरुप्तकी मितियो कल्याल स्वरूप सुङ्गिन बजार ङ्यामसिप कि तुप्लाका फेन्सन पोजोगौला सुङला सुअजाक नाङसुङ सोकमितुई दलित चिसोकी मिरा सैचिक तङ दिन माइतीगढल सत्याग्रहल देन तुप्तकी ती कल टोङ्गुतेमा मेता जोपला सुङताङ क्यान सुनाङसुङ सोकमितुई नुप नवल परासी सुस्तला ग्याकार छोकी मितुई अस्थायी बात रम्सीमा थेन्दुप कल्या कोर्ला सुनाङिन कुटनीतिक सितेमा कले मेता जोगौला तङ सन्सम सखुला उतुप यम्बी मितुई सुङक्योपकी तोन्दोक्लासङ सुङताङ क्यान सुअजाक नाङसुङ दिसनाङ गोमाला राष्ट्रिय सभाकी आरिङ सगदोला मधेसी आयोगकी लोखोर प्रतिवेदन सिगेमोय राष्ट्रिय सभाकी आरिङ सगदोला सिलोन बालेन्द्र शाहकी छोक्ने ठिम डिक्ठिम तेजिन सिथु कोर्की लोन्पो सोभिता गौतमकी मधेसी छोकपी पल्जोर लोङितोङ गेचु तङ गेचु ग्या चिक तङ तेजिन पल्जोर लोङितोङ गेचु ग्या चिक तङ गेचु ग्या निकी लोखोर प्रतिवेदन सिगेपु सेनवाय तन्दा पल्जोर कोर तेजिन सुशासन छोकपी छोकचो कृष्ण प्रसाद पौडेलकी मधेस प्रदेशलाई थुङ्गुप छु तेजिन छुलोक टडी कोर्की लोबजुङ प्रतिवेदन नितोङ गेचु ग्या सुम जोगिन वतुप सेनवाय थाउङ्गुप निमा सुमसेक ग्यालखपकी दासा नासोकला छरबङ्गी गेकु तपकी च्याकपुकी किगौला मिमाङ तेउला सुवाय जल तेजिन मौसम विज्ञान विभागकी आरिङ ग्यालखपकी फू सकुलकी दासा लालाला तेजिन लुम्बिनी प्रदेशकी तराई सकुलकी दासा चिक्सोङ्गी चोला छरबङ्गी गेक्थोपु नेताङ ओतुप सेनवाय तुग्राङ क्याने कर्णाली प्रदेशकी फू सकुल्लासङ छरबङ्गी गेक्थोपु नेताङ ओतुप सेनवाय विभागकी सलाताङ ना कोसी बागमती तङ गण्डकी प्रदेशकी फू तङ तराई सकुलकी दासा तेवाला तङ मधेसकी दासा चिक्सोङ्गी चोला सङ छरबङ्गी गेक्थोपु नेताङ ओतुप सेनवाय जल तेजिन मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाकी तङ्गेमा सुमसेक ग्यालखपकी चाङबुतीवाला छु ज्ञान उङथोपु याम्योङ क्यानवाय विभागकी आरिङ काठमाडौँ भक्तपुर ललितपुर धनकुट्टा सङ्कुवासाबाग सोलुखुम्बु उदयपुर धोलखा सिन्धुपाल्चोक रसुवा गोर्खाताङ याम्बा जोङखा नासोक्लासँग छु ज्ञान उङथोपु तपकी चाङबी गाडीगुरुला देतुप मितेवाला च्याकपु क्यान देगोला सुवाय राष्ट्रिय विपद जोखिम न्यूनीकरण तेजिन टडिक प्राधिकरण कि यर्बी तुसोला स्वतक टोक्पा डुबानताङ थक दोके कल्या उङथोपु तपकी मिमाङतिओला च्याकपुकी गोला सुवाय प्राधिकरण कि मिमाङतु रक सुङक्योपकी तोन्दोक्ला गोमालाङ च्याकपुकी गोला सुनाङिन फार्सुर्फे सिनाङ गोमाला नामताङ लामकी नेताङ कोर्ला ख्यान्थक लानेतिरङ फार्सुर्फे बोला सुवाय तन्दा यर्बी तुसोला गोमी तुसोला फार्सुर्की तुप म्याङ्गुला छु ज्ञान ओतु पर्ला चाङबुसोको म्याङ्गुला छरबङ्गी गेकिन ओतु पर्ला नाथुङला सिङ थोप्ला डप म्याङ्गुताङ चाङबुला चाल गेकुला डप म्याङ्गुलासँग प्राधिकरण कि मिमाङतिवाला सुवाय तुग्राङ क्याने साम्बी खाला तङ चाङबी गारीला देने पार गेकु म्याङ्गुला थाक्रिङबु डपला चिग्राङ डप म्याङ्गुला रङजुङ कलेकी थोपा चुङसिङ सुङक्यो पोतुप दासला डोगौला तङ साने देशन प्रशासन तङ सुङक्यो लेचतपातिवाला डेलो जोगौलासँग सुवाय तुग्राङ क्याने दागदगपी खाङबी गारीगुरीला ओतुप डल्तिव चेङ्गे जोगौला यर्बी तुसोला रुल्की फेतु नेताङ बङ्गी उङ्गुप तपकी खाङबी गारीगुरी चेङ्गे जोगौलासँग प्राधिकरण कि मिमाङतिवाला सु सेनवाय लोबजुङ तेजिन सिर्मु लोन्पो सस्मित पोखरेल कि मङ्गोलिया कि गोमी सिलोन गोम्बो जाबिन जान्दान सातार तङक्यान थुक्थेत क्या नङवाय सिंहदरबार कि लोबजुङ तेजिन सिर्मु लोनखाङला चुङ्गुप थुक्थेतला तुसोरुङ बुनेजुन ओतुप यम्बु तङ मङ्गोलिया कि पर्की तम्जी कि ठेन्सो क्या नङिन ग्यालखपङी पर्की तम्जी सिग्रिल तेजिन रोग्राम मङ गेछा तङ फेन्सन पोजोप कोर्ला टोङ्गो चुङ्गुप सेनवाय तिरिम्बाला नेपाल चेस महासङ्घ तङ मङ्गोलियन चेस फेडरेसन कि पर्ला सिग्रिल कि खोरुक जोप्ला लोनखाङ कि खक्सनपो टडिक कि तुप लोनपो पोखरेल कि खेलेन क्या नाङवाय थोतेन लोन्पो निसा मेहताकी सुनसरी जोङखी देवानगञ्ज ओडा आङसुम्ला चुङ्गुप गोकुलकी रिम्बाला क्योन्फोकु सुङताङ गेर्की टङबातिओ झिनाङवाय सुनसरीला जुनोतुप लोन्पो मेहताकी तिरिम्बाला क्योन्फोकु मितिवाला फेन्सनपो रोग्राम कितुप खेलेन क्यानङ्गु सेनवाय हम्पुम तेजिन पेजा लोन्पो सीताबादीकी डिजिटल लक्ष्यतिव काङ थेप्चे थोङ्गु नेताङ फणी ओतुप्तपकी साइबर तेमा उङथोपुलाका मेलाकपतिव गेकुला टिम जप ताङ छकपातिव रम्बु जप कोर्ला सुगेप नाङवाय हम्पुम तेजिन चिसोकोर्की छोकपी आरिङ सिंहदरबारला देउ छकदुला लोन्पो बादीकी साइबर तेमा उङ्गुप्लाका मेलाकपातेमा सुङ्क्योप कितुप सिंह हम्पुम ताङ पेजा तेउला सामाजिक सञ्जाल थोकमी जुतुप्लाका क्युनजाङने डिजिटल सुङ्क्योपकी खोरुक जपलाकाला खक्सन पोजिगो सुङसुङ ग्याल्सा काठमाडौँकी माइतीगढ सखुला छलो Tsetse Gipsinang Chugyao Tang Chukilu Lukso to Soring Bunajun Wotubin, Sihadarbar, Chimkang Chenpo, Lonkang Nasok, Tizin, Kutnitik Sokpatiola, Doblam, Solarang Chukilsima, Mitiola Kalechungu Shienwe, Tisakula, Yerbi to Sola Chukilsima, Lamla Yuku Mitang, Gadi Tonguptiola Kalechungu, Traffic Zamki Kaletang, Lam Dapyoksang Porin Garup Shienwe, Tanda Gelkapki, Mighty Gar Mandala Sakula, Yerbi to Sola Chukilu, Kale Juktamba Seki, Tondokla Meta Zobla, Doltang, Chudopla, Pipe Kutu. कुतुक जोकु काठमाडौँ महानगरपालिकाकी सो मेयर सुनिता डङ्गोलकी खेन्तोक नाङसुङ माइती गर्दा छुखिलु गुन्छन सो सिरुप्ती डल्की पाइप निङबा ताङ टिक्पे होदुप यर्बी तुसोला डप छुताङ डल्की पाइप चिक्रङ होदुप ताङ नाम गिरुवा इन्दुप सेनवाय दिपरलारङ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तेजिम टडिक प्राधिकरण कि गोठितला काठमाडौँ महानगरपालिका सडक डिभिजन काठमाडौँ ताङ काठमाडौँ उपत्यका खानेपानी लिमिटेड पर्ला सिगडिल क्याने लाका गोजुदुप ख्यालेन क्याउ सेनवाय छरोबङ्गी गेप्सीमा वाउ शतक ताङ टोपी गोर्खा टङ्गेर ओडा आङ्गु लक्ष्मी बजारला मानसिङ गुरुङकी खाङबा ताङ सिङ खुर्ने गनवाए टोकपाला स्वर्ने लोङपचुङ्गा आगेकी टोखान महतोला क्योन फङवासिसी खोङला मेन्जुकी तोन्दोकला गोर्खा मेनखाङ ताङगुप सेनवाए दुग्राङ क्याने टोपी जोसालेन्सी कृष्णदेव महतोकी खाङबासङ क्योन फोकु ताङ तन्दा जोङकी कोर्सुङ मक्मी ल्याखुङ गोर्खा सशस्त्र कोर्सुङ मक्मी ताङ त्याकी मितियो सुङक्योप ताङ रोक्रमला लगलेन क्याउ सेनवाए जोङकी कोर्सुङ मक्मी ल्याखुङ गोर्खाकी शतक ताङ टोपी कले उङथोपुतपकी मिमाङतिओला च्याकपुकी गोला सुङ्ग्यो पोतुप दासरा देगोला ताङ नाम ताङ रङजुङ कले कुर्की लेन्तिओ यन्गेओला सुवाए मध्य पहाडी लोकमार्गला खेलुप सिन्धुलीकी फिकल युल सक्पा वडा आङ्गी नवलपुरला आरिङटोपला बस ताङ कार थुक्ने मिमेरा जिताङ कार सुनकोसी चाङबुला लुम्बु सेनवाए काठमाडौँ ने ओखलडुङ्गा डोइङ ओतुप बसकी कारला गेब्ने कार ताङ तिनाङला ओतुप मिमेरा जी सुनकोसी चाङबुला लुम्ने तरुप जोङकी कोर्सुङ मक्मी ल्याखुङकी डिएसपी विजय श्रेष्ठकी ख्यान्तोक नाङ्गुभिन खोङतिओला तन्दा एमबी कोर्सुङ मक्मी सशस्त्र कोर्सुङ मक्मी ट्युई सलिन ओतुप सेनवाए म्याग्दी जोङकी सदरमुकाम बेनीने मुस्ताङकी जोमसोम थितुप लाम ताङ बेनी दरबाङ लामला गमी तुसोला निमा निसेक गाडी जिङक्योङ मिकितुप सेनवाए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तेजिन टडिक प्राधिकरण कि छरबङ्गी ग्याक्थोपु न्यामयुङ क्यासीमा जोङकी सुङ्ग्योप सोपी थाक्चोत नाङसिन गमी छुजो दिन्याजुन टोपकी छुजो सेक डिन्डुल गाडी तियो जिङक्योङ मिकितुप थाक्चोत क्याउन नुप म्याग्दीला सदरमुकाम सेक थितुप बेनी दरबाङ लाम निमा निसेक गमी तुसोला जिङक्योङ मिकितुप थाक्चोत क्याउ जोङकी सिडिओ रविन्द्र आचार्यकी ख्यान्तोक नाङ्गुबिन महेन्द्र गेलामकी सर्लाहीकी हरिवन टोङ्केर ओडा आङझी गणेश चोकला आरिङ ट्रककी गेब्ने साइकल तोङ्गु मिमिरा चिक नासगनवाए लामला युकु रिम्बाला आरिङ टोप्ला छुजो दिनचोला ट्रककी गेब्ने साइकल तोङ्गु मि हरिपुर टोङ्केर ओडा आङ लक्ष्मीपुरकी लोङपचुकी पञ्चलाल चौधरी नासागलु सेनवाए रेडियो नेपालले आरिङ किशोरी केकी साङ्गिर डुप्सुङ थुसी छे
1: वर्षा यामसँगै जंगल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्
2: केही च्याउ खान हुने केही च्याउ खान नहुने विषालु हुन्छन्
1: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ
2: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ
1: होसियारी अपनाऊ नचिनेको जंगली च्याउ नखाऊ

0: नसो फ्याफुल्ला सालगार गेताङला छार भरि राख्दा डेनबुला ङा सूर्य मोक्तानला तर्फ ग्याम दान्दुचु केताङ सार्वजनिक सेवा प्रसारण गेन्दुन रेडियो नेपालला बागमती प्रदेश सिंहदरबार स्टुडियो ग्यामसे प्रसारण तासिटी बुमला लानी रे सोमबार कुडु दिनीला ब्लिङ या सिचुइसे घाम इनेट डिबलिसा प्रसारण तापन खावा स्यालगार गेताङ रेडियो नेपालला लोलो लोलो मिडियम वेब फ्रिक्वेन्सी गदे एफएम ब्यान्डला 98.1 मेगाहर्ज सार्वजनिक सेवा प्रसारण गेन्दुन रेडियो नेपालला एप्लिकेसन गणिला वेबसाइट गदे www.radionepalonline.com थेन www.radionepal.gov.np क्याम राङला मोबाइल आइप्याड ट्याब्लेट थेन कम्प्युटर हिनुन प्रत्यक्ष ज्ञानबारी खाम्ब मलाई तिलैरे गाछा नेपाली कम्युनिस्ट पार्टी गामला तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपाललाई चोहो थिएन नेपाली कम्युनिस्ट पार्टीलाई मियो मुन्मी दिल्लीमान तामाङसे तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपाललाई चोहोला दान ग्यामसे राजीनामा दोन्छु बमला थेलिचा तिलै रे नाङरिन नेपाली कम्युनिस्ट पार्टीलाई थुतबन पुष्पकमल दाहाल प्रचण्ड दा गुर्गिस तामगादे जस्तो कि तामसालिङ स्वेतता सोबरे आखम्बा बागमती प्रदेशला मिन्थानमा दुईरी सहमतिला बरे आखम्बा बागमती प्रदेश रे तामाङ दा ग्रेनब्रोन सोबरे आखम्बा समानुपातिक गोबाङ अर्थात् नेतृत्व लाबारी तामाङ दा आपिन्बा थिमथेन ह्युल्थिम शोभा ग्लारी उपेक्षा लाभा साङ्गठनिक रूपिनुन ज्याबग्ला आपिन्ना उपेक्षा लाभा थिएन सत्तारी दोबलिछा पार्टीसे राङला मुद्दा खाबा अथवा म्लेबराङमा ताम्रे ध्यान छेङनालाबारी विषय ध्यानाकर्षण पत्र नुन बुझब्ला बुमा जनयुद्ध हिन्से नेकपा माओवादी नेपाल कम्युनिस्ट पार्टी एकीकृत माओवादी तमन दान्देला नेपाली कम्युनिस्ट पार्टी दोना दोखामा प्रचण्ड से गोबाङ लाभा पार्टी रि गे लाभन खाबा मोर्चाला चोहो दिल्लीमान तामाङसे मोर्चा चुहोला दानग्यामसे तिल्द राजीनामा पिन्मा हिन्ना नेपाली कम्युनिस्ट पार्टी नेकपाला थुतबोन पुष्पकमल दाहाल प्रचण्ड दा पिन्बा गोर्गिस बुदासे तिला तिला ताम्पाङबारी माई बहिन्ना बिबताम्री ताम्लाबारी विषय तिनीङाई स्यालगार गेताङरी गिक्छा युल्ठिम सबाला सभासद थेन गोबन दिल्लीमान तामाङ दा डन भयो बुमला अझ जो खापे बिमाङा छ गेताङ स्यालगारी राङ दा टेन मला
1: जम्मै बन्दङा छ स्यालघर कार्यक्रम ला सञ्चालक सूर्य मोक्तान लगायत मुकुन्दन
0: तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपाललाई चोहोला दानियामसे तिलै रेङ्गा चराङसे राजीनामा दोन्छुजी खास चु राजीनामा दोन्छु वाला कारण तिगेन
1: चु राजीनाम पिन्बा ल कारण छ तिलमुलम्बीले नेपाली राजनीति रे 10 वर्ष जनयुद्ध 19 दिने जनआन्दोलन मधेस आन्दोलन महिला जनजाति भेनालन आन्दोलन समग्र 2072 संविधान घोषणा दाजी संविधान घोषणाला बेल्दी जति संविधान दि उल्लेख होला त्यो संविधान दि जति पहिचान सहितला राज्यलाई पुनर्संरचना मिन्थानमा जुन तामगादी मुभा ठेगादे आखामजी थे आखाम बेल्दी जा नेकपा माओवादी पार्टी विशेष लासी तामाङ राष्ट्रिय मुक्ति मोर्चाला मूल विचारला आधार जा नेकपा माओवादी पार्टी तर थेसे थेबेले जा 2072 संविधान दि राज्य पुनर्संरचना पहिचान सहित अथवा र शासकीय स्वरूप अथवा राज्य चलबलाबा नीति ल विषय रि अथवा थेल प्रतिनिधि शासकीय स्वरूप छ प्रत्यक्ष कार्यकारी राष्ट्रपति तादोल विभाजन ताम्मोबा र थेल विषय काटी जसरी संविधान घोषणा लबेले

0: नोड अफ डिसेन्ट्रिजी थेब्री बेल्ली जा दरेम्जा नेकपा माओवादी पार्टी राङ्ला मुद्दा खलाबार है थेसी लामाल बाल्छे थे मुद्दा निरन्तर त मूलविप ताम्जा थेबेल संविधान घोषणाला बेल्ली नेकपा माओवादी पार्टी राङ्ला जुन खाला विमति घाती थान्छी नि थेबेल्ली ठिक मुभा बेसी निरन्तर त अगाडि बढाउँदा भइन्न दान्देमा नेकपा माओवादी पार्टी संविधान घोषणा भन्दा चुर्से दोगाजी नि जति पार्टीका तिन एकता ताजी भेभन्न ताजी थेल विषय जा जस्तै कि भृगुटी मण्डवरी एकता घोषणाला बेल्ली भृप कार्यपत्र फागुन 21 गते ताबा चुनावला बेल्ली जुन घोषणा पत्र खाजी थे घोषणा पत्र रे जातीय पहिचान शासकीय स्वरूप माओवादी विचारला सैद्धान्तिक हिसाबसे कुनै पनि उल्लेख अतबल कारण छ अब सु मोर्जा रिटिदासी जातीय स्वशासन आत्मनिर्णयलाई अधिकार र पहिचान आधारित राज्यलाई नामकरण र पुनर्संरचना सम्भव मुलकी आरे विपद ताम्नुन छ प्रश्न खडा ताजी थे प्रश्नलाई उत्तर खलङसी बिन्दोजी बेल्ली जससे राङसे मूल मूल पार्टी रूपरी मूल वैचारिक हिसाबसे नेपाली कम्युनिस्ट पार्टी थान्दोमो थे आथानबाला कारण छे किलोम्छु विधा छिजा थेग्याम छे राई नाम बिन्मा
1: कसे नेपाली कम्युनिस्ट पार्टी खाबै हिँड्न कि चु मोर्चाला चोला दानिगम छ जकन राजीनामा पिनबा
0: नेपाली कम्युनिस्ट पार्टी खाबा हिँड्ने कि आइन बिबताम छ धोसी खाबा समयका छ थाहा दला
1: मुक्ति मोर्चाला चोला दानिगम छ राजीनामा पिछि जिम भने जे पार्टी रितिल धटी दोजी हाँ
0: थेले विषय सोचावला दो आदा बेनान चीज गादे मराङमा बेल्ली प्रस्थान नाम जति लम्बी बेल्ली जा राजीनाम मुक्ति मोर्चाला राई नाम छ जसै कार्यकाल आछोबल राई नाम पिनमे यन्दे थे विषय वस्तु छ सम्बन्धित निकाय छन् गोपदाम हो
1: तिल सम्बन्धित निकाय से राङसे पार्टी नुन खलाजी बिबताम गोजी बिसन तिल पार्टी खलाबन तालम राङला
0: पार्टी खलाजी बिबताम थे जे जे गोला नि थेल कार्यान्वयन नुन थेरन तरिका यस्ताला थेसी लामन बाजे थेनन गोला बिबताम जङ आता मानमला
1: फिर के प्रेमी डिल्लीबान तामाङ जुजुसे तामाङ राष्ट्रिय मुक्ति मोर्चा लचोहोल दानियाम से राजीनामा पिनमा लिख्छ दारेम स्यानुन पार्टी रिवाङमा छे बमुला है स्यानुन पार्टी ठङमरी हिँड्नु वा विवाखाललाई अनुमान गर्दैन लास्ट बमुला क्लियर लास्ट फिनुले खास तिलला बर छे बिन्न
0: अर्को पार्टी रि निवारी दान्दे दोनामा पहिचान सवाल दि खाल्लैनन् ओराउँ किसिमला कुनै पनि राजनीतिक पार्टीलाई स्पष्ट धारणा अरे स्पष्ट धारणा दान्दे दोमा नेपाल इतिहासी राजनीतिक पार्टी रि मोबन नेकपा माओवादी पार्टी रि जसरी 10 वर्षलाई जनयुद्ध रि आदिवासी जनजाति दलित महिला र पिछडिएका समुदाय भूगोल गाछ जुन साथ पिन्छी नि थेसी लदासी दान्दे कुनै पनि पार्टी से ओराम किसिमलाई पहिचान र विषय रि चाहिँ समग्र रि पाउँदा बेल्ली पहिचान र विषय रि स्पष्ट धारणा अरे अर्को पार्टी रि निबताम्न अरे माओवादी पार्टी ओराम दोर्ला चाहिँ सुस्पष्ट जातीय स्वशासन अभ्यास जनसरकारका त स्वायत्त सरकारका त्यो तामसालिङ किराँत तमवान मकरात भेनान अब चाहिँ थरवान मधेस भेनान गोसानलाई अब पार्टी छ तिनी ठिक ठाउँ धोन लाखमल कारण चाहिँ तामाङ राष्ट्रिय मुक्ति मोर्चा याम सिंह राई नाम बिन्दोज बिसाम अर्को पार्टी रे निब प्रश्न नाताजी के गाल लागि रिज
1: अनन्त मितिले गुर्केप्लापा पार्टी त
0: गुर्केप्लापा बि बतामा हिन नेपाली कम्युनिस्ट पार्टी अब भावी खाब दिन दिज जातीय अधिकारले विषय रे खराब किसिमला धारणा बाला बि बतामजा थे बेल्ली कम्युनिस्ट अध्यक्ष देन स्याप बेल्ली स्पष्ट तामदन पाङजी कि दान्दे यसै विवराङन जातीय नीति रे पार्टी रे स्पष्ट आरे तर महाधिवेशन दोनामा स्पष्ट लाला बेसी विमल बिसामी सैद्धान्तिक हिसाब से माओवाद ल विषय रे
1: त्यो विषय रे यङ खाला गले से हाँगिन चोहोसे राङनी दतिल सुङजी वामसे जेकेन पुइगाजी या थमथम बलासी पुइगाजी चित्त पुजाबलासी पुइगाजी थे ताम राङ ग्लाने मुला जसा कि छु राजीनामा सन्दर्भलन ताम लागेले पार्टी मोर्चाला नेतृत्व अर्थात राङसे गोबङलाबा चोहोला दान ग्यामसे राजीनामा पिनमा पार्टी जा आखलाजी बिबल अर्थ दिला खास कतिपय मुद्दा गते मुला नि दोलगाई तुनबरी पृष्ठभूमि रि पाङजी राङ निसे गोर्गिस बुदाला ध्यानाकर्षण पत्र नेकपाला थुतबन अर्थात् संयोजक पुष्पकमल दाहालदा राङनिसे ध्यानाकर्षण पत्र दोन्ची बलमुला फेरि तुनमरी पाङमा हिँड्ने विषय कतिपय सवाल गर्दै लानन गाछ थिदो दान्दे खासी थिए राङजी
0: थेल विषय चुरामलाई धोलैनन् पाँसिन्छ कि पार्टी से लाइन विचार आवश्यकता भेनन हिसाब से माग कति पुरा लाभा अथवा चाहिँ चुरलाई जनतालाई आवश्यक हिसाबसे पहिचान आधारित जातीय आन्दोलन त चाहिँ किन होइन उत्पीडित मुभ जातिगत सम्बोधनलाई विषय रे जसरी पार्टी चाहिँ तिलैयन तिनी खाजी नि खाजी बिगाई दोलो कार्यपत्र एकताल कार्यपत्र देन चुनावी घोषणा पत्र ल तामगाई पाङझी दि थे ताम चाहिँ स्पष्ट दिलम्बी भेले माओवादी अथवा नेपाली कम्युनिस्ट पार्टी छ ठ्याक्कै जातीय विशेषता खाबम राङ्जी के खाबम राङ्मियान दि तिनी दो न लालबी बदाम आशा से मुनी खाजी तर आसाम दरम टुङ्ग्याप दाजी नि तिलोम्जु विदासी जाङ्जित ध्यान आकर्षण पत्र पिनमै न अब ऊ चाहिँ ग्याम से अगाडि बढप्ताप जुन मुला नि अगाडि बढप्ताप ताम जा पार्टी से बढप्ता ल आधा बिपदाम जा पार्टीले निर्भर त ल तर गाँदा जा विश्वास आधा जी रङ राइनाम दिने
1: ऊर्स राजीनामा पिनमा दोषी तामाङ गोबर गदे बेरन रूपसी चोहो दिदासी जा जा ध्यान आकर्षण पत्र इनुन पिनमा कतिपय मिसी तिल बिबल मलाई बिसामी डिलिमान तामाङ से पार्टी दि उदे ज्याब ग्ला आयङ जी ग्ला आयङ मला लिछ जा राजीनामा छ गोर्खे कार्ड ब्याङमा हिँड्न राङला तिल ताम गदे सार्वजनिक तापा लिछ फेरि कमेन्ट गरिदिनु थियो म खाबाङ म्याङ जी सामाजिक सञ्जाल लिख
0: विषय कुनै पनि गल्लो बार्गेनिङ अरे राजनीति गाई दान दे दोनामा जे दाजी गाई बलिदान लाजी योगदान लाजी तर गाल दान दे दोनामा कुनै पनि पार्टी पार्टीले कुनै पनि निकायर गाँदा पहिचान न मिन्न आधारी अथवा जातिगत जुन आन्दोलन जुन खाल्दा चाहिँ संगठन जा शोभा अधिकार जा आभिन भयो कि जुन चलन मुला नि नेपाल राजनीतिक दल घाटी थेसी लामाल बालजी चुगासी खरङ बसोजी अम्बी सामजा महिला संगठन राङबा विद्यार्थी संगठन राङबा किसान संगठन राङबा जातीय मोर्चा गत्त सोइलाजी थेसी लामाल बालजी गाला अनुरोध मला साँच्चीकै आदिवासी जनजातिलाई पहिचान सहित लाङला अधिकार सम्पन्न लाभ हो इन्जी साम भेनान आदिवासी जनजाति गति लागे केर खाद होला लागे केर खाँदा सेकेन भेनान दल ली दल दल चुङ्से आधापट्टि तिलदम्बी छन् तिलाई इतिहास संयुक्त आन्दोलनलाई संयुक्त सङ्घर्षलाई भेनान चिज गर्दै लाजी
1: तामाङ राष्ट्रिय मुक्ति मोर्चा गोर्खेको माध्यम हो नि त फेरि भेनान तामाङ गते त जात जाति गते त ग्लागिखेरी रूपरे खाउ बेसी मैला परे खाम ग्ला मुभा
0: थेला माध्यम छु जस्तै कि तामाङ राष्ट्रिय मुक्ति मोर्चालाई उद्देश्य दिएर तामसालिङ प्राप्ति लागे हो तामसालिङ विपदी जातीय पहिचान आधारी अब चाहिँ प्रदेशलाई नामकरण हो नि त तर थे चिजलाई सुनिश्चित आधा चाहिँ सुनिश्चित खरङ से आधा चाहिँ विपले जाजा सुनिश्चितलाई ताम जा जाजा तिल यहाँ जति पाङ सिखाछि नि झन्झन घडप्ता पनि झन्झन पार्टीलाई नीति कार्यक्रम ज्ञान छैन आउट आउट तासिने मिहानी विश्वास आरे मिहानी थियो मोर्चालाई अर्थ आधा चाहिँ नि
1: चुपीमा पार्टी रेम रेम सत्तारी दोजी क्या सरकारलाई गोबाङलाई नेतृत्वलाई चाहिँ राङला पार्टीलाई चुहो रेम रेम काइब्लोन दोजी प्रधानमन्त्री दोषी नम्बुमा तामाङलाई गोबन गतेर तामलाई हिँड्न बिसामी गाछालाई कमान सिंह लामा हिँड्दे हितबहादुर तामाङ ज्यूज्यू सूर्यमादोङ तामाङ ज्यूज्यू नि राङ्ली राङमा बिगाँदै छ ठिक गुङ्ग्री जा माभा दाते खाँदा चाहिँ घुर्किला भएर हुन्छ के माग्छ नि त्यति खास
0: तिल्दा मान्छेलाई घर परिवार चलब्लब लिन तिल्दाले बिसामी सुसे जरेन्सु आवासी अन्त झ्यान लाला भेनर कोलकाता छिउ छेउ लाल विभन मान्न कि तर खपाई गीत चाहिँ विभेद राङमा अनुभूति दाजुसम्म मिसी भित्रुवाला लाने हो तिल गाँचो दो न जुन खाललाई चाहिँ राङसे व्यक्तित्व काललाई कमान सिंह हितबहादुर सूर्यमान जुन खाललाई मिन्देजी नि राङसे थेजा तिलम्बी बेलले जुखियाबलासी केही पिनमा राङ बसोसी के पद विवाह प्रतिष्ठा चाहिँ के व्यक्तिलाई स्वार्थी पूर्ति दाल्दाला तर समुदायलाई आधा के समुदायलाई स्वार्थी पूर्ति जब दाला जातीय स्वशासन र आत्मनिर्णय अधिकार सहित तामसालिङ प्राप्ति ताबेली चाहिँ केन तामाङगाललाई अधिकारलाई सुनिश्चित तालाई कि खेजाती लम्बी भयो भने हितबहादुर मन्त्री दोजी कमान सिंह राजदूत दोजी सूर्यमान मन्त्री दोजी दिल्लीमान सांसद दोजी ग्रेन्डा मागिन् चुर्ल समुदाय सि मुक्ति याङजी कि आयाङजी समुदाय सि मुक्तिलाई अनुभव लाजी कि आलाजी पूर्ण अधिकारलाई अनुभव लाजी कि आलाजी एकदम ग्रेन्डाम दिउँ कि थेसिलामाल बालजी दन्दे दो नमा छ ठ्याक्कै स्पष्ट दुईवटा चाहिँ किन सप्तारी पाम भेली तामाङ लिडरसिप गत जुकियाब्लासी पार्टी धोक बिन्छ प्रष्ट ताम थिएन हो धोकालाई विरुद्ध के छ चुनौतीलाई राजीनामा गिन्न
1: तिल आनम थिए पार्टी नरिटिस्यौँ फल्छ है मलाई
0: थे विषय रिमी गाला अनुरोध तिल मुलम्बी बेल्ली थे पार्टीले चाहिँ किन तामाङ गाते थोन्दो भाइ पेनान पार्टीले तामाङ गाते थोन्दो होला पेनान पार्टीले जनजाति गाते थोन्दो होला फेसी चाहिँ किन जनजाति गाते जा तिलो राष्ट्रुल खाल्दामा छ तिलो दोना दान्दे दोनामा जनजाति त भोट ब्याङ देन भर्याङलाई रूपले प्रयोगलाई अर्को के तिलाई जम्बी बेल्ली थिएन त सत्तारी जुगमा जुन भर्याङलाई गाल रूपले प्रयोगलाई दासे जनजाति गाद दान्दे दोनामा लिडरसिप ग्याम चाहिँ वञ्चितलाई नि राजनीतिक हिसाब से सत्तालाई सञ्चालन मुख्य बागडोरले हिसाब से जनजाति गाद बोर भारे नि तर बहुसङ्ख्यक र बहुमत बि जनजाति दलित महिला न हो तर थेसी लामाल बाल्छे जा चुल्लरागी जा नेपाली कम्युनिस्ट पार्टीले चाहिँ किन तामाङ गाछ आइन् भेनान पार्टी तामाङ गासे एकचोटि विद्रोह लासे राङ्ला कम्युनिटी त जसरी सशक्त ढङ्गासे अगाडि बढ्ला बा प्राण लाजिबे सामजा तामसालिङ खबर लामा गए
1: त्यसले नेतृत्व डिलिमान तामाङ लासन दिल आता र लासै ताजिमाले
0: होइन डिलिमान तामाङ के के पात्र हो तर आन्दोलन सङ्घर्ष विभाजन समूह अब चाहिँ समग्र हो कि समग्र लाभ लागे डिलिमान तामाङलाई नै के योगदान छ तल त्यसले विषय नेतृत्व खाल्छ लाभा विषय आज समय से निर्धारण ल तर आशा होला कुनै पनि तामाङ तामसालिङ प्राप्ति लागि नेतृत्व थोन्न र जन्म अभियान से लादोली विषय जालाई जोडदार सङ्घर्ष रत बन्दन
1: राङ्से राजनामा दोन्छु बल्ली छ तामाङला गोबर गर्दै जम्बो टोली पुष्पकमल दाहाल प्रचण्डलाई दिम्रे दोषी ज्ञापन पत्र अर्थात् ध्यानकर्षण पत्र दोन्जी यहाँ दोलो तुनबारी पाङजी थेली छ चोहो से तिल सुङजीबी तामले तामला सेलम्बला थिमा छ राङ्से थिए पिनबा गोर्गिस बुदालाई ध्यानकर्षण पत्र मला नि यहाँलाई ज्ञान खेल गर्दा त गोरलाई पिन्छु बोले
0: चो छै गोर्गिस ध्यानकर्षणलाई जुन बुदा गादे मला नि बुधागा चाति लम्बी बेली विगति जुन खाल्ला चाहिँ चुचु अवस्था चुचु लखामसेला चुचु आलाजी विवाह जुन खाल्ला जा दरेमे चुचु आलाजी बी सम्झा तामाङ समुदाय सा चुनन पार्टी चुनन सङ्गठन अडप्ता आखाम विभटाइबलन हो के
1: जस्तै नै चुरी ठ्याक्कै भाँगा तान्दा जी थिएनला जी वास्तविक दाते नेकपा थिइन् नेकपा एमाले डिक्सी प्रदेश कदेरी छार सरकार सोभाइकन मलाई है बागमती प्रदेशलाई नै सरकार सोभा ताङ्गरी मला चुसै समय रङमा छोर्बा अरे बागमती प्रदेश रे तामाङ नेतृत्व पिनबारी गोबाङला पुङमारी
0: दान्देमा सही समय विभाज खराम बिसामी चु दान्देल नीतिगत रूपरी छै कार्यक्रमलाई आधारित तामाङला एकवटा त पहिलो कुरा त चुकासी पिन्नो नाभिन पिन्नो नाभिन के चु विषय सुझाजा भेनान तामाङ जरुरी गोदोला अर्को कुरा चाहिँ पिन्नो पिन्छाइन नि दान्देल सरकार बिउ जा तिन महिना टिकप्ताले कि आधा बित्ता भयो दोषी चु सरकार से अधिकारले हिसाब से चु सरकार तिलाइनु अरे चुच्चा जा ओ त स्वारे बचियान राङ भयो कि थेसी लामाल बाल्छ चुल्ल लागि सशक्त बिउ जा अर्को नयाँ स्थापना भन्दा अर्को विकल्प अरे चुनन सरकार चाहिँ कुनै पनि समस्यालाई समाधान लासेला अरे निष्कर्ष चुनन हो
1: राक्षिजु ले मुखाते थान्मै गेलाबा दुई रिङ तिल छोर बिसम नेतृत्वलाई फेरि राख्ने त विश्वास अरे आइन विश्वास तपाईँ खाला गे आलाजी
0: आलाजी
1: आइन जति नुन मुद्दा एजेन्डा गर्दै थोसी खा थिए खलाजी
0: खलाजी
1: जति त नासिटीजी धारेम जा नाभरे हात है बेसी सतहरी खाबा हिँड्न बेसी बागमा रे तल त
0: एकदम फरक अरे कुनै फरक अरे
1: दरेम खाबरे राङ्नीलाई गोङमा दिल दसैँ मलाई यात्रा खलम
0: तरेमी खाबा बेलारी जा दान्दे आदिवासी जनजाति काल्ला बेनान बिकिएका थिए आदिवासी जनजाति र तामाङ जातिका लैन बिकिका थिए बेनान गाते त्यहाँ छलफल लाभन् मलाई त्यो छलफल र निष्कर्ष खलाउँदै दोलपी बेलले चाहिँ दान्देमा सामान्य हिसाब से आदिवासी जनजाति संयुक्त राजनीतिक अभियान मार्फत सङ्घर्ष लाभा र संविधान संशोधन जुनसुकै विषय रहेछ आदिवासी जनजातिलाई अधिकार सम्पन्न लागेरि जुन अभियान तपाईँलाई होला थिए अभियान नै सशक्त ढङ्ग चाहिँ अगाडि बढ्नु
1: मूलधार ल ग्लेठीमा अर्थात् राजनीति चाहिँ चुरामा समस्याका त थिबरे आखामजी समाधान लबरे आखामजी अभियान चाहिँ खामला हिजो
0: अभियान बिब्जा जाति लम्बी बेली भेनान समुदाय से आदिवासी जनजाति यादव तामाङ जाति बागमती प्रदेश चाहिँ तामाङ जाति गासे भेनासेन सु भूमि ह्याङ्ला सु घला भाषा ह्याङ्ला संस्कार ह्याङ्ला सभ्यता ह्याङ्ला विदास भेनासेन गोजी विषम लामन गाह्रो आरे भेनान एकता दबारे तर राजनीतिक पार्टी गाइसा नेमा जा फुटाउरा राजगर हो तामाङ गल्ला लागेर चुनौती जागे जनजातिलाई तामाङ भए सङ्गठन खोलाउला जनजातिलाई तामाङ भए संस्था खोलाउला तर जनजातिलाई लागिरी छ राज्य सञ्चालन लाभा उच्च खस जातिवादी लाभा जुन शोभ कार्यक्रमलाई फुटौरा राजगढलाई जुन कार्यक्रम होला त्यो कार्यक्रम जो सहभागिता भएर फुटौरा राजगढ निरन्तर त पिनबखाल जुन विगतदेखि दान्दो दोन ताष्टिम होला त्यसलाई विषय भेनासेन विद्रोहलाई दोला
1: पार्टी नगरी खास राख्ने त जस्तो जातीय ताम्बाङमा क्षेत्रीय ताम्बाङमा साम्प्रदायिक ताम्बाङमा विवेखाललाई आरोप गर्दै कतिको खाम
0: आरोप इज्जत दिन खाब
1: साचिन
0: बिबेलले 54 साल ल्याँदे जातीय आन्दोलन नि माओवादी पार्टी दिन सहभागिता बेलले पहिला जाति तामाङमा रहे त कम्युनिस्ट से विदासी गा आफै से प्रतिरोध लाभा तर लास्ट विदासी कुनै पनि हालाटी जातीय आन्दोलन देन वर्गीय आन्दोलन चाहिँ फ्युजन बिना चाहिँ जनयुद्ध सफल आतापे निष्कर्ष पोखरा ल अखिल नेपाल जनजाति सङ्घलाई भेला यहाँदे स्पष्ट तामाङ थे यहाँदे 55 सालले तामाङ राष्ट्रिय मुक्ति मोर्चालाई स्थापना काललाई भेला यहाँदे सहभागी गाँदा दे दोना अध्यक्ष दोना हो तिलाइ दोना दान्दे थे चिया बेली तिलोम्बे बेली थे बेली जुन खाल सशक्त ढङ्गासी मुबानी तर दान्दे झाझा मुद्द खाबन निबल कारण तिलोम्बे बेली माओवादी पार्टी थे बेला त साँच्चीकै जनताल पार्टी साँच्चीकै आदिवासी जनजाति उत्पीडित जातिकाल पार्टी मुबिसामी दान्देमा झाझा पुँजीवादी एमाले काङ्ग्रेस तेन चियामा कुनै फरक आर्यो है बिबराङमा ढङ्गाई जुन बाहिरसी मराङ्जी नि तर नङ्ग्री उदय ओराङमा तोर्लामी एउटै एउटै आइन् तर बाहिर सिमराम्बेली ओराङ्दा चाहिँ र दान्दे खाबेली मुद्दाले विषय रिन जुन खालको एकातल मिन्डी ब्रिफ दस्तावेज काटी कार्यपत्र काटी घोषणा पत्र काटी जा प्रश्न च खरङ बाखाजी बेल्ली जा खाब दिन काटी जातीय आन्दोलन विषय वर्गीय आन्दोलन विषय चुनाव ढङ्गासी समाजवादी क्रान्तिले लागेर अगाडि बढ ताल बिच कुनै पनि खाका आखाजी थेस लामाल बाल्छे तामाङ राष्ट्रिय मुक्ति मोर्चा चेके नाइन् तामाङलाई मिन्डी कुनै पनि दल चाहिँ कुनै पनि व्यक्ति चाहिँ खोलाउलापा संस्था यति आदिवासी जनजातिकाललाई आवाज त उठाबाला बिसा थे संस्थाकाललाई खोलाउलापाल कुनै पनि अर्थ आत थे इस्लामल बाल चाहिँ बृहत संयुक्त राजनीतिक अभियान बिन विकल्प अरे राजनीतिक अब छ संयुक्त राजनीतिक अभियान विमानतिलम्बी बेली आदिवासी जनजातिका छैन राजनीति लाल है राजनीतिक विषय तिले अध्ययन लेखा विभिन्न पार्टी र अध्ययनलाई खापका थिए मोला नि त तिनी ठेकासी साँच्चीकै समुदायलाई लागेरी मुक्तिले लागेर यति भ्राव हो जातिलाई ताम कुठा अब छै ताम उठाब्ला भयो विषाम्छ थे संयुक्त मोर्चा खाबारे आवश्यक हुन्छ संयुक्त मोर्चा हाल्छ बृहत संयुक्त मोर्चा हाल्छ तयारी लाभन अनि अगाडिबाट धान्नु
1: सन्दर्भ खलङदेरी मोबिसामी याङ दाते गोर्गिस बुदाला ध्यान आकर्षण पत्र बोर्सी नेपाली कम्युनिस्ट पार्टीलाई संयोजक अर्थात् थुदमुन पुष्पकमल दाहाल प्रचण्डजा धोब दुरी राङलाई ध्यान आकर्षण पत्रलाई फेरि चोहो अर्थात् थुदमुन प्रचण्ड सी तिले सुङजी
0: ठ्याक्कान प्रचण्ड से सुङबन तामा चाहिँ थेल भाषण ठ्याक्कान बाम भेल्ली जा फेरि थानबान तिले बिबिले गाई गाई थे ध्यान आकर्षण पत्र जा जा जा गाई राजनाम लाइस लिचा लिचाल कार्यवाह अध्यक्ष ल नेतृत्वदारी बनप्ताजी
1: तर रङ्गी दोकान
0: हो थिए कार्यपत्र छ तर कार्यपत्र नि मङ्गतिर लास्टरी ब्रिफ होला नि हो अब सैद्धान्तिक वैचारिक व्यवहारिक सम्बोधन आलावन कारण चाहिँ के अध्यक्ष श्री राजनाम बिन्ब प्रष्टन मूल विषय ब्रिजी के थेसलामल बाजे त्यो ध्यान आकर्षण जुन खालको सात बुद्धी पत्र होला नि त्यो आफै स्पष्ट मलाई के स्पष्ट तिलदिल बेल्दी तिलदिल लाद तिलदिल लालाजी खाप खाप पार्टी खाप खाप निकाय से अब चाहिँ कुन कुन अब नेतृत्व कास्तिले लालाजी एकदम फेरि प्रश्न मलाई
1: थियो ध्यानकर्षण पत्रो
0: थिए चोहोजे सुङमा दामजा तिल बिच बिसामी चोहोजे सुङ बन्द पहिला ध्यान आकर्षण पत्र छ कमिटी थान्जी उहाँलाई व्यक्तिगत तामी नुङ्गाई थान्जी व्यक्तिगत ताम थान बेली गाई थियो प्रश्न तिल बिजम बेलले जाजा गाई राजीनाम पिनबाला कारण सैद्धान्तिक वैचारिक व्यवहारिक कारण त्यहाँ तालमेल आधाजी पार्टी चाहिँ तिलै अन्त तिनी दोनालाई जुन खाल सङ्घर्ष फेरि आश्वासन गर्दै जाँदा समाप्त राङमान मराङजी थेस लामान बाल्छे राजीनाम खाजी पहिलो कुरा त सैद्धान्तिक वैचारिक तामनन ग्रेन्थाप्टी पनि बिसिङ आए पाङजी अनि राजीनाम फिर्ता किनको बिप दामी रोनीले मुनन मुभा भेनन मुभा तर थे पछाडि गाई तिले बिजम बिबेली जा अध्यक्ष बिपताम जा दिलम बिबेली जा दिल्लीमानजीले भनेको जस्तै हो हाम्रो पार्टीमा जातीय नीतिको विषयमा अहिले प्रश्न छैन हामी महाधिवेशनसम्ममा प्रश्न बनाउँछौँ प्रश्न बिपताम जा जा जा तिल बिजम बिबेली जा महाधिवेशन लिजा पहिचान आधारित नामाकरण अनि जातीय स्वशासन आत्मनिर्णयको अधिकार सहित ल स्वायत्तको ताम भेनान्ची जा जा जा थेबेली प्रष्ट महाधिवेशन प्रष्ट लाला बिजी
1: के के महाधिवेशन अथवा ग्रीन वाल खाइमा सेङमै के
0: है थेला थेल दामे थेमी बिबजा जा बजारी खाब जा जा मङ्सिर बिमला तर अध्यक्ष सुङ्ग्याम जा मङ्सिर बिबारे खाब महाधिवेशन बिजी
1: बुधा नम्बर
0: अर्को अनि अब सैद्धान्तिक रूपले दोषी थिए के कि दाथिल दाजी बेलले जा सैद्धान्तिक रूप उठाप्ला ताम होला नि माओवादले विषय रिनन् माओवादले विषय बहस छलफल मोला पार्टी एकतालाई बेल्ली तर दान्दे एसिपी ब्राङ्गमान माओवादीले विषय प्रष्ट आरे इस्लामान बाल चाहिँ महाधिवेशन द्वन्दमा प्रष्टताला माओलाई विषय सम्बोधन लाला थे खाला बिस बिजी के तामाल बाल चाहिँ गालो भनाइ जति लम्बी बेल्ली जान्दैन गालो मान्छिटी भयो विश्वास आतबल कारण जति लम्बी बेल्ली तिलो ओराङमान दस्तावेज एक्काइसौँ शताब्दीले जनवाद यहाँ भेन पटपला सिखासी अब चाहिँ जातीय स्वायत्त अकादेमी दुई तिन तिन दिन जोडी तामसालिङ गोसानलाई थिएछ पुरा आधा चिज तिनी छ महाधिवेशन चाहिँ निर्णय लाला महाधिवेशन निर्णय लाला भिन्न भिनान दोषी आधाबारी खाम लबी जाँगा त अझै विश्वास हो कि जा अरे
1: 20 वर्ष त जी युद्ध विराम त अझ 21 वर्ष तासिजी है दाते दो नामी तिल्ला जनयुद्धला दुईरी थिए मुद्दा गते त पुरा आलाजी भिसन धर्म लबी तामरी विश्वास लबी तामरी खानु नखाजी नै
0: विश्वास आधाबालन कारण चाहिँ राई नाम बिन्जी
1: ठीक है प्रश्न देपेन उज्यालो नेपाल पार्टी खासी टिप मुला धारेमी अवस्था छ हिमामी क्षेत्रीय जातीय ताम्पाङ राङमान तल तर गेताङ्गेन छेराङमान प्रकृति लतामा नै सिधन माङजी दाते बेनाजेन राङला जातन चालन ब्रान्डिङ लिप अवस्थाका थिएन मलाई क्या पार्टी नि त हो लेठी नि त हो सङ्गठन त हो खलङ नाम दारामी याङसेन राङला तामसालिङ लतामका थिए एजेन्डा गते त गाछ बोर्पे हिँड्ने रहेछ नि बेना डिक्सी तासेल डिम्बी छ नि लागे डिग्दो लगाएर आछोरमा राख्दा
0: थे विषय रे सैद्धान्तिक वैचारिक हिसाबसँग बेना लन्चिज खाँदो जिन्द थे विषय रे प्रष्ट खावा अरे के के अर्को एक जङ्गा तिल बिम्बी स्वामी अध्यक्ष हो राम बिजी होइन गाँदा तर ओजारी राजीनाम त फिर्ता किन्बा फेरि अध्यक्ष रिन खावा बिसी जुन खाल विषय घाटिङ्गाई गाला दोषी नङ्गाई प्रष्ट ताम एक तिल थाज्य बिब्रेली अनि दिम्री कुनै पनि इतिहास टी पूर्वला जनसरकारलाई सुरु घोषणा लाभेली गाउँ जनसरकार घोषणा लाभेली बेथान याम सुरु लादोल्बी बेथान याम सुरु घोषणा लाभेली गा जनसरकार प्रमुख दोजिन जो जे यी छे बाबुराम लामा देन धावा लामा छे शहादत प्राप्त लाभेली न थेल पछाडि नगा जनसरकार प्रमुख दोजिनी हो संविधान सभा दो दोजी हो तामाङ राष्ट्रिय मुक्तिमा जातीय आन्दोलन हिसाब अखिल नेपाल जनजातिसँग तामाङ राष्ट्रिय मुक्तिमा स्थापनाकालीन दान्त हुन् दोजी गा एक कोटा इतिहास पुग व्यक्ति लागिसे छ अर्को पार्टी जा नियाखाम गा पहिचान न आन्दोलन त जा सपोर्ट र समर्थन सहभागितालाई र दान देजा गा दोषी फ्लिक दोषी थिएन अध्यक्ष चौलाबार जङ्गा खाखाम बेसी गाई तिनवटा ताम प्रष्ट थान्छे कि अध्यक्ष अगाडि थान्छे तामाल बाल्छे यसरी घो गा खरङ्ग तरिका से अगाडि बडप ताल दाल भावी दिन गाछ ताला धान्देला अवस्था जा जा जुन मुद्द पार्टी से खाजी थेसी लामाल बाल्छे गाई राजीनाम पिन्छे
1: धरम कतिपय अवस्था च्याबे हिँड्दा हामी पार्टी चाहिँ तिलमा जुन खाललाई आश्वासन गर्दै हुन् बाबा जुन खाललाई एजेन्डा गर्दै मुद्दा गर्दै थोमा बेना खासी ब्रासिदिन्छी तिनीलाई राष्ट्रोपा रङबा अर्थात् राष्ट्रिय स्वतन्त्र पार्टी रङबा 63-64 ल दुई रिबुबा नेकपा माओवादी मासिडी अवस्था खासिन्छ चुपाल्छेला निब फागुनलाई घिचुसे गिकुनलाई तामलामा हिँड्न भिसामी गोर घिचुसे गा अर्थात् 25 दल डिक्सी चुनाव रि हुम्मतामा 17 सिमित दाजु
0: 16
1: आज है पार्टीमै माझी निवार छेसिन्छ राणी तिलाई आशा थोसी थिए ध्यान आकर्षण पत्र बर्सी दोन्छु भए चो प्रचण्ड त
0: तिल तिल कारण चाहिँ आशा अरे छुचु कारण चाहिँ आशा अरे पिनबारी पनि थोजी नि त राङ थोनमेन डकुमेन्ट पनि पेस लाग्दो
1: पत्र पिनमा
0: आस पुगिन जङ्गा फ्लिक दोष नि खेला नि त
1: फ्लिक दोष दोजी नि त चौल दिन
0: होइन तर गा पट्टि फ्लिक आ दोजी नि त गल्ताम प्रष्ट थान्छ गा एजी नि त
1: माओवादी खेला
0: होइन माओवादी खलाबा आखलाबा बिबदामका देवी माओवादी खलाजी आलाज माओवादीलाई जुन निकाय राङलाई नेतृत्व
1: नेपाली कम्युनिस्ट पार्टी जति लाखलाबा विश्वास
0: नेपाली कम्युनिस्ट पार्टी आखलाजी प्रमाण जति लो जुन नेतृत्व घ्याप्छ राजीनाम जा पिनमा थिए राजीनाम रे फ्लिका दो बिमियान जति लो थिए एसियन एसियन जसलाई चाहिँ व्याख्याला आ त यसै जसलाई विश्लेषण लाउले निचोटि दोम जति लो दो
1: रेडियो यहाँसी टिभा रोगादेखि जतिले व्याख्यालालाई तिलाई प्रतिक्रिया खाला त्यो
0: चियाबारी
1: बोला है तर मलाई नि गाई प्रश्न देप्पेन राजनीति तिलाई अभियान छ कि विशेषज्ञ
0: आदिवासी जनजाति राजनीतिक अभियान
1: यहाँलाई प्रश्न देप्पेन दोहोरबलाई चित्तरी प्रश्न आकाशलामा मूलधार रिमुभा अर्थात् मेन स्ट्रिम रिमुभा ग्लिटिप दल से पुरा आलावा से अभियान से पुरा लाला बिबा
0: थे पुरा लाला आलावी गोरम इतिहास साबित लाला
1: राज्य अभियान से
0: उदाहरण उदाहरण उदाहरण गर्दै आदिवासी जनजाति राजनीतिक अभियान चाहिँ सफल लाग खैमै थिए अभियान जे आन्दोलन सफल लाग जनजाति आदिवासी जनजाति खैमै अधिकार नआया चुङ्गाई ग्यारेन्टी बाङ्ला तिलदम्बी बेली राङ द भेनान दल भेनान समुदाय भेनान अवस्था से भेनासेन अब निचोरपलासी लास्टर भ्याङसी जिन्जी हो आदिवासी जनजातिका दम्बी भोट बेग्दैन भरेङ्गल प्रयोग लाइसिन्जी तर उदय बेली आछोरमा आदिवासी जनजातिका ताजी विषम थेल कुनै पनि राजनीतिलाई अर्थ आखाप्ताजी त
1: अर्को ताम
0: चाहिँ लामाल बाल चाहिँ चो अभियान एकदम सफल दाला चो अभियान किन त सफल दालम्बी बेली भेनान चिज गरे त यस भेना त नि एमाले तामाङ त बासिजर बासी नुहाएकोले फेर त सन्तुष्ट मुला काङ्ग्रेसले बासी नुहाएकोले सन्तुष्ट मुला माओवादीले वरा आमदोल्ला उद्देशी वरा आमदोल्ला भेनान मुद्द पुगेपछि भेनान व्यावहारिक रूपसी लागु
1: लाग्छ
0: भेनान खाँदो जिदरे भेन त आसम हो कि माओवादी पार्टीले एजेन्डरी भेनन चिजका त संयुक्त आन्दोलनलाई सीतालबी भन्ने माओवादी से नन सफल आलमियान देमदरेबी भेनन चिजमै राङलन अभियान राङसेन सोधोजी नि त सुहादोजी
1: व्यक्तिगत ताम्रिनी जनयुद्धलाई दुईरी बल्ल बल्ल सोसी दोगाबा मेन्दगीको गोबन दिल्लीमा तामाङला पार्टीले फेरि चुदे वितृष्णा मुला
0: हाइन
1: चुदे जाजा गुनासो गरी मलाई छन् सामान्य जनता से धरे माओवादी मिसी जति चुङ्सी अथवा नेपाली कम्युनिस्ट पार्टी मिसी जति चुङ्सिटी छ है
0: होइन गाई बिउदै नेपाली गाई दान्दे साँच्ची बेसँग गाई बिहोर अब्लाबा दान्दे दोना खाजी छ नेपाली कुनै पनि कम्युनिस्ट व्यवहारिक आरे थिए
1: राणी चाहिँ दुई दुईरी गजगजे पालन थिएन तपाईँ हिँड्न नि है
0: दुई दुईरी गजगजिया मिसी
1: रानी मुन त
0: दुई दुईरी गजगजिया मि अब अनि मोर्चा काशी भेनाजी सेम लाभा तर ताम्गे कि जति लम्बी बेली दान्डिङै प्रष्ट राङबा बिहोर हप्ताबा अथवा राङ्से जुन राङ्सेन फेरि बिहोर हप्ताइ खापताम प्रष्टमा बेल्ने छ सबभन्दा जनजातिका लागि के समस्या होला लिडरसिपका लागि के समस्या होला समस्या तिलाई थाहा हुनु समस्या कुनै पनि व्यक्ति के कि मन्त्री धोबल लागेरे कुनै पनि व्यक्ति के कि राजदूत धोबल लागेरे कुनै पनि व्यक्ति के जेएम धोबल लागेरे आदिवासी जनजातिका त अथवा त्यो सङ्गठन सङ्घर्षलाई महत्त्व त थेरी वर्षी थान्मा लगाएर चाहिँ तिनी कमजोर त अब त्यसै लामाल बाल चाहिँ ह्याङलाई आन्दोलन खरङ बता दोजे मिसाम कुनै पनि व्यक्ति त मन्त्री सभा ऱ्याङ्गेन अधिकार सम्बन्ध लगाएर लागेरे कुनै पनि व्यक्ति त राजदूत सभा लागेर तामसालिङ प्राप्तिलाई लागेरे र राङलान स्वायत्त सहित स्वशासन सहित स्वायत्त आत्मनिर्णयको अधिकार प्राप्त त अब खाल नीतिगत रूपले चाहिँ केन थिए ओजगासी ओल्लाला त्यस लामाल बाल चाहिँ खेला लागेरी छ भेनान तामाङका चाहिँ किन आदिवासी जनजाति दलित जुन उपेक्षित अवहेलित विभेद मुलाडी जातिका थिए भेनान एक एकमुष्ट दासी संयुक्त मोर्चा दासी कसबलाई चाहिँ अगाडि बढाउँदा छ असम्भव आरे तिल्ला असम्भव आरे उम्मेवारले दुई तिनवटा चाहिँ किन उदाहरण बाङ्ला पूर्वारी कुनै पनि अर्को जनजातिका चाहिँ भेनासेन अथवा अर्को प्रदेशका चाहिँ सपोर्ट लाभिन्छ किराँत स्वायत्त त खासिन दिनमा त्यो रामथोरलाई पहिचान आन्दोलन अगाडि बढाउँदा भिन्न मधेसटी अन्तरिम सरकारी बिना चिज फ्रीमा सङ्घीय त के सप्त के आवृपाल गर्ने मधेस जलप दाजी र सङ्घीय त वृद्धजी मधेस पहिचान सहित लोल स्वायत्त सुभर सबल दाजी बागमती जति मुलानी नेवा तामसालिङलाई विषयवस्तु मुलानी नेवा तामसालिङ जस्तो आदिवासी जनजातिका ला घनत्व 75% बढी नेवारदेन तामाङला तर दान्देलाई पै अब दान्देलाई राजनीतिक हिसाब से न सहभागितालाई हिसाब से पार्टीलाई लिडरले हिसाब से चियाबेली सुन्नेरी मुला पदाधिकारी खाए तामाङ मुला खापाई पार्टी मुला हारे नि कारण तिलदोम बेल्ली जा जा भेना अब राजनीतिक हिसाब से प्रतिबद्धता आधबल कारण चाहिँ कुनै पनि एक दुईजना व्यक्ति त अब चाहिँ पद पिनबाला कारण चाहिँ फसबलाबान जुन खाजी थेल विरुद्ध हिँड्नु सङ्घर्ष त दोला बिपनै हो
1: दुई उदय लान बाँकी अरे चु तामाङ गेताङ राङ तामाङ तामाङ तामाङ रे तामाङ टिप दुईरी राङला अभियान खाएमा रेन्जे व्यवहारिक रूपी फिल्ड खासैलाई मुला तामाङ गाते त राङला तिल मुइ छैन मुला
0: तामाङ त जातिल अब छैँ अनुरोध तिल मुल बिसामी आदिवासी जनजाति राजनीतिक अभियान ठ्याक्कन धान्दे केन्द्र बस्ताष्ठी मुला भेनन अब छै बुद्धिजीवी बिकेका देन थे बस्दा दासिन चाहिँ के मिन्छ त राजनीतिक खाला होइन थे राजनीति न खाला थे राजनीतिकलाई आन्दोलन न विषय रिजाज प्रस्तुति लम्बी बेली पहिचान सहित नामकरण जात जातीय स्वशासन र स्वायत्त आत्मनिर्णयको अधिकार सहितलाई चाहिँ प्राप्तिलाई लागेर थिए आन्दोलन तपाईँ मलाई थेला आन्दोलन जा केन्द्री केन्द्रीय कमिटी दान्ने छलफललाई लागेर अब दान्ने घे कि छलफल चाहिँ के नाइन गन्जे तिलो संविधान संशोधन विषय रिभ हुनु भयो नि
1: सुझाव
0: फेरि हिँड्नु गन्जे भेनान स्पष्ट बिनमला धेरै थिए प्रष्ट तिलो बेल्ने धेरैलाई अभियान र केन्द्र राखिन् राङराङला प्रदेशी खाला थिए प्रदेशी त भेनान स्वतन्त्र पूर्वक कुनै पनि दबाव र रबाव रि प्रवादनलाई चाहिँ राङला अधिकार प्राप्ति लागि अगाडिबाट दबाएर अनुरोध ला
1: सो
0: अभियान डिज राजनीतिक पार्टी घाम चाहिँ पहिचान विषय आन्दोलनलाई सिखापका थिए सङ्घर्षलाई सिखापका
1: थिए
0: सामाजिक हिसाब से सङ्घर्षलाई सिखापका थिए र शैक्षिक हिसाब से सङ्घर्षलाई सिखापका थिए व्यक्ति व्यक्तिलाई हिसाब से जुरी सहभागिता अभियानलाई संस्थागत हेर्ने सहभागिता अभियानलाई राजनीतिक हिसाब से त्यहाँ विद्रोहलाई सिखापका थिए भनेर सहभागिता अभियानलाई थेस लावाल बाल चुल्ला आन्दोलन जहाँ थेला लास्टरी आन्दोलन नै घेके प्रारूप थेल उद्देश्य चाहिँ खलङदेर दोल बिबेली जा जा जा उद्देश्य खलङम बिबेली पहिचान वादीकालाई एकता
1: त्यो आन्दोलन अर्थात अभियान सेवा अवसर पिन्जी बिसामी नेतृत्व लब जस्तै नेतृत्व लास्टी मलाई त्यता अवसर पिन्जी बिसाम जोसी चु ब्लेखलामै आखलानी
0: आखला आखला चु चु खलान चु खला चु खलाए नामे खलाबारी आदा
1: चु दोखाङ अर्थात गन्तव्य दिलाइन चु अभियान
0: चु चु गन्तव्य जाति बिसामी नेपाल प्रदेश संघीयतम दाजी तर अधिकार सम्बन्ध दाजी संघीयतम दाजी पहिचान आधार नामकरण
1: दाजी
0: संघीयतम दाजी अधिकार सम्बन्ध प्रदेश दाजी हो थेसिला मम्बाले बेनान चिजलाई चाहिँ पुनर्संरचन सहित अधिकार सम्पन्न शोभा पहिचान आधार नामकरण आधार स्वशासन स्वायत्तल आधार चाहिँ अधिकार आत्मनिर्णय अधिकार सहित चाहिँ सुनिश्चित लाभ जुसिए हो थेस पछाडि न दखिसन चुल्ल प्रतिबद्ध त के के बोलाहरू के तपाईँले तिल खाँचाल छ प्रतिबद्ध त चुराङ बारे बा एक घेकी रेड नेपाललाई संस्थामालाई अर्को चाहिँ अब घेकी एफएमलाई संस्था दल्दालाई अर्को अर्को सामुदायिक संस्था दल्दाला नि ठेकालाई एकता दाजी अन्त एमाले काङ्ग्रेस अब चाहिँ माओवादी नेपाली कम्युनिस्ट पार्टी जेसुकै होस् तर एकता दासी जातीय आन्दोलन बेल सङ्घर्ष लामा पनि संयुक्त तर लास्ट दो बेल चुनाव डि बेल जा जा जा राङ्गो पार्टी राङ्गो धो मुभा नि चुल्ला घेकी अनुरोध मलाई राङ्गो पार्टी राखि ग्लागिरिन भोट युवा वातावरण सोधो लाग्यो मोल अब मेन उद्देश्य चु हो के त्यसलाई तमाल बाल्छे जा जा जा आन्दोलन लब्बेले जा जा घेकी दासी लाबा अधिकार किनबार निब्बेले जा जा झुसी निमाल बाल्छे अधिकार आन्दोलन आयाङ भयो के खेसी लामाल बाल्छे ग्लागिरिन डिसी आन्दोलन गर्दै गर्दै ग्लागिरिन डिसी चुनाव दसैँ वैधानिक दसैँ अवैधानिक दसैँ लडो तब अभियान सोध शोभ मल खेसी लामाल थियो अभियान जा स्पष्ट डङ्गा छे कुनै छिटन समयरी सार्वजनिक दबान मलाई थेसी लामाल बाल्छ भेनान आदिवासी जनजाति विशेष लासी बागमती र नेवा नेवार जाति देन तामाङ जाति त छै सु आन्दोलनले सहभागी दबा लाग्यो स्वतन्त्र पूर्वक सहभागी दबा लाग्यो हार्दिक अपिल अनुरोध
1: राङ रेडियो नेपाललाई स्टुडियो दोखासुजी चुदे दुई दोन्छुबाट लागेर त्यहाँदेखि राङलाई विचार सेमताम थान्छुबाट लागेर राङ गेताङ स्यालगार रेडियो नेपाल त्यहाँदेखि तर्फ गाउँछ लामो लामो तुजी
0: स्यालगार कार्यक्रमलाई सञ्चालक सूर्य मोक्तान र अन्य प्राविधिक रोगादे भेनादान गाल तर्फ गाउँछे र आम आदिवासी जनजाति तामाङ समुदायलाई तर्फ गाउँछे हार्दिक धन्यवाद फुलबान
1: रङ्गला अभियान सफलताकै देपेन सफलता जीविसन अथवा रङ्गला अभियान तीव्र दुरी अवश्य देपेन तामला रुगत तिनी गाई नेपाली कम्युनिस्ट पार्टी ला मियो बोल्मी थेन गाछला तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपाल चोहो दिल्ली मान तामाङ थेन तिनी लाभ ताम राङ्दा खारङमा छोर्जी राङ्गला तिलाई सल्लाह सुझाव प्रतिक्रिया थिएन गुनासो कति मलाई बिसामी गाला इमेल ठेगाना मोक्तान सूर्य 39@gmail.com थिएन टी प्रोग्राम स्यालगार @gmail.com रि इमेल नबारी राङ्दा मोहिचेन मलाई उसम राङ्ला सिधन गाँदा तिलाई प्रतिक्रिया गर्दै थाम्न सेम मलाई बिसाम 98511688894 रिराङ चाहिँ फोनलाई सिनुन् सम्पर्कलाई बारी खाम सुल मलाई तिनीलाई गेताङ्याम राङ्गा डो सूर्य मोक्तान फेसिनीलाई राङ्गा चुङ्गी सूर्य तकै लसो फ्याफुल्ला

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: नमस्कार, हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। यो प्रसारणमा तपाईँलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक सहकर्मी सुधीर मिश्र, उद्घोषक म गणेश थापा। यसबेला साँझको 5 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। राष्ट्रिय सभामा मधेसी आयोगको वार्षिक प्रतिवेदन 2081-82 पेश भएको छ। सभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले मधेसी आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो। यस्तै बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्ण प्रसाद पौडेलले मधेस प्रदेशमा खानेपानी सरसफाई तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन 2083 पेश गर्नुभयो। प्रतिवेदन प्रस्तुत गर्दै सभापति पौडेलले पछिल्ला वर्षहरूमा मधेसमा कम वर्षा भएको तथा मधेस प्रदेशमा खानेपानीको चरम अभाव र सिंचाइमा समेत समस्या देखिएको बताउनुभयो। सभापति पौडेलले मधेस प्रदेशमा भूमिगत जलको अत्याधिक दोहन बढ्दै गएको र पानीको उपलब्धता घट्दै गएको तथा पानीको पुनर्भरण नहुँदा सम्पूर्ण जल प्रणाली प्रभावित भइरहेको बताउनुभयो। मधेसमा देखिएको खानेपानीको समस्या समाधान र पानीको पुनर्भरणका लागि चुरे भावर क्षेत्रको संरक्षण आवश्यक रहेको पनि विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापतिले बताउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक यही साउन 21 गते बिहिबार अपरान्ह 1:15 बस्नेछ। महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले डिजिटल प्रविधिको दुरुपयोग बढ्दै जाँदा साइबर अपराध नियन्त्रणका लागि कानुनी र संस्थागत संयन्त्र सुदृढ बनाउनु पर्नेमा जोड दिनुभएको छ। महिला तथा सामाजिक मामिला समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री बादीले साइबर अपराधबाट जोगाउन नाममा महिला र बालबालिकालाई सामाजिक सञ्जाल र डिजिटल माध्यमबाट वञ्चित गर्नुभन्दा अनुसन्धान क्षमता अभिवृद्धि र सुरक्षित डिजिटल वातावरण निर्माणमा केन्द्रित भई अगाडि बढ्नुपर्ने बताउनुभयो। बैठकमा सांसदहरूले राजनीतिक रूपमा स्पष्ट धारणा राख्ने, महिलामाथि हुने चरित्र हत्या, साइबर बुलिङ र घृणायुक्त अभिव्यक्ति बढेकाले विभिन्न सामाजिक सञ्जाल प्लेटफर्महरूको दर्ता र प्रयोगकर्ताको डेटा संरक्षण आवश्यक भएको बताउनुभयो। सिन्धुली जिल्लाको फिक्कल 2 नवलपुर घाट नजिक मध्यपाडी लोकमार्गको सुनकोशी नदीमा कार खसेर बेपत्ता भएको छ। सड़कमा रोकिराखेको उक्त कारलाई काठमाडौँबाट ओखलढुङ्गाको सिस्नेरीतर्फ गइरहेको बसले ठक्कर दिँदा करिब 50 मिटर तल नदीमा खसेर बेपत्ता भएको हो। कारमा त्यस क्षेत्रका ठेकेदार दिलबहादुर तामाङ र स्थानीय गणेश थापा रहेको सूचना प्राप्त भएको घटनास्थल पुग्नुभएका स्थानीयले जानकारी दिनुभयो। उक्त कारमा अर्का एक व्यक्ति समेत रहेको अनुमान गरिएको छ। घटनाको सूचना प्राप्त हुनसाथ स्थानीय सशस्त्र प्रहरी बल नेपाल प्रहरी खोज उद्धारमा जुटिरहेका छन्। काली गण्डकी करिडोर अन्तर्गत म्याग्दी सदरमुकाम बेनीघाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ। रघुगङ्गा गाउँपालिका 2 बैसरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिनुभयो। वर्षायामसँगै बढ्दै गएको बाढी पहिरो तथा सडक अवरुद्ध हुने जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय बाजुराले जिल्लाका विभिन्न गाउँमा सक्रिय सुरक्षा गस्ती सुरु गरेको छ। विपद भएपछि मात्र उद्धारमा खटिने परम्परा भन्दा जोखिमको पूर्व पहिचान अनुगमन र सडक सञ्जाललाई निरन्तरता दिने उद्देश्यले प्रहरीले गाउँ गाउँमा गस्ती थालेको जनाएको छ। प्रहरी निरीक्षक नरेश बहादुर साईले वर्षायाममा अधिकांश बस्तीहरू विपदबाट प्रभावित हुने भएकाले सडकलाई सुरक्षित र सञ्चालन योग्य राख्न नियमित गस्ती परिचालन गरिएको बताउनुभयो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ 5:00 समाचार। अब केही बेर विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारु गर्नका लागि *14 # डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान बीच सम्झौता हुने अवस्था नजिक पुगेको बताउनु भएको छ। उहाँका अनुसार दुई देश बीचको वार्ता आजदेखि सुरु हुने तय भएको छ। इरानी राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकालाई जुन महिनामा भएको समझदारी पत्रप्रति प्रतिबद्ध रहन आग्रह गर्नुभएको छ। उहाँले उक्त अन्तरिम सम्झौता भविष्यमा इरानको वैदेशिक सम्बन्धको मुख्य आधार बन्ने बताउनु भएको छ। र स्पेनका अधिकारीहरूले समुद्रमा पौडी खेलेर सिउटा प्रवेश गरेका अधिकांश आप्रवासीहरूमध्ये लगभग सबैलाई मोरक्को फिर्ता पठाएको बताएका छन्। मोरक्को हुँदै हजारौँ आप्रवासीहरू बिहिबार अफ्रिकास्थित स्पेनको स्वामित्वमा रहेको सिउटा सहरमा गएका थिए। त्यसरी सिउटा पुग्ने मानिसहरूको संख्या 60,000

0: जति भएको अनुमान गरिएको छ। सिउटाका अधिकारीहरूको अनुसार त्यस क्रममा कम्तीमा 57 जनाको मृत्यु भएको थियो भने मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको बीबीसीले जनाएको छ। युरोपेली संघ यूले उक्त घटनाबारे मङ्गलबार आपतकालीन छलफल गर्न लागेको छ। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
1: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्नुहुनेछ तामाङ भाषामा समाचार।

0: चु रेडियो नेपाल हिन्ना तामाङ सानगिरी राङनी दाझेनमुला इन्दिरा थिङ राष्ट्रिय सभारी मधेसी आयोगला तिदिङ प्रतिवेदन थान्बामुला तिनीला चिसाङ्री काइब्लोन बालेन र साहुहाना ग्याम ठिम न्यायथेन संसदीय मामिला ब्लोन सोभिता गौतमसे मधेसी आयोगला तिदिङ नोर तिदिङला 2081 थिएन नोर दिङ 2081-82 तिदिङ प्रतिवेदन थान्छ्यु बाहिला चिसाङ्री विकास नोर मामिला थिएन सुशासन समितिला चोहो कृष्ण प्रसाद पौडेलसे मधेस प्रदेश री थुङबा क्यु सरसफाई थिएन क्युनियर व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन 2083 थान्छ्यु बामुला सांसद कदेसे चाबा सेरी टाङ्गा लेबासे मिनिदा समस्या ताबा मुला विवान चाबा सेरी लेबा टाङ्गा नियन्त्रण लाबारी सरकारला ध्यान छेङनाला सिउबा मुला राष्ट्रिय सभाला तिनी चिबा चिसाङ्री सांसद कदेसे कान शोभा ग्यास आयाङबा खु सेनोर चाबा से कादेरी लेबा टाङ्गा से मिनिदा समस्या ताबा मुला विवान बजार अनुगमन लाबारी सुङबा मुला सांसद कदेसे नुब नबल परासी सुस्तारी भारतीय पक्षसे अस्थायी भात फुप्पा लिचा ताबा विवादला ताम्री सरकार जिम्मेवार तासी विवादा छाङना लाबारी बङ लातोला बिसी सुङबा मुबा राष्ट्रिय सभाला तिनीला चिसाङ्री सांसद कादेसे युल्बा नाङला धार्मिक ब्रेलबादा च्याबा सोची थानबारी मोकोनला सेम गिग तादोला बिसी सुङबा मुला सांसद कादेसे सुशासन सोदोबा सानम बोन कादेला समस्या थुम्ना लातोबा ब्योन कादेदा राङलाने युल्डी गे पिन्दोबा राङ राङ नाङ्री ज्याबा ब्रेलबा सोदोबा राङबा ताम्री सरकार से भङ लातोला बिसी सुङबा मुबा राष्ट्रिय सभाला चिसाङ चु साउन निचुई घिग्ला कुनु धिनी रिचिबा गेखोरमुला दखाबा सोमरा युल्ला घ्ला घ्लारी लानन नाम ताइबारी खाम्बा ताबासे सतर्क ताबारी मोइजेन लाबामुला जल्थेन मौसम विज्ञान विभागसे तिनी युल्ला पहाडी थुम्ला ग्लागिक निथेन लुम्बिनी प्रदेश ग्यागर थुम्ला ग्लागिक निरी लानन नाम ताइबारी खाम्ला बिसी पाङबामुला नाङ्गर थिएन रेङ्गेन नोन कोसी बागमती थिएन गण्डकी प्रदेशला हिमाली थिएन पहाडी थुम थिएन लुम्बिनी प्रदेशला पहाडी थिएन ग्यागरला ग्लागिक निरी लानन नाम ताइबारी खाम्ला बिसी विभाग से पाङबा मुला जल्थेन मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा से दाखाबा सोमरा युल्ला घान्दी कादेरी क्युई लेबारी खाम्ला बिसी पाङबा मुला विभाग से तेबा भुलेटिन्डी कोसी नारायणी बागमती कर्णाली महाकाली थिएन स्यान्दो घान्दी कादेरी क्युई लेबारी खाम्ला बिसी पाङबा मुला विभाग से तिनी याम्बु भक्तपुर ललितपुर काभ्रे पलाञ्चोक सिन्धुली ताप्लेजुङ झापा धनकुटा सङ्खुवा सभा सोलुखुम्बु उदयपुर दोलखा सिन्धुपाल्चोक रसुवा नुवाकोट धादिङ मकवानपुर गोर्खा लमजुङ तनहुँ कास्की पर्वत स्याङ्जा पाल्बा गुल्मी चितोन नवलपरासी छ्याम्ला जिल्ला कादेरी ब्योङबा जाजा जाजा घान्दी कादेरी नोन क्युई लेबारी खाम्ला बिसी पाङबा मुला भाल पूर्वानुमान महाशाखा से घान्दी गाम्री चिबा मिनी कादेदा सतर्क ताबारी मोइजेन लाबा मुला विभाग से नाङ्गर तिलाई जाजा घान्दी कादेरिन क्युई लेबारी खाम्सेदा मुला बिसाम रेङ्गेन तिलाई घान्दी कादेरी भाल खाबारी खाम्बा ताबासे सतर्क ताबारी मोइजेन लाबा हिला जामेकोला जाजाकोला लैङ्गिक थिएन यौगिक अल्पसंख्यक थिएन युल्बाङ सुरक्षा ब्लोन सीता बादिसे डिजिटल प्रविधिला दुरुपयोग लेबा निबा साइबर अपराध थुम्ना लाबारी ठिम थिएन संस्थागत संयन्त्रदा ज्याबा सोतोला बिसी सुङबा मुला जामेकोला थिएन युल्बाङ मामिला समितिला तिनी सिंहदरबारी चिबा चिसाङ्री ब्लोन बादिसे साइबर अपराध ग्याम सोना लाबा मिन री जामेकोला थिएन जाजाकोलादा सामाजिक सञ्जाल थिएन डिजिटल माध्यम ग्याम थारेग थान्बा बिमा एनोन च्याबा साइबा बङ लेना लाबा थिएन सुरक्षित डिजिटल वातावरण सोबारी योनान गे तिदोला बिसी सुङबा मुबा क्लाङब्लोन सस्मित पोखरेल थिएन रोङसाब्लोन शिशिर खनाल दा नेपाल कोरबारी खासिउबा मङ्गोलियाला गाछाला काइब्लोन गोन्बो जाबिन जान्दर सातार से रूपतासी लेङ्गोला सिउबा मुला सिंहदरबारला रोङसाब्लोन खाङ्री तिनी रूपतामा थेनिकादे घुङ्री नेपाल थिएन मङ्गोलिया गुङला ब्रेलबाला ताम्री लेङ्गो ताबा मुबा होजा धुरी रोङसाब्लोन खनाल से नेपाल थिएन मङ्गोलिया गुङला लानन तामकादे च्योच्यो मुला सुङबाना नेपाल से मङ्गोलिया ग्याम लानन तामकादे लोपारी खाम्दो लाबिसी सुङबा मुबा लुइथेन खाद्य स्वच्छता ब्लोन निसा मेहता से सुनसरीला देवानगंज गाउँपालिका सोम कप्तान गन्जरी गोली काण्ड लिछा ताबा आन्दोलनला धुरी सार्वजनिक थिएन निजी सम्पत्ति रि मे चोलबा थिएन तोडफोड ताबा थुम च्याबा मुला ब्लिरा हेन्से सुनसरी रि मुबा ब्लोन मेहता से पीडित दा न्याय राहत पुनर्स्थापना थिएन क्षतिपूर्ति रि भङलाबा प्रतिबद्धता छ्याम प्रभावित थुम च्यासिबा हिनला सिन्धुली जोङला फिङ्कल नि नवलपुर घाट गामला मध्य पहाडी लोकमार्ग ग्याम कार सुनकोसी घान्दिरी ताइबा मुला तिनीश्वरी सडक घ्यालम्री रोगदिसी थान्बा होजा कार्दा याम्बु ग्याम ओखल ढुङ्गाला सिस्टेरी क्यार निबान लाबा बसे ठोकमा गान्दिरी ताइसी माबा हिन्ला कार्दी होजा थुम्ला ठेकेदार दिल बहादुर तामाङ थिएन होजान ग्लाला गणेश थापा मुबा ताम था याङबा लिछा घटनास्थल री दोबा गोल जोर निला ओडा चोहो सोम प्रसाद भराल से सुङबा मुला होजा कार्दी अर्को मेन्दोगी मिनिनोन मुबा मानबा मुला घटना ला सूचना याङबा लिसा नाम्साला मिनी सशस्त्र प्रहरी बल नेपाल तेन नेपाल प्रहरी ला उद्धार लाबारी दोषी जिन्बा मुला म्याग्दी सदरमुकाम बेनी हेन्से मुस्ताङला जोमसोम थुइबा सडक घ्यालामा बेनी दरबाङ सडक घ्यालामा मुनला धुरी मोटर सेङबारी आपिन बाता बमुला राष्ट्रिय विपद जोखिम न्यूनीकरण थिएन व्यवस्थापन प्राधिकरण से तिलमा थिएन तिनी लाना नाम ताइबारी खाम्बा म्राङबा लिछा जोङ सुरक्षा समितिला निर्णय अनुसार तिनी न्यासेला निस घ्यामा हेन्से नाङ्गर स्योला गा घ्यामा धोना मोटर सेङबारी आपिन बाता बहिन नुप म्याग्दी ला सदर मुकाम थेन थुइबा बेनी दरबाङ सडक घ्यालाम नोन निरा दा मुन्ला धुरी भन्द लाबा मुला बिसी जोङला सिडिओ रविन्द्र आचार्यसे सुङबा मुला लाना नाम ताइबा लिछा निबा ढुइसे गोर्खा नगरपालिका कु लक्ष्मी बजार दिवान मार्गरी ब्ली तले दिम भ्युङना लाबामुला तिनी सो हेन्सेन ताइबा नामसे मानसिंह गुरुङला दिम ढुइसे भ्युङना लासी बोर्बा हिन्ला दिम भ्युङना लाबा लिछा होजा दिमरी ढेरा लासी चिबा रौतहर जोङला कटारिया नगरपालिका निस दिम ताबा गाँचुई ब्रे दिङला रोखान महतो घाइते ताबा मुला बिसाम गामरिन मुबा कृष्ण देव महतोला ब्ली ताले धिमरिन क्षति ताबा मुला याम्बुला माइतीघर मण्डला थुम्री जजाकार नाम ताइबानोन ब्लुम्बा समस्या ताबान खाबा मुला सिंहदरबार ग्रेन ठिमखाङ लोलो लोलो ब्लोनखाङ थेन कुटनीतिक नियोग निबा ग्रेन सडक घ्यालाम रिन क्युई छ्याबा लिछा मिनी कादेदा प्रभावित सोभान खाबा मुला याम्बु महानगरपालिकाला गेतेन्बा ग्रेनपो सुनिता ढङ्गोलसे माइतीघर मण्डला थुम्री बर्खारी ताबान खाबा ब्लुम्बा समस्या दा थुम्ना लाबारी ढल थेन ताइबा नामदा निकासा पिनबारी लोलोन पाइप थान्बा बिसी सुङबा मुला अख्तियार दुरुपयोग अनुसन्धान आयोग से मिनिदा पिनबा सेवारी घुस रिबा आरोबरी सब डिभिजन रि गेजाङ बन्दीपुर सिराहाला गेजाङ ग्रेनपो राम केबल राय विरुद्ध विशेष छिमखाङरी मुद्दा पिनबा मुला चुराङ लासिन अख्तियार दुरुपयोग अनुसन्धान आयोग से सुर्खेतला चौकुने गाउँपालिका गिकला मालिका सामुदायिक रि उपभोक्ता समूहला दानपोका दे विरुद्ध नोन भ्रष्टाचारला मुद्दा पिनबा मुला मालिका सामुदायिक रि उपभोक्ता समूहला धानपोका देशे गेनोन आलाना शीर्षक कार्य थान्सी खर्च ताबा बिसी लुसिला विवरण सोसी भ्रष्टाचार लाबा आरोपी आयोगला विशेष ठिमखाङरी मुद्दा दायर पिन बाखिन्ला महेन्द्र राजमार्ग सर्लाइला हरिवर नगरपालिका ब्ली गणेश चोकरी तिनी स्योरी ट्रक से ठोकमा मेन्दोगी मिनी सिबामुला सडक घ्यालाम थाबारी माइमा ट्रक से किजदीमा हरिपुर नगरपालिका गा लक्ष्मीपुरला घाँचुई दिङला पञ्चलाल चौधरी सिबाहिन्ला पाँच थरला सोमी स्थानीय तहरी रेबिज संक्रमण लेबामुला रेबिज से जोङला फाल्गु नन्द गाउँपालिका जोखिम रिमराङ बामुला गाउँपालिकाला निसोडा कादेरी गोर्गा ओडारी रेबिज संक्रमण मराङसी जिन्बा मुला बिसी पशु सेवा शाखा से पाङबामुला फाल्गु नन्द गाउँपालिकाला पशु सेवा शाखाला ग्रेनपो गोपाल घिमिरे से सुङ भान्सार ओडा नम्बर नि फते प्री चु घाचा मे मुरी संक्रमण मराङ बामुबा नागिसे क्रापालिछा होजा मेमुई कादे सी बाखिनला च्यान्सी बान मुबा सानगिर झिन्जी फ्याफुल्ला
1: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ होसियार बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्
2: विपद बाजा बजाएर आउँदैन त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्
1: हल्लाको पछि नलागी आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्
2: रेडियो नेपालद्वारा जनहितका लागि
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
4: नेपालको समावेशी आवाज
5: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ अब हामी यहाँहरूलाई सुनाउँदैछौँ केही बेर विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकदोरी गीतहरू पहिलो गीत सुनाउँछौँ खुमन अधिकारी र देवी घरतीको स्वर कस्तु पन्त र प्रकाश सुवेदीको शब्द सङ्कलनमा

0: कुनै पनि कारणले उत्पन्न हुने हिंसात्मक घटनाले जनधनको क्षति मात्र होइन, समाजमा वर्षौंदेखि कायम रहेको विश्वास, भाइचारा र सद्भावमा समेत गहिरो चोट पुर्याउँछ। संयमता, धैर्यता र जिम्मेवार नागरिकको व्यवहार नै सबैभन्दा ठुलो आवश्यकता हो।
1: अशान्ति फैलाउने प्रयास प्राय अफवाह, भ्रामक सूचना र उत्तेजक अभिव्यक्तिबाट सुरु हुन्छ। त्यसैले कुनै पनि समाचार, फोटो वा भिडियो सामाजिक सञ्जालमा देख्दैमा त्यसलाई सत्य ठान्नु हुँदैन। आधिकारिक निकाय वा विश्वसनीय सञ्चार माध्यमबाट पुष्टि नगरी कुनै पनि सामग्री सेयर नगर्नुहोस्। जात, धर्म, भाषा र समुदायका नाममा घृणा फैलाउने अभिव्यक्ति र उत्तेजक टिप्पणीबाट टाढा रहनुहोस्। याद राखौँ, सामाजिक सञ्जालमा गरिएको एउटा गैर जिम्मेवार पोस्टले समाजमा ठूलो तनाव सिर्जना गर्न सक्छ भने एउटा जिम्मेवार व्यवहारले शान्ति कायम राख्न महत्त्वपूर्ण योगदान दिन सक्छ।
0: कुनै विवाद वा समस्या देखिएमा सम्बन्धित निकाय, स्थानीय प्रशासन वा समुदायका अगुवासँग समन्वय गरी शान्तिपूर्ण संवादबाट समाधान खोजौं।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको अनुरोध।

अहिले हामीले भर्खरै यहाँहरूलाई सुनायौँ सुनिता बुढा छेत्री र हर्कसिंह गुरुङको स्वर सुजन लम्सालको शब्द सङ्कलनमा रहेको लोकदोरी गीत। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ र यति बेला यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकदोरी गीतहरू। लोकदोरी गीतहरू सुनाउने क्रममा अर्को गीत सुनाउँछौँ मेलिना राई र अर्जुन सापकोटाको स्वर, विमल अधिकारी र अर्जुन सापकोटाको शब्द सङ्कलनमा।

अहिले हामीले भर्खरै सुनायौँ बसन्त थापा र लक्ष्मी मल्लको स्वर, कृष्ण केसी र बसन्त थापाको शब्द सङ्कलनमा रहेको लोकदोरी गीत। हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्नुहुनेछ उर्दू भाषामा समाचार।

हस् त यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट प्रसारित सम्पूर्ण कार्यक्रमहरू यही सकिन्छ। अब यसपछि रेडियो नेपाल केन्द्रीय प्रसारणका कार्यक्रमहरू सुन्न सक्नुहुनेछ। बागमती प्रादेशिक प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। मैथिली भाषाको समाचारपछि प्रदेश समाचार सुन्नुहुनेछ। यस बेला साँझको छ बज्नै लाग्यो, अब सुन्नुहुनेछ मैथिली भाषा।

यो रेडियो नेपाल हो, प्रदेश समाचारमा स्वागत छ। म रमेश मट्टा। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल वितरणमा समान र स्पष्ट नीति बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। उहाँले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय राप्ती उपत्यकामा आजको छलफलमा खाद्यान्न बाली सहित उखु, केरा र मकै खेती गर्ने किसानलाई समेत प्राथमिकतामा राखेर वितरण प्रक्रिया व्यवस्थापन गर्न निर्देशन दिनुभयो। कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव डाक्टर नितु पण्डितले देशभर वार्षिक करिब 14 लाख मेट्रिक टन रासायनिक मल आवश्यक रहेको बताउनुभयो। उहाँले आवश्यकता अनुसारको मल आयात गर्न कठिन भइरहेको जानकारी दिनुभयो। छलफलमा उखु उत्पादक किसानले रासायनिक मल तथा कृषि औजारमा नीतिगत समस्या झेल्दै आएको गुनासो गर्नुभयो। बर्दिया स्थित राजापुर सुगर एन्ड केमिकल्स इन्डस्ट्रिज प्रालीले आगामी सिजनमा उखु खेती विस्तारका लागि रासायनिक मलको सुनिश्चितता गरिदिन प्रदेश सरकारसँग माग गर्नुभएको थियो। करिब 2000 किसानले 3000 बिघा क्षेत्रफलमा उखु खेती गरेका छन्। आगामी सिजनमा 5000 किसानलाई उखु खेतीमा आकर्षण गरिने योजना रहेको छ। आगामी 3 दिन देशका विभिन्न स्थानमा वर्षा तथा केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभागले आज देशका पहाडी भूभागका 1-2 स्थान तथा लुम्बिनी प्रदेशको तराईका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी र तराईका 1-2 स्थानमा धेरै भारी वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ। विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार विगत 24 घण्टामा देशका अधिकांश स्थानमा मध्यम वर्षा भएको छ भने केही स्थानमा भारीदेखि धेरै भारी वर्षा मापन भएको छ। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली पहाडी तथा तराईका 1-2 स्थान र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा धेरै भारी वर्षा हुन सक्ने विभागद्वारा मौसम बुलेटिनमा उल्लेख गरेको छ। भोलि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग र मध्य प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। पर्सि पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी र तराईका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। विभागले आगामी 3 दिन वर्षाको गतिविधि बढ्ने भएकाले विशेष गरी सुन्तला रङले संकेत गरिएका जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ। धनगढीमा आज सामाजिक सद्भाव र्याली निकालिएको छ। शान्ति, सद्भाव र धार्मिक सहिष्णुता कायम राख्नका लागि सरकारवाला सबै पक्षको सहभागितामा वृहत सद्भाव र्याली आयोजना गरिएको हो। धनगढीको ट्राफिक चौराहाबाट सुरु भएको सद्भाव र्याली बजारको परिक्रमा गर्दै जेएनजी मार्ग पुगेर समापन भएको थियो। कैलाली उद्योग वाणिज्य संघको अगुवाईमा निकालिएको शान्ति सद्भाव र्यालीमा सरकारी अधिकारी, राजनीतिकर्मी, नागरिक अगुवा, धर्मावलम्बी, सरकारवाला पक्षको सहभागिता रहेको थियो। कालीगण्डकी करिडोर अन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ। रघुगङ्गा गाउँपालिका 2 बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिनुभयो। सो सडक खण्डमा हिजोदेखि रातिको समयमा सवारी आवागमन बन्द गरिएको थियो। हवस् त, प्रदेश समाचार सकियो। नमस्कार।

केही बेरमै यहाँहरूले सुन्नुहुनेछ बालबाटिका कार्यक्रम। त्यसपछि प्रस्तुत गर्नेछौँ कृषि कार्यक्रम। साँझ ठिक 7 बजे समाचार सुन्नुहुनेछ। समाचारपछि घटना र विचार कार्यक्रम प्रस्तुत गर्नेछौँ। घटना र विचार कार्यक्रमपछि प्रहरी कार्यक्रम सुन्नुहुनेछ। बेलुकी ठिक 8 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। अङ्ग्रेजीमा समाचार सुनिसकेपछि यहाँहरूलाई केही बेर सुनाउनेछौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकदोहोरी गीतहरू। लोकदोहोरी गीतहरू सुनिसकेपछि हाम्रो चासो कार्यक्रमको पुनः प्रसारण प्रस्तुत गर्नेछौँ। राति 9 बजे समाचार सुन्नुहुनेछ। समाचारपछि हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रमको पुनः प्रसारण प्रस्तुत गर्नेछौँ। त्यसपछि बाँकी रहेको केही समय यहाँहरूलाई सुनाउनेछौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका सदाबहार गीतहरू। राति ठिक 10 बजे हिन्दी भाषामा समाचार सुन्नुहुनेछ। हिन्दी भाषाको समाचारपछि बिम्ब प्रतिबिम्ब कार्यक्रम प्रस्तुत गर्नेछौँ। करिब राति ठिक एघार बजे समाचार सुन्नुहुनेछ। राति 11 बजेको समाचारसँगै आजको लागि रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट प्रसारण हुने नियमित कार्यक्रमहरू यहीँ पुर्याउनेछन्। तर रात्रिकालीन प्रसारण भने राति 11 बजेको समाचारपछि पनि हाम्रो जारी नै रहनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: वन जंगल भीर पाखामा उम्रेका विषालु च्याउ कुनै हालतमा नखाऊ, आफू आफ्नो परिवार र छर छिमेकलाई समेत नखान भनौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

नमस्कार, हार्दिक स्वागत गर्दछौँ हाम्रा सम्पूर्ण प्यारा भाइ बहिनीहरूलाई आजको यो बालबाटिका कार्यक्रमबाट। यस कार्यक्रमका प्राविधिक दाजु पुष्परत्न वज्राचार्य अनि यो कार्यक्रम सञ्चालक दाजु बलराम कोइरालाको तर्फबाट। भाइ बहिनीहरू, आज सोमबारको यो साँझ तपाईँहरूको आफ्नै कार्यक्रम बालबाटिका लिएर हामी उपस्थित भइसक्यौँ। तपाईँ सन्चै हुनुहुन्छ नि? यति बेला त तपाईँहरू आफ्नै घर आँगनीमा रहनु भएको छ होला, किनकि विद्यालयबाट घर आइसक्नु भएको होला। कति भाइ बहिनीहरू त अझै विद्यालयमा रहनु भएको होला, किनकि अतिरिक्त अध्ययन अध्यापनमा पनि रहनु पर्छ। जहाँ रहनु भएको छ, फुर्सद मिलेसम्म तपाईँहरूको आफ्नै यो बालबाटिका कार्यक्रम भने सुन्न नभुल्नुहोला, किनकि जहाँ तपाईँ र तपाईँ जस्तै भाइ बहिनीसँग हामी प्रत्यक्ष कुराकानी गर्छौँ, जुन कुराकानीले तपाईँहरूलाई पनि प्रेरणा मिल्न सक्छ। लौ त, यिनै भनाइ सँगसँगै आजको बालबाटिका कार्यक्रम पनि सुरु गरौँ। तर पहिले एउटा बाल गीत सुनाउँछौँ, त्यसपछि भने तपाईँहरूको आफ्नै कार्यक्रम बालबाटिका लिएर हामी उपस्थित हुनेछौँ।

0: स्वागत छ तपाईँलाई बालबाटिका कार्यक्रममा।
1: हजुर धन्यवाद।
0: तपाईँको नाम, ठेगाना, तपाईँको आफ्नो संक्षिप्त परिचय पाऊ न हामीले।
1: मेरो नाम चाहिँ प्रशंसा घिमिरे, अहिले चाहिँ म कक्षा 10 पढिरहेको छु एन्जलर एकाडेमी हाई स्कुलमा। म अहिले काठमाडौँ 3 कुनेमा बस्छु भने मेरो ओरिजिनल ठेगाना चाहिँ सिन्धुपाल्चोक लामसाङको।
0: कति कक्षादेखि एन्जलर स्कुलमा पढ्नु भएको?
1: म 7 कक्षादेखि।
0: अनि यहाँ कोसँग बस्नुहुन्छ?
1: यहाँ म सबै परिवार नै हुनुहुन्छ, म बाबा भाइ।
0: हजुर, आफन्त परिवारसँग बस्नुहुन्छ?
1: हजुर
0: हजुर। अनि तपाईँको विद्यालयमा पढ्दाखेरि यहाँका अनुभव सुनाइदिनु न, विद्यालयमा कस्तो खालको पढाइ हुन्छ, पढाइभन्दा बाहेक अतिरिक्त क्रियाकलापहरू के हुन्छ, अनि ती कार्यक्रममा चाहिँ तपाईँ कतिको सहभागिता जनाउने गर्नुहुन्छ?
1: म चाहिँ अहिले यहाँ कक्षा 7 आएको हुनाले म चाहिँ पहिला यस्तो अतिरिक्त क्रियाकलापमा धेरै इन्भल्भ हुने गर्दिनँ थिएँ। अब यहाँ आएपछि चाहिँ मैले धेरै अपर्च्युनिटिजहरू पाएँ होइन। मलाई पहिला एकदम डिबेट कम्पिटिसनहरूमा चाहिँ एकदम इन्ट्रेस्ट लाग्थ्यो होइन। यहाँ आइसकेपछि मैले चाहिँ त्यसलाई राम्ररी निहाल्न पाएँ। डिबेटलाई जुन जुन मसँग क्षमता छ त्यो चाहिँ ममा अझै बढ्दै गयो। अनि अब पोएमहरू भयो, एसेहरू भयो, त्यो पनि मेरो बढ्दै गयो। अनि मलाई चाहिँ एकदम मेरो ह्यान्ड राइटिङहरू पनि आएर एकदम सुध्रेको छ। हाम्रो चाहिँ स्कुलमा मोनोकर्सिभहरू प्रिन्सिपल सरले नै सिकाउनुहुन्छ। अनि यहाँ डान्सहरू भयो, डान्स पनि तपाईँले छिर्ने बित्तिकै मेडल्सहरू, ट्रफिजहरू देख्नुभयो होला, त्यो सबै चाहिँ हाम्रो प्रिन्सिपल सरले एकदम धेरै हामीलाई प्रेरणा दिनुहुन्छ। यस्तो पढाइ मात्र होइन कि यहाँ चाहिँ एफोर्डेबल प्राइजमा हुनसक्ने सबै ECA भयो। अनि प्लस यहाँ चाहिँ एकदम राम्रो सरहरू पनि एकदम फ्रेन्डली हुनुहुन्छ, इन्भाइरोमेन्ट एकदम इको फ्रेन्डलीहरू छ होइन, फ्यामिली फ्रेन्डली छ। सबै टिचर्सहरूले चाहिँ एकदम फ्रेन्डली हुनुभएकोले हामीले चाहिँ एकदम खुलेर पढ्न पाउँछौँ। हामीले गर्ने, हामीले चाहने अब हुँदैन अतिरिक्त क्रियाकलापहरू पनि सहभागिता हुन पाइरहेका छौँ।
0: तपाईँले यहाँको अतिरिक्त क्रियाकलापमा भाग लिँदै गर्दा प्रतियोगितामा जन विद्यालय स्तरीय र अन्तर विद्यालय स्तरमा पनि सहभागिता जनाउने गर्नुभएको छ?
1: हजुर, हामी चाहिँ डिन भयो, डिनमा चाहिँ हामी अस्तिको पालि जुनियर र सिनियरमा फर्स्ट भएर आएका थियौँ भने प्याप्सनमा नि अस्तिको पालि हामी जाँदाखेरि चाहिँ 63 स्कुलमा चाहिँ हामी 2 ल्याउन सकेका थियौँ।
0: भनेपछि तपाईँ अतिरिक्त क्रियाकलापमा पनि सहभागी हुनुहुन्छ। विद्यालयको पढाइमा चाहिँ तपाईँको अवस्था कस्तो छ?
1: म चाहिँ अहिले क्लास 10 पढ्दै गर्दा हुँदा म चाहिँ यहाँ स्कुलको स्कुल क्याप्टेन हो होइन। अनि मेरो पढाइ समग्रमा हेर्नुपर्दाखेरि एकदम राम्रो छ।
0: तपाईँ पढाइभन्दा बाहेक अतिरिक्त क्रियाकलाप सँगसँगै घरमा फुर्सदिलो समयमा चाहिँ के गर्नुहुन्छ? तपाईँ पढाइ सकिसकेपछि घरमा घरेसी कुरामा के काम गर्नुहुन्छ? आफ्नो बुवा मम्मीलाई चाहिँ के कुरामा फुर्सद हुँदा मद्दत गर्ने गर्नुभएको छ?
1: म चाहिँ पढाइ सकिसकेपछि मलाई चाहिँ अटोबायोग्राफिजहरू पढ्न चाहिँ एकदम रमाइलो लाग्छ। प्लस पोएमहरू, मेरो बाबाले चाहिँ पोएमहरू बुक्सहरू बनाउनुहुन्छ, उज्यालो यात्राहरू अनि शब्दाङ्कुर उहाँकै हो। सो उहाँको पोएम पनि मलाई पढ्न एकदम रमाइलो लाग्छ। अनि जहाँसम्म कुरा रह्यो फ्यामिलीलाई सपोर्ट गर्ने, म चाहिँ आफ्नो अतिरिक्त समयमा समय भएको बेला मम्मलाई अब घर सफा लगायत भयो, आफ्नो लुगा धुनेहरू भयो, अनि खाना पकाउन नै मलाई एकदम रुचि लाग्छ, त्यही भएर म खाना पकाउन
0: मिल्छ। परिवारमा खाना पकाएर पनि खुवाउने गर्नुभएको छ?
1: हजुर।
0: विशेष गरेर तपाईँलाई खाना पकाइरहँदा खान मनपर्ने खानेकुराहरू चाहिँ के हुन्?
1: मलाई खाना पकाउँदा मलाई चाहिँ क्याप्सिकनहरू भयो, क्याप्सिकन चाहिँ मलाई एकदम मनपर्छ। अनि पनिरको धेरै भेराइटिजहरू बनाउन चाहिँ एकदम रमाइलो लाग्छ, एकदम मिठो पनि बनाउँछु।
0: त्यो आफै बनाउनुहुन्छ?
1: हजुर
0: हजुर। अनि घरमा चाहिँ बाबा मम्मीले चाहिँ तपाईँलाई खाना बनाऊ, हामीलाई खुवाऊ, अथवा अन्य घरैसी काम गर भन्नुहुन्छ कि पढ तिमीले पढ्नुपर्छ, अहिले तिम्रो समय चाहिँ पढ्ने हो भन्ने गर्नुभएको छ?
1: मलाई राम्ररी पढ त भन्ने भइहाल्नु भयो, अब तिमीलाई के रुचि लाग्छ त्यही गर भन्नुहुन्छ, त्यस्तो प्रेसराइज पनि गर्नुहुन्न। प्लस मेरो एक्स्ट्रा करिकुलर एक्टिभिटिजमा चाहिँ एकदम सपोर्ट गर्नुहुन्छ।
0: तपाईँ पढ्दै गर्दा विद्यालयमा तपाईँलाई सबभन्दा मनपर्ने विषय के हो? तपाईँले यदि पढ्दै गर्दा त्यो विषयमा अलिकति कठिनाइ भयो, बुझ्न असमर्थ भयो भने सहजीकरणको वातावरण चाहिँ कसरी मिलाउनुहुन्छ?
1: मलाई अब हेर्दाखेरि त सबै सब्जेक्ट टिचर्सहरूले मलाई एकदम राम्ररी पढाइदिनुहुन्छ होइन। अनि अब मलाई यदि मलाई सबैभन्दा मनपर्ने चाहिँ अहिलेको लागि साइन्स हो। साइन्स चाहिँ हाम्रो दीपक सरले पढाउनुहुन्छ, उहाँले चाहिँ एकदम बुझ्ने गरी प्र्याक्टिकल वेमा पढाउनु भएको कारणले चाहिँ मलाई धेरै त्यो असहजता हुँदैन बुझ्नको लागि। अब यदि भइहाल्यो भने पनि म सरहरूलाई सोध्छु होइन, नबुझेको कुरा घरमा गएर पनि त मोबाइलको सुविधा छ अहिले, त्यही भएर मोबाइलमा पनि हेर्ने गर्छु। अनि मेरो दाई दिदी आफूभन्दा ठुलोहरूलाई पनि सोध्ने गर्छु।
0: तपाईँ भविष्यमा के बन्ने लक्ष्य राख्नु भएको छ?
1: मेरो अहिले भविष्यमाको लागि चाहिँ पहिला सानो हुँदादेखि नै चाहिँ डक्टर बन्न मन लाग्थ्यो, तर अहिले तत्कालीनको लागि चाहिँ म आर्किटेक्चर इन्जिनियर त्यस्तै केही।
0: तपाईँ आर्किटेक्ट इन्जिनियर बन्ने लक्ष्य राख्नु भएको छ?
1: हजुर
0: हजुर। तपाईँलाई विद्यालयमा पढाइ हुँदै गर्दा खाली समयमा यहाँ हुने गतिविधि सँगसँगै जोडिएर अतिरिक्त क्रियाकलापमा सहभागिता पनि जनाउनुहुन्छ, विशेष गरेर तपाईँले खेलकुदमा पनि रुचि राख्ने गर्नुभएको छ?
1: मलाई बास्केटबलमा पनि रुचि लाग्छ, तर मेरो चाहिँ अलिकति स्वास्थ्यले चाहिँ नदिएको भएर चाहिँ म बास्केटबल चाहिँ खेल्दिनँ।
0: स्वास्थ्यमा समस्या छ?
1: हजुर, अलिक समस्या छ।
0: भनेपछि आफूले अलिकति उफ्रिने यताउति गर्ने चाहिँ गर्नुहुन्न?
1: हस्, 9 गर्थेँ, अहिले 10 आएर चाहिँ अहिले गर्न मिलेको छैन।
0: हजुर, कति वर्ष पुग्नुभयो तपाईँ?
1: म 15
0: 15
1: हजुर।
0: तपाईँको घरमा कतिजना सदस्य हुनुहुन्छ?
1: हाम्रोमा 4 मम्मी बाबा म र भाइ।
0: भाइ कति वर्षको हुनुहुन्छ?
1: भाइ 12
0: कति कक्षामा पढ्नुहुन्छ?
1: अहिले 6 पढ्छ।
0: सँगै हो?
1: यहीँ स्कुलमै पढ्छ।
0: भनेपछि दिदीभाइ सँगै आउनुहुन्छ?
1: हजुर।
0: तपाईँको विद्यालयबाट बस्ने घर चाहिँ कति टाढा छ?
1: मेरो 10-15 लाग्छ।
0: भनेपछि विद्यालयबाट तपाईँ आउने जाने आफै गर्नुहुन्छ, भाइ र तपाईँ आफै आउने जाने गर्नुहुन्छ। बिचमा तपाईँहरू विद्यालयबाट घर जाँदै गर्दा अथवा घरबाट विद्यालय आउँदै गर्दा बाटोमा देखिएका कुराहरू, पसलमा भएका कुराहरू पनि खाउँ खाउँ जस्तो लाग्छ कि लाग्दैन? बाहिरका पसलका चाउचाउ, कुरकुरे, बिस्कुट, चक्लेट यस्ताहरू खाने गर्नुभएको छ कि छैन?
1: कहिलेकाहीँ खाने गरेको छ।
0: तपाईँ फुर्सदिलो समयमा सामाजिक सञ्जालतिर पनि अलिकति मन डुलाउने गर्नुभएको छ, अथवा सामाजिक सञ्जाल, मोबाइल, टेलिभिजन यस्तो फुर्सदमा तपाईँले समय कतिको बिताउने गर्नुभएको छ?
1: म चाहिँ त्यो सिरियलहरू, नेपाली सिरियलहरू चाहिँ धेरै जस्तो मम्मी बाबाहरूसँग हेर्छु। मैले हेर्ने हो भने त्यस्तो अब चलिरहेको बेला हेर्छु, नत्र भए अरू बेला त्यस्तै 10-15 आफूले जेमा अब युट्युबहरूमा को क्रिएटर मनपर्छ होइन, कन्टेन्ट क्रिएटर, उहाँहरूको भिडियो चाहिँ हेरिरहेको हुन्छु।
0: तपाईँलाई यो विद्यालयमा पढ्दै गर्दा तपाईँसँग सहभागी हुने साथीहरूमध्ये तपाईँसँग मन मिल्ने साथी कतिजना हुनुहुन्छ? अनि साथीहरूमध्ये चाहिँ तपाईँहरूले पढाइदेखि अन्य कुरामा सहभागिता जनाउँदा चाहिँ कस्तो प्रतिक्रिया आउँछ? सर म्याडमले तपाईँलाई के भन्नु?
1: मेरो चाहिँ क्लासमा चाहिँ 31 हुनुहुन्छ, अनि त्यहाँमध्ये चाहिँ मभन्दा सबैभन्दा मिल्ने चाहिँ 8 जति हुनुहुन्छ होइन। अनि अब हामीले अब अरूमा सहभागिता लिँदै गर्दाखेरि मेरो साथीहरूले पनि मलाई एकदम मोटिभेट गर्नुहुन्छ होइन, इनकेस अब हाम्रो टिचर्सहरूले पनि इनकेस अब मेरो राम्रो भएन भने होइन, मैले केही राम्रो उपलब्धि गर्न सकिनँ भने पनि त्यो कम्पिटिसनमा मलाई प्रोत्साहित गर्नुहुन्छ, अब यसमा भएन भने अर्कोपालि बेटर लक नेक्स्ट टाइम भनेर चाहिँ मलाई अझै लाइक प्रोत्साहित गर्नुहुन्छ। पहिला चाहिँ एकदम डर लाग्थ्यो क्या, अब अरूले गर्यो भने मात्र म गर्ने टाइपको थिएँ, अहिले चाहिँ उनीहरूले त अब मलाई मोटिभेट गरे, आफै गर्नुपर्छ भन्ने जस्तो बनाइदियो मेरो साथीहरूले। त्यही भएर अहिले चाहिँ म सबै अतिरिक्त क्रियाकलापमा आफै भाग लिन्छु होइन, आफै अगाडि बढ्छु अरूले नभनिकन पनि, अनि त्यसको लागि चाहिँ म एकदम आइएम भेरी थ्याङ्कफुल टु आवर माई फ्रेन्ड्स एन्ड टिचर्स।
0: तपाईँ जस्तो विद्यार्थीले सफलता पाउनको लागि कति घन्टा पढ्नुपर्छ अथवा कति मिहिनेत गर्नुपर्छ जस्तो लाग्छ?
1: मलाई त्यस्तो घन्टा भन्दाखेरि पनि अब स्कुलमा राम्ररी सरहरूले पढेको सुन्दैमा होइन, अनि घर गएर चाहिँ एकचोटि त्यही कुरा रिभाइज गरेर के बुझेको छैन भोलिपल्ट आएर स्कुलमा सोधेर अथवा युट्युबहरूतिर हेरेर भन्दाखेरि मलाई त्यतिले पुग्छ जस्तो लाग्छ। त्यस्तो प्रेसराइज गरेर पढ्नुपर्छ भन्ने जस्तो चाहिँ मलाई लाग्दैन।
0: तपाईँको विद्यालयको पढाइको अब एउटा सिकाइ पद्धति चाहिँ कस्तो छ?
1: हाम्रो चाहिँ अहिले सरहरूले चाहिँ प्र्याक्टिकल नलेज हुन्छ नि त्यस्तोमा चाहिँ बढी फोकस गर्नुहुन्छ होइन। अब फर इक्जाम्पल अब हामीलाई इतिहासकै बारेमा हुँदैन, सामाजिक सञ्जालमा पढाउनु भयो भने बुकमा नभइकन त्यो एक्ज्याक्ट स्पटहरूमा हामीले लिएर गइराख्नुहुन्छ ट्रिप, त्यस्तोमा लगेर चाहिँ हामीलाई यहाँ यस्तो भएको भन्दाखेरि त हामीले प्र्याक्टिकली हेरेर बुझ्छौँ नि त बढी सुन्दा भन्दा त, अनि त्यस्तो गर्दाखेरि चाहिँ हामीले बढी बुझ्छौँ होइन, पछि लङ टर्म मेमोरीमा गएर सेट हुन्छ। त्यसो गर्दाखेरि चाहिँ मलाई के लाग्छ प्र्याक्टिकल नलेजले गर्दाखेरि पनि होला हाम्रो स्कुलको उत्कृष्ट रिजल्ट आएको छ त्यहाँको। मलाई चाहिँ त्यस्तो यही फ्याक्टरहरूले गर्दाखेरि चाहिँ हाम्रो स्कुलको पढाइ राम्रो छ जस्तो लाग्छ।
0: हजुर, तपाईँलाई बाल अधिकार के हो, बाल अधिकार हामीले कसरी पाउनुपर्छ, तपाईँ जस्तो भाइ बहिनीहरूले चाहिँ कसरी पाउनुपर्छ त्यसबारेमा पनि थाहा छ?
1: हजुर, बाल अधिकार भनेको एउटा बालबच्चाले पाउनुपर्ने अधिकार, एउटा संविधानले जुन हामीलाई अधिकार दिएको छ त्यसले चाहिँ बाल अधिकार भन्ने भयो। अब हाम्रो बालबच्चाले अब राम्रो स्वास्थ्य खानेकुराहरू खान पाउनु पऱ्यो, आफ्नो स्वास्थ्य अब केही रोग लाग्यो भने त्यसको उपचार गर्ने शिक्षाको अवसर पाउनु पऱ्यो होइन, बच्चा भनेको त भविष्यका कर्णधार हुन् नि त, त्यसैले यो बाल अधिकार चाहिँ हामीले संरक्षण गरेर राख्नुपर्छ। उनीहरूले नपाएको खण्डमा उनीहरूले बोल्ने, उनीहरूको भोइस राइज गर्नुपर्छ, जस जसले पाउनु भएको छैन उहाँहरूलाई चाहिँ अब अवेर गराउनु पऱ्यो होइन, कार्यक्रमहरू सञ्चालन गरेर बाल अधिकारको बारेमा भन्नु पऱ्यो। अहिले पनि हामी देख्छौँ नि त बाटोमा कतिजना बच्चाहरू चाहिँ मागेर बसिरहेका हुन्छन्, उनीहरूले त राइट पाएन नि त, त्यसको पछि नै एक्सन लिनुपर्छ जस्तो चाहिँ मलाई लाग्छ अहिले।
0: तपाईँ विद्यालयमा पढ्दै हुनुहुन्छ, अतिरिक्त क्रियाकलापमा भाग लिनुहुन्छ, विभिन्न खेलकुदमा पनि सहभागिता जनाउनुहुन्छ, आज चाहिँ तपाईँ के सुनाउनुहुन्छ, तपाईँको प्रतिभा के सुन्न सक्छौँ हामीले?
1: म धेरै इन्ट्रेस्टेड भनेको डान्समा भयो, अब ह्यान्ड राइटिङमा भयो, अब तपाईँलाई म अहिले मेरो आफ्नै रचना त छैन तर यहाँ रामप्रसाद गेवालीद्वारा रचित उज्यालो यात्रा चाहिँ म सुनाउन सक्छु अहिले।
0: हजुर, त्यो वाचन गर्नुहुन्छ?
1: हजुर
0: हजुर, तपाईँको हामीले त्यो सृजना सुन्न तयार छौँ, र अहिले तपाईँलाई सुन्दै रहनुभएका धेरै भाइ बहिनीहरूले पनि तपाईँको सृजनालाई मन पराउनुहुन्छ होला।
1: पार्ट एक, उज्यालो यात्रा। कर्ममा छ भने शक्ति, जङ्गलै बन्छ नन्दन, खोटिएर सयौँपल्ट दाउरा बन्छ चन्दन, भयमा उच्च सङ्कल्प छैन केही असम्भव, सङ्कल्पले बनेका हुन् महान मान्छेहरू सब, जसका कर्मले बन्छन् जीवनी हँसला सुखी, अरूको लिनुमा भन्दा दिनुमा बन्छन् जो खुसी, ईर्ष्या दोष हटाएर जो छर्छन् प्रेम सौरभ, तिनै मानिसहरू बन्छन् विश्वका निम्ति गौरव, जसका भावना हाँस्छन् मनमा रागनी भरी, जसका जिन्दगी बाँच्छन् रातमा चाँदनी छरी, जसका कर्मले लिन्छन् उच्च जीवनका पथ, तिनैका पथमा हिँड्छन् मानिसहरू सगौरव, जुटेका ज्ञानले जो छन् पार्दै धरती मनोहर, उठेका कर्मले जो छन् गर्दै निर्माण सुन्दर, समर्पित भएका छन् जो सदा न्याय खातिर, संसारमा उठेका छन् तिनैका विजय शिर, लोभ लालचमा छैनन् जसका मन मस्तिष्क, जो सदैव हुने गर्दछन् त्यागका निम्ति उद्धत, उद्धत कर्मका यात्रा गर्छन् जो सधैँ सधैँ, आदर्श नमुना मान्छे बन्छन् विश्वमाथि नै, यस्तो आदर्श यात्रामा कहिले चलुरानी म चन्द्र सूर्य बनी आफै, कहिले बलुलानी म आफ्नो पौरखाले बाटो, कहिले खनुलानी म सर्वोच्च कविता आफै, कहिले बनुलानी म। हस्, धन्यवाद।
0: तपाईँले सुनाउनु सृजना, यो सृजनाको सारांश के हो, अलिकति हामीलाई बताइदिनु न।
1: यसको सारांश भनेको चाहिँ मानिसले एउटा उज्यालो यात्रा गर्नको लागि चाहिँ के गर्नु पर्ला भनेर छ। यहाँ चाहिँ के भनिएको छ भने, घुटिएर सयौँपल्ट दाउरा बन्छ चन्दन। हामी जुन चन्दन प्योर भनेर लाउँछौँ नि, त्यो चाहिँ दाउराबाटै सयपल्ट घुटिएर बनेको हुन्छ नि त। त्यस्तै घुटिएर यदि मान्छेले काम गर्यो भने, होइन, मेहनत गर्यो भने चाहिँ ऊ चाहिँ एउटा सफल व्यक्ति बन्न सक्छ, होइन। अब जो चाहिँ न्यायको लागि खट्छ, जसले चाहिँ आफ्नो देश आफ्नो परिवारलाई हेरेर जसले अगाडि बढ्न खोज्छ, उनीहरू चाहिँ सफल व्यक्ति बन्दछन्, उनीहरूको उज्यालो हुन्छ यात्रा भन्न खोजेको छ यसले।
0: सृजनाकार रामप्रसाद गेवालीलाई तपाईँले कुन रूपबाट चिन्नुहुन्छ?
1: मलाई चाहिँ रामप्रसाद गेवालीको कविताहरू, जुन रचनाहरू छ, त्यो चाहिँ एकदम मनपर्छ। उहाँको सबै कविता सबै कथाहरू चाहिँ एकदम सन्देशमूलक भएकाले मलाई चाहिँ उहाँ एकदम उत्कृष्ट कवि अथवा साहित्यकार लाग्नुहुन्छ।
0: हजुर, हामी बालबाटिका कार्यक्रमको अन्त्यतिर छौँ।
1: हजुर,
0: आज तपाईँ बालबाटिका कार्यक्रममा तपाईँका आफ्ना अनुभव अनुभूति सुनाइरहनु भएको छ, अनि तपाईँका सृजना पनि सुनाउनु भयो। तपाईँले विद्यालयमा पढ्दाका अनुभव, विद्यालयलाई सिकाइ, यी बारेमा पनि हामीलाई विस्तृत रूपमा बताउनु भयो। अब अन्त्यमा तपाईँले भन्नुपर्ने कुरा केही बाँकी छ अथवा केही भन्न चाहनुहुन्छ?
1: मलाई भन्नुपर्ने कुरा चाहिँ, हाम्रो जुन एन्जलर एकाडेमी हाई स्कुल छ, यहाँ चाहिँ एकदम क्वालिटी एजुकेसन छ इन रिजनेबल प्राइस, होइन। यहाँ चाहिँ तपाईँले पढाइ सँगसँगै आफ्नो इसिए एक्टिभिटिजहरूलाई पनि राम्ररी अगाडि बढाउन सक्नुहुन्छ, होइन। यहाँ अब तपाईँलाई धेरै अपर्च्युनिटिजहरू छ, तपाईँलाई यदि डान्समा रुचि छ भने यहाँ डान्सलाई पनि छुट्टै फेसिलिटी, छुट्टै प्रोग्रामहरूमा जाने व्यवस्था मिलाइदिनु भएको छ। अब तपाईँलाई बास्केटबल छ भन्दाखेरि बास्केटबलमा पनि यहाँ धेरै सुविधा छ। तपाईँको जुन एक्स्ट्रा करिकुलर एक्टिभिटिज छ, तिनीहरूलाई चाहिँ तपाईँले राम्ररी उजागर गर्न सक्नुहुन्छ भन्न चाहन्छु। अनि यदि कोही आउन चाहनुहुन्छ भने, वी आर अलवेज रेडी टु वेलकम देम भन्न चाहन्छु।
0: हस्, धन्यवाद। लौ त भाइ बहिनीहरू, यिनै कुराकानी सँगसँगै आजको बालबाटिका कार्यक्रमको निर्धारित समय सकिने लागेको छ। अब हामी अर्को हप्ता फेरि अर्कै भाइ बहिनीहरूसँग गरिएको कुराकानीका साथमा उपस्थित हुनेछौँ। तबसम्मको लागि आजको बालबाटिका कार्यक्रमबाट हामी प्रविधि संयोजनका दाजु पुष्परत्न वज्राचार्य र कार्यक्रम सञ्चालक दाजु बलराम कोइराला बिदा माग्छौँ। नमस्कार, तपाईँ रेडियो नेपाल सुन्दै रहनुहोला।
2: जय हो।

0: कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम पौरखी कृषक। कृषि नै जीवनको मूल आधार हो। कृषिलाई जीवनको मूल आधार ठानेर अनुकरणीय कार्य गर्नेहरू नै हुन् पौरखी कृषक।
1: नमस्कार, कार्यक्रम पौरखी कृषकमा आज हामी महोत्तरी जिल्लामा व्यावसायिक रूपमा बाख्रा पालन गर्दै आएको जनजागरण कृषक समूह र समूहका अध्यक्ष छठीलाल शाहको पौरखको कथा प्रस्तुत गर्दैछौ। कुनै समय बाख्रा पालन निर्वाहमुखी कृषिको एक हिस्सा मात्र थियो। गाउँघरतिर प्राय सबैको घरमा एक दुईवटा बाख्रा घरको गर्जो टार्नको लागि पालिने गर्थ्यो। तर आज समय फेरिएको छ। हिजोको निर्वाहमुखी पेसा आज आधुनिक र व्यावसायिक बनेको छ। बाख्रा पालनमा आएको यो परिवर्तनले ग्रामीण अर्थतन्त्रको मेरुदण्ड बन्ने सामर्थ्य राख्छ। यही परिवर्तनको उदाहरण बनेको छ महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका। उर्वर तराईको माटो र खुल्ला चरणको सदुपयोग गर्दै यस भेगका किसानले बाख्रा पालनलाई व्यावसायिक रूपमा अपनाएका छन्। आज हामी तपाईँहरूलाई यस्तै कृषकहरूको समूहको कथा प्रस्तुत गर्दैछौ। जनजागरण कृषक समूह र समूहका अध्यक्ष छठीलाल शाहको सफलताको कथा।
2: म चाहिँ कृषिमा पहिले रुचि थिएँ। मैले 57 सालतिर ग्राफस पनि गरेँ। त्यसपछि आफ्नै फर्म गर्छु भनेर लागि परेका थिएँ। थोरै सामान्य केही बाख्रा 15-20 बाख्राहरू सुरु गरिरहेको थिएँ। त्यस पछाडि रिड अफिसले चाहिँ आर्थिक रूपले सहयोग गरे बापत हामीले चाहिँ सामूहिक एउटा समूह बनाएर अहिले बाख्रा पालन गरिरहेछौँ। बाख्रा पालनमा लगभग 115 बाख्रा र 3 बोका हामीसँग छन्। जसमध्ये 42 बोयर क्रस, त्यसपछि 30 अजमेरी, 30 सिरोही र खरी र लोकल क्रस गरेर 115 बाख्रा, 2 बोयर र एउटा सिरोही गरेर बोका छन् मसँग। अहिले हामी ठिकै छ, कृषिमा सन्तुष्ट छौँ, गर्दैछौँ।
1: समूहका सदस्यहरू आफ्नै तरिकाले कृषि कर्ममा लाग्नु भएको थियो। करिब 1 अगाडि ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाको सहयोगमा किसान समूहका सदस्यहरूले मिलेर सामूहिक बाख्रा पालन सुरु गर्नुभयो। समूहका अध्यक्ष शाह किसान समूहको भूमिकालाई कृषि विकासका लागि अत्यन्तै महत्त्वपूर्ण मान्नुहुन्छ।
2: पहिला त एक व्यक्ति गरेर थिएँ, समूह गरेको 1 जतिको। समूह चाहिँ हामीले चाहिँ कृषिमा चाहिँ एउटा सामूहिक तरिकाले अगाडि बढ्यो भने सहज हुन्छ र एकअर्कासँग सहयोग सहकार्य एउटा सिपहरू र सहज हुन्छ भन्ने तरिकाले चाहिँ सोच बनाइरहेको थियौँ। त्यो हामी समूह दर्ता थियो। त्यस पश्चात हामीले चाहिँ रिड अफिसबाट सूचना आयो। सूचना आइसकेपछि हामी समूहमा बसेर छलफल गऱ्यौँ। छलफल गरे पश्चात हामीले चाहिँ अब ल अन्त हामीहरू समूहले पनि अबद्ध हौँ, नोटिस दिउँ, सूचना भरौँ भन्ने सल्लाह भए पछाडि हामीले सूचना भऱ्यौँ। सूचना भरेपछि रिडको प्रक्रिया अनुसार हामी छनौट पर्यो। छनौटमा भयो, छनौट भएपछि हामी अहिले त्योमा लागिरहेछौँ। एउटा खोरा पाल्ने हो, सदस्यहरू चाहिँ प्रत्येक दिन त्यो पालो लगाएर हामीले चाहिँ अनुगमन गर्ने, हेर्ने र त्यो हेरचाह गर्ने चाहिँ गरिरहेछौँ।
1: हाल उहाँहरूले बाख्रालाई चरण प्रणालीमा पाल्नु भएको छ। बिहान एकपटक हरियो घाँस, दाना, मकैको च्याख्ला र गहुँको भुसाको सन्तुलित मिश्रण खुवाउनुहुन्छ भने दिनभर नजिकैको जङ्गलमा चरणको लागि छोडिदिनुहुन्छ।
2: हामीले चाहिँ अहिले खुल्ला चराएरै गरिरहेछौँ। बिहान चाहिँ हामी खाना र खुवाउँछौँ, त्यसपछि दिउँसो चाहिँ चरणमा, जङ्गल नजिक छ, टाँसिएकै जङ्गल छ यता, त्यस कारण हामी चरणमै, त्यसको लागि हामीले चाहिँ गहुँको भुसा हाल्छौँ, त्यसपछि मकैको च्याख्ला हाल्छौँ, त्यसपछि हामी नुन हाल्छौँ, नुन हाल्छौँ। अब यसमा हामी फेरि दाना, सन्तुलित दाना जुन हुन्छ त्यो हाल्छौँ, पानी हालेर मल्छौँ, लाइक भुसालाई नरम बनाउँछौँ, हामी नरम बनाउँछौँ। भुसा नरम भइसके पछाडि, पानीले भिजेर नरम भइसके पछाडि, अब यसमा हामीले चाहिँ हरियो घाँस, हरियो घाँस हामी हाल्छौँ। हरियो घाँस हालेर हामीले लगभग एउटा बाख्रालाई 1 भुसामा 3 हरियो घाँस मिसाउँछौँ। त्यो रेसियो बनाएर दाना चाहिँ हामीले एउटा बाख्रा बराबर 200 दाना मिसाएर मिसाउँछौँ। मिसाएर हाम्रो चाहिँ दाना तयारी हो बाख्रा खाने भुसा।
1: बाख्राको जिउमा मासु लाग्नका लागि पोसिलो खानपान मात्र पर्याप्त हुँदैन। मानिसलाई जस्तै बाख्रालाई पनि शारीरिक वृद्धिका लागि गहिरो र आरामदायी निन्द्राको उत्तिकै आवश्यक हुने भएकाले उहाँहरूले आधुनिक खोर बनाउनु भएको छ। यो आधुनिक खोर केवल आरामका लागि मात्र होइन, स्वास्थ्य र सरसफाईका लागि पनि उत्कृष्ट छ।
2: हामीले आरामदायक सुत्न बेड चाहिन्छ, त्यसरी नै बाख्रालाई दिनमा जतिसुकै स्ट्रेस भए पनि, दिनमा जसरी चरे तापनि, राति बास स्थान चाहिँ फ्री तरिकाले, एकदम आरामदायी तरिकाले बस्न पायो भने ऊ सर्टिफाई हुन्छ। जब ऊ सर्टिफाई हुन्छ बाख्रा तनाव स्ट्रेस मुक्त हुन्छ, उसको प्रडक्सन बढ्छ, उसको जिउ लिने क्षमता, उसले मासु लाग्ने क्षमताहरू चाहिँ अटोमेटिक बढ्ने हुन्छ, त्यो स्ट्रेस फ्री भएपछि बढ्ने। त्यस कारणले चाहिँ हामीले बाख्रा हाल्दाखेरि चाहिँ खाना मात्रै खुवाएर भएन, किनभने ऊ स्ट्रेस जति सुख खुवाए पनि स्ट्रेसमा राखिदियो भने ऊ लाग्दैन। त्यस कारणले हामीले चाहिँ स्ट्रेस बिना बाँच्न सहज तरिकाले उसलाई आधुनिक बनाउनै पर्छ। हामीले उद्योगमा उद्योग व्यवसायमा त जाने हो भने हामीलाई तलको जुन मलको हुन्छ उसको त्यो चाहिँ उसको त्यो मलको गन्धहरू चाहिँ माथि नजाओस् भनेर हामीले हाइट चाहिँ बनाउँछौँ। अब हामी हाइट बनाउँदाखेरि के 3 फिट 4 फिट मात्रै गर्छौँ, 3 फिट 4 फिट गर्दाखेरि के हुन्छ भने हामीले त्यो बर्कुडा सर्नलाई गाह्रो हुन्छ, त्यो न्युरिया गर्नुपर्ने हुन्छ। अब हामीले 6 फिट गरे पछाडि यसको हाइटले हामीले उभी उभी काम गर्न सजिलो भयो, सहज हुन्छ। त्यसपछि अर्को कुरा त्यो गन्ध जुन हुन्छ त्यो गन्ध माथि जानु पाएन, त्यस कारणले यो चाहिँ अलिकति बढाउँदाखेरि अलग्दा राम्रो हो। तल अस्ति भन्दा 4 फिट भन्दा यो 6 फिटै गरेको चाहिँ काम गर्न सहज, गन्ध नआउने न हो, त्यो 4 फिट र 6 फिट हो, त्यही भएर अल्गो मैले गरेँ।
1: एउटा बाख्रा बिरामी पर्दा पुरै बथानमा संक्रमण फैलिने जोखिम हुन्छ, त्यसैले व्यावसायिक सफलताको लागि बाख्राको स्वास्थ्यमा ध्यान दिनु अति आवश्यक हुन्छ। तर हालको अवस्थामा बाख्राको लागि पोषणयुक्त घाँसको उपलब्धता र आवश्यक औषधिको अभाव मुख्य चुनौतीको रूपमा रहेको छ।
2: बाख्रा पालन गर्दाखेरि सबभन्दा पहिला हामीले त बाख्राको डिवार्मिङ, जुका भित्र फेटको जुका, बाहिर किर्ना सिर्ना, त्यस पछाडि भ्याक्सिन नै भन्ने मेन पर्नु। रोग लाग्नुभन्दा पहिला उपचार जो अप्नायो ऊ नै राम्रो, रोग लागिसकेपछि गाह्रो छ। त्यस कारण पहिला नै फर्स्टमै अनुगमन गरेर फर्स्ट त्यसको निकल गर्न सक्यो भने राम्रो छ। नेपालमा औषधिहरू चाहिँ अलि राम्रो नपाइनु रहेछ, त्यो अलि विश्वासिलो औषधि चाहिँ यहाँ रहेनछ, इन्डियनकै औषधि भर पर्नु पर्दो रहेछ। भ्याक्सिनहरूको पनि जस्तो अहिले इटिएन टिटी भन्ने छ, त्यो भ्याक्सिन नेपालमा ब्यान्ड रहेछ। त्यो कारणले केही औषधिहरू चाहिँ हामीले नेपालमा सरकारले चाहिँ त्यसलाई ओपन गरिदियो राम्रो। र अर्को घाँस खेतीको लागि पनि हामीसँग बिउको लागि पनि अहिले नेपालमा चाहिँ राम्रो राम्रो बिउहरू चाहिँ नपाउँदो रहेछ, त्यो समस्या चाहिँ। तर पनि आवश्यकता अनुसार त खोजिहाल्छन् किसानले, त खोजेर जहाँ पनि ठाउँ किनेर ल्याएर गरिरहेछन्। हामी पनि खेती गरिरहेछौँ, लगभग 3-4 बिघा घाँस खेती गरिरहेछौँ। नेपियर अहिले अस्ति भर्खर यो जय र बर्सीमा हाल्यौँ, योभन्दा पहिला नेपियर थियो, बाजरा थियो, टियोसेन्टी लाथ्यौँ, अनि डाले घाँसमा हामीले इपिलिपिल, बकैनो, टाँकी, अर्जुना।
1: समूहका अध्यक्ष छठीलाल शाहको राज्यसँगको अपेक्षा भने यस्तो रहेको छ।
2: राज्यले हामीलाई मेन भनेको बिचबिचमा किसानहरूलाई तालिम, बाख्राको नयाँ तालिमहरू हुन्छन्, त्यस पछाडि जुन रोगहरूको जुन नेपालमा जुन रोगहरू बिग्रिन्छन् त्यसको औषधि उपचारहरूको कुराहरूलाई लिएर ज्ञान दिने कुराहरू, त्यस पछाडि औषधि उपचारमा लाग्ने, त्यसपछि घाँसको बिउ। हामीसँग अहिले जस्तै यता राँगा जुन उता मरिनमा जुन राँगा पाल्ने भनेको छ, अब त्यहाँ अस्ति उसको उहाँहरूको युट्युबमा हेरेको थिएँ, उहाँले चाइनाबाटै घाँस ल्याउने, नेपालको घाँसले भएन, त्यो चाँडो बढ्ने प्रोटिन पुग्ने घाँस चाइनाकैबाट ल्याएर चाहिँ उनीहरूले त्यो घाँस खुवाउने भन्ने तरिका जुन गरेछ। त्यस्तो प्रकृतिको हामीलाई पनि त्यस्तो स्टाइलको जुन घाँसहरू पायो भने सहज हुन्थ्यो, सरकारले त्यसलाई चाहिँ अलिकति किसानहरूलाई त्यस्तो तरिका घाँसहरू चाहिँ उपलब्ध गराइदिएको भए राम्रो हुन्थ्यो।
1: कृषि व्यवसायका थुप्रै विकल्पहरू मध्ये बाख्रा पालन नै किन रोज्नु भयो भन्ने हाम्रो प्रश्नमा उहाँको भनाई यस्तो थियो।
2: हाम्रो बर्दिवास बजारको र यो लोकल बजारको अवस्था हेर्दाखेरि डेली मासुको खपत राम्रो छ, यहाँ पुगाइनु सकिरहेको छैन। बर्दिवासकै सेरोफेरोमा डेली 10-15 खसी काटिन्छ यहाँ दिनको, त्यस कारण यहाँको मासुको डिमान्ड हामीले पुर्याउन नसक्ने अवस्था, मासु हाहाकारको अवस्था भएकोले हामीले चाहिँ यसमा भविष्य देख्यौँ।
1: यो फर्मको सफलताको रहस्य यसको चुस्त व्यवस्थापनमा लुकेको छ। उहाँहरूले बाख्राको वंशावली र स्वास्थ्यको रेकर्ड राख्ने गर्नुहुन्छ। यस फर्मको अर्को सुन्दर पक्ष भनेको यहाँ खेती र बाख्रा पालन एकअर्काका पूरक बनेका छन्।
2: भोलिको दिनमा हाम्रो यो यसको बाबा आमाको त्यो रेकर्ड हुन्छ, त्यो हामी सबै मेन्टेन गरिरहेका छौँ। हाम्रोसँग उत्पादन भएको बाख्राहरूको यो बाख्रा कुन जातको कति पर्सेन्टेज हो भन्ने कुरा हामीसँग डाटा हुन्छ। त्यस कारण हामीले सबै ट्याग नम्बर टिपेर यो ट्याग नम्बर बाख्रालाई यति नम्बर ट्यागले बोका लागेको र यसको बच्चा चाहिँ यो जेनेटिक हो भन्ने कुरा हामी छुट्याएर दिन्छौँ, हामीसँग सर्टिफाई हुन्छ। हामीसँग जति हुन्छ बाख्राहरू निरोगी हुन्छ, भ्याक्सिन टोटल बाख्रा भ्याक्सिनेसन हुन्छ। पालन तौर तरिका हामीले त्यो पौष्टिक तत्त्व खुवाएको हुन्छौँ, बाख्राहरू अर्ग्यानिक खाएको हुन्छ, हामीले अर्ग्यानिक खाँदाखेरि उसको मासु पनि अर्ग्यानिकै हुन्छ। त्यस कारणले मासुको टेस्ट फरक होला, लगभग यो बजारमा जब जान्छ त्यस कारण त्यो बेलासम्म हाम्रो मासुको टेस्टै फरक होला। हामीले चाहिँ यहाँबाट खेर जाने कुनै चिज खेर जानु भएन, हामीले हालेको भुस्सा खुवाउँछौँ, भुस्सा उब्रेको त्यसै बर्कोला सबै हामी फेरि मल बनाउँछौँ। मल बनाएर त्यो मल फेरि हामी के गर्छौँ, खेतमा हाल्छौँ, घाँसमा हाल्छौँ। जब घाँसमा हाल्छौँ हामीले रासायनिक मल हालेर त खेत बिगारिसकेका छौँ, रोगी बनाइसकेका छौँ। अब यो मल आएपछि हाम्रो उत्पादन एकचोटि हालेपछि यसको उत्पादन 3 वर्षसम्म हुन्छ। त्यस कारण हामीले त्यो अहिले मलको अभाव जुन किसानहरूले मलको अभाव भनेको छ नि, त्यस कारणले किसानले त्यो प्राङ्गिर मल छोडेर यो जैविक मलतिर जाने हो भने त मलको आवश्यकता हामीलाई त्यो अर्का देशमा हाम्रो पैसाहरूमा पठाउनै परेन। एउटा किसानले आफ्नो तरिकाको यो जुटोहरू हालिदियो भने त बाली राम्रो हुने भयो। त्यस कारण हामीले चाहिँ यसलाई चाहिँ यहाँबाट कुनै पनि खेर जाने त्यो उब्रेकोहरू पनि सबै हामीले मल बनाउँछौँ।
1: व्यावसायिक बाख्रा पालनमा सुरुवातमा खोर निर्माण र उन्नत नस्ल खरिदमा राम्रै पुँजी आवश्यक पर्छ, तर सही व्यवस्थापन भएमा यो लगानीले दिने प्रतिफल लोभलाग्दो हुन्छ।
2: एउटा जेनरल घरमा पाल्दाखेरि चाहिँ किसानले पाल्ने कुरो चाहिँ गाउँ घरमा पाले जस्तो भयो त्यसमा हुँदैन, तर यो व्यवसाय भनेपछि व्यवसाय अनुसारले पुँजी चाहिँ इन्भेस्ट हुन्छ। गाउँ घरमा पाल्दा चाहिँ अब घरकै जुठोबाट खुवाएर पाल्दाखेरि चाहिँ यो हिसाब हुन्न, तर व्यावसायिक भइसकेपछि यसको त प्रत्येक हिसाब हुने हिसाब हुन्छ, सानोतिनो पानीदेखि लिएर सबैको हिसाब हुन्छ, अनि मात्र थाहा हुन्छ व्यवसाय नाफा हो कि घाटा भनेर। अब एउटा बाख्रा 8-9 महिनामा पुगेपछि लगभग 25 केजी भन्दा माथिको हुन्छ, एउटा खसीहरू 25+ हुन्छ, अनि हामीसँग 15-18-20 हजार नै पाउँछ छसरी गर्दा पनि, त्यो त्यति 15+ नै पैसा आएको हुन्छ। त्यसमा हामीले 3 महिनासम्म त खुवाउनु परेको हुँदैन, त्यस पछाडि हामीले जुन खुवाएको हुन्छ बिस्तारै बढेको हुन्छ दानाहरू सामान्य, तर लगानी भनेर दाना नै खुवाएर चाहिँ गाह्रो हुन्छ। तर हामी त चरनमा राख्छौँ, आफ्नो खेतमा घाँस लगाएको छौँ, सानी बनाएर खुवाउँछौँ, गहुँको भुसीहरू परालहरू काटेर त्यो मिसाएर खुवाउँदाखेरि अनि लगातै खानामा चाहिँ हामी जति बचाउन सक्छौँ किसानले त्यो अनुसार नाफा बढ्छ। त्यस कारणले खास एउटा बाख्रा बराबर 5-7 हजारको चाहिँ खर्च हुन्छ खाना।
1: यस समूहले आयोजना मार्फत आर्थिक सहयोग पनि प्राप्त गरेको छ। यसरी बाख्रा पालनको आफ्नो यात्रामा सहयोग पाउँदा खुसी भएका कृषक शाहको अनुसार अनुदान सरकारी रकम मात्र नभएर यो मिहिनेत गरे बापतको पुरस्कार हो।
2: रिडमा परेपछि हाम्रो रिडबाट चाहिँ खोर बनाउनेमा खोरमा स्टोर हाउस कम्पोस्ट पिट गरौँ, त्यस पछाडि बाख्रामा त्यसै मेसिनरी उपकरणमा घाँसको बिउमा सहयोग भएको छ। किसानको पनि मानसिकता कस्तो हुनुपर्छ भन्दाखेरि हामीले अनुदान भन्ने विषय चाहिँ यो भनेको गरे बापत पाउने पुरस्कार स्वरूप लिनुपर्छ। अनुदान भनेको गर्नुभन्दा पहिला पाउने होइन कि, हामीले गरिरहेको काममा चाहिँ अनुदानले टेवा दिने र हौसला बढाउने काम, त्यस कारणले अनुदानले कति दियो भन्दा पनि यो पुरस्कार हो, गरेको किसानलाई दिएको राम्रो देखेपछि दिने सुविधालाई नै अनुदान भनेकोले त्यसलाई चाहिँ यसरी परिभाषित गर्दाखेरि राम्रो लाग्छ मेरो विचार।
1: कृषक शाहका अनुसार पहिलाको परम्परागत बाख्रा पालन पद्धतिमा आयोजना आबद्ध भएपछि धेरै सकारात्मक परिवर्तनहरू देखा परेका छन्।
2: होइन, पहिला हामीले चाहिँ अलिक खोर व्यवस्थित थिएन, कम्पोस्ट पिट हामीसँग थिएन, हामीले चाहिँ अलिकति जुन गाउँ स्थलमा बनाउने तरिकाले गरिरहेको थियौँ, हामीले मलको व्यवस्थापन गर्न सकेका थिएनौँ। अहिले मलको व्यवस्थापन भयो, खोर सुधारियो, खोर भयो हामीसँग, अनि बाख्रालाई पार्टेसन राति बस्दाखेरि पार्टेसन गरेर छुट्याएर राखिन्छ, बोकालाई एक ठाउँमा, गाभिनी बाख्रालाई एक ठाउँ, भक्खरकोलाई फाउना गर्दाखेरि त्यो अनुसारले फिड म्यानेजमेन्ट गर्नु सहज हुन्छ हामीलाई, बिरामी बाख्रा भयो पनि थाहा हुन्छ त्यो काउन्ट गर्दा नि, किनकि सबै छुट्याएको हुन्छ पार्टेसन, कसको त्यो एक्टिभिटीहरू हेरेर सहज तरिका छुट्याउन सजिलो हुन्छ।
1: कृषक शाहको सुझाव यस्तो रहेको छ,
2: विदेशमा हामी जन जस्तै 3 लाख रुपियाँ लगाएर जान्छौँ नि, कुनै पनि व्यवसाय गर्दाखेरि कृषि पेसा जतिको नाफा पर्सेन्टेज नाफा अरू व्यापारमा छैन। हामी अरू उद्योगमा जान्छौँ 5%-10%मा काम गर्नुपर्छ, 2%मा काम गर्नुपर्छ, अझै ठुल्ठुलो उद्योगमा गऱ्यो भने 2%-3% मार्जिनमा काम गर्नुपर्ने हुन्छ, तर कृषि नै यस्तो पेसा हो जसको पर्सेन्टेज चाहिँ 100% हुन्छ। त्यस कारणले युवाहरूलाई चाहिँ विदेशमा गएर गर्नुभन्दा स्वराज आफ्नै देशमा बसेर थोरैबाट गर्ने, आफैले गर्ने, त्यो विदेशमा भेडा चराउनुभन्दा हो, त्यहाँ गएपछि मेरो साथीहरू गएका छन्, उनीहरू गएर सिप्छ, मैले त्यही भन्छु उहाँ गएपछि सिप सिकेर आउने हो। कति साथी चाहिँ तरकारी खेती आउँछ भने मैले भने तिमीलाई तरकारी खेती त्यहाँ जुन गरेका छौ त्यही सिप सिकेर नेपालमा गर न, किन हुँदैन, सिप सिक्ने हो, सिप सिकेर आऊ यहाँ गएर, बाख्रामा जानेहरूले पनि बाख्रा सिप सिकेर गरेका छन् साथीहरू, कोरिया छोडेर आएर, कति साथी कोरिया छोडेर मासु पसल गरेका छन्, होइन त्यो तरिका बजार माग अनुसार चाहिँ हामीले व्यवसाय गर्न सक्यो भने चाहिँ राम्रो छ। यहाँ
1: निर्वाहबाट व्यवसाय तर्फको यो यात्रा सही सोच, सहकार्य र व्यवस्थापन भएमा बाख्रा पालनले ग्रामीण समृद्धिको ढोका खोल्न सक्छ भन्ने ज्वलन्त उदाहरण बनेको छ।
3: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने
4: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो, सबैले कृषक भनेर चिनेकै छन्।
3: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
4: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
3: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
4: सूचीकरण त गर्नै पर्ने हो,
3: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तल्ला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
5: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
6: च्याउ बहुउपयोगी पोसिलो र औषधीय गुणले भरिपूर्ण खाद्य वस्तु हो, यो शाकाहारीहरूका लागि प्रोटिनको उत्कृष्ट स्रोत पनि हो।
7: त्यसैले च्याउ खेती गरौ, समृद्ध बनौ, दैनिक च्याउ सेवन गरौ, स्वस्थ रहौ।
6: तर वर्षायाममा जथाभावी जंगलमा उम्रिएका च्याउ विषालु पनि हुन सक्छन्। यस्ता च्याउ खाँदा ज्यानै जाने जोखिम समेत हुन्छ।
7: त्यसैले जंगली च्याउहरूको उपभोग नगरौ, नगराउ, दुर्घटनाबाट बचौ र बचाऊ।
6: व्यवसायिक किट विकास केन्द्र, हरियर भवन।
1: यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? यस कार्यक्रमप्रति तपाईँका केही सल्लाह, सुझाव र जिज्ञासा भए हाम्रो कार्यालयको इमेल ठेगाना info@aitc.gov.np मेल गर्न सक्नुहुनेछ। साथै हामीलाई हाम्रो टोल फ्री नम्बर 1660195000 फोन गरेर प्रतिक्रिया राख्न सक्नुहुनेछ। हवस् त, आजको लागि कार्यक्रम पौरखी कृषक यति नै। अर्को साता पनि यस्तै पौरखको कथा सहित उपस्थित हुने नै छौ। कार्यक्रमबाट सहकर्मी काशीनाथ दवाडीका साथ म कृतिलाई पनि बिदा दिनुहोस्। नमस्कार।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: नेपालको समावेशी आवाज।
3: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। समाचारपछि घटना र विचार कार्यक्रम प्रस्तुत गर्नेछौँ। यसबेला साँझको 7 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। आगामी 3 दिन अति भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम विज्ञान विभागको आग्रह। मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका 2 सुनकोसी नदीमा कार खसेर 3 जना बेपत्ता, बेपत्ताको खोजीका लागि

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल लोकदोहोरी गीत सुनाउने क्रमको अन्तिम गीत राख्यौं शान्ताश्री परियार र बाबुकृष्ण परियारको स्वरमा विजय चन्द दर्पणको लय संकलनमा अब राख्दैछौ हाम्रो चासो कार्यक्रमको पुनः प्रसारण
1: नमस्कार उपभोक्ता हकिक र अधिकार संरक्षणका विषयमा सचेतना अभिवृद्धिका लागि प्रस्तुत कार्यक्रम हाम्रो चासोमा यहाँलाई हार्दिक स्वागत छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक सोमबार बिहान 11 बजेको समाचारपछि हाम्रो चासो कार्यक्रम प्रसारण हुने गर्छ यहाँहरूले हामीलाई मिडियम वेबका फ्रिक्वेन्सीहरू लगायत देशैभरि रहेका एफएम स्टेशनहरूबाट 98, 100 र 103 मेगाहर्ज र इन्टरनेटमा रहेर www.radionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ सम्पूर्ण उपभोक्ताहरू आफूले उपभोग गर्ने वस्तु र सेवाको मूल्य शुद्धता गुणस्तर र परिमाणका बारेमा सचेत बन्न सकुन् भन्ने उद्देश्य हाम्रो चासो कार्यक्रमको रहेको छ हामीलाई पत्राचार गर्नका लागि हाम्रो इमेल ठेगाना हो upabhokta.radionepal@gmail.com upabhokta.radionepal@gmail.com आदरणीय श्रोताहरू उपभोक्ता हकित र अधिकारका विषयमा जानकारी प्रस्तुत गरिने यो कार्यक्रममा आज हामीले तेह्रथुम जिल्लामा रहेको लालीगुराँस नगरपालिकालाई छनौट गरेका छौँ लालीगुराँस नगरपालिकाभित्र रहनुभएका उपभोक्ताहरूले कतिको गुणस्तरीय खाद्य वस्तुहरू उपभोग गर्न पाउनुभएको छ पर्यटन शिक्षा स्वास्थ्य बाटोघाटो लगायतका उपभोग्य वस्तुहरू कतिको गुणस्तरीय छ त यसकै सेरोफेरोमा रहेर हामीले तेह्रथुममा रहेको लालीगुराँस नगरपालिकाका उपप्रमुख जमुना मगर कार्कीसँग कुराकानी गरेका छौँ कार्यक्रम हाम्रो चासोमा लालीगुराँस नगरपालिकाका उपप्रमुख जमुना मगर कार्कीज्यूलाई धेरै स्वागत छ
2: हस् धन्यवाद नमस्कार तपाईँहरूलाई पनि हाम्रो लालीगुराँस नगरपालिकाकै तर्फबाट र म उपप्रमुखको तर्फबाट पनि स्वागत नमस्कार
1: हजुर लालीगुराँस नगरपालिकाको कुरा गर्नुपर्दा त्यहाँ रहनुभएका नगरवासीहरूले कतिको शुद्ध गुणस्तरीय खाद्य वस्तुहरू उपभोग गर्न पाउनु भएको छ कुराकानीको सुरुवात यहीँबाट गरी
2: अब हाम्रो लालीगुराँस नगरपालिकामा चाहिँ हामी अधिकांश यहाँका उपभोक्ताहरू समुदायका व्यक्तिहरू कृषिमा आधारित छौँ 80% जस्तो त्यसमा पनि हामी लालीगुराँस नगरपालिकाले चाहिँ अब अर्ग्यानिक खेती गर्नुपर्छ हामी स्वस्थ रहनको लागि भनेर अर्ग्यानिक खेती अभियानमा पनि लागेका छौँ त्यसमा सबै निराकरण होइन न्यूनीकरण गर्दै जाने भनेर गत सालदेखि नै सम्पूर्ण कृषक उपभोक्ताहरूका बाली केही दुई चार रोपनी चाहिँ अर्ग्यानिक गर्नुपर्छ त्यसमा चाहिँ रासायनिक मल नहाली बजारको विषादी नहाली हामीले नै लालीगुराँस नगरपालिकाले नै जैविक मल बनाउन सिकाएको छ जैविक औषधि बनाउन सिकाएको छ त्यसरी अभियानमा हामी लागेका छौँ र अब अहिलेसम्म चाहिँ तलबाट आएका टमाटरहरू जस्तै गुठीठारका टमाटरहरू तराईका अलिअलि सब्जीहरू चाहिँ अलिअलि ल्याउँदै हुनुहुन्छ र पनि गाउँघरमा चाहिँ आफैले उत्पादन गरेका साग सब्जी मकै धान कोदो त्यस्तै वस्तुहरू उत्पादन गरेर खाने गरेको छ त्यस्तो साह्रो अब तराईवासीको जस्तो विषादी हालेकै खाद्य वस्तुहरू चाहिँ प्रयोग गर्दैनन्
1: यहाँहरूले पनि बेला बेलामा बजार अनुगमन गर्नुहुन्छ होला त्यस्तो बेलामा कस्ता किसिमका अखाद्य वस्तुहरू चाहिँ भेटिन्छन्
2: बजार अनुगमन गर्दा अब साह्रै त्यस्तो भेटेको छैन डेटी स्पायर भएको अब त्यो बजारहरूमा त्यस्ता खालका भेटिएको छैन बेला बेला अनुगमन अब म पनि अनुगमन समितिको संयोजक नै पर्छु लालीगुराँस नगरपालिकाको र अब जिल्लाबाट पनि आउनुहुन्छ सिद्धे साहबहरूको टोली त्यति साह्रो भेटेको छैन कुनै कुनै सामानहरू थोरै थोरै त्यस्तो व्यापक रूपमा त्यस्तो भेटिया छैन
1: यहाँले नगरवासीहरूलाई अर्ग्यानिक खेतीतर्फ चाहिँ उन्मुख गराउनलाई विभिन्न किसिमका पाइलाहरू चालिरहेका छौँ भनिरहँदा उहाँहरूलाई सुविधाहरू प्रदान गर्नु भएको छ त्यसको पनि केही जानकारी गराइदिनुहोस् न
2: उहाँहरूलाई चाहिँ अब हामीले अर्ग्यानिक अभियानमा अर्ग्यानिक कृषक बनिनुपर्छ भनेर उहाँहरूलाई वडाबाट सूचीकृत गरेर ल्याउने गरेका छौँ र उहाँहरू सूचीकृत भइसकेपछि हामीले जैविक मल बनाउने, जैविक औषधि बनाउने टोल टोलमा गएर चाहिँ कृषि प्राविधिक लिएर गएर चाहिँ उहाँहरूलाई ट्रेनिङहरू दिइराख्छौँ। र त्यो जैविक मल बनाउँदा चाहिँ उपभोक्ताले नै कुरा राख्नु भएको छ कि हामीलाई ड्रम चाहिन्छ भनेर, ड्रमहरू उपलब्ध गरेका छौँ। र सिँचाइको अब हामीसँग स्रोत भए अनुसार सिँचाइको लागि सुविधाहरू पनि, जस्तै पाइपहरू भयो, खाने पानीका ट्याङ्कीहरू भयो, सिँचाइका कुलाहरू भयो, होइन, ती कुराहरू सबै गर्दैछौँ। बिउ बिजनका कुराहरू भयो, बिउ बिजन पनि हामी पालिकाबाट बाँडिरहेछौँ। र रैथाने खालका कृषि बालीहरूको पनि कुन ठाउँमा चाहिँ कुन सुइटेबल हुन्छ, जस्तै औलोमा जाँदा धान कोदो भयो, जुनेलो फापर भयो, लेखमा लेखमा फल्ने बन्दाकोपी भयो, आलु भयो, त्यस्ता खालका सुइटेबल कुन वार्डमा कुन टोलमा कुन सुइटेबल चाहिँ तरकारी खेती हुन्छ, त्यस्ता बिउ बिजनहरू पनि उहाँहरूलाई बिक्री वितरण गरिरहेछौँ। र अब अर्ग्यानिक टमाटरहरू सागसब्जीहरू लगाउनलाई चाहिँ बेमौसमी तरकारीहरू लाउनको लागि उहाँहरूलाई चाहिँ टनेल, एक घर पाँच टनेल, एक कृषक पाँच टनेल हो त्यसरी वितरण गरिरहेछौँ। त्यो चाहिँ व्यावसायिक रूपले गर्नुहोस् भनेर। र ठाउँ ठाउँमा सिँचाइको लागि गाह्रो हुन्छ भनेर प्लास्टिक पोखरीहरू हाम्रै पालिकाको जेसिबी गएर पोखरी खनेर चाहिँ प्लास्टिक पोखरीहरू चाहिँ ठाउँ ठाउँमा बनाउने कार्यक्रमहरू पनि हामी गरिरहेछौँ। र अर्ग्यानिक मल बनाउँदा अब हाम्रो लालीगुराँस नगरपालिका चाहिँ अलिक पहाडी भूगोल परेको हुनाले पहिले अब धेरै मान्छेहरू बसाइसराई जानुभयो, बसाइसराई गइसकेपछि तल तल जङ्गल बढेर गयो, जङ्गल बढेर गइसकेपछि आग लागेको समस्या भयो, र त्यो समस्याबाट नि मुक्त हुने र जैविक मल पनि बनाउन सकिने भनेर हामीले चारवटा सामुदायिक वनमा चाहिँ ती झार पतिङ्गरहरूबाट जैविक मल बनाउने तराहरू बनाएर त्यहाँ मेसिन ल्याएर त्यो एउटा कारखाना पनि अहिले चारवटा सामुदायिक वनमा खोलेका छौँ। त्यस्तै सेवा सुविधा हामीले दिँदै गएका छौँ।
1: किसानहरूलाई यस्ता किसिमका अनुदानहरू प्रदान गर्दा आफ्ना आफ्ना पार्टीको मान्छेहरूलाई जसले कागजात मिलाउन सक्नुहुन्छ उहाँहरूले पाउनुहुन्छ, जो कृषक हुनुहुन्छ, जो कृषि पेसा संलग्न हुनुहुन्छ उहाँहरूले चाहिँ यस्ता सुविधाहरू पाएकै हुन्न, उहाँहरूले जानकारी पाएकै हुन्न भन्ने गुनासोहरू पनि सुनिन्छ।
2: त्यो त अब गुनासो जनताबाट अब सबैको मनमा सबैको मस्तिष्कमा हामीले सोचे जस्तो त हुन सक्दैन, तर पनि हामीले काम गर्दा चाहिँ जुन ठाउँमा जस्तै आगलागी क्षेत्र भनेको तल औलोमा खडेरी पर्ने ठाउँमा बेसी आगलागी हुने हो, हुन त आगलागी विभिन्न प्रकारले हुन्छ, तर पनि अब जङ्गलबाट चाहिँ यहाँ चाहिँ आगलागी क्षेत्र हुन्छ, आगलागी समस्या भइरहेको हुन्छ। र जस्तै मैले अघि भने नि टरा भयो, जैविक मल बनाउने चाहिँ फ्याक्ट्री हामीले खोलेका छौँ चारवटा सामुदायिक वनमा, भने त्यो चाहिँ सामुदायिक वन हो। सामुदायिक वन भनेको सबै त्यो समुदायको प्रत्येक घरधुरीलाई समेटेर बनेको हुन्छ सामुदायिक बनेको, त्यहाँ एमाले काङ्ग्रेस स्वतन्त्र माओवादी त्यो भनेर छुट्टिँदैन, गाउँघरमा सबै समुदाय उल्लो घर पल्लो घर मिलेर बसिरहेको हुन्छ। त्यस्तो छैन मलाई लाग्छ, हामीलाई लाग्छ हामी त्यस्तो गर्दैनौँ, तर पनि अब कसैलाई चाहिँ अब भने जस्तो नभएर केही कुराहरू त्यस्तो शङ्का लागेर बोल्न हुनसक्छ, तर हामीबाट त्यस्तो भएको छैन।
1: यसरी अनुदान लिएर कृषकहरूले व्यावसायिक रूपमा नै कृषि गरेर सफलता हासिल गरेका कुराहरू पनि छन् लालीगुराँस नगरपालिकामा?
2: छन्, लालीगुराँस नगरपालिकामा चाहिँ जस्तै अगुवा कृषकहरूलाई अब जस्तै धान बेसी फलाउने कृषकहरूलाई सम्मान गर्ने र अर्ग्यानिक अब हामी अभियानमा लागेर अर्ग्यानिक बेमौसमी तरकारीहरू अर्ग्यानिक तरकारीहरू चाहिँ उत्पादन गरेर चाहिँ ल्याएका कृषकहरूलाई हामीले सम्मान गर्ने कार्यक्रम होइन त्यस्तो पनि गरेका छौँ, गर्दै जाँदैछौँ। र कसैलाई अब हामीले हाते ट्र्याक्टर दिएर पनि सम्मान गरेका छौँ।
1: अब लालीगुराँस नगरपालिकाको नाम कसरी रहन गयो यो पनि अलिकति खुल्दुलीको विषय रह्यो, यसको बारेमा पनि केही जानकारी गराइदिनुहुन्छ?
2: लालीगुराँस नगरपालिका भनेको चाहिँ कसरी भने, हाम्रो लालीगुराँस नगरपालिका चाहिँ एउटा लालीगुराँस फुल्ने पालिका, त्यसमा पनि नेपालमा 32 प्रजातिको लालीगुराँस हुन्छ भने 28 प्रजातिको चाहिँ गुराँस चाहिँ यो हाम्रो लालीगुराँस नगरपालिकाको तिनजुरे मिल्के क्षेत्रमा फुल्ने भएको हिसाबले पनि एउटा लालीगुराँस विज्ञ आएर पनि उहाँले त्यसरी पत्ता लगाउनु भएको छ र त्यसरी फुल्छ भने त्यो भएको हिसाबले पनि लालीगुराँस नामकरण रहेको हो वास्तवमा भन्दा, होइन त्यसरी लालीगुराँस नगरपालिका भनेर नाम रहेको हो।
1: तिन जुरे मिल्केको कुरा निस्किहाल्यो, तिन जुरे मिल्केमा 28 प्रकारका गुराँस फुलेको समयमा म आफै पनि त्यहाँ गएँ, त्यो ठाउँ छोडेर आउन मन लागेन, अनि त्यो सबै दृश्यहरू देख्दा त पर्यटन व्यवसाय एकदमै राम्रोसँग चल्ने ठाउँ हो कि जस्तो पनि महसुस भयो, तर त्यहाँ धेरै बस्तीहरू थिएन, यसको लागि पनि केही प्रयासहरू भइरहेका छन्?
2: हाम्रो लाली गुराँस चाहिँ अब पर्यटकै हिसाबले पनि एकदमै तेह्रथुम धनकुटा शङ्खसभाको बिचको सङ्गम स्थल हो। यहाँ चाहिँ पर्यटकीयहरू एकदम आन्तरिक पर्यटकदेखि लिएर बाहिर विभिन्न देशहरूबाट राष्ट्र अन्तर्राष्ट्रबाट पनि आउनुहुन्छ। त्यसमा पनि हाम्रो लाली गुराँस नगरपालिकामा चाहिँ दुई कार्यकाल हाम्रो मेयर साहबले दुई कार्यकाल भयो। म चाहिँ यो 79 मात्रै हो पहिलो कार्यकाल हो मेरो चाहिँ। र मेयर साहबको कन्सेप्ट अनुसार चाहिँ हाम्रो लाली गुराँस नगरपालिकामा चोलुङ पार्क निर्माण भएको छ। त्यहाँ चाहिँ लिम्बू समुदायको चाहिँ सुरु जन्मदेखि मृत्युसम्म के गरिन्छ ती सम्पूर्ण कुराहरू चाहिँ त्यहाँ छ। विभिन्न दस्तावेजहरू छ, विभिन्न जात जातिका त्यहाँ सामग्रीहरू प्रयोग गर्ने सामग्रीहरू सजाएर राखेको सङ्ग्रहालय छ। त्यो हेर्नका लागि पनि पर्यटनहरू धेरै भित्रिनुहुन्छ। र त्यहाँ जस्तै अब तिन्जुरीमा जाने गुराँस फुलेको हेर्ने, आरोरेट गार्डन जाने गुराँस फुलेको हेर्ने, सर घुमेर आएर चुलुकुङ पार घुमेर अनि घुमेर तराईतिरका मान्छेहरू बाहिर देशका मान्छेहरू त्यसरी घुमेर जाने गर्नुहुन्छ। र बाहिर पर्यटकहरू आउँदा जस्तै तपाईँले भन्नुभयो अहिले बस्ती त्यति देखिन भन्नुभयो, बाहिर पर्यटकहरू आउँदा चाहिँ अब उहाँले चाहिँ जस्तै तराईतिरको मान्छेहरूले चाहिँ उतातिरको खानपिन त्यो विभिन्न तेलहरू लाएको विषादीहरू प्रयोग गरेको चाहिँ त्यो साग सब्जी खाएर चाहिँ पक्क भएर उहाँहरू चाहिँ के भन्नुहुन्छ भने त्यहाँको अर्ग्यानिक खाना त्यहाँको लोकल खाना चाहिँ खान्छौँ है हामी भनेर उहाँहरूले अर्डर गर्नुहुन्छ। उहाँहरूलाई आउँदाखेरि लोकल खानाको व्यवस्था गर्नुपर्छ भन्ने हिसाबले चाहिँ हाम्रो लाली गुराँस नगरपालिकामा चाहिँ हामीले लाली गुराँस नगरपालिकाले आफै उद्यमीहरू उत्पादन गरेर होमस्टेहरू सञ्चालन गरेका छौँ। होमस्टे जम्मा हामी लाली गुराँस नगरपालिकामा 5 होमस्टे छ। र उहाँहरू बाहिर पर्यटकहरू आउँदाखेरि चाहिँ त्यहाँ चाहिँ अर्ग्यानिक खाना जस्तै हाम्रै गाउँघरमा उब्जिएका साग सब्जीहरू हाम्रै गाउँ घरमा उब्जेका सिस्नुहरू लोकल कुखुरा भयो लोकल धान भयो कोदोको ढेँडो भयो त्यस्तो खाएर चाहिँ होमस्टेमा चाहिँ उहाँहरू खाएर रमाएर जानुहुन्छ। र अन्य होटल व्यवसायहरू पनि छन् त र पनि उहाँहरू होमस्टेमा बस्न रुचाउनुहुन्छ र त्यसरी व्यवस्थापन गरिरहेका छौँ। र पनि यो जुन गुराँस फुलेको बेला हुन्छ चैत वैशाखको बेला त्यतिखेर चाहिँ अब पर्यटकहरू अलिक बेसी आउने हुनाले चाहिँ अलिकति बस्नलाई चाहिँ ठाउँहरू नपुगिरहेको अवस्था पनि हुन्छ। अब यहाँ बसन्त पुरमा आउने पर्यटकहरू चाहिँ सिद्धामा अलिअलि बस्नुपर्ने अलिअलि उतापट्टि मेङ्गलुङमा जानुपर्ने कोही कोही त्यस्तो छ र अनि अब दुःख सुख म्यानेज गर्दैछौँ हामी।
1: अब यो तिनजुरे मिल्केबाट माथि उक्लेपछि सानीपाथी भरा भनेर पाथीभाडाको मन्दिर पनि छ, यसको लागि चाहिँ कसरी व्यवस्थापन भइरहेको छ? म जाँदाखेरि चाहिँ सिडीहरू बिस्तारै बन्दै गरेको, जस्ताको छानाहरू बन्दै गरेको देखेको थिएँ लगभग 2 अगाडि। अहिले चाहिँ कतिको व्यवस्थित भयो पर्यटकहरू, धार्मिक पर्यटक, विशेष गरी धार्मिक पर्यटकहरूका लागि?
2: अहिले अब अहिले विशेष गरेर त्यहाँ भिडाम भिड हुने भनेको त्यस्तै चैत वैशाखमा गुराँस फुलेका बेला र यो दसैँ तिहार भन्दा नि त्यो गुराँस फुलेको बेला विशेष गरेर चाहिँ नयाँ वर्ष 1 भिड हुन्छ। त्यसमा व्यवस्थापन त्यस्तो अब पहिले चाहिँ अब यस्तो लडेर जाने जस्तो अलिक भिड पाखेर बाटो भएको हुनाले त्यसलाई बाराहरू पनि गरेको छ। माथि मन्दिरहरू व्यवस्थापन पुरै छ, टहराहरू बनिसकेको छ, मन्दिरहरू पुरै बनिसकेको छ, व्यवस्थापन भइसकेको छ। र त्यसलाई त्यतिखेर चाहिँ अब भक्तजनहरू आउँदाखेरि गाह्रो हुन्छ भनेर हामी पालिकाबाट त्यो 1 लागि चाहिँ एकदम भिड भएको हिसाबले ठाउँ ठाउँमा अब स्वास्थ्य कर्मीहरू पनि राखिदिएको हुन्छौँ। त्यतिखेर एम्बुलेन्सहरू पनि हाम्रो त्यहीँ स्ट्यान्ड बाई हुन्छ र त्यहाँ मन्दिरको व्यवस्थापन गर्नको लागि चाहिँ त्यो मन्दिर व्यवस्थापन समिति भनेर हामीले निर्माण गरेको छौँ। उहाँहरूले नै आफै त्यहाँ म्यानेज गर्नुहुन्छ र प्लस हामी पालिका सहित लागेर यहाँका जनप्रतिनिधि सुरक्षा कर्मीहरू सबै लागेर हामीले त्यसो गरेका छौँ। अहिलेसम्म चाहिँ अब त्यस्तो समस्या छैन। अब जस्तै तराईतिरका मान्छेहरू चाहिँ 1 आउँदाखेरि चाहिँ भिडाभिड भएर भोकै दर्शन गर्न आउने हुँदा कोही कोही चाहिँ अब प्रेसर हुने, सुगर हुने, लेक लाग्ने त्यस्तो पनि हुँदो रहेछ। त्यतिखेर त्यहीँ औषधि गर्छौँ हामी स्वास्थ्य कर्मीहरू राखेर। त्यस्तो समस्या अहिलेसम्म छैन, दुःख सुख भइरहेछ।
1: अब तिनजुरे मिल्केमा भएको लाली गुराँस टिप्यो भने टिपेको देखेपछि चाहिँ पैसा तिराउनु हुन्छ भन्ने पनि सुनेको छु, यो चाहिँ कसरी व्यवस्थित भइरहेको छ?
2: त्यो पनि हामी ठाउँ ठाउँमा स्वयंसेवकहरू राख्ने गर्छौँ। अब त्यही मन्दिरले गर्छ, त्यहाँको गुराँस फुल्ने चाहिँ चैते सामुदायिक पनि वन पनि गर्छ, सामुदायिक वनले पनि गर्छ, त्यहाँका उपभोक्ताहरूले पनि उहाँहरूले निर्णय गरेर ठाउँ ठाउँमा स्वयंसेवकहरू राख्नुहुन्छ। प्लस पालिकाले पनि गर्छ, हामी समन्वय गरेर काम गर्छौँ। त्यो गुराँस फुलेको भाषा नदिनेको कारण चाहिँ के हो भने अब फुलेर झरेको फुल टिप्दा त ठिक छ, उहाँहरूले चाहिँ के गर्नुहुन्छ भने हाँगै भाँचेर टिकटक बनाउनुहुन्छ, ऊ गर्नुहुन्छ, लुकेर गर्नुहुन्छ, तर त्यो हाँगा भाँचिसकेपछि चाहिँ अर्को चोटि चाहिँ मरेर जान्छ फुल, त्यतिकै लोप हुँदै जान्छ, हराउँदै जान्छ। त्यो भएको हिसाबले चाहिँ हामीले त्यो अभियान गरेका छौँ, सबै सामुदायिक वन, मन्दिर व्यवस्थापन र प्लस पालिका र सुरक्षा कर्मीहरू हामी सबै भएर लागेर चाहिँ त्यसलाई चाहिँ त्यस्तो गर्नु हुँदैन है भन्ने एउटा अभियानमा चाहिँ लागेका छौँ।
1: आदरणीय श्रोताहरू, भर्खरै मात्र सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल खोल्नु भएको छ भने यहाँहरूले सुनिरहनु भएको छ कार्यक्रम हाम्रो चासो। हाम्रो चासो कार्यक्रममा आज हामीले कुराकानी गरिरहेका छौँ तेह्रथुम जिल्लामा रहेको लालीगुराँस नगरपालिकाका उपप्रमुख जमुना मगर कार्कीसँग। उहाँसँगको कुराकानीलाई पुनः निरन्तरता दिँदैछौ। अब लालीगुराँस नगरपालिकाभित्र रहनुभएका विद्यार्थीहरूको शिक्षाको गुणस्तरको कुरा गरौँ न। कतिको गुणस्तरीय शिक्षा पाउनु भएको छ त लालीगुराँस नगरपालिकाभित्रका बालबालिकाहरूले?
2: अब पहिलेको हेरी त धेरै नै अब सेवा सुविधाहरू, जस्तै लालीगुराँस नगरपालिकाका 9 वडाका विद्यालयहरूमा यातायातको सुविधा पुगेको छ। अब गाउँको भूगोलले पछाडि पडेको पहाडी भेग हुनाले अब पिच नभए पनि प्रत्येक वार्डमा सोलिङ गरेर, गाउँको त सोलिङै हो, गरेर हामीले प्रत्येक विद्यालयमा पुग्ने सोलिङ गरेर बाटो पुर्याएका छौँ। र स्वास्थ्य चौकीहरू पनि प्रत्येक वाडामा छ, 9 वाडामा जम्मा 12 स्वास्थ्य चौकीहरू, आधारभूत स्वास्थ्य चौकी गरेर जम्मा 12 छ स्वास्थ्य केन्द्रहरू। र अब यो कम्प्युटरहरूको पनि सुविधा पहिलेको हेरी धेरै नै भएको छ। शिक्षाको गुणस्तर हाम्रो ठिकै छ, राम्रै छ हामीले देख्दा अहिले। तर के छ समस्या भने, अब गाउँको मान्छेहरू दिनानुदिन अब बाहिर बसाइ सर्ने क्रम गत सालसम्म थियो, अहिले चाहिँ कमै छ गत सालको तुलना हेरी। बाटोघाटो पुगे तापनि गाउँ रित्दै गएको छ, जङ्गलले घेरेको छ। किनभने अहिले यस्तो पनि छ कि अब युवाहरू चाहिँ बाहिर जाने, अनि अब बुढापाकाहरू गाउँ बस्ने भएर चाहिँ गाउँ थोरै रित्दै गएको छ। अब जन्मान्तरको कम पनि, एकातर्फ जन्मान्तर कम गर्नुपर्छ भन्ने हो जनस्वास्थ्यको हिसाबले, तर यता शिक्षाको हिसाबले विद्यालय रित्दै जाँदो रहेछ। यस्तै छ गुणस्तर, ठिकै छ शिक्षाको पनि ठिकै छ। र विद्यार्थीहरूलाई चाहिँ हामीले अहिले प्लस टूको लागि चाहिँ निशुल्क गर्नुपर्छ, प्लस टू साइन्स पढ्नेहरूलाई भनेर हामीले चाहिँ लालीगुराँस नगरपालिकाको चाहिँ मुकाममा बसन्तपुर पालिकै छेउमा भएको बसन्त माविमा चाहिँ हामीले निशुल्क शिक्षा पनि गरिरहेका छौँ। एसी दिएर आउने पालिकाभरिका विद्यार्थीहरूलाई त्यसमा साइन्स पनि त्यहीँ पढाइ हुन्छ, होस्टलको व्यवस्था छ, उहाँहरूलाई खानपिन सबै निशुल्क छ, उहाँहरू आफ्नो कपडा लाउने मात्रै लिएर आएर उहाँहरूलाई त्यसरी निशुल्क शिक्षा पनि हामी पालिकाले गरिरहेका छौँ। र अब पालिकामा एउटा नगर बस पनि सञ्चालन छ, र विद्यालय बस पनि हामी अब सञ्चालन गर्ने प्रोसेसमा छौँ।
1: यस्ता किसिमका सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरू विद्यालयमा कम, अनि राजनीतिक दलमा धेरै आबद्ध भएर विभिन्न पार्टीका कार्यक्रमहरूमा संलग्न हुनुहुन्छ भन्ने पनि सुनिन्छ। लालीगुराँस नगरपालिकामा त्यस्तो समस्या छ कि छैन होला?
2: त्यस्तो छैन, त्यस्तो अब पहिले कुनै आस्था विचार राख्दै होला, तर लालीगुराँस नगरपालिकामा शिक्षकहरू त्यसरी राजनीतिक दलको झन्डा बोकेर नारा लाएर त्यस्तो हिँडेको छैन, हामीले देखेका छैनौँ। त्यसरी हिँड्दाखेरि हामी पनि कुरा गर्ने नै छौँ, त्यस्तो छैन।
1: यहाँले स्वास्थ्यको कुरा पनि केही जोड्नु भएको थियो, स्वास्थ्यको कुरा जोड्दाखेरि ज्येष्ठ नागरिक लगायत नगरवासीहरूको लागि सरकारले नै थुप्रै प्रकारका औषधिहरू उपलब्ध गराउने निशुल्क रूपमा भनिएको सुनिन्छ, नगरवासीहरूले त्यो सुविधा पाउनु भएको अवस्था हो त?
2: जुन अब निशुल्क औषधि आउने हुन्छ हस्पिटलमा, त्यो 98 प्रकारको त्यो उहाँहरूले पाउनु नै भएको छ होइन। अब जस्तै मैले अघि कुरा गरिसकेँ, मैले 9 वार्डमा हाम्रो 12 स्वास्थ्य केन्द्र, आधारभूत स्वास्थ्य केन्द्र गरेर 12 ठाउँमा छ। र जति पनि निशुल्क स्वास्थ्य औषधिहरू आउँछ त्यो मुकाममा आउँछ, बसन्तपुरमा हाम्रो स्वास्थ्य शाखा प्रमुखबाट सबै हुन्छ, उहाँहरूले कति के औषधि सक्यो उहाँहरूले पठाउनुहुन्छ डाटा, अनि त्यही अनुसार हामीले पठाउने गरेका छौँ। अहिलेसम्म त्यस्तो समस्या आएको हामी माझ आएको छैन, हामी माझ आउँदा त्यसलाई पुरा पनि गर्नेछौँ र पाइराख्नु भएको छ। र पालिकाबाट पनि स्वास्थ्य, अब जस्तै यो क्यान्सर लागेर होइन मृगौला पीडित भयो, अब विभिन्न रोग लागेर धेरै धेरै खर्च हुँदा पालिकाको आमदानी आर्थिक अनुसार आफूसँग भएको स्रोत अनुसार केही रकम उहाँहरूलाई पालिकाले पनि हामीले दिने गरेका छौँ। विभिन्न अब जस्तै 12 ठाउँमा स्वास्थ्य केन्द्र छ र 3 ठाउँमा बर्थिङ सेन्टर पनि राखेका छौँ हामीले, महिला दिदी बहिनीहरूलाई अब गर्भवती महिलाहरूलाई चेक गर्न, अब साधारण डेलिभरीहरू त्यहीँ गराउन, त्यस्तो खालका तिनवटा त हामीले बर्थिङ सेन्टर पनि सञ्चालन गरेका छौँ र हामीलाई सकेसम्म वृद्धहरूले नि पाउनु नि भएको छ र एम्बुलेन्स पनि हाम्रो छ, दुईवटा एम्बुलेन्स पालिकामा उहाँहरूलाई सेवा सुविधा हामीले जति सक्दो दिएका छौँ भने हामी विश्वस्त छौँ।
1: ज्येष्ठ नागरिकहरू लगायतले पाउने सामाजिक सुरक्षा भत्ता कसरी वितरण भइरहेको छ लालीगुराँस नगरपालिकामा?
2: अब हामीले केही अगाडि चाहिँ 2 वर्ष अगाडि चाहिँ हामीले वडा दक्षज्यूहरूको उसमा रोबरमा वार्डमै लगेर वितरण गर्ने पनि गर्यौँ, तर अब त्यसदेखि पछाडि एक दुईवटा समस्याहरू आउने हिसाबले उहाँहरूको संरक्षक राखेर संरक्षकले लगेर जानुहुन्छ अनि संरक्षकले लगिसकेपछि घर घरमा दिइहाल्नुहुन्छ, पाइराख्नु भएको छ, मजाले नै पाउनु भएको छ, त्यस्तो कठिनाई छैन, उहाँले त्यस्तो कुरा ल्याउनु भएको छैन।
1: यहाँले कुराकानीको क्रममा भन्नुभयो लालीगुराँस नगरपालिका पहाडी भेगमा रहेको नगरपालिका हो भनेर, बाटोघाटोको सुविधा चाहिँ कतिको छ?
2: बाटोघाटो भनेको अब बसन्तपुर बजारमा बहिनीले देखिहाल्नु भएको छ, तपाईँ आउनु भएको रहेछ तिमीमा, त्यो पिच छ माथि माथिको बाटो, जस्तै बसन्त सिद्धुवा हिले सिद्धुवा हुँदै चित्रे हुँदै बसन्तपुर हुँदै लसुने हुँदै म्याङलुङ जाने बाटो पिच छ र अरू ग्रामीण बाटोहरू हाम्रो 9 वार्डमा बसहरू कुदिरहेका छन्, एम्बुलेन्स घर घरमा पुगेको छ, हामीले सोलिङ गरेका छौँ गाउँको बाटाहरू, हामीले पिच गर्न सकेको छैनौँ, पिच गर्न भनेको अब धेरै लागत लाग्छ, अब बिच बिचमा पिच गर्ने सम्भावना छैन पनि, त्यही भएर सोलिङ गरेका छौँ, घर घरमा एम्बुलेन्स बिरामीहरू लिन पुग्छ, विद्यालय पुग्छ, गाडी पुग्छ, बाइक पुग्छ, अनि बस सञ्चालन भइरहेछ, बाह्रै मास बर्खामा पनि यो पानी झरीमा पनि बस सञ्चालन भइरहेछ।
1: यी बाटोघाटोमा गुड्ने यो सार्वजनिक यातायातको सुविधा चाहिँ कतिको पाउनु भएको छ नगरवासीहरूले?
2: लालीगुराँसको सोलमा मङ्गलबारेबाट धरान जाने बस कुद्छ, उता डाँगापा फुलेक चम्फुला हुँदै बसन्तपुर पुग्दै धरान पुग्ने नियमित चलिरहेछ, त्यो चलिरहेछ, पानी पर्दा पनि त्यो चलिरहेछ, बाइदिवै कहिले अब वर्षात विभिन्न कारणले गर्दा अब कस्तो कस्तो पिच बाटोहरू एकदमै राम्रो दर्जिलो बाटोहरू त भत्केको हुन्छ, पहिरोले खिचेको हुन्छ भने हाम्रो पहाडी हो, कहिले कहिले अब पहिरो गएर अवरुद्ध कहिले कहिले हुन्छ, तर पनि आफ्नो पालिकाको जेसिबी एक्जाभेटर लगेर चाहिँ खोलेर चाहिँ हामी तुरन्त उहाँहरूलाई सेवा दिने काम गरिरहेछौँ।
1: अब यहाँहरूले सेवा गर्नुभएको पनि अब यो अन्तिम चरणमा पुगिसकेको छ, केही महिना मात्र बाँकी छ, विकास निर्माणका कामहरू यहाँको सेवा समय अवधिभरमा कतिको गरी भन्ने आत्मसन्तुष्टि हुने हिसाबले गर्न पाउनु भएको छ?
2: एकदमै आत्मसन्तुष्टि छौँ हामी, अब हुन त विकासको कुरो समुदायमा जति विकास गरेर उति थपिँदै जाने हो, जति भाँडो उति चुबुरको भन्ने एउटा उखान छ उसले बाबुबाजेको पालाको, त्यो हुँदै त्यस्तै हो, जति गर्दै गयो उति प्लस प्लस हुँदै जान्छ, तर पनि हामी आत्मसन्तुष्टि छौँ, हामीले जनतालाई हामीले पहिले चुनावमा हिँड्दा हामी यतिसम्म गर्छौँ यसो गर्छौँ भनेर हिँडेको काम चाहिँ हामीले लगभग 80% भनौँ न चाहिँ हामीले गरेका छौँ, हामी विश्वस्त छौँ।
1: हामी कार्यक्रमको अन्तिम चरणमा पनि आइपुगेका छौँ। अन्त्यमा लालीगुराँस नगरपालिकामा बसोबास गर्नुहुने सँगसँगै अन्य देशैभरि बसोबास गर्नुहुने उपभोक्ताहरूले जान्नै पर्ने बुझ्नै पर्ने केही कुराहरू केही भनाइहरू यहाँको छ भने राखिदिनुहोस् न त।
2: म के भन्छु भने म जाँदा जाँदै सर्वप्रथम त तपाईँहरूलाई हाम्रो लालीगुराँस नगरपालिकामा भएका विकास निर्माणदेखि लिएर शिक्षा स्वास्थ्य पूर्वाधार विकास सम्पूर्णको चाहिँ जानकारी यो मिडिया मार्फत स्वदेश तथा विदेशमा रहनुहुने आमा बुवा दाजुभाइ दिदीबहिनीहरूको कानमा माझमा पुर्याइदिनु भएको छ हाम्रो लालीगुराँस नगरपालिकाको आवाजलाई, यसमा धेरै धेरै धन्यवाद र आभार पनि व्यक्त गर्न चाहन्छु। र यति विश्वास हुनुहोस् कि लालीगुराँस नगरपालिकामा हामी उपभोक्ताहरू बिच समुदायहरू बिच जाँदाखेरि त्यस्तो राजनीति यो फलाना यो देश भनेर हामीले गरेका छैनौँ, सबैलाई समान देखेका छौँ। अब कृषि बालीहरूको बिउ बिजन वितरण गर्दाखेरि कुन ठाउँमा कुन सुइटेबल हुन्छ कसले के गर्छ त्यसरी नै आम उपभोक्ताको आवाजलाई लिएर काम गरिरहेका छौँ, हाम्रो अवधिभर त्यसरी नै गर्ने पनि छौँ र अवधि सकिए पनि हामी यही लालीगुराँस नगरपालिकाकै जनप्रतिनिधि हो, यहीँको हामी कृषक हो, भोलि गएर पनि सामान्य सहकार्य उहाँहरूको लागि चाहिँ एकदमै खडा भएर काम गर्ने छौँ भन्ने प्रतिबद्धता पनि म गर्न चाहन्छु।
1: हामीलाई समय उपलब्ध गराउनु भयो महत्त्वपूर्ण समयका लागि कार्यक्रम हाम्रो चासो र रेडियो नेपालकै तर्फबाट उपप्रमुख जमुना मगर कार्कीज्यूलाई धेरै धेरै धन्यवाद। वहाँ हुनुहुन्थ्यो लालीगुराँस नगरपालिकाका उपप्रमुख जमुना मगर कार्की। उहाँसँग हामीले लालीगुराँस नगरपालिका भित्र रहनुभएका उपभोक्ताहरूले कतिको गुणस्तरीय खाद्य वस्तुहरू खान पाउनु भएको छ, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतका उपभोग्य वस्तुहरूको अवस्था कस्तो छ त यसकै सेरोफेरोमा रहेर कुराकानी गर्यौं। स्वस्थ, सुलभ र उचित मूल्यमा स्तरीय सेवा सुविधाको उपभोग गर्न पाउनु तपाईँ हामी प्रत्येक उपभोक्ताको अधिकार हो। ऐन, कानुन र नीति नियमले उपभोक्ताहरूको विभिन्न अधिकारहरूको संरक्षण गरेको छ। हामीले बुझ्नुपर्छ कि अधिकार कानुनले व्यवस्था गरेर मात्र पुग्दैन, तपाईँ हामी उपभोक्ता स्वयंले पनि आफूले उपभोग गर्ने सेवा सुविधाका विषयमा जागरूक बन्नै पर्छ, आफ्नो अधिकारको खोजी गर्नै पर्छ। उपभोक्ता हकी संरक्षण र अधिकारका विषयमा सचेतना अभिवृद्धिका लागि प्रस्तुत कार्यक्रम हाम्रो चासो आजलाई यति नै। तपाईँ पनि उपभोक्ता हकी संरक्षण र अधिकारका विषयमा कुनै कार्यक्रम गर्दै हुनुहुन्छ भने यहाँहरूले गर्ने कार्यक्रमहरूलाई हामी हाम्रो चासो कार्यक्रम मार्फत सम्पूर्ण उपभोक्ताहरूमाझ पुर्याउने कोसिस गर्छौँ। हामीलाई पत्राचार गर्नका लागि हाम्रो इमेल ठेगाना हो upabhokta.radionepal@gmail.com upabhokta.radionepal@gmail.com। हवस् त, अब आजका लागि उपभोक्ता हकित र अधिकार संरक्षणमा समर्पित हाम्रो चासो कार्यक्रम यही सकिएको छ। वस्तु र सेवा सुविधाको प्रयोग गर्दा मूल्य, शुद्धता, गुणस्तर र परिमाणमा सचेत बनौँ यहाँहरूमा यही अनुरोध गर्दै प्राविधिक मित्र राधिका ओझा सहित रिता तिमलसिना बिदा हुन्छु। अर्को हप्ता आजकै समयमा हाम्रो चासो कार्यक्रम सुन्न नभुल्नुहोला। नमस्कार।

0: समयसँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। समाचारपछि सुन्न सक्नुहुनेछ हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रमको पुनः प्रसारण। यति बेला भने रातिको 9 बज्न लाग्यो, अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। आगामी 3 दिन अति भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम विज्ञान विभागको आग्रह। मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका 2 सुनकोशी नदीमा कार खसेर 3 जना बेपत्ता, बेपत्ताको खोजी प्रयास जारी। मध्य प्रदेशका विभिन्न जिल्लामा घटेको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने नेपाली कङ्ग्रेसको माग। र सुडानको डार्फर क्षेत्रमा सेनाको ड्रोन आक्रमणमा परि 35 जनाको मृत्यु। अब समाचार विस्तारमा। आगामी 3 दिन देशका विभिन्न स्थानमा वर्षा तथा केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। विभागले आज देशका पहाडी भूभागका 1-2 स्थान तथा लुम्बिनी प्रदेशको तराईका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी र तराईका 1-2 स्थानमा धेरै भारी वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ। विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार विगत 24 घण्टामा देशका अधिकांश स्थानमा मध्यम वर्षा भएको छ भने केही स्थानमा भारीदेखि धेरै भारी वर्षा मापन भएको छ। आज राति कोशी बागमती र गण्डकी प्रदेशका हिमाली पहाडी तथा तराईका 1-2 स्थान र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। यस्तै कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा धेरै भारी वर्षा हुन सक्ने विभागको मौसम बुलेटिन।

0: गाउँपालिका नौनिवासी सूरज मगर रहेको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालले जानकारी दिनुभयो। आज दिउँसो काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बसले सडक छेउमा रोकिराखेको कारलाई ठक्कर दिँदा कार सडकबाट अन्दाजी 50 फिट तल सुनकोशी नदीमा खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी नायब परीक्षक विजय श्रेष्ठले सुनकोशी नदीमा हराइरहेका 3 जना र कारको खोजी जारी रहेको बताउनुभयो। सुनकोशी नदीमा बाढीका कारण बेपत्ता यात्रु र कारको खोजी तथा उद्धार कार्य प्रभावित भएको प्रहरीले जनाएको छ। नेपाली कंग्रेसले हालै मधेस प्रदेशका विभिन्न जिल्लामा भएको घटना सम्बन्धमा सरकारले बनाएको छानबिन समिति कर्मकाण्डी भएको भन्दै त्यसलाई स्वीकार नगर्ने निर्णय गरेको छ। सिंहदरबार स्थित नेपाली कंग्रेस संसदीय दलको कार्यालयमा आज बसेको बैठकले हालै मधेस प्रदेशका विभिन्न जिल्लामा घटेको घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन हुनुपर्ने भन्दै न्यायिक समिति गठन गर्न संसदमा दबाव दिने निर्णय भएको पार्टी महामन्त्री प्रदीप पौडेलले जानकारी दिनुभयो।
1: पछिल्लो समय मधेसमा भएको जुन घटना छ त्यो घटनाको बारेमा गृह मन्त्रालयले बनाएको कर्मकाण्डी समितिले छानबिन गर्न सक्दैन। त्यो गम्भीर घटना हो। त्यो घटनाको न्यायिक छानबिन हुनुपर्छ, स्वतन्त्र निष्पक्ष ढङ्गबाट छानबिन हुनुपर्छ। त्यो घटनाको छानबिन गरेर सत्य तथ्य सार्वजनिक गरिनुपर्छ र कानुन बमोजिम दोषीलाई कारवाही गर्ने स्थिति बन्नुपर्छ। त्यो विषय प्रतिनिधि सभा र राष्ट्रिय सभामा नेपाली कङ्ग्रेसले उठाउनेछ र स्वतन्त्र निष्पक्ष ढङ्गबाट छानबिन गर्ने न्यायिक समिति बनाउनु पर्ने अडान नेपाली कङ्ग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभामा राख्नेछ। आजको हाम्रो मुख्य प्रस्ताव हो।
0: महामन्त्री पौडेलले घटनाको स्वतन्त्र निष्पक्ष छानबिन समिति गठनका लागि अन्य विपक्षी दलहरूसँग समेत सहकार्य गर्ने निर्णय भएको बताउनुभयो। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले मुलुकमा सामाजिक सद्भाव, एकता र धार्मिक सहिष्णुता कायम राख्नुपर्नेमा जोड दिनुभएको छ। सभामा सांसदहरूले सुशासन, जनजीविका, किसानका समस्या समाधान, युवालाई स्वदेशमै रोजगारी सिर्जना, आपसी सद्भाव कायम गर्न तथा मानव बेसबिखन नियन्त्रणका लागि प्रभावकारी पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। यसअघि बैठकको शून्य समयमा सांसदहरूले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले उपभोक्ता मारमा परेको भन्दै मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ। सांसदहरूले खाना पकाउने ग्यास अभाव, तरकारी, फलफूल, खाद्यान्न लगायतको बढेको मूल्यवृद्धिले उपभोक्तामा मारमा परेको भन्दै बजार अनुगमनलाई प्रभावकारी बनाउन माग गर्नुभयो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले मधेसी आयोगको आर्थिक वर्ष 2081-82 को वार्षिक प्रतिवेदन पेश गर्नुभयो। यसै बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्ण प्रसाद पौडेलले मधेस प्रदेशमा खानेपानी, सरसफाई तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन 2083 पेश गर्नुभयो। प्रतिवेदन प्रस्तुत गर्दै सभापति पौडेलले पछिल्ला वर्षहरूमा मधेसमा कम वर्षा भएको तथा मधेस प्रदेशमा खानेपानीको चरम अभाव र सिंचाईमा समेत समस्या देखिएको बताउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक यही साउन 21 गते बिहिबार दिउँसो 1:15 बस्नेछ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बजेट विनियोजन कुशलता तथा कार्यान्वयनमा वित्तीय अनुशासन कायम गर्न सबै स्थानीय तहलाई आग्रह गरेको छ। स्थानीय सरकार सञ्चालन ऐन 2074 बमोजिम गाउँपालिका र नगरपालिकाले योजना तर्जुमा गर्दा आर्थिक विकास र गरिबी निवारणमा प्रत्यक्ष योगदान पुग्ने, उत्पादनमूलक तथा छिटो प्रतिफल दिन सकिने लगायतका 10 प्राथमिकता तय गरेको छ। सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयवस्तुमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले ल्याउन लागेको सांस्कृतिक तथा राष्ट्रिय महत्त्वको क्षेत्रमा चलचित्र निर्माणका लागि प्रोत्साहन अनुदान कार्यक्रम सम्बन्धी कार्यविधि 2083 मस्यौदामाथि सरोकारवालासँग छलफल गरिएको छ। सूचना तथा सञ्चार मन्त्रालयमा आज आयोजित अन्तर्क्रियामा चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न संस्था, चलचित्र निर्माता, निर्देशक, कलाकार तथा विज्ञहरूको सहभागिता रहेको थियो। चलचित्र क्षेत्रलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्ष 2083-84 लागि विनियोजन गरिएको 3,50,00,000 रुपियाँ अनुदान रकम पारदर्शी, प्रभावकारी र उपलब्धिमूलक ढङ्गले परिचालन गर्न कार्यविधि तयार गर्ने उद्देश्यले

0: मन्त्रालयले सरोकारवालाको सुझाव लिएको हो। महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले डिजिटल प्रविधिको दुरुपयोग बढ्दै जाँदा साइबर अपराध नियन्त्रणका लागि कानूनी र संस्थागत संयन्त्र सुदृढ बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। महिला तथा सामाजिक मामिला समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री वादीले साइबर अपराधबाट जोगाउने नाममा महिला र बालबालिकालाई सामाजिक सञ्जाल र डिजिटल माध्यमबाट वञ्चित गर्नुभन्दा अनुसन्धान क्षमता अभिवृद्धि र सुरक्षित डिजिटल वातावरण निर्माणमा केन्द्रित भई अगाडि बढ्नुपर्ने बताउनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले 10% निशुल्क स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ। मन्त्रालयले त्यस सन्दर्भमा देशभरका सेवा प्रदायक अस्पताल र जिम्मेवार सम्पर्क व्यक्तिको विवरण समेत सार्वजनिक गरेको छ। मन्त्रालयले त्यस सम्बन्धी सूची सार्वजनिक गर्दै निशुल्क सेवामा बिरामीको पहुँच सुनिश्चित गर्न तथा गुनासो आए तत्काल समन्वय गर्न प्रत्येक अस्पतालमा सम्पर्क अधिकारी तोकेको जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
1: हेलो,
2: के गर्दैछौ?
1: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
2: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
1: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल। मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो। एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
3: अब रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। सुडानको डाफुर क्षेत्रस्थित एक गाउँमा परम्परागत वकालत सत्र चलिरहेका बेला सेनाले ड्रोन आक्रमण गर्दा 35 जनाको मृत्यु भएको छ। सशस्त्र विद्रोही समूह ऱ्यापिड सपोर्ट फोर्सेज आरएसएफको अधीनमा रहेको धारा अल जाबियामा सेनाले आक्रमण गरेको थियो। डाफरको पश्चिमी क्षेत्रमा आरएसएफको नियन्त्रण रहेको छ। सेना र आरएसएफ बीच 3 वर्षदेखि जारी गृहयुद्धका क्रममा हजारौं मानिसको मृत्यु भइसकेको छ भने लाखौं मानिस विस्थापित भएका छन्। सेनाले हाल विभिन्न क्षेत्र र सर्वसाधारणमाथि ड्रोन आक्रमण बढाएको त्यहाँको मानवाधिकारवादी संस्थाहरूले आरोप लगाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच सम्झौता हुने विषयमा आगामी सोमबार वार्ता हुने घोषणा गरे लगत्तै तेहरानले वार्ताको खण्डन गरेको छ। ओमानमा जारी वार्ताका क्रममा इरानका परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बाघेले अमेरिकासँग वार्ता हुने कुनै योजना नरहेको बताउनुभयो। इरानले अमेरिकालाई गत जुनमा दुई देशबीच भएको सम्झौतामा नै अडिग रहन अमेरिकालाई सुझाव दिएको छ। यसैबीच इजरायलले गाजा क्षेत्रमा जारी राखेको बमबारीमा कम्तीमा 19 जना सर्वसाधारणको मृत्यु भएको छ। अब आर्थिक समाचार।
4: नेपालमा सन् 2026 जुलाई महिनामा मात्र 71,775 जना विदेशी पर्यटकहरू भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यो संख्या गत वर्षको जुलाई महिनाको तुलनामा 2.3% बढी हो। सन् 2025 जुलाईमा 70,193 जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए। जुलाईमा सबैभन्दा धेरै पर्यटक भारतबाट 23,490 जना नेपाल भ्रमणमा आएका छन्। यो कुल आगमनको 32.73% हो। जुलाईमा चीनबाट आउने पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ। जुलाईमा चीनबाट 11,099 जना पर्यटक नेपाल भ्रमणमा आएका छन्। यो अघिल्लो वर्षको जुलाईको तुलनामा 61.09% बढी हो। सन् 2019 जुलाईमा चीनबाट 10,215 जना पर्यटक आएका थिए। त्यसै गरी नेपाल भ्रमण गर्ने तेस्रो स्थानमा अमेरिकी पर्यटकहरू रहेका छन्। अमेरिकाबाट जुलाई महिनामा मात्र 7,754 पर्यटकले नेपालको भ्रमण गरेका छन्। पूर्व अर्थमन्त्री रामेश्वर प्रसाद खनालले COVID-19 पछि थलिएका मुलुकका सूक्ष्म साना तथा मझौला उद्यमको पुनरुत्थानका लागि बिमा कर्जा र नीतिगत संरचनामा व्यापक सुधार हुन आवश्यक भएको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सेजनले नेपाल बिमा प्राधिकरण र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम UNDP संयुक्त रूपमा आयोजना गरेको रिस्क म्यानेजमेन्ट इन नेपाल SMEs अध्ययन प्रतिवेदन सार्वजनिक तथा छलफल कार्यक्रममा पूर्व अर्थमन्त्री खनालले आर्थिक संकटको सामना गरिरहेको SMEsको संरक्षण र प्रवर्धनका लागि नीतिगत सुधार आवश्यक भएको बताउनु भएको हो। अर्थतन्त्रमा SMEsको भूमिका भन्दा महत्वपूर्ण भए पनि जोखिम व्यवस्थापन र वित्तीय पहुँचको अभावमा त्यस क्षेत्र कमजोर बनेको उल्लेख गर्नुहुँदै कृषि बिमा कार्यक्रममा सरकारले 75% प्रिमियम अनुदान दिए पनि किसानले त्यसको पर्याप्त लाभ लिन नसकेको बताउनु भयो। सार्वजनिक गरिएको प्रतिवेदनमा नेपालमा रहेका करिब 9,00,000 एसएमई मध्ये 10% मात्रै बिमाको पहुँच पाएको र बाँकी 90% कुनै पनि जोखिमबाट असुरक्षित अवस्थामा रहेको देखिएको छ। काठमाडौँको टेकुमा रहेको बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन काठमाडौँ महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र बीच सम्झौता भएको छ। महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई र केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ। सहरमा उत्पादन भएको जैविक फोहोर व्यवस्थापनलाई आधुनिक र प्रविधि मैत्री बनाउने उद्देश्य सहित सो सम्झौता सम्पन्न भएको हो। सम्झौतापछि केन्द्रका कार्यकारी निर्देशक ढकालले आवश्यक उपकरण सामग्री तथा प्राविधिक सेवाबाट प्लान्ट सञ्चालन गरिने उल्लेख गर्नुभयो। प्लान्ट महानगरपालिकाको एकीकृत दिगो फोहोर व्यवस्थापन परियोजना अन्तर्गत विक्रम सम्बत 2072 निर्माण सुरु गरेर विक्रम सम्बत 2075 सञ्चालन भएको थियो। अघिल्लो साताको शुक्रबार 12.96 अङ्कले बढेको नेपाली शेयर बजारको परिसूचक नेप्से साताको पहिलो कारोबार दिन सोमबार भने 1.20 अङ्कले घटेको छ। यो गिरावट सँगै नेप्से परिसूचक सोमबार 2684 अङ्कमा कायम भएको छ। सोमबार बजारको कारोबार रकम भने केही बढेको छ। अघिल्लो दिन शुक्रबार 3.75 अर्ब रुपियाँ बराबरको कारोबार भएको बजारमा सोमबार 4.57 अर्ब रुपियाँ बराबरको कारोबार भएको छ।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
5: नेपाल भलिबल संघले 2083-84 वार्षिक कार्यक्रम सार्वजनिक गर्दै एक वर्षभित्र 4 अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। संघले सार्वजनिक गरेको कार्यक्रम अनुसार नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन काभा महिला च्याम्पियनसिप, काभा पुरुष भलिबल च्याम्पियनसिप, काभा पुरुष च्यालेन्ज कप र 3 नेसन्स कप प्रतियोगिता आयोजना गरिनेछ। महिला च्याम्पियनसिप लिग 1-7 सेप्टेम्बरसम्म काठमाडौँमा हुने तय भइसकेको छ। नेपालले यसअघि 2024 र 2026 यो प्रतियोगिता आयोजना गरिसकेको छ। गत संस्करण पनि यो प्रतियोगिता नेपालमै हुने तय थियो, तर जेएनजी आन्दोलनका कारण प्रतियोगिता ताजिकिस्तानमा सारिएको थियो। उक्त प्रतियोगितामा नेपाल सहभागी भएन। नेपाल 2024 उपविजेता हो। 2026 भने नेपाल 4 भएको थियो। अन्य प्रतियोगिताको मिति भने पछि तय गरिने संघले जनाएको छ। वार्षिक कार्यक्रम अनुसार अन्तर्राष्ट्रिय स्तरमा 35 पुरुष तथा 25 महिला राष्ट्रिय भलिबल क्लब प्रतियोगिता, 10 क्लब भलिबल च्याम्पियनसिप, प्रधानमन्त्री कप, 7 महिला तथा 8 पुरुष राष्ट्रिय बीच भलिबल प्रतियोगिता, 19 वर्ष मुनिको राष्ट्रिय प्रतियोगिता, महिला फिन्साइज लिग र पुरुष भलिबल लिग पनि आयोजना गरिनेछ। त्यसै गरी नेपाली टोलीले जापानमा हुने 20 एसियाली खेलकुद अन्तर्गत महिला भलिबल, भुटानमा हुने बीच भलिबल प्रतियोगिता तथा मालदिव्समा हुने बीच भलिबल प्रतियोगितामा सहभागिता जनाउने कार्यक्रम पनि तय गरिएको छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका अनुभवी खेलाडी विनोद भण्डारी आगामी सेप्टेम्बरमा पोर्चुगलमा आयोजना हुने युरोप टी10 क्रिकेट प्रतियोगिता 2026 लागि ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए एनसिसी पोर्चुगलको आयोजनामा हुने प्रतियोगिताको प्रचार प्रसारका लागि भण्डारी बिहिबार नेदरल्यान्ड्सबाट पोर्चुगलको राजधानी लिस्बन पुगेका हुन्। आगामी सेप्टेम्बर 14 16 पोर्चुगलको राजधानी लिस्बनमा हुने उक्त प्रतियोगितामा युरोपका विभिन्न देशमा रहेका नेपाली क्रिकेट टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगितामा हालसम्मकै ठूलो पुरस्कार राशि रहने दावी गरिएको छ।
0: खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आज राति देशको हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका साथै मध्य प्रदेशका धेरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली पहाडी र तराई भूभाग तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आगामी 3 अति भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम विज्ञान विभागको आग्रह। मध्य पहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका 2 सुनकोशी नदीमा कार खसेर 3 बेपत्ता, बेपत्ताको खोजी प्रयास जारी। मध्य प्रदेशका विभिन्न जिल्लामा घटेको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने नेपाली कङ्ग्रेसको माग र सुडानको डार्फर क्षेत्रमा सेनाको ड्रोन आक्रमणमा परि 35 मृत्यु। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: एक्लो नितान्त एक्लो मात्रै साथमा म छु बर्खाइ पूर्णिमाको औँसीको रातमा म छु। एक्लो नितान्त एक्लो मात्रै साथमा म छु बर्खाइ पूर्णिमाको औँसीको रातमा म छु। निर्जन बस्तीको बास भयो मेरो अहिले छु त केवल यादहरूकै यादमा म छु। अहिले छु त केवल यादहरूकै यादमा म छु।
1: यस्तै यस्तै भावका सदाबहार सुमधुर गीतहरू साथमा चोटिला मुक्तकहरू मुक्तकिलो कार्यक्रम बिम्ब प्रतिबिम्ब प्रतिबिम्ब हरेक सोमबार राति 10 बजेको हिन्दी समाचारपछि मात्र रेडियो नेपालबाट।
2: वर्षा यामसँगै जंगल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
3: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
2: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
3: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
2: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।
3: सर्वसाधारणको हितमा रेडियो नेपालद्वारा जारी।
4: खहरे खोला लेकमा परेको पानीले ल्याउने बाढी हो। तपाईँ बसेको ठाउँमा वर्षा नभए पनि अचानक बाढी आउन सक्छ। पहिरोले थुनिएर बनेको ताल फुटेर पनि बाढी आउने गर्छ। खहरे खोला भिरालो जमिनमा तीव्र रूपमा अघि बढ्ने गर्छ। खहरे खोलाले ढुङ्गा माटो लेदो बगाउँदै ल्याउनाले यो निकै शक्तिशाली हुने गर्छ। बच्ने उपायहरू: लेकतिर पानी परे नपरेको याद गर्ने। खहरे खोलाले बाटो बनाएको ठाउँमा नजाने। त्यहाँ वस्तु भाव नचराउने। बाढी आएको बेला खहरे खोला बिना कुनै तयारी नतर्ने। खहरे खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने।
5: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौँ, विपदबाट जोगिन पूर्व तयारी गरौँ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: हाम्रो संस्कृति,
1: हाम्रो परम्परा, सभ्यता, हाम्रो नेपाल र हाम्रो संस्कृति पवित्र,
0: लुकेका स्वर्ग समुच्चा जाति यसमा छन् विचित्र। नमस्कार, हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रममा हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 बजे यो कार्यक्रम प्रसारित हुन्छ। कार्यक्रममा हामी नेपाली सांस्कृतिक जीवनका विविध चाडपर्व व्रतोत्सवका साथै विविध नेपाली जातिका जातीय परिचय, संस्कार, संस्कृति र परम्परा सम्बन्धी सामग्री समेट्ने गर्दछौँ। सोमबारै राति 9:20 बजे पुनः प्रसारण हुने यो कार्यक्रम रेडियो नेपाल online.com साथै रेडियो नेपाल मोबाइल एपमा संसारभर सुन्न सकिन्छ। नेपालको तराई मधेसमा पूर्वदेखि पश्चिमसम्म फैलिएको बसोबास रहेको एउटा आफ्नै विशिष्ट इतिहास, संस्कृति, परम्परा रहेको जाति रहेको छ, कोइरी अथवा कुसुबा जाति। कृषिमा विशिष्ट कौशल रहेको यो जातिलाई धरती सेवकका रूपमा पनि लिने गरेको पाइन्छ। हिन्दू सनातन संसारमा एउटा सात्विकी जातिका रूपमा पनि यो जातिलाई बताइएको पाइन्छ। भगवान रामका छोरा कुशको वंश परम्परासँग जोडिएको ऐतिहासिक विषयवस्तुहरू कोइरी कुशवाहा सम्बन्धमा पाइन्छ। आजको कार्यक्रममा हामी यसै कोइरी कुशवाहा जातिको परिचय, संस्कार, संस्कृति र परम्परा सम्बन्धी सामग्री राख्ने जमर्कोमा छौँ। साथै कोइरी समुदायको वर्तमान अवस्था र गतिविधि सम्बन्धमा नेपाल कुशवाहा कल्याण समाजका केन्द्रीय अध्यक्ष राकेश मेहतासँगको कुराकानी कार्यक्रममा रहनेछ। सुन्दै रहनुहोला। नेपाल भारतदेखि मरिससम्म कोइरी कुशवाहा जातिको बसोबास रहेको पाइन्छ। नेपालमा दाङ्गी, मघैया, कनौजिया, तिरहुतिया, हर्दिया, जरुहान, रामानन्दी, बभनिया, मथुरिया र बनाफार समूहहरू रहेका छन् भनेर चौधरी दीपकलाई उद्धृत गर्दै सिद्धि विनोद अधिकारीले लेख्नु भएको छ। आजको सामग्री हामीले प्राध्यापक डाक्टर प्रेम खत्रीद्वारा सम्पादित पुस्तक नेपालका जातीय संस्कारमा सिद्धि विनोद अधिकारीको आलेख कोइरी जातिका सामाजिक संस्कारका आधारमा तयार पारेका छौँ। पारम्परिक रूपमा कोइरीहरू तरकारीको व्यावसायिक खेती गर्न र त्यसको व्यापार गर्न, जग्गा जमिनलाई उर्वर बनाउन प्रख्यात मानिन्छन्। नेपालमा कोइरी भन्नाले कोइरी, कुशवाहा, वर्मा, महतो, मेहता, मौर्य, मुराब, सिंह, सिन्हा आदिलाई लिने गरिन्छ। तराई क्षेत्रमा बसोबास गर्ने कोइरी जातिको प्रमुख परम्परागत वस्त्र धोती, गन्जी, कमिज, गम्छा, लुङ्गी, साडी चोलो नै हुन्। तर वर्तमान समयमा आधुनिक समयका वस्त्रहरूको चलन पनि उत्तिकै पाइन्छ। गरगहनाको पारम्परिक प्रचलनमा महिलाहरूले चन्द्रहार, हँसुली, कर्णफूल, कानमा मुद्रा, झुम्का, नाडीमा कङ्गन, चुरा, बाला, औँठी, नाकमा बैसर, बुलाकी, नथिया, ठोप, गोडामा पायल, छाडा, कम्मरमा डडल्स, कमरमर जस्ता आभूषणहरू परम्परागत रूपमा पाइन्छन्। कोइरीहरूको पारम्परिक बसोबासमा एकै स्थानमा बाक्लो गरी गुजुमुजु तरिकाले घर बनाएर बसेको पाइन्छ, अर्थात् बाक्ला घरहरूको बसोबास पाइन्छ। प्रमुख चाडबाड तथा विवाह उत्सवहरूमा घरका भित्तामा चित्रहरू कोर्ने चलन अरू कतिपय जातिमा जस्तै कोइरीहरूमा पनि पाइन्छ। आँगनको एक छेउमा तुलसीको मठ हुन्छ। घरमा एउटा पूजा कोठा अथवा पूजा घर हुन्छ जसलाई गोसाईँ घर भनिन्छ। प्रत्येक गाउँमा गोसाईँ थान हुन्छ जसलाई डिहीबार वा डिही भनिन्छ। पाहुनाहरूलाई दलालमा राखेर पछि घरभित्र लैजाने गरिन्छ। यस जातिमा पाहुना भेला गरेर गफ गर्ने र पाहुनालाई राम्रो सत्कार गर्ने परम्परा पाइन्छ। खानपिनमा दाल, भात, तरकारी, अचारका अतिरिक्त तरुवाका परिकार र पटुवा, बथुवाका साग लोकप्रिय हुन्छन्। भूगोल अनुसार पश्चिमतिर पुरी र मिठाईको प्रयोग बढी पाइन्छ। अब लागौँ कोइरी जातिका सामाजिक संस्कारहरूतर्फ। जन्म संस्कार अनुसार छैठौँ दिनमा छठिहार गर्ने चलन अनुसार आमा र बच्चाको नुहाई धुवाईपछि नयाँ कपडा, विशेष गरी पहेँलो रङको कपडा लगाइन्छ। राति कलम र कापी बच्चाको सिरानमा राखिन्छ। सुत्केरी भएको कोठामा पूजा आजा गरी बच्चा र आमालाई टिका लगाइदिने गरिन्छ र बच्चाको कम्मरमा कालो धागो डोरा डोइर बाँधिदिने चलन छ। सो दिनदेखि चोखिएको मानिन्छ। छ दिनसम्म सुत्केरीलाई सक्खर, अदुवा, ज्वानो, सुप, गुँद र मगरैल आदि मिसाएर हलुवा बनाई खुवाइन्छ। बच्चा जन्मेको 9 वा 11 दिनमा ग्रह नक्षत्र हेरी पण्डितबाट पूजापाठ गरी बच्चाको नामकरण गरिन्छ, जुन नाम चाहिँ गोप्य राखिन्छ र घरमुनिले बोलाउने नाम नामकरण गर्छन्। बच्चा 6 महिना पुगेपछि एउटा शुभ साइतमा बच्चालाई नयाँ वस्त्र लगाएर नयाँ कचौरा र चम्चा प्रयोग गरी खिर खुवाउने कार्य गरिन्छ। पुरोहितद्वारा पूजापाठ गराइन्छ र अन्न प्राशन सम्पन्न गरिन्छ। छोराहरूको 2.5 वर्षभित्रमा शुभ साइत हेरेर मुण्डन गरिन्छ। यो 2 किसिमले गरिन्छ। देवी देवताको स्थान वा मन्दिर वा घरमा पूजापाठ गरेर गरिने मुण्डनलाई गोनौर मुण्डन भनिन्छ भने घरमा पूजापाठ गरेर गरिनेलाई यज्ञ मुण्डन भनिन्छ। यो दिन बच्चाको कपाल कैचीले मात्र काटिन्छ। काटिएको कपाल फुपूले थाप्छिन् र नजिकको नदीमा सेलाउन लगिन्छ। गच्छे अनुसार भोजभतेर गर्ने गरिन्छ। कोइरी समुदायमा व्रतबन्ध 5 देखि 16 वर्षसम्मको उमेरमा गर्ने गरिन्छ। ज्योतिष पुरोहितले शुभ मुहूर्त निकालिन्छ। व्रतबन्ध गर्ने बच्चालाई त्यसबेला छुरा लगाएर उसको केश काट्ने गरिन्छ। मण्डप बनाई त्यस मण्डवामा बटुकलाई राखी पूजा कार्य सकिएपछि जनै र गायत्री मन्त्र दान गरिन्छ। मन्त्रदान बटुकका पिता अथवा गुरुबाट गर्ने चलन छ। कोइरी जातिको अर्को विशेष संस्कार रहेको छ, कण्ठी संस्कार। कोइरी जाति जन्मजात माछा मासु नखाने जातिमा गरिन्छ। यो वैष्णव जाति हो। वैष्णवहरूले तुलसीको काठबाट बनेको माला लगाउने गर्दछन् जसलाई कण्ठी भनिन्छ। छोरा जातिलाई कण्ठी प्रदान गरिन्छ। नियम पालना राम्रोसँग गरोस् भनेर यो कण्ठी संस्कार बालक अलि बुझ्ने भएपछि गरिन्छ। गुरुद्वारा विशेष शुभ साइत हेरी कण्ठी दिने दिनको किटानी गर्दछन्। मण्डप बनाई धार्मिक विधिपूर्वक पूजाआजा गरी बालकको बाबा गुरुले मात्र कण्ठीदान गर्न सक्छन्। यो संस्कारका दिन गच्छे अनुसार आफन्त र छरछिमेकीहरूलाई बोलाई भोज खुवाउने गरिन्छ। कोइरी कुशवाह जातिमा विवाह संस्कार हिन्दू वैदिक संस्कार अनुसार धुमधाम र महत्वका साथ गर्ने गरिन्छ। यस जातिमा विवाह संस्कारमा अप्नाइने प्रक्रियाहरूमा घटकैती, मत्खै एवं छेक्का, तिलक, बरियाती एवं लगन, डाली जस्ता प्रक्रिया विधिहरू रहेका छन्। कोइरी जातिमा विवाह आमा बुबा वा घरको वरिष्ठ सदस्यको निर्देशनमा हुन्छ। माघी विवाह यस जातिमा प्रचलित छ। माघी विवाहमा केटीका तर्फबाट विवाहको कुरो चलाउने गरिन्छ। पहिला पहिला परिवारका वरिष्ठ सदस्यले हेरेर कुरा पक्का गरेपछि विवाह गर्न केटाकेटी दुवै राजी हुन्थे भने आजकल बदलिँदो परिवेशमा केटाकेटी चिन्जान गरी एकअर्कालाई मन पराएपछि मात्र कुराकानी अगाडि बढ्ने गरेको पाइन्छ। यस जातिमा एक पति एक पत्नी र जीवनमा एकपटक विवाहको पद्धति विद्यमान छ। कोइरी जातिका विवाहका प्रक्रियाहरू विस्तृत छन्। यहाँ यति मात्र राख्यौं। हाम्रो संस्कृति,
1: हाम्रो परम्परा, सभ्यता, हाम्रो नेपाल राम्रो, संस्कृति पवित्र,
0: लुकेका स्वर्ग समुच्च जाति यसमा छन् विचित्र। हाम्रा आस्था, हाम्रा विश्वास अनि हाम्रा रीतिरिवाज र संस्कारहरूका धारा, कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा,
1: रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 बजे, साथै पुनः प्रसारण सोमबार राति 9:20 बजे, कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा।
0: आजको कार्यक्रममा हामी कोइरी कुशवाह जातिको संस्कार, संस्कृति र परम्परा सम्बन्धी सामग्री प्रस्तुत गर्दैछौँ। अब लागौँ कुराकानीतर्फ। कोइरी कुशवाह जातिका केही सांस्कृतिक प्रसङ्गमा नेपाल कुशवाह कल्याण समाजका केन्द्रीय अध्यक्ष राकेश मेहतासँग कुराकानी गरेका छौँ। यहाँलाई स्वागत छ कार्यक्रममा।
2: धन्यवाद सर।
0: कोइरी अथवा कुशवाहा जातिको बसोबास कहाँ कहाँ छ, फैलावट कस्तो छ नेपालमा, यो बारेमा बताइदिनुहोस् न।
2: यो हाम्रो मूल त अहिले मध्य प्रदेशमा कोशी प्रदेश, त्यस्तै लुम्बिनी प्रदेश र बागमती प्रदेशमा बढी छ र अरू सबै लगभग 77 जिल्लामै हाम्रो कुशवाहाहरूको बसोबास रहेछ।
0: अलि सघन बसोबास चाहिँ कुन कुन जिल्लाहरूमा छन् अथवा स्थानहरूमा छन्?
2: सबभन्दा बढी सर्लाही जिल्लामा, लगभग जनगणना अनुसार 80,000 मात्रै एउटै जिल्लामा छन्। त्यसपछि हाम्रो सिराहा भयो, सुनसरी भयो, अनि धनुषा भयो, बारा, रौतहट, पर्सा, उता कोशी प्रदेशमा सुनसरीमा 2-3 गाउँपालिकामा पुरै कुशवाह भन्दाखेरि पनि हुन्छ, जवानगञ्ज लगायत धेरै ठ, त्यस्तै मोरङमा, उदयपुरमा बाक्लो उपस्थिति छ, त्यसै गरी उता नवलफ्रासी, कपिल वस्तु, रूपन्देही।
0: जनसङ्ख्याको अवस्था बारे पनि केही बताइदिनुहोस् न, जनगणनाहरूमा, तथ्याङ्कहरूमा।
2: यस्तो छ, हाम्रो नेपाल सरकारको जुन तथ्याङ्क विभागको जनगणना अनुसार टोटल जनसङ्ख्याको 1.22 देखाएछ। त्यस आधारमा 3,57,000 लगभग हुँदो रहेछ।
0: हजुर।
2: तर हाम्रो एक्चुअल जनगणना त्यो छैन, त्यसभन्दा धेरै बढी छ। हाम्रो अनुसार लगभग 2.5% देखि 3% टोटल जनसङ्ख्याको 8 देखि 9 लाख होला। यसमा मुख्य कारण के छ भने यो तथ्याङ्क विभागका कर्मचारीहरू जुन हुँदैछन् त्यसमा जातीय प्रतिनिधिहरूको बरु भोलन्टियरको हिसाबले पनि सहभागी भइदियो भने एक्चुअल डाटा हुन्छ। अब यहाँ त हाम्रैमा धेरै थर छ, जसरी म मेहता छु, यसमा कोइली र कुशवाहको कहीँ सम्पर्कै देखिँदैन, तर त्यसै गरी मान्छेहरू कोइली र कुशवाह पनि थर लेख्दो रहेछन्, अनि त्यसले गर्दाखेरि यो जनगणनामा अलिकति अप्ठ्यारो हुँदो रहेछ। अब म मेहता आफै भएँ, अब हाम्रो सुनसरी जिल्लामा मेहता बाहेक अरू केही लेख्दैनन्, उता हाम्रो लुम्बिनी प्रदेशमा मौर्य भन्दा अरू लेख्दैनन्, मेन कोइली कुशवाह लेख्ने यो मध्य प्रदेशमा छन् प्राय। त्यसले गर्दाखेरि जनगणना हुँदाखेरि एउटा ठाउँ अनुसारको जो जो जाति छन् त्यहाँको भोलन्टियर हिसाबले सँगै गरियो भने तथ्याङ्क विभागको एक्ज्याक्ट जातीय जनगणना हुन्थ्यो होला। अब हाम्रो सिन्हा धेरै छन्, सिंह अहिले महत्त्व पनि, त्यसले गर्दाखेरि जनगणनामा यो एकचोटि ध्यान दिनुपर्ने कुरा रहेछ।
0: कोही कुशवाहहरूले थरहरू चाहिँ के लेख्ने गर्छन्, उन त अहिले पनि अलिकति भन्नुभयो।
2: अब जसरी मेन कोइरी हो, भगत पनि लेख्छन्। पहिला हाम्रो 3-4 जेनेरेसन अगाडि, किनभने हाम्रो जति पनि भेजिटेरियन शाकाहारी नै कुशवाहको हो, अनि मठ मन्दिर बढी पूजा गर्ने जाति मध्येको यो कोइरी अनि भगत थर लेख्थिन्। त्यसपछि कुशवाह भयो, मेहता भयो, सिंह अहिले छन् धेरै, महतो भयो, सिन्हा छन्, यसरी अनेक छन्, मौर्याजी हुनुहुन्छ, त्यस्ताहरू धेरै छन् हाम्रा थरहरू, लगभग 15-16 भन्दा बढी थरहरू छन्।
0: अब कोइरी कुशवाहा दुवै भन्ने गरिएको पाइन्छ होइन, यसबारेमा कसरी बुझ्नुपर्छ?
2: अब मेन हाम्रो जाति भनेको कोइरी नै हो। अब जो जो विभिन्न थर लेखे पनि तर उनीहरूले जाति सोद्धाखेरि कोइरी नै भन्छन्, त्यसले गर्दाखेरि कोइरी मेन हो। तर त्यही जुन जनगणना भन्नु जातीय जनगणना हाम्रो अहिलेसम्म देशमा भइरहेको छैन, मेन हाम्रो टोटल जनसङ्ख्या भइरहेछ, मान्छे कति पब्लिक हाम्रो नेपालमा हुनुहुन्छ त्यसको जनगणना भइरहेछ। त्यसैले तथ्याङ्क विभागमा होस् जहाँ पनि जुन लोकल स्तरमा कुन कुन जातिको यहाँ बासोबास छ, लगभग त्यस्तो प्रतिनिधित्व हुने गरी त्यसलाई त एक्ज्याक्ट थाहा हुन्छ कुन कौलोमा टिक लाउँदाखेरि त्यो कोइरी कुशवाहामा आयो, कुनमा आयो धानुक मण्डल आयो चाहे पटेल आयो, त्यसले गर्दाखेरि चाहे श्रेष्ठ आयो, त्यसले गर्दाखेरि मान्छेहरू अहिले त मैले तैँले थरमा पनि श्रेष्ठ पनि लेख्दो रहेछन्, मैले मैत्रीमा 1-2 जनालाई श्रेष्ठ पनि लेख्नु भएछ
0: कोइरीहरूले।
2: त्यसले गर्दाखेरि यस्तो हुँदो रहेछ सर।
0: कुशवाहा भन्ने चाहिँ थर सम्झनु पर्यो एउटा,
2: कुशवाहा त थरै हो सर,
0: जाति चाहिँ कोइरी
2: कोइरी हो।
0: पछिल्लो जनगणनामा त कोइरी कुशवाहा भनेर नै आएको छ होइन, अनि पहिला चाहिँ कुशवाहा रहेछ, फेरि
2: पहिला कुशवाहा रहेथ्यो त्यसमा कोइरी थपे। यस्तो छ कि कुशवाहा मान्छेहरू अलिकति अब जातीयमा पनि अलिकति कुशवाहा भयो भने अलि प्रचलन जस्तो हुने कोइरी भने के हो भनेर त्यो पनि ले गर्दाखेरि मान्छेले कुशवाहा पनि लेखाइरहेछन् जाति, तर कोइरी नै हो जाति।
0: कुशवाहा भन्नाले अब रामचन्द्रका पुत्र कुशका वंशका रूपमा आफूलाई मान्दा रहेछन् कोइरीहरू
2: मेन त्यही मुख्य रूपमा हाम्रो पर्वमै जुन लौकुश जयन्ती नै हामीलाई मेन पर्वको रूपमा यो कोइरी समाज कुशवाहा समाज मनाउँदो रहेछ कुशैको सन्तान भनेर। अब कोइरीहरूको पौराणिक मैले भन्ने जसरी यो पूजाले नै गर्दाखेरि जुन हाम्रो कुशको जुन सीताको वंशजबाट नै आएकोलाई अहिले इन्डियामा हेर्दाखेरि जुन अहिले राम मन्दिर भयो त्यसमा पनि जुन अदालतले गरेछ त्यो कुशको वंशावली भनेर नै यो कोइरीहरूको आएछ त्यस्तो हो, तर कतिसय पुस्ता हुँदो रहेछ भने अदालतले पनि यसलाई प्रमाणित गरेको कुरा रहेछ।
0: त्रेतायुका रामचन्द्रका पुत्र त्यस सम्बन्धी कथा किम्बदन्ती जनश्रुति इत्यादि केही छन् त्यस्ता कथाहरू?
2: अब कथाहरू खासै मान्छेहरू जुन अहिले पनि हाम्रो जसरी अशोक सम्राटदेखि लिएर विभिन्न कालखण्डलाई जोडेर हेर्दो रहेछन्, तर यसमा धेरै छ। अब एउटा भन्दाखेरि अलिकति कसैको ठाउँ अनुसार फरक फरक हुँदो रहेछ।
0: हजुर, ठुलो भूगोलमा फैलिएको जाति हो।
2: हजुर,
0: कोइरीहरूको पारम्परिक व्यवसायहरू चाहिँ के रहँदै आएको पाइन्छ?
2: मेन कोइरीहरूको भन्नाले खेती नै हो सुरुको, अहिले आएर त अब व्यापार व्यवसाय जागिर राजनीतिक सबैमा पोख्त भइसकेछन्।
0: हजुर,
2: अनि शिक्षामा पनि अहिले अग्रणी स्थानमै छन्।
0: कृषि पेसाका अतिरिक्त अरू पनि केही इतिहासमा जनश्रुतिमा केही पाइन्छ कोइरीहरू
2: सिप भन्दा पनि यो कला कौशलमा छेत्रीमा आफूलाई कुशवाहा समुदाय हुँदो रहेछ, अनि त्यसले गर्दाखेरि विभिन्न कालखण्डमा राज्य सञ्चालन गर्नदेखि लिएर जसरी अशोक सम्राटै हामी कुशकै वंश भन्छौँ, त्यसले गर्दाखेरि पनि हाम्रो इतिहासिक भन्ने एउटा शासक वर्गमा पनि हुँदो रहेछ।
0: अब कोइरीहरू सरकारी पदहरूमा अलिकम, बरु शैक्षिक र राजनीतिक क्षेत्रमा चाहिँ उपस्थिति कोइरीहरूको राम्रै देखिएको भनिएको पाइन्छ होइन, कस्तो देख्नुहुन्छ यहाँ समाजले चाहिँ कस्तो देखिरहेको छ? एकदम
2: राम्रो प्रश्न रहेछ तपाईँको। पहिला जुन भनिराख्नु भएको थियो तर अहिले जुन आजको यो 2083 सालमा हेर्दाखेरि नेपाल सरकारको निजामतीदेखि लिएर अरू कर्मचारीमा पनि हाम्रो तथ्याङ्कभन्दा राम्रो उपस्थिति हरेक ठाउँमा छ, राजनीतिमा पनि अहिलेसम्म त्यसभन्दा पनि अलि प्रगति नै भएछ र व्यवसायमा पनि राम्रो छन्।
0: त्यसो हुनुमा चाहिँ कोइरीहरूको ऐतिहासिक विषयवस्तुहरू अथवा उनीहरूको विशिष्टताहरू, जीवनशैलीहरू भनौँ न, परम्पराहरूले चाहिँ त्यसरी अलि अग्रगामी हुनलाई चाहिँ केले प्रेरित गरे होला जस्तो लाग्छ यहाँहरूलाई?
2: यस्तो छ कि एउटा कुशवा समुदाय जुन मैले भने खेतीमा पनि तरकारी खेती जुन नगदे बाली हुँदो रहेछ, त्यसले गर्दाखेरि मान्छेहरू आत्मनिर्भर हुँदाखेरि अब जम्मा जो पनि कुशवा कहीँ पनि हेर्नुभयो होला 5-10 कट्ठाभन्दा कम खेती भन्नाले घडेरी टाइपको हुँदो रहेछ, त्यसमा तरकारी खेती उहाँहरूको पेसा हो, त्यसले गर्दाखेरि नगदे बाली एउटा पेसा हो। अब पैसा आएपछि मान्छेहरू शिक्षा स्वास्थ्य अलि राम्रो हुन स्वाभाविक कुरा हो, त्यसले गर्दाखेरि पनि हामी त्यो कुराले जोड्न चाहन्छौँ।
0: हजुर, पूर्वतिर त धेरै जमिनका मालिक पनि कुशवाहरू छन् भनिएको पाइन्छ होइन?
2: होइन, अब 2022 सालभन्दा भनौँ भूमि सुधार आउनुभन्दा अगाडि कुशवाहरू तपाईँको धेरै जमिनदारहरू हुनुहुन्छ, अहिले पनि उहाँहरूको वंशज छँदैछन्।
0: अब यो पछिल्लो दशकमा चाहिँ शिक्षित युवाहरूको रुचि चाहिँ कस्तो व्यवसाय वा पेसा वा क्षेत्रतिर देखिन्छ कोइरी युवाहरू?
2: अहिले मेन यो शिक्षातिर नै बढी आकर्षित छन् र यसले गर्दाखेरि यो हाम्रो ग्लोबलाइजेसनले गर्दाखेरि मान्छेहरू विदेश जाने, अमेरिका, अस्ट्रेलिया, यसले गर्दाखेरि एउटा समस्या हरेक समुदायमा रहेछ। त्यसले गर्दाखेरि मान्छेहरू पढेर अब जति भए पनि जो नयाँ छन्, जसको घरमा नेपाल सरकारको कर्मचारी छैन, उहाँहरू लोकसभाको पढ्ने यताउति गर्ने, जसको घरमा पहिला एक पिँढी अगाडि छ त्यो बाहिर जाने, यसले गर्दाखेरि एक किसिमको यो समाज कता गइरहेछ त्यो पनि हो। तर अहिले अब वर्तमान सरकार यसमा नेपालमै बस्ने वातावरण भयो भन्ने कोही पनि बाहिर जाँदैन होला जस्तो मलाई लाग्छ।
0: भनेपछि कोइरीहरूमा पनि विदेश जाने, वैदेशिक रोजगारमा जाने प्रचलन चाहिँ
2: छ। अब म आफै भन्दाखेरि मेरै परिवारको 13-14 जना अमेरिकामा हुनुहुन्छ, त्यसले गर्दाखेरि अब मान्छेहरूलाई यहाँ भएर पनि नपुगेर पनि होइन।
0: हजुर, वास्तवमा कोइरी कुशवाहरू संस्कारगत हिसाबले, पारम्परिक हिसाबले एउटा सात्विक समुदायका रूपमा रहेको पाइन्छ। अब विधिपूर्वक कण्ठी धारण गर्ने बलि प्रथा नभएको, अब हिन्दू सनातन संस्कृति संस्कारभित्र पनि कोइरी समुदायका अरू मौलिक पक्षहरू चाहिँ के देख्न सकिन्छ पारम्परिक रूपमा?
2: अब यस्तो छ कि मैले अघि नै पनि भने हाम्रो कुशवाहरू अहिले पनि लगभग आधीभन्दा बढी शाकाहारी नै हुनुहुन्छ, उहाँहरू यो ननभेजको कुरा गर्न पनि चाहनुहुन्न, जहाँ पनि आफै पकाउने आफै खाने र जुन कन्ठी हुन्छ वैष्णव हुने अहिले पनि लगभग पूर्वमा त धेरै छ, अनि अलिक पश्चिममा अलिक कम छ, तर पहिला त 100% थियो, बिस्तारै मान्छेहरू अब आफ्नो भान्सामा पनि सुरु गरेछ ननभेज, त्यसले गर्दाखेरि हाम्रो यो कण्ठीधारी जातिमध्ये यो
0: कण्ठी धारण गर्ने क्रम चाहिँ अलिक घट्दै गएछ कि कस्तो छ?
2: घट्दै गरेछ यो त रियल हो।
0: यसमा चाहिँ कोइरी समुदायका बुद्धिजीवीहरूले, कोइरी समुदायका अभिभावकहरूले, मार्गदर्शकहरूले चाहिँ कसरी लिइरहनु भएको छ यो कुरालाई?
2: अब यस्तो छ, मान्छेहरू अब यसलाई एक किसिमको पहिला सबैजना एउटै घरमा बस्ने, एउटै भान्सामा खाने त्यो थियो, अहिले त अब सिङ्गल फ्यामिली पारिवारिक भएको हुनाले मान्छेहरू अनेक ठाउँमा हुनुहुन्छ, फेरि ठाउँ पनि कम भएको हुनाले अनि बाहिर जानेले अनि अहिलेको भौगोलिक स्थितिले पनि मान्छेहरू खानपिन चाहे यताउति रहनसहन चेन्ज हुनु स्वाभाविक पनि हो, नत्र अहिले अब प्रेसर गरेर खानपिन ड्रेस यताउति गऱ्यो भने यो त मान्छेहरूको मौलिक अधिकारभित्रै परिरहेछ, त्यसले गर्दाखेरि हामीले त्यसमा केही खासै भन्न सकिँदैन। तर जो मान्छे अहिले पनि गाउँमा बस्नुभएछ, संयुक्त परिवारमा हुनुहुन्छ, उहाँहरू अहिले पनि त्यस्तै हुनुहुन्छ, जुन हाम्रो भेज खाएको खाना अनि पुरै त्यो वैष्णव हुने।
0: अब कोइरीहरू हिन्दू संस्कार संस्कृति अन्तर्गतै भए पनि आफ्नै केही मौलिकताहरू पनि छन् होइन? अलि बढी महत्त्वका साथ मनाइने चाडपर्वहरू चाहिँ के छन् कोइरीहरूका?
2: कोइरीहरू मुख्यत लौकुश जयन्ती मनाउँछन्, जुन प्राय रक्षा बन्धनको दिन हामीहरू मनाउँछौँ, र त्यसपछि दसैँ पनि भयो, तिहार पनि भयो, छठ पर्व पनि भयो, अनि यो हिन्दूहरूको जति हुँदो रहेछ पर्व सबै अब मनाउँछन्। कहीँ कहीँ ठाउँको अनुसार अब जुड शीतल पनि भयो, सत्वायन पर्व पनि भयो गर्मीमा, त्यस्तो पर्वहरू पनि ठाउँ अनुसारको राम जन्मको कुरा होस् या सीता जयन्ती होस् यो सबै मनाउँदै रहेछ।
0: हजुर, अब पूर्वदेखि पश्चिमसम्म फैलिएका कोइरीहरू होइन, अब यो संस्कारगत भिन्नताहरू विभिन्न भूगोल अनुसारका संस्कारका अन्तर्घुलनहरू चाहिँ कस्तो पाइन्छ जसबाट अलिकति फरक किसिमको संस्कारहरू मान्दै गरेको होइन, जस्तै जनै लगाउने नलगाउने परम्परा पनि छ कोइरीमा भनिन्छ होइन,
2: हजुर
0: त्यो कस्तो छ पूर्व पश्चिम?
2: जो मान्छे भगत जुन एक्चुअल बनाउने त्यही सहकारी भएको मान्छेहरू लाउनुहुन्छ, अरू जुन हुनुहुन्छ जनै लाउने, तर अहिले कम भइरहेछ यो कुरा।
0: अब कोइरीहरू ठुलो भूगोलमा फैलिएका कुन कुन भाषागत समूहहरूमा छन्, कुन कुन भाषाको प्रयोग चाहिँ कोइरीहरूले गरिराखेका छन्?
2: अब मुक्त ठाउँ अनुसारको भाषा हुन्छ, अब हाम्रो कुशवाहा जातिको एउटा भाषा छैन, अब भूगोलको अनुसार मान्छेहरू बोल्दो रहेछ। जसरी अब मध्य प्रदेशमै भनौँ मुख्य कुशवाहाहरू बस्ने, अब जसरी हाम्रो पर्सा बारातिर भोजपुरी रौतहटसम्म, त्यस्तै अवधी पनि बोल्ने उता नलप्रासी रूपन्देही, यता जनकपुरतिर मैथिली बोल्ने, यता सर्लाहीतिर मगही र अवधी बोल्ने, अनि त्यसपछि बजिका पनि बोल्छन्
0: हजुर
2: रौतहटमा, यता सिराहा सुनसरी मोरङतिर मैथिली नै हो, अनि उता पश्चिमतिर अवधी बोल्दो रहेछन्। सबै किसिमको ठाउँ अनुसारको भाषा फरक फरक छ मान्छेहरूको।
0: अब कोइरीहरूको आफ्नो भाषा त देखिँदैन होइन,
2: जातीय भाषा समग्र मधेसमा भन्दाखेरि दुईटा जाति भन्दाखेरि मैले हेर्छु, एउटा यो मडवारीहरूको आफ्नो र एउटा नेवारहरू जो तराईमा बस्नुभएछ चाहे कायस्थहरू उहाँ मैथिली, त्यो दुई तिनजना जातिहरूको आफ्नो भाषा छ।
0: अब अन्तमा नेपाल कुशवाहा कल्याण समाजका केन्द्रीय अध्यक्ष हुनुहुन्छ, अब समाजका गतिविधि केही बताइदिनुहोस् न, यसले गरेका कामहरू उद्देश्यहरू।
2: समाजका अहिले हाम्रो नेपालभरिमा चार प्रदेश अगाडि नै भने चार प्रदेशमा हाम्रो गठन भएछ, जुन 17 जिल्लामा अहिले हाम्रो जिल्ला कार्य समितिहरू एक्टिभ रूपमा आफ्नो सबै कार्यक्रम चार वर्षमा अधिवेशनदेखि लिएर प्रत्येक साल साधारण सभा, आफ्नो हाम्रो वार्षिक जुन तिनवटा कार्यक्रम हुँदो रहेछ, एउटा लौकुश जयन्ती वार्षिक उत्सव, एउटा आफ्नो कुनै कार्यक्रम, एउटा साधारण सभा गरेर प्रत्येक जिल्लाले स्वास्थ्य शिविर होस् यो गरिरहेछन्। त्यस्तै हाम्रो अप्रवासी सङ्गठन पनि छ जुन हाम्रो तिन चारवटा देशमा छ, मलेसियामा छ, कतारमा छ, त्यसपछि भारतमा छ, उहाँहरू पनि नियमित गरिराख्नु भएछ, जुन यहीँको मान्छेहरू कतिले काम विशेषले उतै बस्नुभएछ यता पनि छ, त्यस्ता हाम्रो सङ्गठनहरू पनि छ। त्यस्तै हाम्रो बुद्धिजीवी सेवा समाज छ वर्गीय समाजको रूपमा, एउटा हाम्रो कुशवाहा बचत ऋण सहकारी संस्था छ जुन 7 ब्रान्च भएर मुख्यत मध्य प्रदेश र कोशी प्रदेशमा सञ्चालन छ 7 ठाउँमा, त्यसले गर्दाखेरि मात्रै कुशवाहा समुदायलाई आर्थिक रूपले पनि अगाडि बढाइरहेछ। सबभन्दा ठुलो कुरा अहिले 2 हाम्रो एउटा छात्रवृत्तिको कार्यक्रम पनि सञ्चालन भइरहेछ प्लस टू र हायर एजुकेसनको लागि, त्यसले पनि म्याक्सिमम युवाहरू लाभान्वित भइरहेछ। अनि त्यसभन्दा ठुलो एउटा लोकसेवा आयोगको 2 हामीहरू कक्षा सञ्चालन अनलाइन गरिरहेछौँ, लगभग 700-900 विद्यार्थीहरू जोइन भएर पढिराख्नु भएछ, अनि फ्री स्कलरसिप छात्रवृत्ति पनि छ। त्यस सँगसँगै यो लोकसेवा आयोगका बेलुका 7-9 नियमित रूपमा हामीहरू हायर गरेर शिक्षकहरूलाई राखेर जो त्यसमा नासु खरदार अधिकृत समयका विद्यार्थीहरू पढिराख्नु भएको छ, 700-900 बेचीदेखि पश्चिम महाकालीसम्मका विद्यार्थीहरू त्यसमा अहिले अध्ययनरत छन्।
0: अब यो कोइरीहरूको मौलिक परम्परा संस्कार संस्कृतिका सम्बन्धमा चाहिँ यो
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा radionepal.gov र radionepalonline.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
1: कोशी प्रदेशमा
3: भेडेटार धनकुटा,
1: आइतबारे इलाम,
3: पत्ताले डाँडा सोलुखुम्बु
1: र सिलौटी डाँडा पाँच थर,
3: मधेस प्रदेशमा
1: जितपुर बारा
3: र गौरी डाँडा महोत्तरी,
1: बागमती प्रदेशमा
3: खुमलटार ललितपुर,
1: सिम भन्ज्याङ मकवानपुर
3: र चरीकोट दोलखा,
1: गण्डकी प्रदेशमा
3: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
1: दुर्लुङकोट पर्वत,
3: पोखरा कास्की,
1: जोमसोम मुस्ताङ
3: र बन्दीपुर तनहु,
1: लुम्बिनी प्रदेशमा
3: सात दो बाटो रोल्पा,
1: बगनास काली पाल्पा,
3: रेसुङ्गा गुल्मी
1: अनि हेमन्तपुर र चौपट्टा दाङ,
3: कर्णाली प्रदेशमा
1: सिमीकोट हुम्ला,
3: खलङ्गा जुम्ला,
1: मानमा काली
4: कालीकोट,
3: मुर्माटप मुगु,
4: जुफाल डोल्पा,
3: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम,
4: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
3: सुदूर पश्चिम प्रदेशमा
4: बुढीतोला कैलाली,
3: खोडपे बैतडी,
4: छापरी दार्चुला,
3: हेमन्तबाडा बजाङ,
4: उडीतोला डोटी
3: र काला जाग्रा पोरखेगढी बाजुरा।
4: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब करिब 10 बजेसम्म सुनाउनेछौ सदाबहार गीत। यसै क्रमको पहिलो गीत राख्दैछौ रुबी जोशीको स्वरमा, किरण खरेलको रचना, पुष्प नेपालीको संगीतमा।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल सदाबहार। गीत सुनाउने क्रममा भर्खरै राख्यौं सुनन्दा माथेमाको स्वरमा गणेश श्रेष्ठको रचना, ज्ञान बहादुर श्रेष्ठको संगीतमा। आजको लागि अन्तिम गीत राख्दैछौ अरुण सुताङको स्वरमा, गोपी कृष्णको रचना, राजेन्द्र पुरुषोत्तमको संगीतमा।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल समाचारपछि करिब 11 बजेसम्म सुन्न सक्नुहुनेछ कार्यक्रम बिम्ब प्रतिबिम्ब। यति बेला पनि रातिको 10 बज्न लाग्यो, अब सुन्नुहुनेछ हिन्दी भाषामा समाचार।

कसको मनमा के छ भित्र देखिने भए, मुहार जस्तै विचारको चित्र देखिने भए। कसको मनमा के छ भित्र देखिने भए, मुहार जस्तै विचारको चित्र देखिने भए। सायद ऐना कसैले प्रयोग गर्थेनन् होला, सायद ऐना कसैले प्रयोग गर्थेनन् होला। ऐना हेर्दा आफ्नो चरित्र देखिने भए, ऐना हेर्दा आफ्नो चरित्र देखिने भए। रचनाकार शिशिर तिमल सिन्हाका यिनै चोटिला पोटिला र बानकिला अरफबाट आजको कार्यक्रम बिम्ब प्रतिबिम्बको उठान गर्यौं। सोमबारको रात्रिकालीन प्रहर मुक्तकहरूको उपवन कार्यक्रम बिम्ब प्रतिबिम्बको पर्खाइमा रहनुभएका सम्पूर्ण मुक्तकिला प्रेमिल मनहरूमा प्राविधिक साथी उत्तम पाण्डेका साथ म प्रस्तुता प्रमिला गजुरेल हार्दिक हार्दिक मुक्तकिलो स्वागत गर्दछौँ। सदा झैँ आज पनि हामी उपस्थित भइसकेका छौँ। तपाईँहरूले नै हाम्रो फेसबुक पेज मुक्तक संसारमा खसाल्नुभएका चोटिला पोटिला र बानकिला मुक्तकहरू लिएर सदा झैँ आज पनि हामी तपाईँहरूले हाम्रो फेसबुक पेज मुक्तक संसारमा खसाल्नुभएका चोटिला पोटिला र बानकिला मुक्तकहरू नै जस्ताको तस्तै सर्लक्कै उक्काएर मुख मिठ्याइ मिठ्याइ प्रस्तुत गर्छौँ। साथमा सुगम सङ्गीत पनि जोड्छौँ नै। तपाईँ हामीलाई रेडियो नेपालका सातै प्रदेशका रेडियो स्टेसन, देशभरिका एफएम रिले स्टेसनका साथै रेडियो नेपालको वेबसाइटमा पनि संसारभर प्रत्यक्ष सुन्न सक्नुहुन्छ। यसका साथै आफ्नो फुर्सदको समयमा रेडियो नेपालको वेबसाइटभित्र गएर मल्टिमिडिया अन्तर्गत अडियो सङ्ग्रहभित्र कार्यक्रम बिम्ब प्रतिबिम्ब डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। अब लागौं मुक्तक वाचनतर्फ। फाटे उध्रेको सम्बन्ध पनि सिउन जान्नुपर्छ, भोकमा पानी नै किन नहोस् पिउन जान्नुपर्छ। फाटे उध्रेको सम्बन्ध पनि सिउन जान्नुपर्छ, भोकमा पानी नै किन नहोस् पिउन जान्नुपर्छ। सुन्दर फुललाई पनि खोज्छन् काँडा बनाउन, सुन्दर फुललाई पनि खोज्छन् काँडा बनाउन। त्यसैले अमूल्य जीवन यो जिउन जान्नुपर्छ, त्यसैले अमूल्य जीवन यो जिउन जान्नुपर्छ। यरफुन कोपिला अधिकारीजीका कोपिलाजी हुनुहुन्छ गोर्खाबाट, र अब म कोपिलाजीको अर्को एक थान मुक्तक सुनाउँछु। मनमुटु रेट्ने सारङ्गीको धुन बन्न सकौँ, पूर्णिमाको जस्तो चहकिलो जुन बन्न सकौँ। मनमुटु रेट्ने सारङ्गीको धुन बन्न सकौँ, पूर्णिमाको जस्तो चहकिलो जुन बन्न सकौँ। अन्तरिक्ष जत्रै फराकिलो छाती बनाएर, अन्तरिक्ष जत्रै फराकिलो छाती बनाएर, हरेकको दुःखमा साथ दिने गुण बन्न सकौँ, हरेकको दुःखमा साथ दिने गुण बन्न सकौँ। बागलुङ बेनी जामला प्यारी रेलमा चढी सरर, तिमी बस्नु झ्यालतिर पार्दै बाल फरर। बागलुङ बेनी जामला प्यारी रेलमा चढी सरर, तिमी बस्नु झ्यालतिर पार्दै बाल फरर। चितौनतिर जामला अनि पानी जहाज चढेपछि, चितौनतिर जामला अनि पानी जहाज चढेपछि, फिर्ता आम्ला बुटौलतिरै पसिना झार्दै तरर, फिर्ता आम्ला बुटौलतिरै पसिना झार्दै तरर। यरफुन भेषराज बन्जाडेजीका भेषराजजी हुनुहुन्छ बुटौल तेह्र रूपन्देहीबाट, अब म भेषराजजीका अन्य थान मुक्तकहरू क्रमशः सुनाउँदै अघि बढ्छु। टुङ्गिन्छ कुरो बुझेमा छिट्टै बुझे, टुङ्गिन्छ कुरो बुझेमा छिट्टै तन्काए तन्किन्छ, फट्याउँदै गए फोहोर हुन्छ झिङ्गानी फन्किन्छ। टुङ्गिन्छ कुरो बुझेमा छिट्टै तन्काए तन्किन्छ, पढ्याउँदै गए फोहोर हुन्छ झिङ्गानी भन्किन्छ। सजिलो हुन्छ दिनलाई अर्ती हुँदैन भोग्दा झैँ, सजिलो हुन्छ दिनलाई अर्ती हुँदैन भोग्दा झैँ। बेहोर्न आफै पर्दाको घरी जो पनि सकिन्छ, बेहोर्न आफै पर्दाको घरी जो पनि सकिन्छ।
ओठमा लाली आँखामा गाजल लाएर लपक्क देखिइन् प्यारी पूर्णेको जुन झैँ बलेकी धपक्क ओठमा लाली आँखामा गाजल लाएर लपक्क देखिइन् प्यारी पूर्णेको जुन झैँ बलेकी धपक्क उसै त चुरा फरिया चोली मिलेको असाध्ये उसै त चुरा फरिया चोली मिलेको असाध्यै त्यसमाथि फुल थपिदिएँ शिरमा टिपेर टपक्क त्यसमाथि फुल थपिदिएँ शिरमा टिपेर टपक्क भेषी अब धुन जोड्छु एउटै लक्ष्य थियो सधैँसँगै हुने कस्तै परे तापनि बाचा बन्धन भए कुनै हालतमा छुट्दै नछुट्ने भनी एउटै लक्ष्य थियो सधैँसँगै हुने कस्तै परे तापनि बाचा बन्धन भए कुनै हालतमा छुट्दै नछुट्ने भनी हे दैव आजैदेखि यसरी यो विचार दरार भोकिन हे दैव आजैदेखि यसरी यो विचार दरार भोकिन पार लाउने उपाय के होला प्रभु त्रिलोकका हे धनी पार लाउने उपाय के होला प्रभु त्रिलोकका हे धनी द्वारिकालाल जोशीको रचना अनि सङ्गीत चरण प्रधानको स्वर रहेको यस गीत अबका लागि

म लागोस् या बादल छेकोस् परवाह छैन तिम्रो साथ हुनुपर्छ। शत्रु जागोस् या मित्र देखोस् परवाह छैन तिम्रो हात हुनुपर्छ। म लागोस् या बादल छेकोस् परवाह छैन तिम्रो साथ हुनुपर्छ। शत्रु जागोस् या मित्र देखोस् परवाह छैन तिम्रो हात हुनुपर्छ। सम्बन्धको सहजता कठिनता लुकेको हुँदो रहेछ हाम्रै मनको चाबीमा। सम्बन्धको सहजता कठिनता लुकेको हुँदो रहेछ हाम्रै मनको चाबीमा। सुख भागोस् या दुःख लेखोस् परवाह छैन तिम्रो बात हुनुपर्छ। सुख भागोस् या दुःख लेखोस् परवाह छैन तिम्रो बात हुनुपर्छ। यी हरफ हुन् मिसु श्रेष्ठ थपलियाजीका। मिसुजी हुनुहुन्छ काठमाडौँबाट। अब म मिसुजीका अन्य दुई थान मुक्तक सुनाउँछु। बसन्त फेरि आउँछ पात झर्छ त के भो, घाम फेरि उदाउँछ झरी पर्छ त के भो। बसन्त फेरि आउँछ पात झर्छ त के भो, घाम फेरि उदाउँछ झरी पर्छ त के भो। चोटै त हो सङ्घर्ष गरी अघि बढ्न सिकाउने, चोटै त हो सङ्घर्ष गरी अघि बढ्न सिकाउने। फुल फेरि मुस्कुराउँछ अरिङ्गाल चर्छ त के भो, फुल फेरि मुस्कुराउँछ अरिङ्गाल चर्छ त के भो। पटक पटक धेरै पटक यो देशको छाती चर्किरहेछ, आकर्षक संरचना बन्छन् तर मनहरू फत्किरहेछ। पटक पटक धेरै पटक यो देशको छाती चर्किरहेछ, आकर्षक संरचना बन्छन् तर मनहरू फत्किरहेछ। नियम बनाउँछन् आकाश हेरी शक्ति र सत्ताहरूले, नियम बनाउँछन् आकाश हेरी शक्ति र सत्ताहरूले। न्यायकै लागि भुइँमान्छे आफैलाई पेट्रोल छर्किरहेछ, न्यायकै लागि भुइँमान्छे आफैलाई पेट्रोल छर्किरहेछ। दूर दराजको गाउँमा गाह्रो छ जीवन बिताउन, बस्तीको छेउछाउमा गाह्रो छ जीवन बिताउन। दूर दराजको गाउँमा गाह्रो छ जीवन बिताउन, बस्तीको छेउछाउमा गाह्रो छ जीवन बिताउन। भए जति बाली नाली खाइदिन्छन् वन्य जन्तुले, भए जति बाली नाली खाइदिन्छन् वन्य जन्तुले। त्यसैले दुर्गम ठाउँमा गाह्रो छ जीवन बिताउन, त्यसैले दुर्गम ठाउँमा गाह्रो छ जीवन बिताउन। यी अरफ हुन् बाबुराम गौतमजीका। बाबुरामजी हाम्रो फेसबुक पेज मुक्तक संसारमा निरन्तर मुक्तक टाँसिरहनुहुन्छ। बाबुरामजी हुनुहुन्छ गुल्मीबाट। अब म बाबुरामजीका अन्य केही थान मुक्तक सुनाउँछु। बधु शिक्षा भक्तमाला अनि प्रश्नोत्तरी, रचे भानुले साहित्य विधा अनेक थरी। बधु शिक्षा भक्तमाला अनि प्रश्नोत्तरी, रचे भानुले साहित्य विधा अनेक थरी। रामायण महाकाव्य जनसमक्ष पुर्याए, रामायण महाकाव्य जनसमक्ष पुर्याए। संस्कृतलाई नेपालीमा रूपान्तर गरी, संस्कृतलाई नेपालीमा रूपान्तर गरी। भानुभक्तलाई सम्झेर मुक्त कोर्नु भएछ बाबुरामजीले। आजका बालक भोलि देशका साकार हुन्, आफ्नो जन्मभूमिका असली कर्णधार हुन्। आजका बालक भोलि देशका साकार हुन्, आफ्नो जन्मभूमिका असली कर्णधार हुन्। समयानुकूल मनासिब शिक्षा दीक्षा दिलाऊ, समयानुकूल मनासिब शिक्षा दीक्षा दिलाऊ। किनकि बालक नै भविष्यका जिम्मेवार हुन्, किनकि बालक नै भविष्यका जिम्मेवार हुन्। हिँडुल गर्ने चाल ढाल उस्तै उस्तै हुन्छ, नित्य गर्नुपर्ने देखभाल उस्तै उस्तै हुन्छ। हिँडुल गर्ने चाल ढाल उस्तै उस्तै हुन्छ, नित्य गर्नुपर्ने देखभाल उस्तै उस्तै हुन्छ। सहारा चाहिन्छ कसैको दुवै अवस्थामा, सहारा चाहिन्छ कसैको दुवै अवस्थामा। बालापन र बुढेसकाल उस्तै उस्तै हुन्छ, बालापन र बुढेसकाल उस्तै उस्तै हुन्छ। टाल्ने थिएँ उध्रेको दिल मलम भेटिएन, दुखाइलाई शीतल पार्ने बलम भेटिएन। टाल्ने थिएँ उध्रेको दिल मलम भेटिएन, दुखाइलाई शीतल पार्ने बलम भेटिएन। बिछोडको आलो घाउको विस्तार गरी
बिछोडको आलो घाउको विस्तार गरी लेख्ने थिएँ आत्मकथा, कलम भेटिएन, लेख्ने थिएँ आत्मकथा, कलम भेटिएन। मेरो जीवनमा तिमीले खोट लगाएकी छौ, निर्दोष मुटुमाथि फेरि चोट लगाएकी छौ। मेरो जीवनमा तिमीले खोट लगाएकी छौ, निर्दोष मुटुमाथि फेरि चोट लगाएकी छौ। असै पनि ठुल्ठुला कुरा गर्दै हिँड्छौ रे, असै पनि ठुल्ठुला कुरा गर्दै हिँड्छौ रे। उपराई मर्द हो तिमीले ओठ लगाएकी छौ, उपराई मर्द हो तिमीले ओठ लगाएकी छौ। यार फुन दार्चुलाबाट दिनेश बोहराजीका। अब म दिनेशजीको अर्को एक थान मुक्तक सुनाउँछु र साङ्गीतिक कोसेली जोड्छु। मुस्कुरायो भन्दैमा मन पराएको हुँदैन, केही दिन नबोल्दैमा हराएको हुँदैन। मुस्कुरायो भन्दैमा मन पराएको हुँदैन, केही दिन नबोल्दैमा हराएको हुँदैन। मेरो अलिकति दिन खराब चलेर मात्र हो, मेरो अलिकति दिन खराब चलेर मात्र हो। दुई पाइला पछि सार्दैमा डराएको हुँदैन, दुई पाइला पछि सार्दैमा डराएको हुँदैन।

माया भए मुस्कुराइदेऊ चन्द्रमा झैँ हाँसेर, हृदय भए वचन देऊ सधैँ साथ दिन्छु भनेर। जुजुकाजी रञ्जितको सुर, शान्ति श्रेष्ठको रचना तथा रामसागर श्रेष्ठको सङ्गीत रहेको यस गीत यति बेला दार्चुलाका दिनेश बोहराका भावनामा चुट्ट संयोजन गर्यौं। दिनेशजी, तपाईँलाई कार्यक्रम बिम्ब प्रतिबिम्बको तर्फबाट धेरै धेरै बधाई तथा शुभकामना।

रङ्गी चङ्गी ती फुलहरूलाई वरिपरि सजाएको थिएँ। सङ्घर्ष र पीडाका वेदनालाई मनमा लुकाएको थिएँ। रङ्गी चङ्गी ती फुलहरूलाई वरिपरि सजाएको थिएँ। सङ्घर्ष र पीडाका वेदनालाई मनमा लुकाएको थिएँ। रस सुकेको सुगन्ध हराएको फुल जस्तै देखिएछ। रस सुकेको सुगन्ध हराएको फुल जस्तै देखिएछ। आमालाई खुसी छ भन्ने देखाउन मुस्कुराएको थिएँ। आमालाई खुसी छ भन्ने देखाउन मुस्कुराएको थिएँ। यति बेला केपिलासगढी गाउँपालिका चार बाक्सिला खोटाङका उमेश खत्रीजीका रचनालाई साभार गरे। उमेशजी पनि हाम्रो फेसबुक पेज मुक्तक संसारको भित्तोमा निरन्तर मुक्तक टाँसिरहनुहुन्छ। आज फेरि उहाँका अन्य केही थान मुक्तक बोल्दैछु। मनका ती गोप्य कुराहरू पनि खोलेर बोल्थे कुनै बेला, एकान्तमा जान्थे भविष्य कल्पिन्थे र सोच्थे कुनै बेला। मनका ती गोप्य कुराहरू पनि खोलेर बोल्थे कुनै बेला, एकान्तमा जान्थे भविष्य कल्पिन्थे र सोच्थे कुनै बेला। आफूले आफैलाई बिर्सेको पनि आज वर्षौं भइसकेछ। आफूलाई नबिर्सनु न उमेशजी। आफूले आफैलाई बिर्सेको पनि आज वर्षौं भइसकेछ। आकाशको बादलमा पनि तिमीलाई खोज्थे कुनै बेला, आकाशको बादलमा पनि तिमीलाई खोज्थे कुनै बेला। कमजोर शरीर सेतै फुलेको केस भएको छ, दिन प्रतिदिन घट्ने क्रम समावेश भएको छ। कमजोर शरीर सेतै फुलेको केस भएको छ, दिन प्रतिदिन घट्ने क्रम समावेश भएको छ। छोराछोरी भविष्य बनाउन भन्दै परदेश हिँडे, छोराछोरी भविष्य बनाउन भन्दै परदेश हिँडे। बाबु हेर त मलाई आँगन परदेश भएको छ, बाबु हेर त मलाई आँगन परदेश भएको छ। पिता पुर्खा एक भई बनाएको राष्ट्र हाम्रो, मिलिजुली अनि खुसी मनाएको राष्ट्र हाम्रो। पिता पुर्खा एक भई बनाएको राष्ट्र हाम्रो, मिलिजुली अनि खुसी मनाएको राष्ट्र हाम्रो। विदेशीको इसारामा चल्नु हुन्न कति पनि, विदेशीको इसारामा चल्नु हुन्न कति पनि। सार्वभौम उपस्थिति जनाएको राष्ट्र हाम्रो, सार्वभौम उपस्थिति जनाएको राष्ट्र हाम्रो। इयरफोन महेन्द्रमान बलामीजीका, महेन्द्रजी हाल काठमाडौँमा हुनुहुन्छ र उहाँ हाम्रो फेसबुक पेज मुक्तक संसारमा निरन्तर मुक्तक टाँसिरहनुहुन्छ। अब म महेन्द्रमानजीकै अन्य केही थान मुक्तक सुनाउँछु। योग ध्यान अष्टाङ्गका बात भुल्न थाल्यौँ, काँटा चम्चातिर लागि हात भुल्न थाल्यौँ। योग ध्यान अष्टाङ्गका बात भुल्न थाल्यौँ, काँटा चम्चातिर लागि हात भुल्न थाल्यौँ। आफैभित्र वैज्ञानिक खोज गर्न नलागेर, आफैभित्र वैज्ञानिक खोज गर्न नलागेर, सिको गर्दा हुन सक्ने घात भुल्न थाल्यौँ, सिको गर्दा हुन सक्ने घात भुल्न थाल्यौँ। चमत्कार देखाउँदै मार्ने जमात छ, छिन्न भिन्न मानवता पार्ने जमात छ। चमत्कार देखाउँदै मार्ने जमात छ, छिन्न भिन्न मानवता पार्ने जमात छ। भौतिकका वादभित्र परीक्षण नौलो गरी, भौतिकका वादभित्र परीक्षण नौलो गरी, आफ्नै आविष्कारसँग हार्ने जमात छ, आफ्नै आविष्कारसँग हार्ने जमात छ। मर्नु पर्छ ईश्वरको निन्दा किन गर्ने, मर्नु पूर्व कात्रो बाँधी पुलिन्दा किन गर्ने। मर्नु पर्छ ईश्वरको निन्दा किन गर्ने, मर्नु पूर्व कात्रो बाँधी पुलिन्दा किन गर्ने। एकोहोरो प्रश्न चिन्ह मात्रै गर्नेलाई, एकोहोरो प्रश्न चिन्ह मात्रै गर्नेलाई, बत्ती बाल्दै प्रार्थनाले जिन्दा किन गर्ने, बत्ती बाल्दै प्रार्थनाले जिन्दा किन गर्ने। महेन्द्रजी अब धुन जोड्छु। सुने तिम्रो जिन्दगीमा वज्रपात पर्यो रे, अकस्मात नसोचेको कालो रात पर्यो रे। सुने तिम्रो जिन्दगीमा वज्रपात पर्यो रे, अकस्मात नसोचेको कालो रात पर्यो रे। धैर्य राख सबै कुरा बेस हुँदै जानेछन्,
धैर्य राख, सबै कुरा बेस हुँदै जानेछन्। दशा पनि अति धेरै, साढे सात पर्यो रे। दशा पनि अति धेरै, साढे सात पर्यो रे।

रहर थियो सजाउने तिम्रो रङ्गीन फुलबारी, बाध्यताको बलियो बन्धन फुकाउँ म कसरी। राजकुमार सिलवालको रचना, मदन परियारको सङ्गीत तथा प्रदीप राज पाण्डेको स्वर। यति बेला काठमाडौँका महेन्द्रमान बलामीका रचनामा चुट्ट संयोजन गर्यौँ। महेन्द्रजी, तपाईँलाई कार्यक्रम बिम्ब प्रतिबिम्बको तर्फबाट धेरै धेरै बधाई तथा शुभकामना।

जहाँ स्वार्थ हुँदैन एक अर्काको भर रहन्छ, आपसी साझेदारी र मद्दत निरन्तर रहन्छ। जहाँ स्वार्थ हुँदैन एक अर्काको भर रहन्छ, आपसी साझेदारी र मद्दत निरन्तर रहन्छ। शक्ति सम्पत्ति त छेडेको मित्र किन बुझ्दैनौ, शक्ति सम्पत्ति त छेडेको मित्र किन बुझ्दैनौ। साथ सहयोग र समन्वय नै अमर रहन्छ, साथ सहयोग र समन्वय नै अमर रहन्छ। यी हरफ हुन् मोहन सुवेदीजीका। मोहनजी हुनुहुन्छ चैनपुर सङ्खुवा सभाबाट। अब म मोहनजीका अन्य दुई थान मुक्तक सुनाउँछु। स्वच्छ अनि पवित्र मन चाहिन्छ, आँट साहस हिम्मत त झन् चाहिन्छ। स्वच्छ अनि पवित्र मन चाहिन्छ, आँट साहस हिम्मत त झन् चाहिन्छ। वास्तविक समस्याको पहिचान गरी, वास्तविक समस्याको पहिचान गरी, विस्थापन होइन यहाँ व्यवस्थापन चाहिन्छ, विस्थापन होइन यहाँ व्यवस्थापन चाहिन्छ। तान्छन् खुट्टा भन्छन् बिचरा, अचम्म लाग्छ। सिध्याउनलाई खन्छन् जरा, अचम्म लाग्छ। तान्छन् खुट्टा भन्छन् बिचरा, अचम्म लाग्छ। सिध्याउनलाई खन्छन् जरा, अचम्म लाग्छ। सफल हुन लाग्दा यहाँ विफल बनाउनेले, सफल हुन लाग्दा यहाँ विफल बनाउनेले, भन्छन् फेरि कठैबरा, अचम्म लाग्छ। भन्छन् फेरि कठैबरा, अचम्म लाग्छ। मनभित्र पिडै पीडा भएपछि भासिए झैँ लाग्ने जमिन, अरूको सहारामा बाँच्नु पर्दाखेरि परे झैँ लाग्ने अधीन। मनभित्र पिडै पीडा भएपछि भासिए झैँ लाग्ने जमिन, अरूको सहारामा बाँच्नु पर्दाखेरि परे झैँ लाग्ने अधीन। दुःखले भकारी बाँधेर गरिबीले अँगालो हालेपछि, दुःखले भकारी बाँधेर गरिबीले अँगालो हालेपछि, अब क्षितिज काटेर भागे झैँ लाग्ने मुस्कुराउने दिन, अब क्षितिज काटेर भागे झैँ लाग्ने मुस्कुराउने दिन। यी अरफ हुन् नवराज खरेलजीका। नवराजजी हुनुहुन्छ घोराई 14 दाङबाट। अब म नवराजजीका केही थान मुक्तकहरू सुनाउँछु। दुःखको पछाडि पनि साथ दिने भेटिन्छन्, हार मान्नु हुँदैन। इच्छा चाहना रहरहरू पनि लखेटिन्छन्, हार मान्नु हुँदैन। दुःखको पछाडि पनि साथ दिने भेटिन्छन्, हार मान्नु हुँदैन। इच्छा चाहना रहरहरू पनि लखेटिन्छन्, हार मान्नु हुँदैन। छेडिकका समस्या हुन् अहिले खडा भएका पर्खालहरू, छेडिकका समस्या हुन् अहिले खडा भएका पर्खालहरू। धैर्यता र साहसका कदममा मेटिन्छन्, हार मान्नु हुँदैन। धैर्यता र साहसका कदममा मेटिन्छन्, हार मान्नु हुँदैन। आफ्नै बोली कुनै बेला सदर नहुने दिन आउँछ, भोक प्यास निद्रा अनि रहर नहुने दिन आउँछ। आफ्नै बोली कुनै बेला सदर नहुने दिन आउँछ, भोक प्यास निद्रा अनि रहर नहुने दिन आउँछ। भुइँ मान्छेहरूलाई पनि मान्छेकै दर्जा दिन सिकौँ, भुइँ मान्छेहरूलाई पनि मान्छेकै दर्जा दिन सिकौँ। झुपडी र महलमा पनि अन्तर नहुने दिन आउँछ, झुपडी र महलमा पनि अन्तर नहुने दिन आउँछ। सबै आफ्नै देशमै अटाइन्छ, रोजगार दिएपछि मूर्ख पनि सज्जन भइदिन्छ विचार दिएपछि। सबै आफ्नै देशमै अटाइन्छ, रोजगार दिएपछि मूर्ख पनि सज्जन भइदिन्छ विचार दिएपछि। बचपन हेरेर कसैलाई पनि मूल्याङ्कन नगरौँ, बचपन हेरेर कसैलाई पनि मूल्याङ्कन नगरौँ। काँचो माटो पनि भाँडो भन्छ आकार दिएपछि, काँचो माटो पनि भाँडो भन्छ आकार दिएपछि। कहिले बाँड्ने कहिले फेरि माग्ने दिन आउँछ, दशा बिग्रिएपछि रुँदै रुँदै भाग्ने दिन आउँछ। कहिले बाँड्ने कहिले फेरि माग्ने दिन आउँछ, दशा बिग्रिएपछि रुँदै रुँदै भाग्ने दिन आउँछ। धन बल र रूपको कहिल्यै कसैले घमण्ड नगरौँ, धन बल र रूपको कहिल्यै कसैले घमण्ड नगरौँ। आफ्नै जिन्दगी पनि बोझ लाग्ने दिन आउँछ, आफ्नै जिन्दगी पनि बोझ लाग्ने दिन आउँछ। ठाउँ ठाउँमा
नाङ्गा तारले टाउको छुन्छन्, हेरेर हिँड्नुपर्छ। पाइला रोक्न पाइलै पिछे जाल बुन्छन्, हेरेर हिँड्नुपर्छ। ठाउँ ठाउँमा नाङ्गा तारले टाउको छुन्छन्, हेरेर हिँड्नुपर्छ। पाइला रोक्न पाइलै पिछे जाल बुन्छन्, हेरेर हिँड्नुपर्छ। आफूलाई सुरक्षित छु भनेर घमण्ड नगर्नु कहिल्यै पनि, आफूलाई सुरक्षित छु भनेर घमण्ड नगर्नु कहिल्यै पनि। बाहिर निस्कँदा संहारमै थराप हुन्छन्, हेरेर हिँड्नुपर्छ। बाहिर निस्कँदा संहारमै थराप हुन्छन्, हेरेर हिँड्नुपर्छ। गन्तव्य एउटै विचारको फाटोमा छन् मान्छेहरू, असल र खराब दुवै यही माटोमा छन् मान्छेहरू। गन्तव्य एउटै विचारको फाटोमा छन् मान्छेहरू, असल र खराब दुवै यही माटोमा छन् मान्छेहरू। युगौँ युग बाँच्ने हरेकले सपना बोकेर हिँडे पनि, युगौँ युग बाँच्ने हरेकले सपना बोकेर हिँडे पनि, मुक्तिको लागि अन्तिम बाटोमा छन् मान्छेहरू। मुक्तिको लागि अन्तिम बाटोमा छन् मान्छेहरू। नवराजी अब धुन जोड्छु। छोरा छोरी बाहिरको कुरा गर्छन्, मधेसमै बस्नुपर्छ भन्छु। कुरा प्रविधिका गर्छन्, पाखो फोर्न कम्मर कस्नुपर्छ भन्छु। छोरा छोरी बाहिरको कुरा गर्छन्, मधेसमै बस्नुपर्छ भन्छु। कुरा प्रविधिका गर्छन्, पाखो फोर्न कम्मर कस्नुपर्छ भन्छु। कमाई हुन्छ सधैँ, तपाईँहरूले दुःख झेल्नु पर्दैन भन्छन्। कमाई हुन्छ सधैँ, तपाईँहरूले दुःख झेल्नु पर्दैन भन्छन्। तर म परदेश नलाग, पैसाका लागि उतै फस्नु पर्छ भन्छु। तर म परदेश नलाग, पैसाका लागि उतै फस्नु पर्छ भन्छु। तर म परदेश नलाग, पैसाका लागि उतै फस्नु पर्छ भन्छु। पार्श्वमा धुन बजिसकेको छ। चरी भुर्र उडी घरमा मेरो जा, लिएर सन्देश आ। रानु देवीको स्वर, तारिणी प्रसाद कोइरालाको रचना तथा हिमालय मण्डल र कालु रामजीको संगीत रहेको यो पुरानो कर्णप्रिय गीत यति बेला हामीले दाङका नवराज खरेलका रचनामा सम्मिश्रित गर्यौं। नवराजजी, तपाईँलाई कार्यक्रम बिम्ब प्रतिबिम्बको तर्फबाट धेरै धेरै बधाई तथा शुभकामना। हजुर, आज हामीले विशेषतः घर देशमा रहनुभएका सम्पूर्ण मुक्तकिला मनहरूले हाम्रो फेसबुक पेज मुक्तक संसारमा खसाल्नुभएका चोटिला पोटिला र बानकिला मुक्तकहरू जस्ताको तस्तै सर्लक्कै उक्काएर मुख मिठै मिठै प्रस्तुत गर्यौं। बीच बीचमा सुगम संगीत पनि जोड्यौं। आज जे जति मुक्तक वाचन गर्न सके उहाँहरूलाई फेरि पनि धेरै धेरै बधाई तथा शुभकामना थप्दै अर्को हप्ता रेडियो तरङ्ग मार्फत भेट हुने बाचाका साथ प्राविधिक साथी उत्तम पाण्डेय अनि म प्रस्तुता प्रमिला गजुरेल पनि ओझेल पर्छौँ। हवस् त, यहाँहरूको मिठो निद सपनीको कामना सहित नमस्कार, शुभरात्री।

0: प्रिय सन्तोष, धेरै धेरै माया र मिठो सम्झना। सन्झै छौ होला, छोरीहरूको पनि ख्याल गर है। यता सहरमा झमझम पानी परिरहन्छ, यो झरीले तिम्रो, छोरीहरूको र गाउँघरको ज्यादै सम्झना आउँछ। त्यता पनि त्यस्तै पानी परेको होला कि भनेर अत्यास पनि लाउँछ। अचेल गाउँघरतिर साना ठुला पहिरो गइरहन्छ भन्ने सुन्छु। हामीले दुःखले बनाएको त्यति चिटिक्कको घर छ, बरकतले भ्याएसम्म बलियो पनि बनाएकै छौँ। तिम्रो र मेरो सम्बन्ध जस्तै घर त पक्कै बलियो बनेको छ। तर घर बलियो भएर मात्र हुँदैन, घर अडेको धरतीले धर्म छाड्यो भने। मलाई कता कता डर लागिरहन्छ। बर्खाका बेला तिमी झन चनाको बन्नु है। आफू बसेको छेउछाउ पहिरो आउन लागेको थाहा पाउन झ्याल ढोकामा चुकुल लाउँदा राम्रोसँग लाग्छ कि लाग्दैन? घरका भित्ताहरूमा कतै चिरा परेका पो छन् कि? विचार गर्न पर्छ रे है। अनि कतै आँगनतिर चिरा पो परेको छ कि? साँच्ची आँगनको डिलैमा धोबीको रुख पनि थियो, अहिले बर्खामा कति हरियो भएको होला है। त्यसको पनि यसो हेक्का राखिरहनु, कतै ढल्किएको त छैन नि? यी सबै पहिरोको सङ्केत हो रे। साँच्ची त्यो पाटाबारीको भित्ताको मूल कस्तो छ? त्यो एक्कासी सुक्यो वा एक्कासी धमिलो धमिलो भयो भने पनि पहिरोको लक्षण हो रे है। अर्को कुरा, जमिन मुनिबाट गड्याङ गुडुङ आवाज आयो भने पनि पहिरो जान सक्छ रे भनेर बुझ्नुपर्छ रे। तिमी घाँस काट्न जाँदा पाखो बारीमा कतै धाँजा फाटेको देख्यो भने पनि ओडाको प्राविधिकलाई बोलाएर देखाउनु है, त्यसले पनि पहिरो आउन लागेको थाहा दिन्छ रे। आज माया पिरिमको कुरातिर लागिन, तिम्रो साह्रै न्यास्रो लागिरहेको छ। छोरीहरूलाई तिमीले एक्लै स्याहार्न परेको छ, तिमीलाई पनि वस्तु भाव र छोरीहरूको हेरचाह गाह्रै भएको होला। आफ्नो ज्यानको, घरको अनि घर वरिपरि तलमाथिको जमिनमा देखिने सङ्केत पनि याद गर है। आजलाई धेरै लामो लेखिन, लौ त यति नै। उही तिमीलाई धेरै माया गर्ने तिम्री सुशीला।
1: जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ, म सीमा शर्मा। आगामी 3 दिन देशका विभिन्न स्थानमा वर्षा तथा केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। विभागले आज देशका पहाडी भूभागका 1-2 स्थान र लुम्बिनी प्रदेशको तराईका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी र तराईका 1-2 स्थानमा धेरै भारी वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ। विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार विगत 24 घण्टा देशका अधिकांश स्थानमा मध्यम वर्षा भएको छ भने केही स्थानमा भारीदेखि धेरै भारी वर्षा मापन गरिएको छ। मध्य पहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कलमा सुनकोशी नदीमा कार खसेर बेपत्ता भएकाहरूको पहिचान खुलेको छ। सुनकोशी नदीमा कार खसेर बेपत्ता हुने 4 जना बताइए पनि प्रहरीले अहिलेसम्म 3 जना भएको पुष्टि गरेको छ। पहिचान खुलेकामा सिन्धुपाल्चोक जुगल गाउँपालिका 7 निवासी निर्माण व्यवसायी कार चालक 39 वर्षीय दिलीप कुमार लामा र एस्काभेटर चालक सिन्धुलीको गोलन्जोर गाउँपालिका 1 निवासी 28 वर्षीय गणेश थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सुनकोशी नदीमा नै बेपत्ता भएका अर्का हेल्पर सिन्धुलीको 3 पाटन गाउँपालिका 9 निवासी सूरज मगर रहेको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालले जानकारी दिनुभयो। नेपाली कंग्रेसले हालै मध्य प्रदेशका विभिन्न जिल्लामा भएको घटना सम्बन्धमा सरकारले बनाएको छानबिन समिति कर्मकाण्डी भएको भन्दै त्यसलाई स्वीकार नगर्ने निर्णय गरेको छ। सिंहदरबार स्थित नेपाली कंग्रेस संसदीय दलको कार्यालयमा आज बसेको बैठकले हालै मध्य प्रदेशका विभिन्न जिल्लामा घटेको घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन हुनुपर्ने भन्दै न्यायिक समिति गठन गर्न संसदमा दबाब दिने निर्णय भएको पार्टी महामन्त्री प्रदीप पौडेलले जानकारी दिनुभयो। महामन्त्री पौडेलले घटनाको स्वतन्त्र निष्पक्ष छानबिन समिति गठनका लागि अन्य विपक्षी दलहरूसँग समेत सहकार्य गर्ने निर्णय भएको बताउनुभयो। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले मुलुकमा सामाजिक सद्भाव, एकता र धार्मिक सहिष्णुता कायम राख्नुपर्नेमा जोड दिनुभएको छ। सभामा सांसदहरूले सुशासन, जनजीविका, किसानका समस्या समाधान, युवालाई स्वदेशमै रोजगारी सिर्जना

0: पेश गर्नुभयो। यस्तै बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्ण प्रसाद पौडेलले मध्य प्रदेशमा खाने पानी, सरसफाई तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन 2083 पेश गर्नुभयो। प्रतिवेदन प्रस्तुत गर्दै सभापति पौडेलले पछिल्ला वर्षहरूमा मधेसमा कम वर्षा भएको तथा मध्य प्रदेशमा खाने पानीको चरम अभाव र सिंचाइमा समेत समस्या देखिएको बताउनुभयो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बजेट विनियोजन कुशलता तथा कार्यान्वयनमा वित्तीय अनुशासन कायम गर्न सबै स्थानीय तहलाई आग्रह गरेको छ। स्थानीय सरकार सञ्चालन ऐन 2074 बमोजिम गाउँपालिका र नगरपालिकाले योजना तर्जुमा गर्दा आर्थिक विकास र गरिबी निवारणमा प्रत्यक्ष योगदान पुग्ने, उत्पादनमूलक तथा छिटो प्रतिफल दिन सकिने लगायतका 10 प्राथमिकता तय गरेको छ। हस्त, राति 11 बजेको समाचार सकियो। सुन्दै रहनुहोला रेडियो नेपाल। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
3: हस्त, आजलाई रेडियो नेपालको विविध कार्यक्रम सहितको प्रसारण यही पुरा हुन्छ। यसपछि पनि हाम्रो प्रसारण भने निरन्तर रूपमा रहिरहनेछ। अहिलेको यो प्रसारणबाट प्रविधि संयोजनतर्फका मित्र पुष्परत्न वज्राचार्य, सहयोगी राजु श्रेष्ठसँगै म विष्णुदेवी पौडेल पनि बिदा भएँ। नमस्कार, शुभरात्री।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
4: नेपालको समावेशी आवाज।

रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार

रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार।

रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepalonline.com www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल साउन महिनाको 19 गते मंगलबार, श्रावण कृष्ण पक्ष षष्ठी तिथि, तदनुसार अगस्त 4 तारिक सन् 2026, नेपाल सम्बत 1146, दिल्लागा षष्ठी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी उत्तम पाण्डे, सहकर्मी प्रमिला गजुरेल अनि म रमा ढुङ्गानाको। सदाजी आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।